0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21 अर्ब 24 अर्ब 34 करोड रुपियाँ बराबरको वार्षिक आय व्ययको अनुमानित विवरण बजेट सार्वजनिक गरेको छ। संघीय संसदको संयुक्त बैठकमा हिजो बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले चालुतर्फ 12 अर्ब 70 अर्ब 58 करोड, त्यसै गरी पुँजीगततर्फ 4 अर्ब 31 अर्ब 10 करोड र वित्तीय व्यवस्थातर्फ 4 अर्ब 22 अर्ब 64 करोड रुपियाँ विनियोजन गरेको बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनबाट आर्थिक वृद्धिदर 7% पुग्ने र मूल्य वृद्धि 6%मा सीमित रहने विश्वास व्यक्त गरेको छ। बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले मुलुकमा राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भई वृहत आर्थिक सुधारको निर्णायक मोडमा मुलुक उभिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले समष्टिगत आर्थिक परिसूचक सुधार उन्मुख रहेको र सुदृढ विदेशी विनिमय सञ्चितसहित वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको बताउनुभयो। स्वच्छ ऊर्जा उत्पादन र नयाँ प्रविधिमा विशाल सम्भावना रहेको र युवा जनसाङ्ख्यिक ठूलो पुँजीका रूपमा रहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले बजेट स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीहरूले उत्पादनमुखी अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा र प्रविधि मैत्री परिवर्तनबारे जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्ने पनि बताउनुभयो। उहाँले सरकार नीति, कानून, संस्था, पद्धति, प्रक्रिया र नेतृत्व परिष्कारपूर्वक सुशासनका मानक स्थापित गर्न कटिबद्ध रहेको बताउनुभयो। उहाँले नीतिगत अन्यलता, ढिलासुस्ती, संस्थागत कब्जा र राज्य स्रोतको दोहनको अन्त्य गर्दै परिणाम देखिने शासन प्रणाली निर्माण गर्नु अहिलेको आवश्यकता भएको पनि बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले आर्थिक वर्ष 2083-84 उद्यम व्यवसायलाई राहत र मध्यमवर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करको दरमा वृहत पुनरावलोकन गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले व्यक्तिगत आयकरको सीमा 10 लाख रुपियाँ पुर्याइएको, व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाइएको, 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको, विद्यमान 11 तहको भन्सार दर 7 तहमा सीमित गरिएको, 360 वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सरकारको बोझिलो संगठन चुस्त बनाउन संघीय मन्त्रालय 22-18 कायम भइसकेको अवस्थामा विभाग, कार्यालय र दरबन्दी कटौतीबाट बचत हुने रकम प्रशासनलाई दक्ष बनाउन उपयोग गरिने नीति लिएको बताउनुभयो। उहाँले विभिन्न 31 निकाय खारेज, 6 मर्जर, 6 निकाय हस्तान्तरण र 18 निकायको पुनर्संरचना गरिने पनि बजेट वक्तव्य मार्फत सार्वजनिक गर्नुभयो। कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्चस्तरीय कार्य सम्पादन गर्न कुशल र जवाफदेही बनाउने उद्देश्यले निजामती, जङ्गी, प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाइएको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले कर्मचारीले हाल प्राप्त गरेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलमा 10% तलब वृद्धि गर्ने तथा कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको बताउनुभयो। यसबाट कर्मचारीले हाल खाइपाई आएको तलबको करिब 21% खुद वृद्धि भई ग्रेडसहित न्यूनतम पारिश्रमिक 40,000 रुपियाँदेखि 1,00,000 रुपियाँसम्म पुग्ने अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। संस्थागत सुधारका लागि आवश्यक लागत न्यूनीकरण तथा दक्षता वृद्धि गर्न अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गरिने उहाँले बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले वैदेशिक लगानी भित्र्याउन थप मुलुकहरूसँग विदेशी लगानी संरक्षण र दोहोरो करमुक्ति सम्झौता गरिने, नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई थप सहज बनाइने बताउनुभयो। सरकारले सार्वजनिक साझेदारी मोडल अन्तर्गत 7 प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशेषीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गर्ने नीति बजेट मार्फत घोषणा गरेको हो। सरकारले सबै विद्यालयमा सफा शौचालय अभियान सञ्चालन गर्ने, निशुल्क उपलब्ध गराउने मध्येको कम्तीमा 25 प्रकारका औषधि उत्पादन नेपाल औषधि लिमिटेडलाई सक्षम बनाई यहीँबाट गरिने बताउनुभयो। देशैभरिका दलित बालबालिकालाई उपलब्ध गराइएको पोषण भत्ता दोब्बर गरी मासिक 1,000 रुपियाँ पुर्याइएको तथा श्रमिक एवं रोजगारदाता अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा आबद्ध हुनुपर्ने व्यवस्था गरिएको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँड, रोयल्टी र वित्तीय हस्तान्तरण मार्फत 6 अर्ब रुपियाँ बराबर रकम प्रदेश र स्थानीय तहमा पठाउने भएको छ। अर्थमन्त्री डाक्टर वाग्लेका अनुसार प्रदेशका लागि 61 अर्ब 50 करोड र स्थानीय तहमा 90 अर्ब 20 करोड वित्तीय समानीकरण अनुदान जानेछ।
प्रदेश र स्थानीय तहमा 4,60,00,00,000 र 8,93,00,00,000 पूरक अनुदान जानेछ। प्रदेश र स्थानीय तहमा 3,82,00,00,000 र 9,40,00,00,000 विशेष अनुदानका लागि छुट्याइएको छ। संघीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेश तहमा 39,72,00,00,000 र 2,06,00,00,000 स्थानीय तहमा सशर्त अनुदान हस्तान्तरण गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ। राजस्व बाँडफाँटबाट कुल 1,75,00,00,000 रकम जानेछ। बजेटबारे प्रतिक्रिया दिनुहुँदै एमाले नेता एवं पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेटमा व्यवस्था गरिएका नयाँ प्रबन्ध तथा यसको विकास र आर्थिक वृद्धिले सबैलाई लाभ पुग्ने स्थिति हुन्छ कि हुँदैन भन्ने विषय हेर्न बाँकी रहेको बताउनुभयो। उहाँले कर छुट दिएका विषयले अथवा सामाजिक सुरक्षामा गरिएका नयाँ प्रबन्धले तल्लो तहका मानिसलाई कति राहत दिन्छ भन्ने महत्त्वपूर्ण विषय भएको बताउनुभयो। त्यसै गरी पूर्व अर्थमन्त्री जनार्दन शर्माले मध्यम वर्गको विकास गर्ने लक्ष्य र त्यसपछि रोजगारी वृद्धि गर्ने उद्देश्यमा बजेट केन्द्रित भएको प्रतिक्रिया दिनुभयो। उहाँले बजेट कार्यान्वयन एवं सदुपयोग भएमा आर्थिक विकास र सुशासनका क्षेत्रमा सकारात्मक परिणाम देखिने आशा व्यक्त गर्नुभयो। त्यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुनले बजेट समग्रमा मिश्रित खालको भएको भन्नुहुँदै वितरणमुखी बजेट अर्थतन्त्रले धान्न सक्छ कि सक्दैन भन्ने कुरामा बजेटको सार्थकता निर्भर हुने बताउनुभयो। काङ्ग्रेस नेता एवं पूर्व मन्त्री अर्जुन नरसिंह केसीले बजेटमा लेखिएका भाषा र शब्दहरू मिठा रहेका तर साधन स्रोतको सुनिश्चितता हुन्छ कि हुँदैन भनेर हेर्नुपर्ने बताउनुभयो। बजेट कार्यान्वयनको सुनिश्चितता सबैभन्दा ठूलो कुरा हो। समग्रमा बजेट हेर्दा केही गर्ने उत्साहका साथ आएको भने देखिएको छ उहाँले भन्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता ज्ञानेन्द्र बहादुर शाहीले बजेट क्रान्तिकारी भएको उल्लेख गर्दै स्रोत र कार्यान्वयनको पाटो महत्वपूर्ण भएको टिप्पणी गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सबै राजनीतिक निष्ठा मूल्य मान्यता एवं आचरणमा परिवर्तनसहित एकताबद्ध भई मुलुकका लागि लाग्नुपर्ने बताउनु भएको छ। गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडीखेलमा हिजो आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले सबै राजनीतिक दल सरकार नेतृत्व सृजनशील विनयशील र जनउत्तरदायी एवं चरित्रवान र आचरणशील हुनुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो। विशेष समारोहमा उपराष्ट्रपति राम साय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उच्च पदस्थ सरकारी अधिकारी र लब्ध प्रतिष्ठित महानुभावहरूको सहभागिता रहेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सृजनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु अहिलेको आवश्यकता भएको बताउनु भएको छ। महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान आदर्श वाक्यका साथ आज मनाउन लागि 8 राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा र असमानताको अन्त्य गर्दै सम्मानजनक र सुरक्षित समाज निर्माण गर्नु साझा दायित्व भएको बताउनु भएको छ। उहाँले घर, समाज, कार्यस्थल र निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ। विक्रम सम्बत 2063 जेठ 16 गते तत्कालीन पुनस्थापित प्रतिनिधि सभाले नेपाली महिलाका अधिकार सम्बन्धी महत्वपूर्ण 4 विशेष प्रस्ताव पारित गरेको दिनलाई स्मरण गर्दै जेठ 16 गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउन थालिएको हो। र नेपाली काङ्ग्रेसका सभापति गगन थापाले भूमिहीन सुकुम्बासीको व्यवस्थापनमा सरकार चुकेको टिप्पणी गर्नुभएको छ। हिजो पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उहाँले प्रतिपक्षको भूमिकाबाट सरकारलाई सचेत गराइने बताउनुभयो। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सँगालो कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल जेठ 16 गते शनिबार, ज्येष्ठ शुक्ल पक्ष चतुर्दशी तिथि, तदनुसार मे 30 सन् 2026, नेपाल सम्बत 1146। सरकारले संवैधानिक व्यवस्था अनुसार आगामी आर्थिक वर्षको बजेट हिजो संसदको संयुक्त सदनमा प्रस्तुत गरेको छ। यसै सन्दर्भमा आज प्रकाशित पत्र पत्रिकाहरूले खबर प्रकाशित गरेका छन्। विभिन्न प्रसङ्गमा साथै कुन क्षेत्रमा कति बजेट विनियोजन गरिएको छ, उक्त विषयलाई समेत पत्र पत्रिकाले प्राथमिकता दिएका छन्। कार्यक्रम अखबारको सुरुवातमा सबैभन्दा पहिला गोर्खापत्र राष्ट्रिय दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको समाचारलाई लिँदैछौ। 21 खर्ब 24 अर्बको बजेट, सुधारको जगमा रूपान्तरण, समाचार शीर्षक रहेको छ। सुधारका दर्जनौ कार्यक्रम समावेश गर्दै सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत व्यापक रूपान्तरणको घोषणा गरेको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय व्ययको अनुमान प्रस्तुत गर्दै बजेटमाथि मार्फत रूपान्तरणको सुरुवात भएको घोषणा गर्नुभयो। जेएनजी विद्रोहपछि निर्वाचित सरकारका रूपमा रूपान्तरणको ठूलो अपेक्षा रहेकाले विद्यमान अर्थतन्त्रको स्वरूपमै परिवर्तन ल्याउने गरी बजेटको दिशा तय गरेको अर्थमन्त्री डाक्टर वाग्लेको भनाइरहेको छ। यसका लागि उहाँले बजेट मार्फत विद्यमान कर संरचनामा व्यापक हेरफेर, खर्च कटौतीका लागि संरचनात्मक सुधार र सुशासन तथा सामाजिक सुरक्षाका कैयौं नयाँ कार्यक्रम बजेट मार्फत उद्घोष गर्नु भएको छ। चालु खर्चमा 12 खर्ब 70 अर्ब 58 करोड अर्थात् 59.8% विनियोजन गरिएको छ। पुँजीगत खर्चमा 4 खर्ब 31 अर्ब 10 करोड अर्थात् 10.3% विनियोजन गरिएको छ। त्यसै गरी वित्तीय व्यवस्थापनतर्फ 4 खर्ब 22 अर्ब 64 करोड अर्थात् 19.9% विनियोजन भएको छ। बजेटमा संरचनागत सुधारका विषयहरूलाई पनि उल्लेख गरिएको छ, जसमा 31 निकायको खारेजी गर्ने घोषणा गरिएको छ, 6 निकाय मर्जर तथा 18 निकायको पुनर्संरचना गरिने घोषणा गरिएको छ। मितव्ययिता मार्फत 20 अर्ब बचतको लक्ष्य राखिएको छ। कम्पनी खारेजी प्रक्रिया सहज बनाइने घोषणा गरिएको छ। तोकिएकै समयमा आयोजना सम्पन्न मिसन मोडको घोषणा गरिएको छ। विकास आयोजनाका लागि छुट्टै सनसेट कानुन ल्याउने घोषणा गरिएको छ। स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना हुने घोषणा गरिएको छ। नेपाल टेलिकममा सरकारको सेयर 67%मा सीमित गर्ने लक्ष्य बजेट मार्फत लिएको छ। नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने घोषणा बजेट भाषण मार्फत गरिएको छ। नेपाल विद्युत प्राधिकरणलाई 3 कम्पनीमा पुनर्संरचना गर्ने घोषणा गरिएको छ। लगानी एक्सप्रेसका लागि स्वचालित रूट प्रणालीको घोषणा गरिएको छ। पुँजीगत खर्चको 1% अनुसन्धान र विकास क्षेत्रमा लगाउने घोषणा गरिएको छ। त्यसै गरी कर बढेका क्षेत्रका विषयमा समेत गोर्खापत्रको यो समाचारमा उल्लेख गरिएको छ, जसमा कर बढेका वस्तुहरूमा चुरोट, रक्सी, सियर, घर जग्गा रहेका छन्। सुन चाँदीमा पनि कर बढेको छ। त्यसै गरी 50 युनिटभन्दा बढी बिजुलीमा पनि कर लगाइने भएको छ। शिक्षा शुल्क र स्वास्थ्य सेवामा पनि कर वृद्धि भएको छ। खर्च गर्ने स्रोत र बजेटको व्यवस्थापनको सवालमा समेत समाचारमा उल्लेख गरिएको छ। घोषणा गरिएको 21 खर्ब 24 अर्बको बजेटमा राजस्वबाट 14 खर्ब 5 अर्ब 31 करोड संकलनको लक्ष्य राखिएको छ। वैदेशिक अनुसन्धान
अनुदानबाट 61 अर्ब 74 करोड प्राप्त हुने लक्ष्य बजेटमा समावेश गरिएको छ। बजेटको स्रोतका रूपमा त्यसै गरी वैदेशिक ऋण 2 खर्ब 47 अर्ब लिने लक्ष्य राखिएको छ बजेट मार्फत। त्यसै गरी आन्तरिक ऋण 4 खर्ब 10 करोड उठाउने लक्ष्य लिएको छ। यसरी 21 खर्ब 24 अर्बको बजेटमा राजस्व 14 खर्ब, वैदेशिक अनुसन्धान 61, वैदेशिक ऋण 2 खर्ब र आन्तरिक ऋणको आँकडालाई समेत समाचारमा प्रस्तुत गरिएको छ। यो समाचार आजको गोरखापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। स्रोतको चापमा मध्यम वर्ग रिजाउने बजेट, नागरिक दैनिकले खबर प्रस्तुत गरेको छ अग्रपृष्ठमा। यो समाचारबाट हामी केही फरक प्रसङ्गहरूलाई समावेश गर्दैछौँ। शिक्षा र स्वास्थ्यमा नयाँ कर समाचारमा उपशीर्षक रहेको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत निजी विद्यालय, निजी अस्पताल, सुन चाँदीका गर गहना तथा सेयर कारोबारमा नयाँ कर र शुल्कको व्यवस्था गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयक मार्फत शिक्षा, स्वास्थ्य, पुँजी बजार र गरगहना व्यवसायमा नयाँ कर संरचना लागू गर्नु भएको हो। खबर आजको नागरिक दैनिकको अग्रपृष्ठमा रहेको छ। बजेटका सन्दर्भमा सरकारवाला व्यक्तिको भनाइलाई समेत समावेश गरिएको छ, जसमा पूर्व अर्थमन्त्री महेश आचार्यको भनाइ रहेको छ। नीतिगत र कानुनी सुधारलाई बजेटले समेट्ने प्रयास गरेको जस्तो देख्छु। बजेट कार्यान्वयन र निजी क्षेत्रको आत्मविश्वास बढाउने कुरा सरकारको कार्यमा भर पर्छ। त्यसै गरी अञ्जन कुमार श्रेष्ठ अध्यक्ष FNCCI हुनुहुन्छ, उहाँले समग्रमा बजेट सुन्दा हामी उत्साहित भएका छौँ। बजेटले धेरै राम्रो समस्या सम्बोधन गर्न खोजेको जस्तो देखिन्छ, करका दर घटाउन खोजेको जस्तो देखिन्छ। त्यसै गरी वर्षमान पुन पूर्व अर्थमन्त्रीको भनाइलाई समेत समावेश गरिएको छ। ऋण लिएर घिउ खाने जस्तो गरी बजेट आएको छ, बजेट वितरणमुखी देखिन्छ र स्रोत ऋण भनिएको छ। बजेटको आकार पनि वास्तविकतामा आधारित छैन, बजेटका टिप्पणीहरू समाचारमा प्रस्तुत गरिएको हो। यो खबर आजको नागरिक दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। कान्तिपुर दैनिकले मध्यम वर्गलाई माया शीर्षकमा बजेटको सन्दर्भलाई केलाएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा मध्यम वर्गका नागरिकलाई राहत पुग्ने गरी कर छुट, तल वृद्धि र उद्यम व्यवसायका लागि नीतिगत वातावरण निर्माण गर्ने घोषणा गरेको छ। यो खबर कान्तिपुर दैनिकमा रहेको छ। व्यक्तिगत आयकर छुट सीमा दोब्बर गरी 10 लाख बनाइएको विषय उल्लेख छ। कर्मचारीको तलबमा 21% वृद्धि भएको विषय बुदागत रूपमा समेटिएको छ। नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर बढाइएको छ। दलित बालबालिकाको पोषण भत्ता दोब्बर गरी मासिक 1,000 कायम गरिएको छ। महिलाका लागि देशैभर ब्लू बस सञ्चालन गरिने विषय पनि उल्लेख गरिएको छ। 2 करोडसम्म लगानी गर्ने किसानलाई 40% अनुदान दिइने व्यवस्था पनि बजेट भाषण मार्फत घोषणा गरिएको प्रसङ्गलाई कान्तिपुर दैनिकले यो समाचारमा समावेश गरिएको छ। डिजिटल भुक्तानी मार्फत खरिदको भ्याटमा 10% छुटको व्यवस्था गरेको विषयलाई पनि प्रसङ्ग बनाइएको छ। जेन्जी आन्दोलनका घाइतेका लागि उद्यमशील कार्यक्रम घोषणा गरिएको छ। काठमाडौँको सुइचा टारमा सार्वभौम AI कम्प्युट केन्द्र स्थापना गरिने, AI क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कम्तीमा 15 शोधकर्तालाई फेलोसिप, आगामी वर्ष 1040 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिने, काठमाडौँ र पोखरामा विद्युतीय सार्वजनिक बस सञ्चालन गरिने, वैदेशिक लगानी फिर्तामा राष्ट्र बैङ्कको पूर्व स्वीकृति नचाहिने, विज्ञान प्रविधि अनुसन्धानमा पुँजीगत खर्चको 1% बजेट, बिजुली र राइड सेयरिङमा 5% मूल्य अभिवृद्धि कर, स्वास्थ्य बिमा कार्यक्रम पुनर्संरचना गरी 90% जनसङ्ख्यालाई समेटिने, सबै जिल्ला सदरमुकाम जोड्ने सडक तथा पुल, 5
पाँच वर्षभित्र स्तरोन्नति गरिने, प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रङ्गशाला निर्माण हुने, नेपाल टेलिकममा सरकारको स्वामित्व घटाइने लगायतका प्रसङ्गहरू पनि बजेटका प्रमुख विषयका रूपमा कान्तिपुर दैनिकले यो समाचारमा समावेश गरेको छ। कसरी जुट्ला बजेटको स्रोत, बजेटको स्रोतको आँकडालाई समेत समाचारमा प्रस्तुत गरिएको छ भने यो कान्तिपुर दैनिककै अग्रपृष्ठमा राजस्वमा राजस्व केमा घट्यो केमा बढ्यो शीर्षकमा समेत खबर प्रकाशित छ। अर्थतन्त्र सुधार र पूर्वाधार केन्द्रित बजेट, नयाँ पत्रिका दैनिकको यो समाचारबाट केही फरक प्रसङ्गलाई मात्र कार्यक्रम अखबारमा समावेश गर्दैछौँ, जसमा विभिन्न क्षेत्रका व्यक्तिको भनाइलाई समावेश गरिएको छ। नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीको भनाइ रहेको छ, उहाँले बजेट महत्त्वकाङ्क्षी छ, 19 खर्ब 80 अर्ब रुपियाँको सिलिङ पार गर्दै 21 खर्ब 24 अर्बको बजेट ल्याइएको छ, राजस्व 20% वृद्धि गर्ने भनिएको छ, आर्थिक वृद्धि दर 7% पुर्याउने भनेको छ, उच्च आकाङ्क्षाहरू व्यावहारिक रूपले रूपान्तरण हुन्छन् हुँदैनन् भन्ने आशंका रहेको कुरालाई उहाँले व्यक्त गर्नुभएको छ। पुष्पराज कँडेल उहाँ नेकपा एमालेका तर्फबाट सांसद हुनुहुन्छ, साथै उहाँ राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष समेत रहनु भएको थियो। बजेट अनुशासनतिर जाने होला र तिथि बसाल्नु होला भन्ने सोचिएको थियो, तर कमजोर बजेट आयो उहाँको भनाइ रहेको छ। त्यसै गरी युवा नेता आर्यन राई उहाँ प्रमुख सचेतक पनि हुनुहुन्छ, श्रम संस्कृति पार्टीका, कर्मचारीको तलब बढाउनु राम्रो हो, विदेशी मदिराको कर बढाउनु पनि राम्रै हो, स्वदेशी मदिरालाई प्रवर्धन गर्ने काम राम्रो हो। खुसबु ओलीको भनाइलाई पनि समावेश गरिएको छ। बजेट महत्त्वकाङ्क्षी र स्रोतमा ठुलो ऋण छ, वैदेशिक ऋण भन्दा आन्तरिक ऋण उठाउने लक्ष्य व्यावहारिक छैन, प्रमुख सचेतक हुनुहुन्छ खुसबु ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीको। कमलेश अग्रवालको भनाइ पनि रहेको छ, बजेटले निजी क्षेत्रको आत्मविश्वास र बढाउने वातावरण सिर्जना गरेको विषयलाई उहाँले उल्लेख गर्नुभएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसङ्गहरू। मन्त्रालयगत बजेट विनियोजनको सवाललाई आजको अन्नपूर्ण पोष्ट दैनिकले अग्रपृष्ठमा प्रस्तुत गरेको छ, जसमा सबैभन्दा धेरै बजेट पूर्वाधार विकास मन्त्रालयका लागि छुट्टिएको छ। पूर्वाधार विकास मन्त्रालयले 3,02,83 करोड बजेट पाएको छ। त्यसै गरी शिक्षा तथा खेलकुद मन्त्रालयले 2,18 अर्ब बजेट पाएको छ। त्यसै गरी अर्थ मन्त्रालयले 84,73 करोड बजेट प्राप्त गरेको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि 1,14,02 करोड बजेट विनियोजन भएको छ। साथै अन्य विभागीय मन्त्रालयको बजेट विनियोजन र त्यसको आँकडालाई समेत अन्नपूर्ण पोस्ट दैनिकले आज अग्रपृष्ठमा प्रकाशित यो समाचारमा उल्लेख गरेको छ। शिक्षामा 2,18 अर्ब विद्यालय

0: तालिकामा जेठ 20 गते बुधबार कतारसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। मलेसियामा आयोजना हुने प्रतियोगितामा नेपालसहित 18 देशको सहभागिता रहनेछ।
1: अझै भम अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा मधेस लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा पानी पर्ने सम्भावना छ। देशका तराई र पहाडी भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 25.6 र न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:03 भयो भने सूर्यास्त भरे साँझ 7:01 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेद्वारा आगामी आर्थिक वर्षका लागि 21,24,34 करोडको बजेट संघीय संसदमा पेश। सुशासन र आर्थिक रूपान्तरण बजेटको लक्ष्य, आयकरको सीमा व्यक्तिगततर्फ 10 लाख पुर्याइयो। आर्थिक वृद्धि दर 7% पुग्ने र मूल्य वृद्धि 6% सीमित हुने विश्वास। स्वास्थ्य बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गर्ने सरकारको घोषणा। बजेटमा उल्लेखित विषय अर्थतन्त्रले धान्छ वा धान्दैन भन्ने कुराले कार्यान्वयन निर्धारण गर्ने प्रतिपक्षी दलहरूको प्रतिक्रिया। र इरानसँगको युद्ध अन्त्य गर्ने सम्झौताबारे अन्तिम निर्णय गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको उच्च स्तरीय बैठक निष्कर्षविहीन। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 8 बजे अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *1415# डायल गर्नुहोस्।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
3: आजको कार्यक्रम मुख्य रूपले हिजो संघीय संसदमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेद्वारा प्रस्तुत बजेटका विषयमा केन्द्रित गरेका छौं। आगामी आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब 34 करोडको बजेट संघीय संसदमा पेश। चालुतर्फ 12 खर्ब 70 अर्ब र पुँजीगत तर्फ 4 खर्ब 31 अर्ब विनियोजन। आर्थिक वृद्धि दर 7% पुर्याउने बजेटको लक्ष्य। कर्मचारीको तलबमा 21% वृद्धि। आयकरको सीमा व्यक्तिगत तर्फ 10 लाख पुर्याइयो र निजी क्षेत्र एवं अर्थविदहरूद्वारा बजेट जन अपेक्षा अनुरूप रहेको भन्दै स्वागत। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21 खर्ब 24 अर्ब 34 करोड रुपियाँ बराबरको वार्षिक आय व्ययको अनुमानित बजेट सार्वजनिक गरेको छ। संघीय संसदको संयुक्त बैठकमा हिजो बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले कुल विनियोजन मध्ये चालुतर्फ 12 खर्ब 70 अर्ब, पुँजीगत तर्फ 4 खर्ब 31 अर्ब र वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब विनियोजन गरिएको बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनबाट आर्थिक वृद्धि दर 7% पुग्ने र मूल्य वृद्धि 6% सीमित रहने विश्वास लिएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्ले
4: आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 2124 अर्ब 34 करोड विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालु तर्फ रु 1270 अर्ब 58 करोड अर्थात् कुल विनियोजनको 59.8%, पुँजीगत तर्फ रु 431 अर्ब 10 करोड अर्थात् 20.3%, वित्तीय व्यवस्था तर्फ रु 422 अर्ब 64 करोड अर्थात् 19.9% रहेको छ। यो खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको तुलनामा 25% बढी हो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट रु 1405 अर्ब 31 करोड र वैदेशिक अनुदानबाट रु 61 अर्ब 74 करोड बेहोर्दा रु 657 अर्ब 29 करोड न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247 अर्ब 28 करोड परिचालन गर्नेछ।

0: राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौ। मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ। राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको छ। अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख छन्। सुदृढ विदेशी विनिमय संचिति सहित वित्तीय प्रणालीमा पर्याप्त तरलता छ। स्वच्छ ऊर्जा उत्पादन र नयाँ प्रविधिमा विशाल सम्भावना छन् भने युवा जनसाङ्ख्यिक शक्ति ठूलो पूँजीका रूपमा उपस्थित छ। यद्यपि अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खलाको अस्थिरता, आन्तरिक बजारको शिथिलता, उत्पादनशील क्षेत्रमा न्यून लगानी तथा सार्वजनिक संस्थाप्रतिको अविश्वास चुनौतीका रूपमा रहेका छन्। यस बजेटको ध्येय यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै राज्यको सेवा प्रदान क्षमता, निजी क्षेत्रको आत्मविश्वास र नागरिकको भरोसालाई एकै साथ उकास्नु छ।
1: अर्थमन्त्री डाक्टर वाग्लेले नवीन घोषणा र कार्यक्रम सहित ल्याइएको आगामी आर्थिक वर्षको बजेटलाई नागरिकसँग गरिएको करारको कार्य प्रारम्भ भन्नुभएको छ। उहाँले आर्थिक वर्ष 2083-84 उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करको दरमा वृहत पुनरावलोकन गरिएको बताउनुभयो।
0: भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुर जस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको छु। सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभ कर अन्तिम हुने व्यवस्था गरेको छु। डिजिटल भुक्तानीको माध्यमबाट उपभोक्ताले गर्ने खरिदमा बीजक जारी हुँदाकै समयमा मूल्य अभिवृद्धि करको 10% छुट पाउने व्यवस्था कार्यान्वयन गर्नेछौ। मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउनेछौ। कर परिपालनलाई दण्ड होइन विकासको सहयात्री बनाउने नीति लिएका छौँ। कानुनी अस्पष्टता र करदाताको अज्ञानताका कारण लामो समयदेखि सिर्जित कर विवादलाई निरूपण गरी व्यावसायिक वातावरण तयार गर्न कर छुट तथा सहुलियत सम्बन्धी विशेष योजना ल्याएको छु। कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्च स्तरीय कार्य सम्पादन कुशल र जवाफदेही बनाउने उद्देश्यले निजामती, जङ्गी, प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएका छौँ। लागत न्यूनीकरण र दक्षता अभिवृद्धि संस्थागत सुधारको अर्को आयाम हुनेछ। यसका लागि अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गर्नेछौ। कार्यालय सञ्चालन खर्च उल्लेख्य रूपमा घटाएको छु। तालिम केन्द्र बाहिरका तालिम खर्च, क्यामेरा, टेलिभिजन लगायतका उपकरणमा विनियोजन हटाएको छु। विभिन्न कोष खडा गरी सुविधा दिने प्रचलन बन्द गर्नेछौ। सम्बन्धित संस्थानका पदाधिकारी र कर्मचारीलाई सो संस्थानबाट उत्पादित वस्तु तथा सेवा खरिदमा प्रदान गरिएका छुट हटाएको छु। गाभिएका र खारेज भएका निकायको दरबन्दी मिलान र दायित्व व्यवस्थापन सम्बन्धी कार्य सम्पन्न नभएसम्मका लागि उक्त निकायलाई छुट्याएको रकम रोक्का गरेको छु। यी कदमबाट करिब 20 अर्ब बचत हुने प्रारम्भिक अनुमान छ।
1: अर्थमन्त्री डाक्टर वाग्लेले अर्थतन्त्रको स्वरूप फेर्ने र पत्यारिलो नीतिगत प्रबन्ध को घोषणा गरिएको बताउनु भएको छ। संस्थागत सुधारका लागि आवश्यक लागत न्यूनीकरण र दक्षता अभिवृद्धिका लागि अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गर्ने अर्थमन्त्री डाक्टर वाग्लेले उल्लेख गर्नुभयो।
0: नव उद्यमलाई पहिचान, सिप बजार र वित्तीय पहुँचसँग अनुकूलित गर्दै नाफा आबद्ध कर सहुलियत, सार्वजनिक खरिदमा प्राथमिक पहुँच, डिजिटल दर्ता तथा नियामकीय सहजीकरण मार्फत नव उद्यम सञ्चालन प्रणालीलाई सुदृढ बनाउनेछौ। नव उद्यम वित्त पोषणलाई केवल ऋणमा आधारित मोडेलमा सीमित नराखी प्रारम्भिक चरणमा अनुदान, सम्भाव्यता प्रमाणित उद्यमका लागि सहुलियतपूर्ण कर्जा तथा विस्तार चरणमा वृद्धि पुँजीको व्यवस्था गरिनुको साथै निजी क्षेत्र र गैर आवासीय नेपालीको सह लगानी प्रोत्साहित गर्नेछौ। विज्ञान प्रविधि अनुसन्धान र नव प्रवर्तनका लागि पुँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छु। सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध गरेको छु। नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानुनी प्रबन्ध मिलाउनेछौ। सरकारी निकायमा प्रयोग हुने सूचना प्रविधि सफ्टवेयरको खरिद एकै निकायबाट गर्ने व्यवस्था मिलाउनेछौ। डिजिटल सार्वजनिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौ। नागरिक एपमा दर्जनौ सरकारी सेवाहरू आबद्ध हुनेछन्। नेपाललाई एआई आर्टिफिसियल इन्टेलिजेन्सको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेका छौँ। काठमाडौँको सिउचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्नेछौ। हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउनेछौ। नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सिपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको सडक निर्माण हुने विश्वास गरेको छु। आगामी आर्थिक वर्ष एआई को क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 जना नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोसिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्दछु।
1: बजेटमा एक नागरिक एक डिजिटल प्रोफाइल, दलित केन्द्रित लगानी बढाउने, दलित बाल बालिकाका लागि बाल पोषण भत्ता दोब्बर बनाउने, विभेद अन्त्यका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने भनिएको छ। जेएनजी आन्दोलनका घाइतेको निशुल्क उपचार, आवश्यकता अनुसार मासिक भत्ता र उद्यमशीलता कार्यक्रम बजेटमा समावेश भएको छ। रासायनिक मल खरिदका रकम वृद्धि गरी आपूर्ति व्यवस्थापन सहज गर्ने र मध्य मधेसमा चतुर्भुज विकास कार्यक्रम, भूमिहीन सुकुम्बासीको व्यवस्थापन आगामी आर्थिक वर्षभित्रै गरिने कार्यक्रम बजेटमा समावेश गरिएको छ। यसै गरी आगामी आर्थिक वर्षको बजेटको निजी क्षेत्र र अर्थविदहरूले स्वागत गर्नुभएको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले निजी क्षेत्रले दिएका सुझाव समेटिएको र बजेट कार्यान्वयन योग्य रहेको बताउनुभयो। अहिले सरकारले ल्याएको बजेट कार्यान्वयनका लागि समेत वातावरण सहज रहेकाले निजी क्षेत्र उत्साहित रहेको अध्यक्ष अग्रवालले बताउनुभयो।
2: निजी क्षेत्र उत्साहित भएछ, हेर्नुहोस् हगि, अब आर्थिक एन हामीले हेर्नै पर्ने हुन्छ हगि, तर बजेट भाषणमा निजी क्षेत्रले जुन जुन सुझावहरू दिएका थिए नि ती धेरै सुझावहरूलाई उहाँले इन्कर्पोरेट गर्नुभएछ हगि तपाईँको। त्यसपछि नीतिहरू धेरै राम्रा छन् यसपल्ट आएका हरेक क्षेत्रमा, जस्तो भनौँ न अब विद्युत व्यापारको हकमा तपाईँको विद्युत व्यापारमा नै निजी क्षेत्रको लागि खोलिदिने, अनि राजस्वमा पनि व्यापक परिमार्जन गरिएको छ सुझाव अनुसार, जस्तो 360 अन्तशुल्क वस्तुहरूमा अन्तशुल्क खारेज गरिनु हगि तपाईँको, आयकरका दरहरू घटाउनु, त्यसपछि के छ भन्सारका दरहरूमा पनि व्यापक कटौती गरिएको छ। यी सबले गर्दाखेरि के छ भने आर्थिक गतिविधि विस्तार हुने खालको बजेट छ। फेरि अर्को कुरा के छ, जति पनि नीतिगत कुराहरू आएका छन् नि ती नीतिगतहरूको कार्यान्वयन गर्न पनि सहज हुने रहेछ यसमा तपाईँको। कसरी भने अब दुई तिहाई बहुमतको सरकार छ, उहाँहरूले चाहे अनुसारको ऐन कानुनहरू ल्याउनु सहजताले ल्याउन सक्नुहुन्छ। विगतमा हाम्रो नयाँ संविधान जारी भएपछि 10 वर्षसम्म यो हाम्रो राजनीतिक स्थायित्व नै हुन सकेको थिएन, यसपल्टको परिस्थिति फरक छ तपाईँको। र 7% आर्थिक वृद्धि दरको लागि समग्र अर्थतन्त्रका सेक्टरहरूमा नीतिगत सुधारको आवश्यकता छ, जुन उहाँले बजेट भाषणमा पनि बोल्नुभएको छ। त्यसर्थ के छ, यी सब कुराहरूले गर्दाखेरि निजी क्षेत्रले यसलाई उत्साहित रूपमा नै पाएको छ। चुनौतीपूर्ण त्यति धेरै देखिँदैन हगि, किनभने दुई तिहाई बहुमतको सरकार भयो नि त, उहाँहरूले प्रशासनिक संरचना पनि एकदम पुनर्संरचना गर्नुभएको छ, सुशासन कायम राख्न लागि राख्नु भएको छ विगतमा। यी सब कुराहरूले गर्दाखेरि कार्यान्वयन पक्ष नि तपाईँ त्यति चुनौतीपूर्ण देख्दैन, हामी सहजतापूर्ण उहाँले कार्यान्वयन गर्न सक्नुहुन्छ।
1: राष्ट्रिय सभाका पूर्व सचिव एवं अर्थविद डाक्टर सुरेन्द्र अरियालले बजेटले जनताका धेरै अपेक्षा सम्बोधन गर्ने प्रयास गरेको बताउनुभयो। नवीनतम कार्यक्रम कार्यान्वयनका लागि स्रोत व्यवस्थापन भने चुनौतीपूर्ण रहेको अर्थविद डाक्टर अरियालले उल्लेख गर्नुभयो।
3: करिब करिब दुई तिहाईको जनमत प्राप्त सरकारले अब जनताका धेरै अपेक्षाहरूलाई सम्बोधन गर्ने गरी जुन एउटा नयाँ नीति तथा कार्यक्रम त्यसको आलोकमा बजेटका सिद्धान्तहरू प्राथमिकता ल्यायो र त्यसकै आलोकमा चाहिँ नि अहिले आज भर्खर मात्र चाहिँ बजेट प्रस्तुत भएको छ। पक्का पनि जनताका अपेक्षा अनुसार चाहिँ सरकारले आफ्ना नीति घोषणाहरू चाहिँ कार्यान्वयन गर्नको लागि चाहिँ नि केही नयाँ नवीन कार्यक्रमहरू पनि उसले घोषणा गरेको छ। त्यसमा अपेक्षितै थियो, सबैले त्यही ढङ्गले अपेक्षित पनि गरेका थिए। तर मैले हेर्दाखेरि चाहिँ के देख्छु भन्दाखेरि चाहिँ नि नवीनतम कार्यक्रमहरू कार्यान्वयन गर्नको लागि सबभन्दा ठुलो समस्या मैले विगतदेखिकै पनि हो यो समस्या, अब रिसोर्स म्यानेजमेन्टको चाहिँ चाप अब अलिकति रियलिस्टिक हुन सक्दैन कि भन्ने कुरा मैले आफ्नो एउटा बुझाइ छ। बजेटको आकार पनि अलि अपेक्षाभन्दा माथि नै गयो, अब डेफिसिट फाइनेन्सिङ धेरै छ, 600 अर्बभन्दा माथिको तपाईँको घाटा बजेट, आखिरी अन्तिममा गएर चाहिँ आन्तरिक ऋणलाई चाहिँ ठुलो सपोर्ट त्यसबाट चाहिँ म्यानेज गर्ने भनेको छ, अन्तिममा गएर चाहिँ त्यो समस्या देखिन्छ जस्तो लाग्छ। रिसोर्सको पार्ट चाहिँ सबैभरि समस्या हुन्छ, अब रिसोर्स म्यानेजमेन्ट चाहिँ रिसोर्स परिचालन स्रोत व्यवस्थापन राम्रोसँग हुन सकेन भने घोषणा गरिएका कार्यक्रमहरू कार्यान्वयनमा पनि यसले चुनौती दिन्छ। जुन ढङ्गले हिजो जनताका अपेक्षा र आन्दोलन जुन ढङ्गको भयो, अब युवाको चाहिँ भनौँ न युवा पलायन हुने कुरोलाई रोक्ने विषयदेखि लिएर शिक्षाको विषय, अब शिक्षाको चाहिँ एलोकेसन मोरलेस उस्तै उस्तै छ, होइन त्यो विषयदेखि लिएर तपाईँको चाहिँ अब आत्मनिर्भर अर्थतन्त्र बनाउनको लागि इन्टरनल प्रोडक्सनमा चाहिँ अलिक धेरै फोकस गर्ने कुराहरूमा साह्रै चाहिँ नि ट्रान्सफर्मेसन हुने खालका चाहिँ कार्यक्रमहरू हुन त अब भर्खर चाहिँ बजेट प्रस्तुत भएको छ। एलोकेसन प्याटर्न जुन सरकारले भन्दै आएको थियो अब चाहिँ नि तपाईँको एलोकेटिभ एफिसियन्सी कायम गर्छु भन्ने कुरा यो चाहिँ अलिकति त्यति धेरै मैले देखेको छैन। मध्यम वर्गको लागि अलि राम्रै चाहिने कार्यक्रमहरू ल्याएको देखिन्छ, तर अब लोअर लेभलको जुन हाम्रो 20% चाहिँ गरिबीको रेखामुनि अलि निरपेक्ष गरिबी छ त्यसको लागि अलि फोकस बजेट भएन कि भन्ने मेरो बुझाइ हो। गरिबी निवारणका लागि अलिकति तल्लो वर्गका निम्न आय भएका चाहिँ जुन घर परिवार छन् गरिबीको रेखामुनि बाँचेका चाहिँ जनताहरू छन् उनीहरूको लागि माथि उकास्ने गरी चाहिँ कार्यक्रमहरू अलिक कम पुगे भयो कि भन्ने मलाई लाग्छ। हेरौँ, अब धेरै नवीन कार्यक्रमहरू पनि छन्। इम्प्लिमेन्टेसन प्लान अलिकति गभर्नेन्स सिस्टमलाई चाहिँ म सुधार गर्छु भनेको छ बजेटले, त्यो हुँदाखेरि रेभेन्यू म्यानेजमेन्टमा पनि अलिकति राम्रो सुधार गर्न सक्यो, रेभेन्यू लिकेजलाई कन्ट्रोल गर्न सक्यो, गभर्नेन्सको पाटो चाहिँ राम्रो गर्न सक्यो, इम्प्लिमेन्टेसन हाम्रा चाहिँ जति पनि क्यापिटल एक्सपेन्डिचरदेखि लिएर सबै खर्चहरूलाई योजनाबद्ध ढङ्गले समयबद्ध ढङ्गले काम गर्न सक्यो भने कार्यान्वयन होला भन्ने अपेक्षा गरौँ, तर ठुलो चुनौती चाहिँ छ भन्ने मलाई लाग्छ।
1: होटल एसोसिएसन हानका अध्यक्ष विनायक शाहले आर्थिक विकासको नयाँ चरणमा प्रवेश गर्ने हिसाबले बजेट आएको बताउनुभयो। बजेटले पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको वाहकको रूपमा लिएको अध्यक्ष शाहले उल्लेख गर्नुभयो।
4: यो आर्थिक विकासको एउटा नयाँ चरणमा प्रवेश गर्ने हिसाबले बजेट आएको छ होइन, अब पहिलाको भन्दा अलिकति फरक पृथक ढङ्गमा अब शक्तिशाली सरकार पनि छ, अब त्यो हिसाबमा आएको छ। अब त्यसले चाहिँ पर्यटन क्षेत्रलाई एउटा आर्थिक समृद्धिको एउटा वाहकको रूपमा लिएको छ होइन, एउटा आधार स्तम्भको रूपमा लिएको छ। त्यो अन्तर्गत अब पर्यटन क्षेत्र चाहिँ विविध अरू क्षेत्रमा पनि अब अरू वनमा अब सामाजिक विकासमा अब विभिन्न अब आर्थिक कुटनीतिमा सबैतिर समेटिएको छ। त्यसले गर्दाखेरि पर्यटनले चाहिँ अब अगाडि आउने त्यसमा पनि अब त्यसको निजी क्षेत्रसँगको सहकार्य स्टेक होल्डरहरूसँग अब गैर आवासीय नेपालीहरूसँग र अनि सरकारी संयन्त्रमा पनि आपसी संयोजन अब विभिन्न मन्त्रालयको पनि विभिन्न कार्यक्रममा पर्यटनलाई पनि पर्यटन पनि त्यसमा समावेश छ। त्यो हिसाबमा अगाडि आएको छ। अब पर्यटन क्षेत्रको मात्रै कुरा गर्दाखेरि चाहिँ 2085 अब पर्यटन वर्ष 2027 चाहिँ अब वेलनेस इयर भनेर घोषणा जुन नीतिगत कार्यक्रमले गरेको थियो अब त्यसलाई नै त्यसको निरन्तरता छ। त्यसको लागि विभिन्न अरू कार्यक्रमहरू जस्तो लुम्बिनी जनकपुर लगायतका अरू क्षेत्रलाई पनि छोएको छ। समष्टिमा यसले पर्यटन क्षेत्रमा केही गरौँ भन्ने उत्साह जगाएको छ। अब यो सरकारको त एउटा यो अब सीमित साधन स्रोतबाट सरकारले एउटा खाका एउटा ग्राउन्ड वर्क प्रस्तुत गरेको हो। अब यसमा अलि राम्रो वातावरण बन्यो भने त अब राष्ट्रिय अन्तर्राष्ट्रिय जुन लगानी गर्न सक्छ नि निजी क्षेत्रले त्यो त योभन्दा कैयौँ गुणा हामी धेरै गर्न सक्छौँ। सरकारको त एउटा आधारको रूपमा यो बजेट आएको छ। यसले एउटा राम्रोसँग एउटा स्थायित्व यसले राम्रो काम गर्ने एउटा वातावरण बनाइदियो भने त योभन्दा कैयौँ गुणा हामी धेरै लगानी गरेर धेरै नयाँ कार्यक्रमहरू पर्यटनमा आउन सक्ने सम्भावना यसले ढोका खोलिदिएको छ।
1: सरकारले आगामी वर्षदेखि सहरी सडकको नियमित मर्मत गरेर खाल्डा मुक्त बनाउने व्यवस्था गर्ने, जडीबुटी तथा गैर काष्ठ पैदावारको समर्थन मूल्य तोक्ने तथा कर्णालीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने बजेटमा घोषणा गरेको छ। हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नमस्कार, कार्यक्रम धितोपत्र तथा वस्तु विनिमयमा तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिवादन गर्दछौ। कार्यक्रम धितोपत्र तथा वस्तु विनिमय नेपाल धितोपत्र बोर्डको सहयोगमा रेडियो नेपालको राष्ट्रिय प्रसारण मार्फत प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 7:40 देखि 7:55 बजेसम्म प्रसारण हुने गर्दछ। कार्यक्रम धितोपत्र तथा वस्तु विनिमय रेडियो नेपालको राष्ट्रिय प्रसारणका अतिरिक्त देशभरका विभिन्न एफएम रिले स्टेशनहरूका साथै रेडियो नेपालको एप्स र अनलाइन पत्रिका www.onlineradionepal.gov.np मार्फत समेत प्रत्यक्ष रूपमा सुन्न सकिन्छ।
1: यो कार्यक्रममा नेपालको धितोपत्र बजार तथा वस्तु विनिमय बजारसँग सम्बन्धित विभिन्न विषयहरू, त्यस क्षेत्रका नीतिगत निर्णयहरू तथा बजारको अनुगमनसँग सम्बन्धित विविध सामग्रीहरू प्रस्तुत गर्ने गरिन्छ। कार्यक्रममा धितोपत्रको प्राथमिक बजारको अवस्था, शेयर बजारको उतार चढाव र धितोपत्र बजारमा हुने लगानी, सुरक्षा तथा नियमन लगायतका विषयहरू पनि समावेश गर्ने गरिन्छ। यो कार्यक्रम धितोपत्र बजारको विषयमा केन्द्रित नेपालको पहिलो रेडियो कार्यक्रम हो।
0: आजको कार्यक्रममा हामीले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको सिफारिसका लागि गठित समितिले 4 जनाको नाम सहितको संक्षिप्त सूची प्रकाशित, चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्रको दोस्रो बजारमा भएको कारोबार रकम गत वर्षको सोही अवधिको तुलनामा झण्डै 1/3 घट्यो। धितोपत्र बजारको नियमित जानकारी अन्तर्गत धितोपत्र बजारमा लगानी गर्दा लगानीकर्ताहरूले ध्यान दिनुपर्ने विषयको जानकारी मूलक सामग्री र पछिल्लो साताको नेपाली शेयर बजारको उतार चढाव लगायतका विषयहरू लिएर उपस्थित भएका छौँ। कार्यक्रम शुरू गरौं। सरकारले शुक्रबार आगामी आर्थिक वर्ष 2083-84 को बजेट संसद समक्ष प्रस्तुत गरेको सम्बन्धी यो प्रसंगबाट सरकारले शुक्रबार आगामी आर्थिक वर्ष 2083-84 को बजेट संसदको संयुक्त बैठक समक्ष पेश गरेको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोनी मुवागले आगामी आर्थिक वर्षमा पुँजी बजारलाई मर्यादित र लगानी मैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधि मैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्ने बताउनुभयो।
2: पुँजी बजारलाई मर्यादित र लगानी मैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधि मैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्नेछौ। नेपाल स्टक एक्सचेन्जको पुनः संरचना अघि बढाई इन्ट्रा डे, सर्ट सेलिङ र डेरिभेटिभ जस्ता उपकरणको चरणबद्ध सुरुवात गर्नेछौ। शेयर कर्नरिङ, इन्साइडर ट्रेडिङ जस्ता पुँजी बजारमा हुने अवांछित गतिविधि विरुद्ध शून्य सहनशीलताको नीति लिनेछौ। नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुने गरी ग्लोबल डिपोजिटरी रिसिट जारी गर्न सक्ने व्यवस्था मिलाउनेछौ।
0: अर्थमन्त्री वागले गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृति, लगानीको लेखाङ्कन, नाफा फिर्ता र पुँजीगत लाभ कर सम्बन्धी कानुनी व्यवस्थामा परिमार्जन गर्ने समेत बताउनुभयो। चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्रको दोस्रो बजारमा भएको कारोबार रकम गत वर्षको यसै अवधिको तुलनामा झण्डै 1/3 घटेको छ। यस सम्बन्धी प्रसंग अबको प्रस्तुतिमा।
1: चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्रको दोस्रो बजारमा भएको कारोबार रकम गत वर्षको सोही अवधिको तुलनामा झण्डै 1/3 घटेको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्ले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म धितोपत्र को दोस्रो बजारमा 10,28,47 करोड रुपियाँ बराबरको कारोबार भएको उल्लेख छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार 14,65,66 करोड रुपियाँ बराबर भएको थियो। त्यसै गरी बजारको औसत दैनिक कारोबार रकम पनि गत वर्षको 9,83 करोडको तुलनामा घटेर 7,45 करोडमा झरेको छ। यस अवधिमा कारोबार भएका धितोपत्रको संख्या 27.2% र कारोबार संख्या 29.8% घटेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा नेप्से सूचकांक र बजार पुँजीकरण भने सकारात्मक रहेको छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेप्से परिसूचक 2,820.45 बिन्दुमा कायम भएको छ, जुन गत वर्षको 2,736.49 बिन्दुको तुलनामा बढी हो। त्यसै गरी फागुन मसान्तसम्म कुल बजार पुँजीकरण अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 4.42% वृद्धि भई 47,44,73 करोड रुपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल बजार पुँजीकरण 45,43,81 करोड रुपियाँ बराबर रहेको थियो। सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या 76,39,000 पुगेको छ, जुन कुल जनसङ्ख्याको 26.2% हो। यो संख्या 2082 असारसम्म 69,97,000 थियो। त्यस्तै 2082 असार मसान्तसम्म मेरो सेयरको खाताको संख्या 59,76,076 रहेकोमा फागुन सम्ममा 66,13,000 पुगेको छ। धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या पनि यस अवधिमा बढेको छ। सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा दोस्रो बजारमा अनलाइन कारोबारका लागि लग इन लिने लगानीकर्ताको संख्या 31,82,462 रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या 25,49,696 रहेको थियो।
0: धितोपत्र बजारको नियमित जानकारी अन्तर्गत आज हामीले धितोपत्र बजारमा लगानी गर्दा लगानीकर्ताले के कस्ता विषयमा ध्यान दिनु पर्ला भन्ने बारेमा जानकारी गराउँदैछौ। प्रस्तुत छ धितोपत्र बजारमा लगानी गर्दा लगानीकर्ताले ध्यान दिनुपर्ने विषयको जानकारी सम्बन्धी यो प्रसङ्ग। धितोपत्र बजारमा लगानी गर्दा लगानीकर्ताले पर्याप्त सतर्कता अप्नाउनु पर्दछ। लगानीकर्ताले धितोपत्र बजारमा लगानी गर्दा निम्न उल्लेखित विषयहरूमा विशेष ध्यान पुर्याउनु पर्दछ। देशको अर्थतन्त्र तथा राजनीतिक अवस्था, तरलताको स्थिति, ब्याज दर आदि पक्षहरूको प्रभाव धितोपत्र बजारमा पर्ने हुँदा लगानी सम्बन्धी निर्णय लिँदा आर्थिक, सामाजिक तथा राजनीतिक पक्षहरूलाई ध्यानमा राखी लगानीको निर्णय गर्नुपर्दछ। लगानी दक्षता र प्रतिफलमा मुद्रास्फीतिको समेत प्रभाव पर्ने भएकोले मुद्रास्फीतिको असरलाई ध्यान दिँदै लगानीको प्रतिफल मूल्याङ्कनका लागि लगानीको वास्तविक प्रतिफल दरलाई आधार बनाउनु पर्दछ। विशेष गरी एकल वा अप्रत्याशित घटना एवं असरबाट हुने घाटाबाट आफ्नो लगानीलाई सुरक्षित राख्न लगानी विविधीकरणमा जोड दिनु पर्दछ। इन्टरनेट लगायत अन्य सामाजिक सञ्जालबाट लगानी सम्बन्धी पर्याप्त सूचना, जानकारी तथा विवरणहरूलाई सम्बन्धित आधिकारिक पक्षबाट प्रमाणित गराई लगानी गर्ने गर्नुपर्दछ। धितोपत्रमा गरिने लगानीमा प्रतिफल सँगै जोखिम समेत रहने हुँदा जोखिमलाई न्यूनीकरण गर्न आफ्नो लगानी क्षमता रूप लगानी गर्ने गर्नुपर्दछ। धितोपत्र बजारमा हुने जोखिमलाई व्यवस्थापन गर्न, अनपेक्षित वित्तीय तथा आर्थिक प्रभावहरूबाट सुरक्षित रहन लगानी सम्बन्धी रणनीतिक योजना तयार गर्नुको साथै आपतकालीन कोषको व्यवस्था गर्नुपर्ने हुन्छ। धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरूले धैर्यता, लगनशीलता तथा दूरदृष्टि कायम राखी लगानीलाई दिगो एवं प्रतिफलमुखी बनाउनु पर्दछ। धितोपत्र बजारमा धोका, जालसाजी तथा छल कपटबाट बच्न स्वयं सचेत रही स्वतन्त्र रूपले आफ्नो निर्णय गर्ने गर्नु पर्दछ।
1: लगानी गर्नु अगाडि हतार नगरी लगानीका सम्बन्धमा स्वतन्त्र रूपमा अध्ययन तथा अनुसन्धान गर्ने गर्नुपर्दछ। हतारमा लगानी निर्णय गर्न दबाब दिने जो कोहीलाई पनि विश्वास गर्नु हुँदैन। धितोपत्र बजारमा विभिन्न प्रकृतिका धितोपत्र उपकरणमा लगानी गर्न सकिने अवसर रहने हुँदा आफूले लगानी गर्न लागेको धितोपत्र कुन प्रकारको हो, जस्तै संस्थापक सेयर, साधारण सेयर, अग्राधिकार सेयर, ऋण पत्र, सामूहिक लगानी योजना आदि कस्तो प्रकारको हो र त्यसको विशेषता, फाइदा र बेफाइदा, अन्तर्निहित जोखिम, मूल्य स्थिरता र लगानी अवधिको बारेमा जानकारी लिएर मात्र लगानी गर्नुपर्दछ। लगानीबाट प्राप्त प्रतिफललाई दिगो र सन्तुलित बनाउन लगानी गरिने लगानीका औजारहरू वातावरणीय, सामाजिक र सुशासन अनुकूल रहने गरी लगानीकर्ताको लगानी लक्ष्य, उद्देश्य, जोखिम वहन गर्ने क्षमता र प्राथमिकता बमोजिम लगानी गर्नुपर्दछ। छिटो धनी बन्ने उद्देश्यलाई कम प्राथमिकता दिई धितोपत्र बजारमा लगानी गर्दा तथ्यगत, यथार्थपरक र उचित सूचना लिई संयमित एवं विवेकशील भई लगानी सम्बन्धी निर्णय लिनुपर्दछ। दीर्घकालीन, नियमित तथा अल्पकालीन लगानी अवधि सम्बन्धमा जानकार रही लगानी सम्बन्धी निर्णय लिनुपर्दछ। धितोपत्र बजार सम्बन्धमा सामाजिक सञ्जाल जस्तै फेसबुक, क्लब हाउस, युट्युब तथा टिकटक आदि मार्फत प्रकाशन र प्रसारण गरिने अनुमान तथा प्रक्षेपण आधिकारिक नहुने भएकाले अनुमान, प्रक्षेपण, विचार र परामर्शको आधारमा मात्र लगानी सम्बन्धी निर्णय लिनु हुँदैन। विद्यमान एन नियम तथा नियमन परिधि बाहिर रही नयाँ उपकरण तथा प्रविधिको प्रयोग गरी हुने जोखिमपूर्ण तथा गैर कानुनी कारोबारका सम्बन्धमा समेत सचेत रहनु पर्दछ। धितोपत्रको कारोबारमा प्रयोग गरिएको नयाँ प्रविधिको सम्बन्धमा सचेत रहनु पर्दछ। प्रविधिको प्रयोगका सम्बन्धमा पर्याप्त ज्ञान प्राप्त गरी प्रविधिको सुरक्षाका लागि विशेष व्यवस्था गर्न आफ्नो युजर परिचय तथा पासवर्ड लगायत अन्य विवरणहरू कसैलाई पनि दिनु हुँदैन। धितोपत्र बजारमा उतार चढाव भइरहने हुँदा बजार हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउमा नपरी बजार तथा कम्पनीको वित्तीय विवरण लगायतका विषयमा जानकारी लिएर मात्रै स्वविवेकमा आफ्नो जोखिम वहन गर्ने क्षमता अनुसार लगानीका उपकरण, लगानीको सीमा पहिचान गरी लगानी सम्बन्धी निर्णय लिनुपर्दछ। विशेष गरी धितोपत्र बजारमा नवप्रवेशी लगानीकर्ताले धितोपत्रको प्राथमिक बजारमा निष्कासन भएका धितोपत्र खरिदका लागि आवेदन दिई लगानी सम्बन्धी ज्ञान तथा अनुभव हासिल गर्दै लगानी प्रारम्भ गर्नुपर्दछ।
0: अहिले प्रस्तुत भयो धितोपत्र बजारमा लगानीकर्ताले लगानी गर्दा ध्यान दिनुपर्ने विषय बारेको जानकारीमूलक सामग्री। नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको सिफारिसका लागि गठित समितिले चारजनाको संक्षिप्त सूची प्रकाशित गरेको छ। यस सम्बन्धी एक सामग्री अबको प्रस्तुतिमा। नेपाल सरकारले गठन गरेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको सिफारिस समितिले चारजनाको नाम सहितको संक्षिप्त सूची हालै सार्वजनिक गरेको छ। समितिले 47 जनाको आवेदनको छनौट र मूल्याङ्कन गरी चारजनाको नाम संक्षिप्त सूचीमा प्रकाशित गरेको हो। प्रकाशित भएका नामहरूमा पहिलो नम्बरमा डाक्टर नवराज अधिकारी रहनु भएको छ भने दोस्रो, तेस्रो र चौथोमा क्रमशः विनय देव आचार्य, मुकुन्द कुमार छेत्री र डाक्टर गोपाल प्रसाद भट्ट रहनु भएको छ। चारै जनालाई सिफारिस समितिले जेठ 8 गते छलफलका लागि बोलाएको थियो। सार्वजनिक भएका नामहरू मध्येबाट छनौट गरी समितिले 3 जनाको नाम गोप्य रूपमा अर्थ मन्त्री समक्ष पेश गरेपछि अर्थ मन्त्रालयले प्रस्ताव तयार पारी मन्त्री परिषदमा पेश गर्ने व्यवस्था रहेको छ। अर्थ मन्त्रालयले पेश गरेको लिस्टमा छलफल गरी मन्त्री परिषदले 1 जनालाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने व्यवस्था रहेको छ। यसअघि सरकारले राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डाक्टर सञ्जय आचार्यको संयोजकत्वमा सिफारिस समिति पुनर्गठन गरेको थियो। समितिको सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र पूर्व बैंकर भुवन दाहाल सदस्य रहनु भएको छ। पछिल्लो साता नेपाली बजारमा धितोपत्रको कारोबार सामान्य अवस्थाबाट गुज्रिएको छ। साताको शेयर बजार सम्बन्धी समीक्षा सहितको एक सामग्री अबको प्रस्तुतिमा।
1: पछिल्लो साता नेपाली शेयर बजारको कारोबारमा सामान्य अङ्कको सुधार भएको छ। यो साता कारोबार रकममा भने राम्रो सुधार देखिएको छ। यो साता बजारमा 3 दिन मात्रै शेयरको कारोबार भएको छ। साताको पहिलो कारोबार दिन सोमबार, अघिल्लो शुक्रबारको तुलनामा 27.85 अङ्कले परिसूचकमा वृद्धि भएको छ। अघिल्लो शुक्रबार 4.48 अर्ब रुपियाँ बराबरको कारोबार भएको बजारमा सोमबार कारोबार रकममा भने सुधार भई 5.98 अर्ब रुपियाँ बराबरको कारोबार भएको थियो। सो रकम गत वैशाख 15 गते यताकै उच्च कारोबार रकम हो। साताको मंगलबार भने सोमबारको तुलनामा परिसूचक 9.24 अङ्कले घटेर 2,777.10 अङ्कमा सीमित भएको छ। त्यस दिन बजारको कारोबार रकम पनि उच्च अङ्कले घटेको छ। मंगलबार बजारमा 4.85 अर्ब रुपियाँको कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन बुधबार भने बजारको परिसूचक तथा कारोबार रकममा उल्लेख्य रूपमा सुधार भएको छ। बुधबार परिसूचक मंगलबारको तुलनामा 4.99 अङ्कले बढेर 2,782.10 अङ्कमा पुगेको छ। अघिल्लो साताको बिहिबार बजारको परिसूचक घटेको थियो भने शुक्रबार बढेर 2,758.49 अङ्कमा पुगेको थियो। यो साता 2 दिन बजारमा कारोबार भएन।
0: हवस् त, आजका लागि कार्यक्रम धितोपत्र तथा वस्तु विनिमयका लागि निर्धारित समय सकिएको छ। आगामी असार 6 गते पहिलो शनिबार यसै समयमा तपाईँ हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। तपाईँको दिन शुभ रहोस्। नमस्कार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन Wi-Fi 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: यति कुरामै खुसी भएर हुँदैन के दुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
5: सही भन्यो सुन्ताली, यो कुरा त सबैलाई भन्ने जानु पर्यो नि।
6: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
4: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
7: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
8: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
9: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
8: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
10: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
11: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा एक वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
12: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
13: यस बेला बिहानको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: विपद बारे चासो राखौ चनाखो बनौ। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक सहकर्मी सुधीर मिश्र अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 MHz, रेडियो नेपाल online.com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभर एकै साथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौं। त्रिमनसुनकै समयमा वर्षासँगैको बाढीले पूर्वी नेपालका पहाडी जिल्लाका नागरिकले भोगिरहेका छन् शास्ति।
1: मेरो ठ्याक्कै 3 नम्बर वडामा 5 घरहरू विस्थापित भएका छन्। कृषिजन्य क्षेत्रहरू, विशेष गरेर अलैँची खेतीहरू अत्यन्तै धेरै क्षति भएका छ। धान खेती क्षेत्रहरू बढी कृषकहरूको क्षति भएको छ।
0: केही दिनदेखि अत्यधिक बढ्दैछ गर्मीबाट बस्न के गर्नु पर्ला?
2: गर्मी अत्यधिक हुँदाखेरि प्रशस्त पानी पिउनु पर्छ, झोलिलो पदार्थ धेरै खानुपर्छ, अर्थात् चाहिँ शरबत पानी या कागती पानी या पुदिना पानी, जे जस्तो उपलब्ध छ जुन छ त्यो अनुसारको प्रशस्त झोलिलो पदार्थहरू खाने र शरीरलाई एकदम पानी भरण गरिराख्ने।
0: विपदसँग जोडिएका यी र यस्तै विषय आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौ। गत हप्ताको शुक्रबार रातिको अविरल वर्षासँगैको बाढीका कारण पूर्वी नेपालका पहाडी जिल्लाका विभिन्न ठाउँहरू प्रभावित भएका छन्। केही नागरिकहरू विस्थापित हुनु परेको छ भने केही महत्वपूर्ण भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। सहकर्मी मनुका कुँवरको एक रिपोर्ट।
3: गत हप्ताको शुक्रबार दिनभरि घाम लागेको थियो, राति एकाएक मेघ गर्जन सहित ठूलो पानी पर्यो। त्यसपछि आएको बाढी पहिरोले पाँच थरको याङबर्ग गाउँपालिका त्रासमय बन्यो। कावेली र तमोर नदी आसपासका क्षेत्र पनि प्रभावित भए। याङबरग गाउँपालिकाका 1, 2 र 3 नम्बर ओडाका बासिन्दा बढी प्रभावित भए। 5 घर बगायो भने मध्य पहाडी लोकमार्ग सहित सडक समेत अवरुद्ध हुन पुगे। याङबरग 3 का वडाध्यक्ष विमल राईका अनुसार विद्युत, खाने पानी, सिंचाईमा ठूलो क्षति पुगेको छ। नगदे बाली अलैची खेती क्षेत्र बगाएको छ। नदी तटीय क्षेत्रमा रहेका कैयौं खेत बगेका छन्।
1: पाँचथर जिल्लाको याङबरग गाउँपालिका, विशेष गरेर याङबरग गाउँपालिकाको वडा नम्बर 1, 2 र 3, यो साबिकको च्याङचाफु, फलैचा र ओयाम गाविस 3 वडालाई बढी क्षति भएको हो। र यो क्षति 8 गते बेस साँझदेखि नै भारी वर्षा भएर राति 2 बजीदेखि बाढी पहिरो बिहानसम्म चलेर विशेष गरेर सडक अनि बिजुली, खाने पानी, हाइड्रो पावरहरू धार्मिक क्षेत्रहरूमा बढी क्षति पुर्याएको छ। र मेरो ठ्याक्कै 3 नम्बर वडामा 5 घरहरू विस्थापित भएका छन्। कृषिजन्य क्षेत्रहरू, विशेष गरेर अलैँची खेतीहरू अत्यन्तै धेरै क्षति भएका छ। धान खेती क्षेत्रहरू बढी कृषकहरूको क्षति भएको छ। र ती विस्थापित 5 घर परिवार चाहिँ अहिले छिमेकीमै सुरक्षित ठाउँमा राख्ने बस्ने कामहरू भइरहेको छ र उहाँहरूलाई चाहिँ पुनर्स्थापना गर्नुपर्ने अवस्था छ।
3: याङबरग सँगै छिमेकी जिल्ला ताप्लेजुङको 8 राई त्रिवेणी गाउँपालिकामा पनि यसै गरी पानीले असर पारेको छ। पानी कति पर्यो मापन केन्द्र छैन। स्थानीय वासीका अनुसार निकै ठूलो पानी वर्षिएको थियो। तमोर करिडोर सडक अन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने तमोर नदीमा निर्माण गरिँदै आएको मोटरेबल पुल बाढीले बगाएको छ। मोटरेबल पुल निर्माणको भौतिक प्रगति करिब 40-45% सम्पन्न भइसकेको अवस्थामा गत शुक्रबार राति तमोर नदीमा आएको बाढीले पुल बगाएको 8 राई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमुले जानकारी दिनुभयो।
4: तमोर कोरिडोर अन्तर्गतको 5 तरको हिलियाङ गाउँपालिका, ताप्लेजुङको 8 राई त्रिवेणी गाउँपालिका, 2 गाउँपालिकामा जोड्ने तमोर कोरिडोर अन्तर्गतको लिम्बुनी पुल निकै लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको पुल र यसको दुईपट्टिको देशहरू कम्प्लिटली उठाइसकेर ऱ्याप ढलानसम्म गरिसकेको छ र बिचमा पिलर पनि चाहिँ लगाइसकेको छ र अहिले चाहिँ फलाम जोड्ने काम धमाधम सुरु गरिरहेको अवस्थामा यो शुक्रबार रातिको वर्षा, यो बाढी पहिरोले चाहिँ माथितिर काभ्रे खोलाको चाहिँ तिरतिर माथितिर बाढी पहिरो अत्यन्तै धेरै चाहिँ गएको कारणले गर्दा लिम्बुनी पुलमा बनाउँदै गरेको निर्माणाधीन मोटरेबल पुल क्षति गरेको अवस्था रहेको छ।
3: भारतसँगको सिमाना जोगबनीदेखि मोरङको विराटनगरको रानी भन्सार हुँदै चिनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना टिप ताला जोड्ने त्रिदेशीय सडक मार्गको रूपमा रहेको तमोर करिडोर अन्तर्गत तमोर नदीमा 8 वर्ष अघि मोटरेबल पुल निर्माण गर्न सुरु गरिएको थियो। 3 देशलाई जोड्ने त्रिदेशीय आयोजना भएकाले पनि संघीय सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेर निर्माणका लागि सहयोग गरिदिन अनुरोध गर्नुहुन्छ गाउँपालिकाका अध्यक्ष पोमु।
4: अराउन्ड 200 किलोमिटर मात्र तीनवटा देश जोड्ने भारत नेपाल चाइना, भारतको तल व्यासनगर रानी भन्सारबाट हुँदै चाहिँ चाइनाको टिप्ताला भन्जाङसम्म जोड्ने यो तीनवटा देशलाई जोड्ने तिनवटा देश जोड्ने सडक सबैभन्दा छोटो यो चाहिँ शङ्कर सभाको किमा थाङ्का भन्दा पनि छोटो चाहिँ एउटा यो आयोजना पर्छ। त्यसले गर्दा नेपाल सरकारले पनि यसलाई ध्यान दिएर यसलाई चाहिँ गौरवका आयोजनामा राख्नुपर्छ भनेर हामीले अगाडि पनि हामीले आवाज उठाएका थियौँ स्थानीय सरकारको तर्फबाट, स्थानीय बासिन्दाको तर्फबाट, जिल्लावासीहरूको तर्फबाट। अहिले पनि तपाईँको यो रेडियो नेपाल मार्फत पनि म मेरो आग्रह गर्न चाहन्छु नेपाल सरकारलाई, यो चाहिँ गौरवको आयोजनामा राखेर कम्तीमा पनि यसलाई यो तीनवटा देशलाई जोड्ने एउटा सडक सञ्जाल अत्यन्तै धेरै महत्त्व दिएर नेपाल सरकार लागोस्। हाम्रो चाहना, हाम्रो माग र आम पाप्लेजुङ जिल्लावासी सबैको यो चाहिँ एउटा आह्वान पनि हो।
3: यता पाँच थरको याङबरक गाउँपालिका तीनका वडाध्यक्ष विमल राई पनि के कारण विपदको जोखिम बढ्दै गएको छ यसको लागि संघीय र प्रदेश सरकारले समन्वय गरिदिन आग्रह गर्नुहुन्छ।
1: के कसरी भइरहेछ अत्यन्तै गम्भीर ढङ्गले यसको अवलोकन र यो विपद न्यूनीकरण गर्नको लागि के गर्न सकिन्छ अब यसको पनि संघ प्रदेश सरकारको हामी ध्यान आकर्षण गराउन चाहन्छौँ।
3: पछिल्ला वर्षमा पूर्वका पाँच थर इलाम ताप्लेजुङमा बाढी पहिरोले ठूलो क्षति गरिरहेको छ। ज्यान जाने, घर बगाउने, सडकदेखि पुलमा क्षति हुने घटना लगातार भइरहेका छन्। पानी पर्ने तरिका र समय नै बदलिएको छ। विगतमा असार साउन भदौमा बढी वर्षा हुन्थ्यो, त्यही बेला बाढी पहिरो जाने गर्दथ्यो, तर अहिले वैशाख जेठ असोज कार्तिकमै ठूलो वर्षा हुन्छ, क्षति पनि उसै गरी हुन्छ। वर्षै पिछे हुने यस्ता खालका जोखिमलाई न्यूनीकरण गर्नका लागि सम्बन्धित सरोकारवालाहरूले समन्वय गरी न्यूनीकरण गर्न आवश्यक छ।
0: केही दिन यता पश्चिम तराई सहित देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्यधिक गर्मी बढेको छ। यससँगै तराईका जिल्लामा तातो हावा लूको अवस्था रहेको छ। दिउँसो पख चर्को घाम र तातो हावाका कारण विशेष गरी तराई तथा मधेसका सर्वसाधारण नागरिकहरू घर बाहिर निस्कन नसक्दा मुख्य सडक तथा बजारहरू सुनसान देखिन थालेका छन्। बढ्दो गर्मी र तातो हावाको सिधा असर विद्यालय जाने बालबालिका र दिनभर खुल्ला आकाशमुनि काम गर्ने दैनिक ज्यालादारी श्रमिकहरूमा पर्ने गरेको छ। अर्कोतर्फ अनियमित विद्युत आपूर्ति र लो भोल्टेजका कारण नागरिकले थप शास्ति खेप्नु परेको छ। तराई क्षेत्रमा तातो हावा लूको जोखिम कस्तो देखिन्छ? अत्याधिक गर्मी अर्थात् तातो हावा लूबाट बच्न के गर्नु पर्ला? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौँ जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीसँग। धर्मराज सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
5: हुन्छ, नमस्ते, धन्यवाद।
0: विशेष गरी नेपालको तराई क्षेत्रमा तातो हावा लूको जोखिम पछिल्लो समय कस्तो देखिन्छ?
5: अब तराईको अवस्था फरक फरक छ। पश्चिम तराईमा लू एकदमै भिजिबल देखिएको अवस्था छ। 18 जेठसम्मको अवस्थामा हिटवेभकै अवस्था छ। यद्यपि चाहिँ तापक्रममा अलिकता माथि अलिकता तल हुन्छ, वर्षा भयो भनेपछि तापक्रममा परिवर्तन हुन्छ। बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र केही चाहिँ दाङ राप्तीका केही क्षेत्रहरूमा तापक्रम 40 डिग्री वा सोभन्दा बढी, दुई वा दुई दिन भन्दा बढी रहेको अवस्था र दुई भन्दा बढी स्टेसनमा, वेदर स्टेसनमा चाहिँ त्यो देखिएको हुनाले त्यस्तो अवस्थालाई चाहिँ हिट वेभको अवस्था अर्थात् लूको अवस्था भनिन्छ। त्यसले गर्दाखेरि पश्चिम तराईमा यो वर्ष खास गरी पहिला देशभरिमै र त्यसमा विशेष गरी पश्चिम तराईमा औसत भन्दा बढी तापक्रम हुने भएको हुनाले पनि पश्चिम तराई चाहिँ बढी जोखिममा छ भनेर भन्न सकिन्छ।
0: तातो हावा अर्थात् लूको जोखिम यो पश्चिम नेपालमा किन बढी देखिएको हो? खास गरी
5: पश्चिम नेपालमा लू कसरी देखिन्छ भनेपछि पानी परेन भनेपछि लूको अवस्था देखिन्छ। अब पूर्वी नेपाल हाम्रो बङ्गालको खाडीबाट नजिक छ र बङ्गालको खाडीबाट नजिक हुँदाखेरि जति भयो जलवाष्पयुक्त वायु बङ्गालको खाडीबाट आएर उत्तरतिर आउँछ, त्यसको केही न केही प्रभाव चाहिँ नेपालमा पनि पर्छ र नेपालमा पर्दाखेरि लगभग गण्डकी प्रदेशभन्दा पूर्वतिर राम्रै वर्षा, औसत भन्दा बढी वर्षा भएको अवस्था पनि हामीले अहिले प्री मनसुनमा पायौँ र त्यो गण्डकी प्रदेश, बागमती प्रदेश अनि मधेसको पनि केही भागमा र कोशी प्रदेशमा सबभन्दा बढी वर्षा कोशी प्रदेशमा भएको छ। त्यो हुँदाखेरि चाहिँ वर्षाले तापक्रमलाई घटाउँछ, तर पश्चिम नेपालमा जाँदाखेरि तापक्रम एकदमै बढेको अवस्था देखिन्छ। किन भन्दाखेरि त्यहाँ पानी परेन, लगातार पानी नपर्दा र त्यसमा पनि चाहिँ पश्चिम तराईमा, पहाडतिर त अलिकति पानी पर्यो, पश्चिम तराईमा वर्षा कम भएका कारणले गर्दाखेरि तापक्रम चाहिँ बढेको हो र त्यो चाहिँ कस्तो भने उच्च तापीय अवस्था कहाँ हुन्छ भन्ने कुराले निर्धारण गर्दछ। हाम्रो कैलाली,
2: कञ्चनपुर बाँके बर्दियामा चाहिँ जहिले पनि उच्च तापीय अवस्था रहने हुनाले बर्दियामा त केही हदसम्म पानी पर्छ, तर बाँकेदेखि लिएर कैलाली कञ्चनपुरमा वर्षा कम हुन्छ।
0: भूबनावटको कारणले गर्दा पनि तापक्रमको मात्रा बढ्ने र घट्ने क्रम पनि रहन्छ।
2: हो, भूबनावटै मैले भने अघि भनेकै मेरो के हो भनेपछि बङ्गालको खाडीबाट नजिक भएको भूभागमा वर्षा धेरै भइराखेको अवस्था छ र हुन्छ पनि, र पश्चिम भागमा के हुन्छ भनेपछि उच्च चापीय अवस्था बढी सहने हुनाले त्यहाँमा जलवाष्पित वायु अलि माथिबाट आएर हिमालयतिर ठोकिएर केही पहाडतिर वर्षा हुन्छ या पूर्वतिर हानिन्छ, तर ब्याक टु हाम्रो कैलाली कञ्चनपुरको त्यो क्षेत्रमा चाहिँ उच्च चापीय अवस्था भइरहने हुनाले त्यहाँ वर्षा कम भइराखेको छ केही विगत 4-5 वर्षको चाहिँ हाम्रो अध्ययनबाट पनि। जस्तो कैलालीकै कुरा गर्दाखेरि चाहिँ धनगढी बजारमा वर्षा एकदमै कम हुन्छ, त्यहीँनिर अत्तरीय बजारमा चाहिँ 10 किलोमिटरको दूरीमा चाहिँ वर्षा भएको अवस्था छ। भनेपछि यो पहाडबाट हाम्रो भूगोल कहाँनिर छ, कसरी अवस्थित भएको छ भन्ने कुराले पनि वर्षा हुने प्रक्रियालाई चाहिँ निर्धारण गर्दछ।
0: तातो हावा लुलाई किन विपदको रूपमा लिनुपर्छ?
2: अब तापक्रम प्रत्येक व्यक्तिको तापक्रम सहने क्षमता फरक फरक हुन्छ। 37 डिग्रीसम्म तापक्रम मान्छेले सहन्छ भनेर 37 डिग्रीसम्मको चाहिँ थ्रेस होल्ड जस्तो तराईको हामीले 37 डिग्री सेल्सियससम्म तापक्रम चाहिँ एड्याप्ट गर्न सक्छ भन्ने लाइनमा त्यसलाई अब सेफ जोन मानिन्छ भनौँ न तराई क्षेत्रको लागि। अझ काठमाडौँमा 37 डिग्री पुग्यो भने त्यो फेरि विकराल हुन्छ, उच्च हिमाली क्षेत्रमा 30 डिग्री पनि पुग्यो भनेपछि त्यो पनि विकराल हुन्छ, त्यसले ठुलो नोक्सान गर्छ। किन भन्दाखेरि त्यहाँ उच्च हिमाली क्षेत्रमा अधिकतम तापक्रम कति हुन्छ, जस्तो काठमाडौँको औसत अधिकतम भनेको चाहिँ 32 डिग्री हो भनेपछि तराईको औसत अधिकतम भनेको 37 डिग्री हो भनेपछि त्यो अधिकतमबाट कति डेभिएसन भयो, कति माथि गयो भन्ने कुराले जोखिमको मात्रालाई चाहिँ निर्धारण गर्दछ। भनेपछि त्यसमा पनि बालबालिकालाई, गर्भवती महिलालाई, कुनै चाहिँ मुटुको बिरामीलाई त्यसमा चाहिँ बढी असर गर्ने विभिन्न चाहिँ अध्ययनहरूले देखाइरहने हुनाले पनि एउटा त्यो पाटो भयो। दोस्रो, दिउँसो काम गर्ने मजदुरहरू, जस्तो इटाभट्टामा काम गर्ने मजदुरहरू उस्तै गर्मीको चाहिँ चपेटा नै हुन्छ, दिउँसोको 12 बजेदेखि 3 बजेको अवस्था र इटाभट्टामा त्यसमा चाहिँ थप तापक्रम हुन्छ, त्यो जुन राप हुन्छ इटा पोल्ने ठाउँमा त्यसले, भनेपछि दिउँसोको समयमा चाहिँ काम गर्ने ती मजदुरहरू पनि चाहिँ जोखिममा रहन्छ। दिउँसोको समयमा खेतबारीमा काम गर्ने किसानहरू पनि जोखिममा रहन्छन्, किन अधिकतम तापक्रम हुने भनेकै चाहिँ दिउँसोको 12 बजेदेखि 3 बजेको अवस्था हो भने त्यति बेला विद्यालयमा बालबालिकाहरू यदि दिउँसो कक्षामा छन् वा उनीहरू घर फर्किने बेला चाहिँ 12 बजे घर फर्किँदाखेरि चाहिँ लामो दूरी पार गर्नुपर्छ पहाडतिरको जस्तो ठाउँमा या अब भित्री मधेसको ठाउँमा, भनेपछि त्यो पनि चाहिँ जोखिममै रहन्छन्। भनेपछि बिरामीहरू खास गरेर चाहिँ अस्पताल लैजानु पर्दाखेरि त्यो गर्मीको एकदमै चाहिँ टिकाहरूमा पर्यो भनेपछि त्यसले झन् जोखिम बढाउँछ। त्यो हुनाले प्रत्येक व्यक्ति पछि चाहिँ त्यो सहन सक्ने क्षमता पनि हाम्रो विभिन्न अध्ययनले फरक फरक देखाएको हुनाले चाहिँ कसैलाई चाहिँ 39 डिग्रीमै ठुलो ट्रिगर गर्छ भनेपछि कसैले 40 डिग्री पनि सहन सक्छ। जस्तो भारतमा, उत्तर प्रदेशमा 47 डिग्री तापक्रम

0: शरीरबाट निस्किन्छ त्यति अनुसारको चाहिँ पानीको सन्तुलन भएन भनेपछि मान्छे चाहिँ एकदमै डिहाइड्रेट हुन्छ होइन, अर्थात् चाहिँ शरीरमा पानीको मात्रा कम हुन्छ, त्यसले पनि मान्छे बेहोस हुने, टाउको दुख्ने, रिङ्गटो लाग्ने अवस्था रहन्छ भनेपछि प्रशस्त पानी पिउनुपर्छ भन्ने चाहिँ एउटा पाटो। पानीमा तपाईँको पानी पिउने, पुदिना पानी पिउने, सर्बत पानी पिउने, होइन, झोलिलो पदार्थहरू पिउने, तर क्याफिनयुक्त खानेकुराहरू धेरै नखाने, जस्तो कफी धेरै नखाने, चिया धेरै नखाने, तातो पदार्थ धेरै नखाने, त्यो गर्दाखेरि पनि यसले गर्मीबाट बच्न सकिन्छ। भने दिउँसोको अवस्थामा खेतबारीमा जाँदाखेरि अब दिउँसो 12 बजेदेखि 3 बजेको अवस्थामा चाहिँ खेतबारीमा नजाने र मजदुरहरूलाई चाहिँ अब इँटाभट्टामादेखि लिएर अन्य चाहिँ मजदुरहरूलाई पनि जो दिउँसोको समयमा काम गर्नुहुन्छ विभिन्न उद्योग कल कारखानाहरूमा, उहाँलाई चाहिँ दिउँसोको समयमा अब कुलिङ सेन्टरमा राख्ने, चिसान भएको क्षेत्र, त्यो एसी पनि हुन सक्ला या पङ्खा भएको या कुलर भएको क्षेत्रमा राखेर, त्यो कोठामा राखेर, अनि बिहानको अलिकता फ्लेक्जी आवर, बिहान चाहिँ अब 9 बजेदेखि अफिस सुरु हुन्छ भने उनीहरूलाई 7 बजेदेखि अफिस सुरु गराउने, तर त्यसपछि 12 बजेदेखि अलिकता आराम गर्ने समय दिने, 3 बजेदेखि फेरि सुरु गरेर 6 बजी छुट्टी दिन सकिन्छ। त्यो हुनाले त्यस्तोलाई फ्लेक्जी आवर भनिन्छ। विद्यालयहरू सञ्चालन गर्दाखेरि पनि दिउँसो सञ्चालन गर्नुको सट्टा साँझ र बिहानको समयमा सञ्चालन गर्न सकिन्छ। बिहानैदेखिको बिहानी कक्षाहरू धेरै जसो स्कुलमा त्यो प्र्याक्टिस पनि छ र त्यसलाई कायम गर्नुपर्ने। स्कुलमा दिउँसो 11 बज्दै लाग्दाखेरि पनि तापक्रम बढ्दै जाने हुनाले कुलिङ इफेक्ट भएको पेन्ट, जसलाई रिफ्लेक्टिभ पेन्ट भनिन्छ, हामीले पश्चिम नेपालमा धेरै ठाउँमा चाहिँ त्यो रिफ्लेक्टिभ पेन्टले तापक्रममा 3 देखि 5 डिग्रीको गिरावट आएको कुरा हाम्रो अध्ययनबाट देखिएको हुनाले अब सबै विद्यालयहरूमा, सबै अस्पतालहरूमा, सबै हेल्थ पोस्टहरूमा त्यो खालको रिफ्लेक्टिभ पेन्ट अर्थात् बाहिरी पेन्ट लाउँदाखेरि बाहिरको तातोलाई भित्र आउन नदिने या बाहिरको चिसोलाई भित्र आउन नदिने खालको अलिकता इन्सुलेटिङ सिस्टम विकास गर्न सक्यो भने त्यसले पनि जोखिम घटाउनमा मद्दत गर्दछ भन्ने हो।
1: धर्मराज सर, यो जोखिम आगामी दिनमा यस्तै गरी कायमै रहन्छ भन्ने देखिन्छ कि केही कमी हुँदै जान्छ भन्ने देखिन्छ?
0: यो कस्तो हुन्छ भने पानी पर्यो, बर्सात भयो भनेपछि यो कम हुन्छ जोखिम, अर्थात् चाहिँ अब चिसो कम हुन्छ, तापक्रममा 3 देखि 4 डिग्रीको गिरावट आउँछ। जस्तो 40 डिग्री पुगेको ठाउँमा 37 डिग्री पुग्यो भनेपछि त्यो सुरक्षित भयो, या अब 37 डिग्री पुगेको ठाउँमा 3 डिग्रीले घटेर तपाईँको 35 डिग्री पुग्यो भने अझ सुरक्षित भयो तराई क्षेत्रको लागि। काठमाडौँकै लागि चाहिँ 32 डिग्रीको हारहारीमा छ भने त्यहाँमा 2 डिग्रीले घट्यो या 3 डिग्रीले घट्यो भने 29 डिग्री भयो, त्यो चाहिँ काठमाडौँले सहन सक्ने क्षमता रहन्छ। भने त्यसरी पानी परेको बेला तापक्रम कम हुन्छ र अलिकता चिसो हुन्छ, चिसो महसुस हुन्छ मान्छेलाई, अझ फेरि पानी रोकी यो ब्रेक भयो, यसपालि मनसुनमा औसतभन्दा कम वर्षा हुने भनेर प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको सन्दर्भमा यसपालि औसतभन्दा तापक्रम बढी हुने तर औसतभन्दा वर्षा कम हुने भनेको हुनाले त्यो अलिकता हामीले ध्यान दिनुपर्ने विषय यहाँनिर छ। औसतभन्दा वर्षा कम हुने बित्तिकै तापक्रम बढ्यो, तापक्रम बढ्ने बित्तिकै चाहिँ यो तापक्रम कहाँसम्म बढ्छ भनेपछि जेठको 18 गतेदेखि असोजको 14 गतेसम्मको जुन मनसुन अवधि छ त्यो अवधिमा गर्मी बढी हुने र तपाईँको भदौकै महिनामा पनि गर्मी बढी, साउनकै महिनामा पनि गर्मी बढी हुने अवस्था यसपालि आकलन गरिएको हुनाले यो लामो समय रहने र फेरि बिचमा कम हुने, फेरि बढ्ने, फेरि कम हुने यो चक्र चलिने हुनाले नेपाल सरकारले तोकेको जुन मापदण्ड छ, जस्तो पानी पिउने, एकदमै लुको लहरको बारेमा या चाहिँ हिटवेभको बारेमा जल तथा मौसम विज्ञान विभागले फोरकास्ट गरेको बखतमा उद्योग धन्दा कल कारखानाहरूमा अलिक फ्लेक्जी आवर अथवा काम गर्ने समय हुन्छ त्यसलाई मिलान गर्ने, स्कुललाई विद्यालय केही समय एकदम बढी भयो भनेपछि 1-2 दिन विद्यालय बन्द गर्नुपर्ने अवस्थादेखि लिएर चाहिँ कृषि कार्य गर्दाखेरि पनि दिउँसोको समयमा नगर्ने आदि इत्यादि कामहरू गर्नुपर्ने, त्यो उपायहरू चाहिँ हामीले निरन्तर गर्नुपर्ने हुन सक्छ भन्ने हो।
1: धर्मराज सर, अत्यधिक गर्मी तथा तातो हावाको लहरलाई जलवायु परिवर्तनसँग कसरी जोड्न सकिन्छ?
0: अब सिधै यसको असर के हुन्छ भने समुद्रको सतहको तापक्रममा आएको परिवर्तनले वर्षा आउने चक्रमा परिवर्तन ल्याउँछ, अर्थात् चाहिँ हिन्द महासागरको तापक्रमको अवस्थामा परिवर्तन आयो भनेपछि त्यो औसतमा तापक्रम छ, औसतभन्दा कम छ वा औसतभन्दा बढी छ, हिन्द महासागरको तापक्रम कुन अवस्थामा छ, जस्तो यसपालिको बर्खामा अहिले हामी बोल्दै गर्दाखेरिको जेठ महिनामा हिन्द महासागरको तापक्रम तटस्थ छ भनेपछि प्रशान्त महासागरको तापक्रम बढ्दै गइराखेको छ, त्यसले गर्दाखेरि यो ट्रेडमिल वर्षा ल्याउने हावा जुन एसियाबाट खास गरेर अस्ट्रेलिया इन्डोनेसियाबाट हाम्रो दक्षिण एसियातिर आउनुपर्ने हो, त्यो हावा चाहिँ दबाव या त्यो उतातिर ल्याटिन अमेरिकातिर लाग्ने हानिने धेरै सम्भावनाहरू बढ्दै गएको, जसलाई हामी एलनिनोको अवस्था भन्छौँ। एलनिनोको वर्ष यो भएको हुनाले यो वर्षमा खडेरी हुने, सुक्खा बढी हुने, तापक्रम बढी हुने जोखिम रहन्छ। त्यसले गर्दाखेरि यो किन हुन्छ भनेपछि लामो समयको औसतमा समुद्रको सतहको तापक्रममा परिवर्तन आइरह्यो भनेपछि त्यो परिवर्तन भनेको चाहिँ लामो औसत भन्दा कति फरक छ भन्ने कुरा छ। चाहिँ जलवायु परिवर्तन हुन्छ।

0: त्यसले गर्दाखेरि चाहिँ समुद्रको सतहको तापक्रममा आउने परिवर्तन, हाम्रो पृथ्वीको सतहभन्दा 10 मिटर माथिसम्मको जुन तापक्रममा आउने परिवर्तन, या लामो समयको अन्तरालमा वर्षामा आउने परिवर्तन जलवायु परिवर्तन हो। यो यसपालि देखिएको हुनाले चाहिँ यसमा जलवायु परिवर्तनको ठुलो भूमिका छ भनेर भन्न सकिन्छ।
1: धर्मराज सर, हामी कार्यक्रमको अन्तिममा छौँ। यति बेला हामीलाई रेडियो सुनिरहनु भएका श्रोतालाई बुझ्ने गरी भनिदिनुहोस् न, अत्याधिक गर्मी तथा तातो हावाको लहरबाट बस्नको लागि हामीले के कुरामा सावधानी अपनाउनु पर्छ र के कुरामा अग्रिम रूपमा आफू जानकार रहनुपर्छ?
0: पहिलो कुरा, जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरिसकेपछि त्यो सूचना सबैलाई सेयर गर्ने, सबैलाई जानकारी गराउने, गाउँपालिका आफ्नो ओडा समक्ष जानकारी दिने, समुदायमा जानकारी दिने। दोस्रो, गर्मी अत्यधिक हुँदाखेरि प्रशस्त पानी पिउनुपर्छ, झोलियो पदार्थ धेरै खानुपर्छ, अर्थात् चाहिँ शरबत पानी या कागती पानी या पुदिना पानी, जे जस्तो उपलब्ध छ जुन छ त्यो अनुसारको प्रशस्त झोलिलो पदार्थहरू खाने र शरीरलाई एकदम पानी भरण गरिराख्ने भन्ने अर्को हुन्छ। तेस्रोमा, घाममा एकदमै अत्यधिक गर्मीको बेला बाहिर निस्किनै पर्ने अवस्था भए पनि छाताको प्रयोग गर्ने, शीतल भएको ठाउँमा विश्राम गर्ने, लगातार चाहिँ तापक्रममा एक्सपोज नहुने, जस्तो आधा घन्टा काम गरेपछि फेरि शीतलमा जाने, फेरि आराम गर्ने, फेरि काम गर्ने, त्यो खालको अवस्था, र त्यसमा पनि 12 बजेदेखि 3 बजेको समयमा काम नगर्ने, शीतल ठाउँमा बस्ने, अनि पानीमा अब खुट्टा भिजाएर राख्ने, अर्थात् नुहाउने, र नुहाउँदाखेरि पनि नदीमा घाम नफाल्ने, नदीमा जाने डुबेर धेरै जसो डुबेर मृत्यु भएका घटना पनि भएका हुनाले पौडी जान्ने नजान्ने भन्ने कुराको आकलन आफूले गर्ने, र त्यसपछि पानीका खाल्डा खुल्डी भएको ठाउँमा बालबालिकाहरूलाई चाहिँ जान सक्छन् गर्मी भएका कारणले, उनीहरूलाई सुरक्षित तरिकाले जाने व्यवस्था मिलाउने, जानै पर्ने अवस्था भएपछि पेरेन्ट्सको आफ्नो चाहिँ गार्जियनको निगरानीमा मात्रै जान दिने, यी यावत कुराहरूमा हामीले ध्यान दिनुपर्दछ। भनेपछि ठाउँ ठाउँमा स्थानीय सरकारले खानेपानीको व्यवस्थाहरू मिलाउने, जस्तो बस पार्कमा खानेपानीको व्यवस्था छ कि छैन, मान्छेलाई एकदम तिर्खा लागेको छ भनेपछि पिउने पानी सबैभन्दा महत्त्वपूर्ण हुन्छ, सबै मान्छेले बजारको बोतलमा भएको पानी किन्न सक्दैन, त्यो हुनाले ठाउँ ठाउँमा पिउने पानीको व्यवस्थाहरू गर्ने, र अब सकिन्छ भनेपछि सडकमा पानी छ्याप्ने ताकि त्यसले अलिकता वायुमण्डलमा पानीको थोपाहरू जाओस् र त्यसले शीतलता प्रदान गर्न सक्छ। धेरै जसो धनी देशहरूमा एकदम गर्मी भयो भनेपछि पानीको फोहरा फाल्ने चलन छ, भनेपछि यी कामहरू चाहिँ गर्नुपर्ने हुन्छ।
1: हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद।
0: हुन्छ, यहाँलाई पनि धन्यवाद। नमस्ते।
1: अहिले सुन्नुभयो जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानी सँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी सुधीर मिश्र अनि म गणेश थापा बिदा भयौ। नमस्कार।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक, वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
4: नागरिक लगानी कोष।

0: नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको नियमित कार्यक्रम सीप सिर्जनामा यहाँलाई हार्दिक स्वागत छ। म गोमा थापा। कार्यक्रम सीप सिर्जना प्रत्येक शनिबार बिहान यसै समयमा प्रसारण हुँदै आएको छ। यो कार्यक्रम रेडियो नेपाल .gov.np सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल .com प्रत्यक्ष सुन्न सक्नुहुन्छ। हामी रेडियो कार्यक्रम सीप सिर्जनामा काष्ठकला, ललित कला, सिलाइ बुनाई लगायत साना तथा मौलिक सीपमूलक कलाको प्रवर्धनमा सहयोग पुग्ने विषयवस्तु समेटेर कार्यक्रम उत्पादन गर्दै आइरहेका छौँ। आजको कार्यक्रममा हामी एक दशकदेखि बर्दिवास एक महोत्तरीमा S&S टेलर सञ्चालन गर्दै आउनुभएकी सीता पुलामीसँग कुराकानी गर्दैछौँ। 50,000 लगानीबाट सुरु गर्नुभएको टेलर अहिले सीताले 10 महिलालाई प्रत्यक्ष रोजगारी दिन सफल हुनुभएको छ। आज हामी उनै सीता पुलामीसँग उहाँको उद्यम यात्रा, चुनौती र सफलता तथा सिलाइ कटाई व्यवसायको सम्भावना लगायतका विषयमा कुराकानी गर्दैछौँ। अब सुनौ सिलाइ कटाई उद्यमी सीता पुलामीसँग गरिएको कुराकानी।
1: यहाँलाई कार्यक्रम सीप सिर्जनामा हार्दिक स्वागत छ।
2: धन्यवाद म्याम।
1: यहाँले चाहिँ यो सिलाइ कटाई व्यवसायमा होइन प्रवेश गर्ने यो व्यवसायमा आउने प्रेरणा चाहिँ कसरी मिल्यो?
2: प्रेरणामा भन्दा पनि यस्तो भयो म्याडम, अब हाम्रो जमानामा त SLC दिइसकेपछि र SLC फेल भइसकेपछि अहिले जस्तो थिएन नि त धेरै अप्सनहरू, जस्तै कम्प्युटर सिक्ने, पार्लर सिक्ने यस्तोहरू थिएन नि त। अनि हाम्रो जमानामा त त्यस्तो थिएन, अनि फेरि गाउँ ठाउँमा अब अरू के गर्ने र भन्दाखेरि अब गाविसहरूबाट दिने ओर्ने यताउति हामीले सक्ने भनेकै सिलाइ त्यता अथवा सामान्य किसिमको लेखबड के अरे लेखबड गर्नेहरूलाई जे आउँछ त्यहाँनिर अब गाविसहरूले जे उपलब्ध गराउँछ त्यहीहरू नै सिकाइ हुन्थ्यो कि हाम्रो, अहिले जस्तो थिएन नि त पहिला सबै चिजहरूको व्यवस्थाहरू। अनि त्यही भएर पनि अनि हामीलाई चाहिँ गाविसबाट सिलाइको तालिम आइरहेको थियो, अनि गाउँ अब SLC फेल भइसकेपछि के गरेर बस्ने त, अब यो भए पनि भइहाल्छ भनेर अब अनि त्यही गरियो म्याडम। अब रहर प्रेरणा भन्दा पनि बाध्यता जस्तो कि अब पहिला त त्यही हुन्थ्यो नि त, अब कि यस्तै केही सिपमूलक तालिम गर्नु पर्ने कि त बिहे गरेर जानुपर्ने, यस्तै त अप्सन हुन्थ्यो नि।
1: अनि त्यो चाहिँ कति सालतिरको कुरा हो?
2: यो 58 कुरा हो म्याडम, मैले SLC चाहिँ 58 दिएको हो।
1: अनि त्यति बेला चाहिँ अब छोरीहरूलाई चाहिँ होइन यो पढाइ राम्रो भएन अथवा पढ्न राम्रो सकेन भनेपछि चाहिँ केही सिप सिकाउनु पर्छ भन्ने थियो?
2: त्यो त थियो म्याडम, त्यो थियो पहिला पनि, अब अरूको देखेर पनि हुन्थ्यो नि त गुरुआमालाई पनि, अनि त्यो चाहिँ थियो। अब SLC फेल हुँदाखेरि राम्रो त पक्कै कसैले भन्दैनन् थिए, तर पनि अब SLC दिइसकेपछिको समयमा पनि अब के गर्ने त भन्दाखेरि ठुला ठुला चिजहरू गराउन नसकेपछि सामान्य किसिमका यस्ता चिजहरू चाहिँ गराइन्थ्यो पनि गरिन्थ्यो भने खालि चाहिँ त्यसै बसिँदैन थियो।
1: कति महिना सिक्नु भयो सुरुमा?
2: मैले त यति नै महिना भन्ने त भएन म्याडम, त्यो 3 तालिम हुन्थ्यो, 1-1 घन्टा 2 घन्टा यसरी नै मिलाएर अनि त्यही गरेको हो। त्यसपछि चाहिँ आफैले हो म्याडम, यो चाहिँ आफैले
1: सुरुमा चाहिँ 3 सिक्नु भयो, अनि त्यस पछाडि चाहिँ अनि पसल खोलिहाल्नु भयो कि कुनै पसलमा गएर काम गर्न सुरु गर्नुभयो कि कसरी गर्नुभयो?
2: 3 सिकिसकेपछि त त्यही गाउँघरमा त पसलै खोल्ने चलन त थिएन म्याडम, अनि त्यही घरमै अब आफ्नो आफन्तले ल्याउनु हुन्थ्यो, अनि यताउति आफूले जे जे सिकिन्थ्यो, सिकेको छ यसलाई यतिकोसम्म चाहिँ आउँछ भनेर त्यही हिसाबले दिनुहुन्थ्यो। त्यही गर्दा गर्दै अनि सानो सानो पसल खोलियो त्यसपछि गाउँमै।
1: मेसिन चाहिँ कसरी किन्नुभयो, कति परेको थियो त्यो मेसिन, सम्झना गर्नुहोस् न।
2: मेसिन त म्याडम त्यो बेलामा त जेमिनी मेसिन भन्ने मलाई सम्झना आउँछ कि, 1800 स्टार्ट थियो, अनि 1800 किनेको थियो मैले पहिलो चोटिको मेसिन चाहिँ, जेमिनी नाम गरेको थियो। यो मोटर सोटर केही पनि नलाग्ने, सामान्य त यसरी नै डोरीबाटै घुम्ने खालको मेसिन, खुट्टाले नै गर्ने पाउदान टाइपको जेमिनी मेसिन चाहिँ मैले पहिलो चोटि बुवामालाई किन्न लगाएर गरेको थिएँ। त्यो चाहिँ यस्तो हो, सिलाइ पैसा भन्दा पनि आफूलाई चाहिँ जेमा इच्छा लाग्छ त्यो चाहिँ एकदमै भित्रबाट भएन भने त जति नै महिना सिके पनि त्यो काम चाहिँ छैन होइन, चाहे जे सुके पनि पैसा। अनि मैले चाहिँ 3 चाहिँ सिकाइ तालिम भन्दा पनि 3 चाहिँ लिएँ, त्यसपछि चाहिँ प्र्याक्टिकली आफैले गरेको म्याडम।
1: अनि तपाईँलाई चाहिँ हुन्छ नि यो भित्रैदेखि अब यो सिलाइ सिक्छु अथवा यो पेसामा चाहिँ म यही पेसाको लागि जन्मिएर यसो भन्ने त्यो खालको चेत चाहिँ होइन, त्यो खालको चाहिँ कहिले भाव चाहिँ कहिले आएर?
2: मलाई चाहिँ भाव भन्दा पनि म सानैबाट एकदमै चक्चकेँ, अब जस्तै आमाले मलाई कुनै कपडा फेर्न दिनुभयो भने अनि म त्यतिकै सुतेँ भने त्यो बिहान उठ्दाखेरि त्यो कपडाको हुलिया नै चेन्ज हुन्थ्यो कि, रातभरि धन्दा हुन्थ्यो। अब यसरी पैँची साइँची यस्तोहरू केही पनि नहुँदाखेरि पनि हँसेलै काटेर पनि म्याक्सी दिनु भएको छ भने बिहान मुजै मुजा लगाएर पुरै घाँगा बनिसक्छु होइन, अलि राम्रै नयाँ तन्दा सन्दा छ भने पनि त्यसको त्यसलाई अब मैले रातै भने के गरिसक्थेँ। त्यो मेरो भनौँ न सिम्टम चाहिँ पहिलेबाट थियो तर उमेर नभएकोले कारणले अथवा आफूसँग त्यस्तो अब मैले यसो गरिहाल्छु भन्ने खालको नभएकोले गर्दाखेरि त त्यो त अब चकचकै भइगयो नि त, अब त्यो व्यवसायिक हिसाबले नगरेसम्म त मेरो त चकचक नै भयो त्यो। तर मलाई यो गर्नुपर्छ, यो गर्छु म चाहिँ मलाई पहिल्यैबाट हुन्थ्यो, कसैको लुगाहरू सुकाइराख्दाखेरि पनि त्यो के गरी यहाँबाट गाँसेको रहेछ भनेर एकदमै कौतुलता हुने, हेर्न मन लाग्ने। अब कसैको केही नयाँ डिजाइन लगायो भने पनि यो किन्छु भन्दाखेरि पनि यो के गरी बनाएर छ त्यो चाहिँ मलाई हुन्थ्यो पहिल्यैबाट, सानैबाट त्यस्तो चाहिँ हुन्थ्यो मलाई, सायद यही पेसा गर्नुपर्ने रहेछ। त्यही भएर मलाई चाहिँ अर्थमा भन्दा पनि पढाइमा पनि अलिक कमजोर भएकोले गर्दाखेरि मलाई यही पेसा चाहिँ मैले गर्न सक्छु जस्तो लागेर मलाई पहिल्यैबाट यसमा चाहिँ अलिकति झुकाएको थियो म्याडम। पहिला पहिला अलिकति भए पनि लेखपट चाहिन्छ नि किताबहरू हेर्न ओर्न यताउति होइन, अनि मेरो बुवा आमाहरू पनि त्यति साह्रो ऊ हुनुहुन्न, शिक्षित हुनुहुन्न थियो, अनि दिदीहरू पनि चाहिँ सानो बिहे गरेर गइसक्नु भएको, मेरो परिवारमा कोही पनि थिएन, मै हो फर्स्ट चाहिँ।
1: अनि तपाईँले त्यो त सुरुमा ट्रेनिङ लिनुभएको थियो नि होइन, त्यो फ्रीमा लिनुभएको थियो कि पैसा तिरेरै लिनुपर्ने थियो?
2: फ्रीमै थियो, अब यो हाम्रो गाविसबाट पहिला पहिला लिन्थ्यो नि त, अनि मेरो चाहिँ माइती 12 जिल्ला डुमरवाना गाविस पर्थ्यो, वडा नम्बर 7 त्यो बेलामा, अनि डुमरवाना गाविसबाटै दिएको थियो म्याडम। तालिमहरू चाहिँ 3-2 घन्टा हुन्छ, अनि धेरै मेसिन भन्दा पनि धेरै मान्छे, त्यही पनि अब चाहना भएकोले गर्दाखेरि सिक्यो भनौँ न, त्यो तालिम चाहिँ हाम्रो एउटा बहाना मात्रै थियो, तर सिक्नलाई चाहिँ भित्रैबाट रहर भएकोले गर्दाखेरि सिक्न चाहिँ सिक्यो, पहिलो तालिम चाहिँ मेरो त्यही मानौँ न।
1: महिला हुनुहुन्छ, उद्यम गरिराख्नु भएको छ होइन, तपाईँको यो मेहनत परिश्रमले चाहिँ धेरैजनालाई प्रेरणा पनि मिल्न सक्छ यो कार्यक्रम सुनिराख्नेहरूलाई होइन, त्यस कारणले गर्दाखेरि पनि हामी आशा बाँड्नलाई यो कार्यक्रम कुरा गरिरहेछौँ। एउटा सिलाई कटाई व्यवसाय गरेर यसलाई नै पेसा नै बनाउँछु भन्नेहरूका लागि चाहिँ अहिलेको समाज चाहिँ कस्तो छ?
2: अहिले त अहिले पनि पहिले पनि एकदमै राम्रो हो म्याडम सिलाइको चाहिँ, किनभने चाहिँ म सिलाइलाई चाहिँ के भन्छु भने मेहनत ज्यादा छ, एकदमै हामीले कम खर्चमा चाहिँ धेरै पैसाहरू कमाउन सक्छौँ सिलाइमा चाहिँ। जस्तै उद्योगहरू खोल्दाखेरि पनि यो हाम्रो सिलाइ नै उद्योग खोल्दाखेरि चाहिँ पनि अब छैन कि त्यस्तो धेरै, हामीले खर्च कम लगानी कम गरेर पनि एकदमै आमदानी चाहिँ बढी गर्न सक्छौँ, किनभने अहिले त डिजाइनिङहरू गर्ने हुन्छ, डिजाइनिङ भनेको चाहिँ हामीले मेहनत गर्ने हो, मेहनतको पैसा आउँछ, त्यसमा धेरै हामीले मेटेरियलहरू खर्च गर्नुपर्ने अथवा के चिजहरू किनेर हाल्नुपर्ने पहिले खर्च गर्नुपर्ने, यो छैन। अरू पेसामा चाहिँ कुनै के छ थाहा छैन म्याडम होइन, अब जस्तै सिलाइ पेसामा चाहिँ गर्छु म भन्नेहरूको लागि चाहिँ एकदमै पैसै पैसा छ भन्छु म्याडम म चाहिँ, यो चाहिँ म ठोक्वा गरेर भन्छु, किनभने सिलाइ पेसामा चाहिँ जो महिलाहरूले पनि म आत्मनिर्भर गर्न चाहन्छु भन्नुहुने दिदी बहिनीहरूलाई चाहिँ एकदमै कम लगानीमा धेरै आफूले आमदानी गर्न सक्ने पेसा भनेकै सिलाइ पेसा हो म्याडम।
1: सुरुमा चाहिँ अहिले यो व्यवसाय चाहिँ कति लगानीमा चाहिँ सुरुवात गर्न सकिन्छ अहिलेको यो समयमा?
2: यो त अब हजुरलाई कपडा पसल नगर्ने सिलाइ मात्रै गर्नुहुन्छ भने त सामान्यत आफ्नै चलाइरहनु भएको मेसिनहरू हुन्छ होला, सिलाइ सिकिरहनु भएको दिदी बहिनीहरूको त, अथवा भनौँ न सानो खर्चबाट पनि मेसिनहरू उपलब्ध हुन्छ कि आफ्नो गसे अनुसार आफूले भ्याए अनुसारको, अब अलि हेभी टाइपले खोल्ने हो भने चाहिँ अब त्यही हिसाबको मेसिनहरू किनेर, नभए त सामान्यतया आफूलाई चल्ने हिसाबको गरेर आफ्नो पाइक पर्ने ठाउँ जस्तै गाउँको मान्छेले सहरमै आएर खोल्नुपर्छ, सहरमै मात्रै धेरै पैसा छ भन्ने हुन्न होइन, गाउँमै पनि आफूले जानेको कुराहरू मैले यहाँसम्म गर्छु अथवा गर्दै लैजाँदाखेरि यो पनि सक्छु भनेर आँट गरेर चाहिँ गर्दाखेरि पैसा पैसा छ, तर यति नै लगानी भन्ने हुन्न म्याडम। मैले पनि 50,000 सुरु गरेको हो यो पेसा, अनि अहिले चाहिँ अब 50,000 त भएको छैन होला नि त, यतिका 10 वर्ष भइसक्यो। त्यसपछि आफूलाई किनाउने कामहरू हुन्छ नि त, किनाउने कामहरू पनि हुन्छ, अनि यति पैसाले भन्ने हुन्न, सामान्यतया मेसिन मात्रै खरिद गरेर बिस्तारै बिस्तारै बढाउँदै लैजाँदा पनि हुन्छ, त्यस्तो आततिर यति लगानी भएको भए फल्लाको जत्रो पसल खोल्नु पाएको भए त्यति पर चाहिँ नजाउँ, तर आफूले गर्न सक्नेसम्म चाहिँ आँट गरेर गर्दाखेरि हुन्छ म्याडम, यति नै खर्च लगानीमा हुन्छ भन्ने हुँदैन, सामान्यतया आफ्नो हिसाबले जति सकिन्छ त्यही हिसाबले गर्दाखेरि राम्रो, अनि आफूलाई पछि टेन्सन पनि नहुने होइन, दस्तरीतिरको ऋणको टेन्सन हुन्छ, बोझ हुन्छ, आफूले अर्काको देखिसी गरेर ठुलो ठुलो पसल खोलेपछि, त्यही भएर आफूले जति सकिन्छ त्यही हिसाबले खोल्दाखेरि चाहिँ जसलाई पनि राम्रो छ म्याडम यो पेसा चाहिँ।
1: सुरुमा होइन यहाँले सिलाउन सिक्नु भए पछाडि आफूले तयार पारेको कपडा चाहिँ होइन अरूले लगाउँदा अथवा उहाँहरूले चाहिँ राम्रो भनिदिँदाखेरि चाहिँ कस्तो हुँदो रहेछ तपाईँहरूलाई?
2: ए म्याडम, त्यो त अब बयान गरेर साध्य हुँदैन कि। त्यसमा त अब उमेर पनि त्यस्तै, त्यसपछि आफ्नो पेसालाई अनि आफूले गरेको चिजलाई, पहिला त अब कपडाहरू पनि एकदमै सस्तो, त्यही भएर अब अहिलेको जस्तो थिएन नि त विश्वास गर्ने जमाना, अब त्यति धेरै लुगा सिलाउने जमाना पनि थिएन। अब यो सिलाइ सिक्दैछ यसलाई दिउँ न त भन्नलाई पनि, अब हामीले आफूले फेरि सिक्दै गरेको मान्छेलाई व्यवसाय हिसाबले गर्दै गरेका मान्छेले नपत्याउने नि त यो सिला पनि नभन्ने, अनि आफैले लगाउनु पर्ने हो सिलाएर। अनि त्यो लगाउँदाखेरि चाहिँ भन्नुहुन्थ्यो सबैजनाले, भन्दाखेरि यति खुसी हुन्थ्यो कि म त पास भइछु क्या अरे, ए मैले त गर्न सक्ने रहेछु क्या अरे, यतिको गरिसकेपछि त अझ कतिपय मान्छेहरूले त तपाईँले लगाएको जस्तै भनेर भनिसकेपछि चाहिँ म यति गर्न सक्छु भन्दै गर्दाखेरि चाहिँ एकदमै खुसी लाग्थ्यो म्याडम। त्यो त एकदमै अब कहाँ सीमा नै हुँदैन क्या त्यसको त। अब
1: ग्राहकहरूले चाहिँ यस्तो खालको बनाइदिनु भनेर यहाँलाई कपडा छोडेर जानुभयो, त्यो ग्राहकले भन्यो भने त फरक भएर त्यसपछि कपडा नै किनेर फेरि पुनः सिलाइदिनु परेको, अथवा त्यस्तो कुनै घटना चाहिँ छ कि छैन?
2: त्यस्तो घटना त छैन म्याडम अहिलेसम्म चाहिँ, होइन मैले यतिका वर्ष भयो जस्तै व्यवसायिक हिसाबले गरेको पनि 10 पुगेर 11 वर्ष लाग्यो भनेदेखि, त्योभन्दा पहिला पहिला पनि मैले भनौँ न मैले बिहे नगर्दा पनि सामान्यतया पसल खोलेको हो, त्यहाँ पनि मैले त्यस्तो गरिनँ। अहिले व्यवसायिक हिसाबले हामी यसरी कम्पनी उद्योगै खोलेर बस्दा पनि त्योहरू चाहिँ मैले अहिलेसम्म अनुभव गरेको छुइनँ। तर हुन्छ, कतिपय ठाउँमा मबाट गल्ती हुँदैन भन्ने हुन्न, होइन जति नै आफूले एक्सपिरियन्स भइसकेपछि पनि त्यो हुन्छ म्याडम। कहिलेकाहीँ नजानी नजानी पनि हुन्छ गल्ती, अब कहिलेकाहीँ हाम्रो कस्तो हुन्छ भने आफू धेरै बोल्ने अरूको कम सुन्ने भएकोले गर्दाखेरि पनि ग्राहकले भनेको कुरा नबुझ्दाखेरि पनि गल्ती हुन्छ कहिलेकाहीँ। तर सिलाई पैसामा चाहिँ, हजुर सिलाई पैसामा चाहिँ तर सफार्न सक्ने धेरै अप्सनहरू हुन्छ म्याडम। जस्तै अब जब लुगा बिग्रिसकेपछि चाहिँ अनि डिजाइनको ढोकाहरू धेरै खुल्छ कि, आफूले गर्न सक्ने हो भने कन्भिन्स गराउन सक्ने हो भने, र आफूले गर्न सक्ने हो भने त्यो बिग्रेको भन्ने मानिँदैन, आफूले थोरै मेहनत लाग्ला तर त्यसलाई सफार्न सकिन्छ एकदमै। झन् कतिपय कस्टमरले चाहिँ बिग्रेको कपडालाई आफूले अर्को नयाँ ढाँचा बनाएर यसो गरिदिएछु हजुरलाई उसो गरिदिएछु भन्दाखेरि चाहिँ उहाँहरूले कपडा पनि लाने र पटक पटक फेरि पनि आउने, हजुरले त मैले नभने पनि कति राम्रो बनाइदिनु भयो भनेर प्रशंसा गर्नुहुने ओर्ने यस्तो हुन्छ। तर त्यो यसरी ग्राहकहरूको यस्तो हुने उस्तो हुने यो बाक्लै हुन्छ म्याडम, तर आफूले चाहिँ ग्राहकलाई पनि कन्भिन्स गराउनु पर्यो र त्यो बिग्रेको कपडालाई पनि ढाँचा परिवर्तन गर्नु चाहिँ सक्नुपर्छ म्याडम।
1: अनि अहिले त अब फेसनको समय छ, होइन समय अनुसार चाहिँ फेसनहरू पनि एकदमै धेरै छिटो छिटो चेन्ज भइरहेको हुन्छ, ती फेसनहरूलाई सिक्न चाहिँ तपाईँ कसरी सिक्नुहुन्छ? त्यो नयाँ ट्रेन्डहरू आइरहेको हुन्छ नि, होइन नयाँ नयाँ डिजाइनहरू आइरहेको छ, त्यसलाई चाहिँ कसरी सिक्नुहुन्छ?
2: अब अहिले त यस्तो हुन्छ म्याडम, अहिले त हामीलाई त ग्राहकले लगभग 95% ग्राहकले त मोबाइलकै भिडियोबाट फोटोबाट उहाँहरूले होइन स्क्रिनसट गरेर ल्याउनुहुन्छ, यस्तो गर्ने अथवा यसमा अलिकति यसरी परिवर्तन गरिदिने, यो जस्तै तर यहाँ अलिकति यसो गर्ने भनेर उहाँहरूले नै सबै कुरा भनिदिनुहुन्छ, र उहाँहरूले नै फोटो भिडियो ल्याउनु भएकोले गर्दाखेरि सजिलो हामीलाई पनि, र अनि हामीले चाहिँ अहिले मोबाइलहरूबाटै सबै चिज गर्नुपर्ने भएकोले गर्दाखेरि सजिलो त कटिङहरू गर्नु ओर्नु पनि आएन ओरेन भने हामीले सर्च गरेर गर्न पनि सक्छौँ, र डिजाइन आयो नयाँ भनेर आँटिनुपर्ने चाहिँ हुँदैन, किनकि पेसा गर्दै जाँदाखेरि चाहिँ म्याडम जुन पनि डिजाइन ल्याउनु भएपछि ठ्याक्क दिमागमा आइहाल्छ कि, यो यसरी काट्ने, अब यो यसो गर्ने, ए यताबाट यता ल्याएर जोडेको त रहेछ नि भन्ने त्यो आइहाल्छ। जसले यो पेसा गरिरहनु भएको छ उहाँहरूको लागि चाहिँ जतिवटा नयाँ डिजाइन आए पनि त्यस्तो गाह्रो चाहिँ हुँदैन म्याडम।
1: अनि यो ग्राहकहरूको चाहना अनुसार चाहिँ हुन्छ नि, मोबाइलमा यस्तो खालको फोटो ल्याएर यस्तै खालको बनाइदिनुहोस् भनिराख्दाखेरि चाहिँ त्यो काम गर्दाखेरि चाहिँ कस्तो अनुभव हुन्छ?
2: हामीलाई त सजिलै लाग्छ म्याडम, त्यो त ठिक लाग्छ मलाई त, अब नयाँ समय अनुसार चल्नु पनि पर्छ होइन, सधैँ म यस्तो हो भनेर मलाई यतिसम्म मात्रै आउँछ भनेर बस्ने कुरा पनि हुँदैन, मलाई यो चाहिँ अप्ठ्यारो छ जति सजिलो आउँछ त्यति मात्रै गर्छु भन्ने नि हुन्न। हामीले अब पेसा गर्छु नि भनेर यसरी आइसकेपछि चाहिँ यो अप्ठ्यारो यो सजिलो अथवा ग्राहकले देखाएको मात्रै गर्ने यो भन्ने हुन्न, जस्तो आइपर्छ त्यो गर्न चाहिँ एकदमै तयार हुनुपर्छ म्याडम। तर हामीलाई चाहिँ अहिले यो सामाजिक सञ्जालहरू चलाइकन यो सबै चिज आइकन चाहिँ झन् एकदमै सजिलो छ पहिला भन्दा चाहिँ, अब पहिला जस्तो क्याटलगहरू हेर्नुपर्ने अथवा अर्काको लुगा नै ल्याएर हेराउनु पर्ने त्यो रहेन नि त, त्यही भएर अहिले चाहिँ
1: अब चुनौतीको पनि कुरा गरौँ होइन, यो सिलाइ कटाई व्यवसायमा चाहिँ सबैभन्दा ठुलो चुनौती चाहिँ के देख्नु भएको छ?
2: चुनौती त यस्तै हो म्याडम, अब जस्तै गार्मेन्टहरू धेरै छन्, कम्पिटिसन त्यस्तै छ, तर ग्राहकले एकदमै बुझ्ने ग्राहकले चाहिँ जसलाई यस्तो हुन्छ म्याडम, अब मैले यसलाई चाहिँ कसरी खनन गर्छु भने अब कसैलाई के मन परिरहेको हुन्छ, कसैलाई ग्राहक सबै एकै किसिमका हुनुहुन्न होइन, अब कसैलाई रेडिमेड मनपर्छ, जब एक दिन त लाउने हो नि, सस्तै लाउने हो, फ्यालिदिने हो भन्नु भन्ने खालका कस्टमरहरू पनि हुन्छन्। कसैलाई चाहिँ कहाँ हुनु लाउनुपर्छ, कस्तो माया लाग्दा लाग्दा च्यात्यो, म त टेलरमै सिलाएको लाउने गर्छु भनेर भन्नुहुने कस्टमरहरू पनि बाक्लै हुन्छ। त्यही भएर कस्टमर यस्तै खालको हुन्छ भन्ने चाहिँ हुन्न। अब चुनौतीको रूपमा लिनुपर्दा चाहिँ म चाहिँ रेडिमेडहरूलाई चाहिँ केही पनि भन्न चाहन्न म्याडम। आफूमा आउने ग्राहक चाहिँ कसै गरी कुना काप्चा जतासुकै आफूले टेलरै छोडेर घरै बसे पनि खोज्दै आउनुहुन्छ। अब जस्तो जसलाई जे लाउनु मन लाग्छ उहाँहरूले लगाउनु हुने हो। त्यही भएर यो रेडिमेडहरू निस्केर ओरेर टेलरलाई चाहिँ केही पनि असर परेको छैन म्याडम। जस्तै अब जसलाई सिलाइको सिलाएरै लगाउने बानी परेको छ उहाँहरूले चाहिँ जसै गरे पनि टेलरमै सिलाउनुहुन्छ। चाहे सस्तो होस्, चाहे नयाँ डिजाइन आओस्, चाहे डबल परोस्, तर सिलाइ गरेर लगाउनु हुनेहरूले चाहिँ सिलाइमै विश्वास गरेर आउने गर्नुहुन्छ।
1: विशेष गरी होइन यो महिलाहरूको लागि चाहिँ यो सिप चाहिँ कतिको उपयोगी छ यो सिलाइ कटाई?
2: यो सिलाइ कटाई त महिलाहरूकै लागि भनेर यो सिप आएको अथवा यो सिलाइ जस्तो पनि लाग्छ क्या अहिले हेर्दा त, किनकि अब यो भनेको पहिला सिक्दाखेरि पनि धेरै लामो समय दिनु नपर्ने, आफूले यस्तो मात्रै गर्ने भन्ने नै नहुने, जे गर्दा पनि हुने होइन, फर्मुला अनुसार जाने भन्दाखेरि पनि आफैले गर्दाखेरि पनि जे गर्दा पनि हुने क्या। अब जस्तै महिलाहरूको लागि चाहिँ बिहानदेखि खर्न नपर्ने अथवा बच्चा सुताएर गर्न पनि मिल्ने, गृहिणीहरूले अथवा यसो फुर्सदको समय गर्दा पनि मिल्ने, यो पेसा चाहिँ महिलाहरूको लागि एकदमै राम्रो छ म्याडम। अब जस्तै अहिले सिलाइ पेसा यसरी हामी जस्तै गरी सिकेर बस्ने दिदीबहिनीहरूले फुल टाइममा नसके पनि पार्ट टाइम गर्न नि मिल्ने, अहिले त पहिला जस्तो आफैले टेलर खोल्नुपर्छ भन्ने पनि छैन, प्रत्येक टेलरहरूमा यसरी काम गर्ने चाहिरहेको हुन्छ। आफूले जति समय दिन सकिन्छ त्यति दिएर पनि आफूले आयोजन गर्न नि सकिन्छ, होइन सकिन्न म घरमै गर्छु भन्दा नि पाइयो, गार्मेन्टमा गर्छु भन्दा नि पाइयो, मात्र सिक हुनु पऱ्यो म्याडम। तर महिलाहरूको लागि पैसा कमाउनु ओर्न पढी लेखे गरेर एकदमै ठुलो अफिसमै जागिर खानुपर्छ अलि एकदमै हुनु पर्छ भन्ने नै छैन क्या। सिलाइमा त आफूले सामान्य इन्स्टिट्युट पढ्न जानिसकेपछि अनि गर्नलाई धेरै पढाइ लेखाइ पनि चाहिँदैन, आफूले गर्न सक्ने हो भने सिलाइमा महिलाहरूलाई चाहिँ एकदमै राम्रो छ म्याडम।
1: सिलाइ कटाईको व्यवसाय सुरु गर्नु भए पछाडि यहाँको आत्मविश्वास अथवा यहाँको जीवनशैलीमा चाहिँ के कस्तो परिवर्तन आएको पाउनु भयो?
2: यो त यस्तो हुन्छ म्याडम, आफूले गर्दै लैजाँदाखेरि साथीभाइबाट पनि विश्वास हुन्छ, त्यति मात्रै होइन आफ्नो आफन्तमा पनि विश्वास हुन्छ, अनि व्यवसायिक हिसाबले गरिसकेपछि त विभिन्न सङ्घ संस्थाहरूबाट पनि हामीमाथि विश्वास हुन्छ, होइन फल्ला टेलरको होइन तपाईँ, फल्ला संस्थाको होइन भनेर भन्नुहुने हुन्छ ओर्छ। यो हामी घर गृहिणीमा आफूसँग सिप भएर पनि घरै बसिरहनु भन्दा व्यवसायिक हिसाबले गर्दाखेरि चाहिँ धेरै नै राम्रो छ म्याडम। र म चाहिँ सबैजनालाई भन्छु, अब हजुरसँग सिप छ ओरेर छ भने चाहिँ अर्काकै टेलरमा भए पनि अथवा आफू नै खोलेर सामान्यतया भए पनि खोलेरै व्यवसाय हिसाबमै अगाडि बढेर सबैजनाले यो पेसा अपनाउँदा हुन्छ भनेर भन्छु कि। धेरै नै फरक छ नि म्याडम, कहाँ घरमा बसेर आफ्नो सिप छ भनेर प्रमाणपत्र लिएर मात्रै बसेर कहाँ त्यस्तो हुन्छ। आफूले चाहिँ म गर्छु भनेर यस्तो यसरी व्यवसाय हिसाबले गर्दाखेरि त मलाई हेर्ने अथवा हामीलाई हेर्ने दृष्टिकोणै फरक हुन्छ नि, आफ्नो आफन्त साथीभाइ सङ्घ संस्थाबाटै फरक हुन्छ नि हामीलाई हेर्ने।
1: यो व्यवसाय गरिरहँदाखेरि होइन अरू दिदी बहिनीहरूलाई पनि सिकाउनु हुन्छ कि?
2: म अहिलेसम्म पहिला चाहिँ मैले सिकाउँथेँ म्याडम, अनि त्यसपछि अहिले चाहिँ अब मैले टेलर खोलिसकेपछि टेलरमा चाहिँ अब अरू ग्राहकहरूको कपडा सिलाउँदाखेरि हेम्पर पर्ने क्या त्यसले, अब जस्तै राम्रै सिलायो भने सिक्नेलाई दिएर हो कि के अब यस्तो भएको भनेर भन्नुहुने ओर्ने, यस्तो उहाँहरूलाई पनि दुविधा हुने, सिक्नेलाई सिकन दियो कि मेरो कपडा भन्ने भएकोले गर्दाखेरि मेरो पसललाई चाहिँ अलिकति हेम्पर हुने भएकोले गर्दा अहिले चाहिँ मैले सिलाइ सिकाउन चाहिँ बन्द गरिदिएको छु म्याडम। चाहिँ आफ्नै ऊ मात्रै गर्छु, म ग्राहकहरूको लुगाहरू मात्रै सिलाउँछु, दिदी बहिनीहरू चाहिँ हुनुहुन्छ सिलाइ गर्ने दिदी बहिनीहरू चाहिँ हुनुहुन्छ, तर म सिकाउने काम चाहिँ गर्दिनँ म्याडम।
1: कतिजना हुनुहुन्छ यहाँसँग सिलाइको काम गरिराख्नु भएको दिदी बहिनीहरू चाहिँ?
2: अहिले चाहिँ म लगायत हामी एसएनएस टेलरमा चाहिँ 11 छौँ म्याडम। हजुर 11 हुनुहुन्छ, कतिपय दिदी बहिनीहरू त मैले पसल स्टार्ट गरेको दिनदेखिकै हुनुहुन्छ, अनि धेरै जसो दिदी बहिनीहरू चाहिँ बिजनेसमा थपिनु भएको हो, मेरो आवश्यकता पर्दै जाँदाखेरि बिजनेसमा थपिएको हो। अहिले चाहिँ हामी लगभग 5 यता चाहिँ 11 11 नै छौँ म्याडम। अहिले त यस्तो म्याडम आफूले मूल्याङ्कन गर्ने कुरा हुन्न, बिक्री व्यापारका लागि मैले कति दिनुहुन्छ भन्ने पनि अहिलेसम्म मूल्याङ्कन चाहिँ गरेको छुइनँ। जो अब अहिले पहिला मैले एउटा सानो सटरमा खोलेको थिएँ, अहिले 3 छ होइन, यही हो मेरो मूल्याङ्कन भनेको चाहिँ 3 सटर छ। पहिला मैले एउटा ऱ्याकमा सामान्यतया 20,000 कपडाबाट सुरु गरेको छु थिएँ भने अहिले तिनवटा पसलमा तिनवटा सटरमा एउटामा रेडिमेडहरू कल्चर ड्रेसहरू मात्रै, एउटामा कारखाना अनि अर्कोमा फेरि हाम्रो थानको कपडा पिसको कपडा गरेर तिनटै पसल तिनटै सटर भरि भराउँछ। मेरो मूल्याङ्कन भनेकै त्यही हो म्याडम। अनि हामी म 10 जना हिस्सा म 1 जना गरेँ, हामी 11 जनाले चाहिँ काम गरिरहेछौँ। त्यही हो 50,000 स्टार्ट गरेको यतिसम्म भयो भनौँ न म्याडम। अब मूल्याङ्कन त कसरी गर्ने हो र, एउटा सटर थियो तिनवटा सटर भएको छ, अनि 1 जना थियौँ 2 जना थियौँ, अहिले हामी 11 जना परिवारले यो पसल चलाइ
1: नयाँ सिक्न चाहने युवाहरूलाई चाहिँ तपाईँ के भन्नुहुन्छ?
2: म त यही भन्छु म्याडम, अब अहिले त सिलाइ पेसालाई त अलि अर्कै गरेर हेरिन्छ होइन। अब जस्तै विदेश जानेदेखि लिएर अहिले भनौँ न एसी दिनेहरू भाइ बहिनीहरू त विदेश जाने एकदमै ट्रेन्ड आएको छ। विदेश जानेदेखि लिएर सबै चिजहरू पार्लरदेखि लिएर अनि अरू नै खेल ठुला ठुला चिजहरू चाहिँ सिकौँ भन्ने अथवा गरौँ भन्ने, यो सिलाइ पेसालाई चाहिँ पेसै होइन जस्तो पनि गर्नुभयो अहिले। तर उहाँहरूलाई चाहिँ के भन्न चाहन्छु भने सिलाइ पेसा भनेको चाहिँ यस्तो पेसा हो कि आफूले लगानी एकदमै कम गरेर चोकपट पैसा कमाउने पेसा भनेकै सिलाइ पेसा हो कि। अब यसमा चाहिँ यो डिजाइन आउँछ त्यो डिजाइन आउँछ, डिजाइन अनुसार के हुन्छ भन्ने नि हुन्न। आफूले गर्दै लैजाँदाखेरि सबै डिजाइनहरू एकदमै इजी हुन्छ, एकदमै गर्न सकिन्छ। अनि कसैलाई पनि यो पेसा यस्तो यो पेसा उस्तो भन्ने हुन्न होइन। जति अरू पेसा गर्दाखेरि मान्छेहरूले मान सम्मान इज्जत पाइन्छ, त्यस्तै नै हो यो पनि। आफूले पैसा कमाउने हो, आफ्नो इज्जत राख्ने हो, आफूले व्यवसाय गर्ने हो उमेरले अब बलले भ्याएसम्म। अनि उहाँहरूलाई चाहिँ म अब हुन त उहाँहरूले अहिले सिलाइ पेसालाई एकदमै सिक्न चाहिँ एकदमै लोभ गर्नु भएको लोभ गरिरहनु भएको छ क्या पहिलाको जस्तो। अब जस्तै अरू अरू सिक्नलाई जति उहाँहरूलाई एकदमै एक्साइटेड हुनुहुन्छ त्यति सिलाइलाई दिनुहुन्न क्या। तर पनि सिलाइ सिक्दाखेरि चाहिँ नराम्रो चाहिँ केही पनि छैन क्या, कहिले पनि छैन र अब पनि हुँदैन। अनि चाहना इच्छा हुनेहरूले चाहिँ सिलाइ सिक्दा राम्रो, अब इच्छै नहुनेलाई त जबरजस्ती सिकाउँदाखेरि हेर्नु जति महिना जति वर्ष सिकाए पनि जे गरे पनि उहाँहरूलाई बेकार समय मात्रै खेर जान्छ। तर एकदमै भित्रबाट इच्छा हुनेहरूको लागि चाहिँ अहिले पनि सिलाइको स्कोपहरू चाहिँ नराम्रो भन्ने पनि छैन, एकदमै राम्रो छ म्याडम। मेरो तर्फबाट चाहिँ साना साना भाइ बहिनीहरूलाई चाहिँ अझै पनि सिलाइमा एकदमै राम्रो छ, एकदमै राम्रो छ। उहाँहरूको लागि चाहिँ सिलाइ सिकेर केही गर्नुहोस्, अब व्यवसाय हिसाबले गर्नु सके व्यवसाय हिसाबले, नभए पनि आफ्नो हिसाबलाई पनि आफूलाई लागि भए पनि एकदमै राम्रो छ यो पेसा चाहिँ।
1: अन्त्यमा चाहिँ होइन धेरै कुरा त भनिसक्नु भएको छ होइन, तपाईँको यो व्यवसाय र यात्राबाट सिक्न सक्ने कुराहरू चाहिँ के छन्?
2: यही हो म्याडम, आफूले घरमा बच्चा बच्ची हेरेर बस्दाखेरिको म अर्कै, अनि अहिले व्यवसाय हिसाबले मैले पैसा कमाइसकेपछि समाजमा मिल्ने मेरो इज्जतदेखि लिएर मेरो पारिवारिक मलाई हेर्ने दृष्टिकोणदेखि लिएर होइन, मेरो साथीभाइले पनि अब कस्तो रूपले मलाई गन्थे पहिला, अहिले मैले यसरी आफूले यसरी बस्दाखेरि कस्तो रूपले हेरिन्छ। अनि यो त आकाश पातालको फरक हुन्छ कि म्याडम, आफू चुपोलाई घर बस्नु र अनि आफूले म यसो गर्छु भनेर यसरी साथीभाइ लौ त भनेर यसरी हैसियामा होस्टे गर्ने साथीभाइ मिलाएर यसो गर्दाखेरि चाहिँ पहिला र पहिलाको आफूमा र अहिलेको म आफूमा चाहिँ धेरै अन्तर पाउँछु। यस्तै गरेर अरूहरूले पनि पाउनुहुनेछ। अनि म सबै दिदी बहिनीहरूलाई चाहिँ त्यही भन्छु, आफूमा सिप जे छ हजुरहरूले अगाडि बढ्नुहोस्, गर्नुहोस्, राम्रोसँग गर्नुहोस्। कुनै पेसामा पनि यस्तो उस्तो भन्ने छैन, गर्दै रहेछ।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
5: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: नेपालमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धुम्रपान तथा सुर्तीजन्य पदार्थको त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकु काठमाडौँ।
7: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौं।
8: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
9: अब सुन्नुहुनेछ बिहान 9 बजेको समाचार।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेद्वारा आगामी आर्थिक वर्षका लागि 21 अर्ब 24 करोडको बजेट संघीय संसदमा पेश। आर्थिक वृद्धि दर 7% पुग्ने र मूल्य वृद्धि 6%मा सीमित हुने विश्वास। बजेटमा उल्लेखित विषय अर्थतन्त्रले धान्छ वा धान्दैन भन्ने कुराले कार्यान्वयन निर्धारण गर्ने प्रतिपक्षी दलहरूको प्रतिक्रिया। अछाममा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु। र इरानसँगको युद्ध अन्त्य गर्ने सम्झौताबारे अन्तिम निर्णय गर्न अमेरिकी राष्ट्रपतिले आयोजना गरेको उच्चस्तरीय बैठक निष्कर्षविहीन। समाचार विस्तारमा। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21 अर्ब 24 अर्ब 34 करोड रुपियाँ बराबरको वार्षिक आय व्ययको अनुमानित विवरण बजेट सार्वजनिक गरेको छ। संघीय संसदको संयुक्त बैठकमा हिजो बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले चालुतर्फ 12 खर्ब 70 अर्ब 58 करोड, पुँजीगततर्फ 4 खर्ब 31 अर्ब 10 करोड र वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब 64 करोड रुपियाँ विनियोजन गरिएको बताउनुभयो।
1: आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 2124 अर्ब 34 करोड विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालु तर्फ रु 1270 अर्ब 58 करोड अर्थात् कुल विनियोजनको 59.8%, पुँजीगत तर्फ रु 431 अर्ब 10 करोड अर्थात् 20.3%, वित्तीय व्यवस्था तर्फ रु 422 अर्ब 64 करोड अर्थात् 19.9% रहेको छ। यो खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको तुलनामा 25%ले बढी हो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट रु 1405 अर्ब 31 करोड र वैदेशिक अनुदानबाट रु 61 अर्ब 74 करोड बेहोर्दा रु 657 अर्ब 29 करोड न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247 अर्ब 28 करोड परिचालन गर्नेछौ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौ।
0: सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनबाट आर्थिक वृद्धि दर 7% पुग्ने र मूल्य वृद्धि 6%मा सीमित रहने विश्वास लिएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले व्यक्तिगत आयकरको सीमा 10 लाख पुर्याएको तथा व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको, 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको, विद्यमान 11 तहको भन्सार दर 7 तहमा सीमित गरेको, 360 वस्तुमा लग्दै आएको अन्तर शुल्क खारेज गरिएको बताउनुभयो। उहाँले 31 निकाय खारेजी, 6 निकाय मर्जर र 6 निकाय हस्तान्तरण तथा 18 निकायको पुनर्संरचना गरिने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले कर्मचारीले हाल प्राप्त गरेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्किलमा 10% तलब वृद्धि गर्ने तथा कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको बताउनुभयो।
1: कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्च स्तरीय कार्य सम्पादन कुशल र जवाफदेही बनाउने उद्देश्यले निजामती, जङ्गी, प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएका छौँ। लागत न्यूनीकरण र दक्षता अभिवृद्धि संस्थागत सुधारको अर्को आयाम हुनेछ। यसका लागि अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गर्नेछौ। कार्यालय सञ्चालन खर्च उल्लेख्य रूपमा घटाएको छु। तालिम केन्द्र बाहिरका तालिम खर्च, क्यामेरा, टेलिभिजन लगायतका उपकरणमा विनियोजन हटाएको छु। विभिन्न कोष खडा गरी सुविधा दिने प्रचलन बन्द गर्नेछौ। सम्बन्धित संस्थानका पदाधिकारी र कर्मचारीलाई सो संस्थानबाट उत्पादित वस्तु तथा सेवा खरिदमा प्रदान गरिएका छुट हटाएको छु। गाभिएका र खारेज भएका निकायको दरबन्दी मिलान र दायित्व व्यवस्थापन सम्बन्धी कार्य सम्पन्न नभएसम्मका लागि उक्त निकायलाई छुट्याएको रकम रोक्का गरेको छु। यी कदमबाट करिब 20 अर्ब बचत हुने प्रारम्भिक अनुमान छ।
0: यस्तै सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गर्ने, सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउने, आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौं, नसक्नेलाई जोडौं भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्ने बजेट मार्फत घोषणा गरेको छ। बजेटबारे प्रतिक्रिया दिनुहुँदै एमाले नेता एवं पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेटमा व्यवस्था गरिएका नयाँ प्रबन्ध तथा यसको विकास र आर्थिक वृद्धिले सबैलाई लाभ पुग्ने स्थिति हुन्छ या हुँदैन भन्ने विषय हेर्न बाँकी रहेको प्रतिक्रिया दिनुभयो। पूर्व अर्थमन्त्री जनार्दन शर्माले मध्यम वर्गको विकास गर्ने लक्ष्य र त्यसपछि रोजगारी वृद्धि गर्ने उद्देश्यमा बजेट केन्द्रित भएको बताउनुभयो। पूर्व अर्थमन्त्री वर्षमान पुनले बजेट समग्रमा मिश्रित खालको भएको टिप्पणी गर्नुभयो। नेपाली काङ्ग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुन नरसिंह केसीले बजेटमा लेखिएका भाषा शब्दहरू मिठा रहेको तर साधन स्रोतको सुनिश्चितता हुनुपर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर शाहीले बजेट क्रान्तिकारी भएको उल्लेख गर्दै स्रोत र कार्यान्वयनको पाटो सबैभन्दा महत्त्वपूर्ण भएको टिप्पणी गर्नुभयो। असामको पञ्चदेवल विनायक नगरपालिका 4 थापा मोड स्थित मध्यपहाडी राजमार्गमा गइराती जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु र 3 जना घाइते भएका छन्। दार्चुलाबाट जुम्ला जाँदै गरेको सतलोक आश्रम जनकपुरको बाप र 01027/22/77 नम्बरको जीप सडकबाट करिब 200 मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका मकवानपुर हेटौडा उपमहानगरपालिका बस्ने 41 वर्षका नवीन तुलाधर र बर्दिया बाँसघारी नगरपालिका 5 बस्ने 45 वर्षका रामप्रकाश थारूको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
2: एसई सकियो, अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ समृद्ध बनाउन निष्ठा, मूल्य मान्यता एवं आचरणमा परिवर्तनसहित एकताबद्ध भएर लाग्नुपर्ने बताउनु भएको छ। 19 गणतन्त्र दिवसका अवसरमा हिजो सैनिक मञ्च टुडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले सबै राजनैतिक दल, सरकार, नेतृत्व विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनुपर्ने बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सृजनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताउनु भएको छ। महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान आदर्श वाक्यका साथ आज मनाउन लागेको 8 राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति पौडेलले यस्तो बताउनु भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम लम्ब्याउने सम्भावित सम्झौताबारे अन्तिम निर्णय गर्न आयोजना गरेको उच्चस्तरीय बैठक निष्कर्षविहीन बनेको छ। व्हाइट हाउसको सिचुएसन रुममा भएको बैठकले कुनै नयाँ सहमतिको स्पष्ट विवरण सार्वजनिक नगरेको बीबीसीले जनाएको छ। अब मौसम। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ। देशका तराई र पहाडी भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 25.6 र न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:03 भयो भने सूर्यास्त भरे साँझ 7:01 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। अर्थमन्त्री डाक्टर सोनी मुवागलेद्वारा आगामी आर्थिक वर्षको लागि 21 खर्ब 24 अर्ब 34 करोडको बजेट संघीय संसदमा पेश। आर्थिक वृद्धि दर 7% पुग्ने र मूल्य वृद्धि 6% सीमित हुने विश्वास। बजेटमा उल्लेखित विषय अर्थतन्त्रले धान्छ वा धान्दैन भन्ने कुराले कार्यान्वयन निर्धारण गर्ने प्रतिपक्षी दलहरूको प्रतिक्रिया। अछाममा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु र इरानसँगको युद्ध अन्त्य गर्ने सम्झौताबारे अन्तिम निर्णय गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको उच्चस्तरीय बैठक निष्कर्षविहीन। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: कार्यक्रम हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: नमस्कार। कार्यक्रम हाम्रो भूगोलबाट प्रत्येक शनिबार बिहान यसै समयमा प्रसारण हुने कार्यक्रम हाम्रो भूगोल तपाईँहरूको आफ्नै कार्यक्रम हो। कार्यक्रम हाम्रो भूगोल नेपालको भूगोलभित्र समेटिएका विविध विषयहरूको खोजी गरी तपाईँ श्रोतामाझ सूचना सम्प्रेषण गर्ने एउटा माध्यम हो।
1: हामी कार्यक्रम रिपोर्टिङका लागि देशभित्रका जुनसुकै ठाउँसम्म पनि पुग्ने कोसिस गरेर कार्यक्रम तयार पार्दछौ। यसमा तपाईँहरूको साथ र सहयोग भने अवश्य चाहिन्छ हामीलाई। आज हामी तपाईँहरूलाई ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर 1 स्थित ढुङ्गे साङ्गु लिएर जाँदैछौ।
0: गोदावरी नगरपालिकामा विभिन्न ऐतिहासिक पौराणिक र पर्यटकीय स्थलहरू रहेका छन्। गोदावरी पार्क, फुलचोकी, विशंखु नारायण, सन्तानेश्वर, बज्रबाराई, मुक्तिनाथ धाम आदि। यिनै मध्य आज हाम्रो गन्तव्य स्थल हो ढुङ्गे साङ्गु स्थित मुक्तिनाथ धाम, जसले मुस्ताङमा रहेको मुक्तिनाथको झझल्को दिन्छ।
1: वास्तवमा भन्नु पर्दा मुस्ताङको

0: र स्वदेशमै रम्न चाहने युवाका आवाज समेटेर तयार पारिएको रिपोर्ट र जनधारणा प्रस्तुत गर्नेछौ। हामीलाई सुनिरहनुहोला। कार्यक्रमको पहिलो सामग्रीमा जनधारणा।
1: मेरो नाम सुषमा कटुवाल, त्यहाँ हाडी गाउँदेखि अब परिवर्तन हुँदैछ, फेरि बन्दैछ नयाँ नयाँ मन्दिर भवन। हजुर, अब हजुर ठाउँहरू भइदिए, अब अन्त भन्दा यहाँ आफ्नो ठाउँमै राम्रो भइदिए, अन्त जानु पर्दैन थियो, राम्रै हुन्थ्यो। अब लिङ मन्दिरहरूको भवनहरू अलिक थपिएर अलिक बन्ने ठाउँ नि सानो छ, अब त्यो ठाउँहरू फराकिलो बनाएर अलिक भवन थप भइदिए सबैलाई राम्रो हुन्थ्यो।
2: मेरो नाम चाहिँ जिन्देश खड्का हो, म इन्जिनियर हो। यो ढुङ्गासाङमा भएको मुक्तिनाथ, पिचासेश्वर मन्दिर अनि गोदामचोरको गणेश मन्दिरहरू त्यही हेरिरहेको छु। हाम्रो वडामा चाहिँ अलिक सरसफाइ हुनुपर्छ जस्तो लाग्छ है मलाई चाहिँ, होइन बाटो अलिक सबतिर स्मुथ हुन पऱ्यो, अलि अब खाल्टो साल्टो हुन्छ के हुन्छ राम्ररी बाटो बनाउँदैन, दुई तिन वर्षमै बिग्रिन्छ त्यस्तो बाटो। अलिकति राम्ररी बनाइदिएको भए चाहिँ हुन्थ्यो, घरहरू राम्ररी बनाइदिए हुन्थ्यो त्यो नक्सा अनुसार। सरसफाइ चाहिँ राख्दै गाउँ घुम्न आउँदा नि रमाइलो मान्छ नि त मान्छ, मेन दायित्व नै युवाकै त हो नि।
3: मेरो जगतमा धेरै कामबाट आनन्द आफ्नै ठाउँ मन्दिर राम्रो लाग्यो, धारामा नि अब गइयो त्यहाँ भने राम्रै लाग्यो मलाई। हिँड्न नसक्ने होइन, हिँड्न सक्ने हो उता हो, हिँड्न नसक्ने राम्रै हो। पहिले एकचोटि आएको थियो, पहिला आउँदा चाहिँ यत्तिकै ठिकै थियो, राम्रै थियो, अनि अहिले आउँदा झन् राम्रो भयो। हिँड्दै आएको हामी, होइन बस्नु हिँडेर आएको हुन्छ, अब मन्दिरमा हिँडेर आयौँ हामी, सके त हिँड्दै राम्रो।
0: यो जनधारणा पछि मुक्तिनाथका पुजारी स्थानीय व्यवसायी र स्वदेशमै रम्न चाहने युवाका आवाज समेटिएर तयार पारिएको रिपोर्ट अबको पालोमा।
4: झण्डै 14 रोपनी भूभागमा फैलिएको गोदावरी नगरपालिका एक ढुङ्गेसाङ स्थित मुक्तिनाथ मन्दिरमा विगत 2.5 वर्षदेखि पुजारीका रूपमा रहँदै आउनुभएका विष्णु प्रसाद अधिकारी मन्दिरको बारेमा यसरी बताउनुहुन्छ।
5: यहाँ यसरी स्थापना भएको छ कि हाम्रो श्री विसङ्ग नारायणम, जलोत्पन्न गायत्री कुण्ड, त्यसपछि ढुङ्गासाङ स्थल विष्णु भगवान्को मन्दिर मुक्तिनाथ मन्दिर। यहाँ भगवान् स्थापना गर्नुपर्छ भन्ने चाहिँ गाउँवासीबाट नै यहाँ भगवान्को मन्दिर बनेको, सबैजनाले सर्वदान गर्नुभयो, नगद दान गर्नुभयो, मूलदान गर्नुभयो, धारो दान गर्नुभयो, यसरी सबैको साथ र सहयोगद्वारा नै भगवान्को मन्दिर बनेको। हजुर, यहाँ
4: मन्दिरको पूजा विधि र पुजारीको आय आर्जनको बारेमा थप जानकारी दिनुहुँदै पुनः एकपटक पुजारी अधिकारी भन्नुहुन्छ।
5: बिहानको पूजा 5 बजे हुन्छ, साधारण अब धूपमा जौ तिल चन्दन अक्षता फुल धूप बत्ती नैवेद्य शङ्ख घण्टा शिवजी विष्णु भगवानको पाठ सहित आरती गरेर बिहानको पूजा विधि हुन्छ, बेलुकीको सन्ध्या आरती गरिसकेपछि बन्द गरिन्छ। यहाँ गाउँवासीबाट नै पुजारी राखिन्छ, समितिले राख्नुहुन्छ, समितिले मासिक तलब दिनुहुन्छ। यहाँ दान दक्षिणा भेटी मन्दिरलाई नै हो, कोही कोही कार्य गर्न अब सामूहिक व्रत मन्दल सामूहिक विवाह ज्ञापन पूजा कर्म गर्न आउनु भएर जो संकल्प गरेको गुरुदेवलाई हुन्छ, अरू दक्षिणा सबै मन्दिरलाई नै हो।
4: विशेष गरेर कहाँ कहाँदेखि भक्तजनहरू आउनु भएको छ त, कसरी पत्ता लगाएर आउनु भएको हो त भक्तजनहरू यहाँसम्म भनी जिज्ञासा राख्दा पुनः एकपटक पुजारी।
5: भक्तजनहरू यहाँ धेरै ठाउँबाट आउनुहुन्छ, अब नेपाल एरिया हुम्ला जुम्ला कालीकोट धेरै ठाउँबाट आउनुहुन्छ, विदेशबाट पनि आउनुहुन्छ, हामी अफगानिस्तानबाट आएको, हामी युकेबाट आएको, हामी अस्ट्रेलियाबाट आएको, हामी जापानबाट आएको, हामी अमेरिकाबाट आएको, हामी यहाँ यहाँको बासिन्दा हुने भनेर भन्नु। उहाँहरूले यो युट्युब मार्फत अर्थात् टिकटक मार्फत मन्दिरभित्रको फोटो खिच्न दिने गरेका छैन, मान्छे बसेर भगवान विष्णुको मात्र फोटो खिच्न दिने गरेका छ, अनि मन्दिरभन्दा बाहिर बसेर टिकटक बनाउने फोटो खिच्ने यही मार्फत नै सबैले फलान ठाउँमा यस्तो मन्दिर रहेछ भनेर त्यही टिकटकद्वारा नै थाहा पाउनुहुन्छ, अनि यो धर्मस्थलमा उहाँहरू दर्शन गर्न पूजा गर्न आउनुहुन्छ।
4: मन्दिर स्थापना भइसकेपछि ससानो खाजा नास्ताको व्यवसाय सुरु गरेर आफ्नो जीविकोपार्जन गर्दै आउनुभएका गोदावरी एक मूलपानीका रञ्जित कार्की आफ्नो ठाउँमा सबै कुराको सुविधा भइदिए धार्मिक पर्यटकहरू बढ्न सक्ने कुरामा जोड दिनुहुन्छ।
6: यो परिवर्तन त खासै मन्दिरले नै गर्दाखेरि भएको हो यो ठाउँमा, पहिला चाहिँ अलिकति बाटोघाटो चाहिँ त्यति राम्रो थिएन, मन्दिर स्थापना भइसक्यो यहाँ बाटोघाटो अन्य सुविधाहरू चाहिँ विस्तार हुँदै गयो। यहाँ चाहिँ मेन समस्या भनेको चाहिँ लोकल गाडीहरू चाहिँ चलेको भए हुन्छ, अझ बढी दर्शनार्थीहरू आउनुहुन्थ्यो। एउटा सानो पार्क जस्तो पिकनिक स्पट जस्तो ठाउँ भयो भने चाहिँ यहाँ अलिकति अझ धार्मिक कार्यक्रम गर्नु पनि अलिक ठाउँ अलिक सानो

0: भएको हामीले महसुस गरेछौँ।
1: विदेशको विकास देखेर विदेशै जाउँ जाउँ भए पनि दुःख पर्दा एक्लै हुने, बरु आफ्नै देशमा मौका पाए किन जानु विदेश, परिवारसँग बस्नुको मजा नै बेग्लै भन्नुहुन्छ अशेष सिलवाल।
2: कहिले काहीँ चाहिँ अब सोसियल मिडियामा देख्दा यस्तो छ उस्तो छ गर्दाखेरि हो जाउँ एकचोटि कस्तो रहेछ देखाउँ भन्नुहुन्छ, तर यसो ब्रोड माइन्डमा सोच्दाखेरि आफ्नै ठाउँ यस्तो छ, सहज छ, आफै घर परिवार यहीँ छ, मेरो ब्याकिङ यहीँ छ, केही पऱ्यो भने भोलि मेरो घर परिवार यहीँ हुन्छ, बाहिर अलपत्र पढ्नुभन्दा बरु यहीँ सामान्य लाइफ राम्रो छ भन्छु म चाहिँ। जे होस् घर छ नेपालमा भनेपछि आफ्नो फ्यामिली हुन्छ, त्यो भयो भने कमसे कम कोही न कोही त हुन्छ। मलाई चाहिँ नेपालमा अब जब अपर्च्युनिटी क्रिएट हुनु पऱ्यो, त्यसको लागि हाम्रो देशले इन्डस्ट्रियलाइजेसन गर्नु पऱ्यो, कम्पनी फ्याक्ट्रीहरू म्यानुफ्याक्चरमा गएर जब क्रिएट अपर्च्युनिटी क्रिएट गर्नु पऱ्यो। अब हाम्रो मेन प्रब्लम भने मौकै पास छैन कसैले पनि, गर्छु भनेको खुट्टा तानिएको छ, केही नभएर विदेश गएर आउँछ। अब नयाँ सरकारले पनि केही गर्ला भन्ने अहिलेसम्म त सङ्केत देखिएको छैन, 5 वर्षको समय छ, त्यही होला भन्ने आशा छ।
1: कर्म गर्ने तौर तरिका आफ्नै, तर त्यसको लागि कर्म गर्ने थलो सुनिश्चित पनि त हुनु पर्यो, यसको लागि सम्बन्धित निकायको ध्यान बेलैमा जानु पर्छ, होइन र? यो रिपोर्ट पछि मुक्तिनाथ मन्दिरको सुरुदेखि हालसम्म भए गरेका क्रियाकलापमा तल्लीन इन्जिनियर विनोद खड्कासँग मन्दिरको बारेमा थप जानकारी सहितको छोटो कुराकानी, कार्यक्रमको अन्तिम सामग्री स्वरूप।
3: यहाँको भूगोल बताइदिनुहोस्।
4: यो चाहिँ गोदावरी नगरपालिका वडा नम्बर 1 अवस्थित छ, होइन? अनि यो यसको चाहिँ मुक्तिनाथ मन्दिर भन्दा पुरानो चाहिँ गणेश मन्दिर हो। गणेश मन्दिर भइसकेपछि अब यहाँको अग्रजहरूलाई के लागेछ भने अब मुक्तिनाथ जान नसक्नेलाई चाहिँ यहाँ एउटा मुक्तिनाथ बनाउने हो कि भन्ने उहाँहरूले सोच्नु भएको छ। र यहाँ गौमती यो खोला पनि हो, यो होइन माथि यसो चाहिँ नि यो खोला चाहिँ नि ठुलो पानी आउँछ। गौमती भने यहाँबाट त्यही करिब करिब 1 किलोमिटर माथि पर्छ, होइन? अहिले यो यो
3: मूलबाटै आउँछ,
4: एकदम राम्रो, यस्तो राम्रो मूल छ, होइन? यसो त खोलै चाहिने झनै झनै मेरो विचारमा करिब करिब चाहिँ 1 फिटकै चाहिने पानी हो, त्यति पानी छ। अनि यो गणेश मन्दिर थियो परम्परागत रूपमा, यहाँ चाहिँ नि राधाकृष्ण मन्दिर यस्तै यस्तै बनाएको थिए मैले बुझेँ हुन्छ। अनि त्यसपछि 5-6 वर्ष अगाडि चाहिँ यहाँ एउटा पूजा लगा मुक्तिनाथ मन्दिर बनाउने भनेर यहाँको अग्रजहरूले पूजा लगाउनु भयो, अनि 35-40 लाख रुपियाँ सङ्कलन पनि भएछ। अनि सङ्कलन भइसकेपछि यस्तो पुरातात्विक कसले गर्छ भन्ने खोजी भयो। अनि सन्तानेश्वर महादेव मन्दिरको अध्यक्ष विनोद खड्काले चाहिँ ऊ इन्जिनियरिङ पनि हो, यसरी काम गर्छ, उसैले लिएर आएर एउटा डिपिआर बनाऊ भन्ने कुरा उहाँले त्यो सोचा 73 सालतिर जस्तो लागिरहेछ। उहाँहरू आएपछि मसँग माथि मन्दिरमै बिहान आउनु कुराकानी भयो, हुन्छ मैले जाने कुरा, किनभने मेरो पनि एउटा सौभाग्य हो मन्दिरहरूको डिजाइन गर्नु पाउनु भनेको त जो कोहीले इन्जिनियरले भाग्यले पाउँदैन नि त। अनि मैले हुन्छ भनेर भने अनि आएँ। मैले एउटा चाहिँ यहाँ आउँदाखेरि यहाँको सर्वे गर्न जान्थ्यो, खोलामा जाँदाखेरि त्यो रुख समातेर त्यो ओर्लेको, होइन? ओर्लिसकेपछि तल ओर्ले त्यो सर्वे गऱ्यो, सर्वे गरेपछि सानो ठाउँ छ, के होला जस्तो भने मैले म चाहिँ बढी कम्प्युटरमा खेल्छु, मैले कुनै पनि ठाउँमा के भन्छु भने मलाई कुनै पनि कार्य काम गर्दाखेरि तपाईँ झन्झट नमान्नु होला, 10 पटक सोध्न सक्नुहुन्छ, पेपरमा चाहिने 10 पटक फेर्न सकिन्छ, तर फिल्डमा काम भइसकेपछि त फेर्न सकिने नि, पैसा फेर गयो नि। कम्प्युटर त मेरो दिमाग चाहिँ चेन्ज होला, मेरो टाइम चाहिँ धेरै लाग्ला, त्यो आफ्नो ठाउँमा छ, होइन? त्यसो तपाईँले केही चाहिँ त्यो सङ्कोच नमान्नुहोस्, तपाईँहरूले सोध्नुहोस् मलाई भनेर मैले भनिसकेपछि करिब करिब 10-11 वटा चाहिँ त्यो डिजाइनहरू, अनि एउटा डिजाइन चाहिँ मलाई एकदम मन लाग्यो।
3: यो मन्दिर निर्माण भएको भूभाग छट्ट हेर्दा कस्तो आकृतिको देखिन्छ त,
4: जहाजै जस्तो छ, होइन? अनि त्यसलाई यो अघि नै 2D कुरा है, त्यो इन्जिनियरिङ चाहिँ नि ड्रइङ नक्सा हो, 2D बनाए, अनि यसलाई 3D बनाउनु पऱ्यो भनेर 3D बनाए, 3D बनाए वा भने जस्तो लाग्यो मलाई। अनि मैले यहाँ समितिलाई प्रेजेन्टेसन गराएँ, सबैले एकदम खुसी भए ल गर्ने भने। अनि मुक्तिनाथको जस्तै 108 धारा बनाउने, मुक्तिनाथ मन्दिर चाहिँ 3 तले छ, यहाँ ठाउँको कारणले चाहिँ नि हामीले 2 तले बनाएको छौँ।
3: कुन शैलीको मन्दिर बनाउनु भयो?
4: यो चाहिँ प्यागोडा शैलीको 2 तले तामाको छानो भएको मन्दिर, दक्षि अप्पा भक्तपुर इँटा लगाएर बनाएको छौँ। अनि त्यसको चाहिँ नि यो काठहरू चाहिने कार्विङ काठहरू गरेको छौँ, आँखी जालहरू त्यस्तै छ, ढोकाहरू त्यस्तै छ, त्यसरी बनाएको छौँ। एउटा पुरा आधिकारिक रूपमा बनाएको छौँ। त्यो पनि उहाँले के भन्नु भने डकुमेन्ट बनाइसकेपछि मेरो काम सकियो नि, अनि त्यसपछि अब कन्स्ट्रक्सन फेजमा जानु भयो होइन, पहिला इन्जिनियरिङ फेज भयो, डकुमेन्टेसन फेज, अब कन्स्ट्रक्सन फेजमा गइसकेपछि उहाँहरूलाई मैले अब मेरो काम सकेँ, अब तपाईँहरू कन्स्ट्रक्सन गर्नुहोस् भनेपछि अब हुन्छ भनेर जानुभयो, अनि उहाँहरूको के सल्लाह भयो, एक महिना पैसा नि फेरि तपाईँले पनि गरिदिनु पऱ्यो भन्ने मलाई प्रस्ताव आयो। अनि मैले एउटा जहाँसुक के प्रस्ताव कुरा गर्छु भने कुनै पनि कुरा काम गर्नुभन्दा अगाडि, फिल्डमा काम गर्नुभन्दा अगाडि जति पटक पनि चेन्ज गर्नु पाउँछ, तर फिल्डमा काम गर्दाखेरि हाम्रो नेपाली त हो, एउटाले एउटा कुरा गर्छ, एउटा बोलिदिँदा पैसा पर्दैन नि, अनि आइसकेपछि अनि हो जस्तो लाग्यो भने चेन्ज गऱ्यो भयो, चेन्ज गऱ्यो भनेपछि त्यो त हामीले दिनु खोजे चाहिने त्यो त भएन नि। अनि त्यसपछि उहाँलाई चाहिँ एउटा प्रतिबद्धता गरे, तपाईँलाई यो बारेमा सोध्नु बिफोर कन्स्ट्रक्सन सोध्नु छ भने सोध्नुहोस्, तर मसँग एग्रिमेन्ट भइसकेपछि मैले तपाईँको समितिले पनि एउटा इँटा यताबाट लैजानु यता राख्नुहोस् भन्नुभयो भने म सोध्छु तपाईँ त्यो ठिक छ भने म चेन्ज गर्छु, तर होइन तपाईँ चाहिने यो ए समितिले भने यसो यसो भन्नुहुन्छ त्यो त्यो दिनदेखि मेरो हर हिसाब दिनुहोस्, म चाहिने म त म छोड्छु तपाईँहरू कसरी लाउनु, त्यो लेभलले मैले काम गरेँ। गरिसकेपछि समितिले पनि मलाई कुनै प्रेसर दिएन र एउटा राम्रो बन्यो, अनि यस्तो अनि यहाँ चाहिने मुक्तिनाथबाट जल लिएर आएर यसको समुद्घाटन मेयर साहबले गर्नुभयो कि, माथि जलार्पण गरेर त्यो हेलिकप्टरको पनि कसैले डोनरले दियो भनौँ न खर्च। अनि मलाई के लागेको थियो भने मन्दिर त बनाए अब त्यस्तो मुभमेन्ट होला कि नहोला भयो जस्तो लाग्यो थियो, मैले आफूले बनाएको अहिलेसम्म मेरो 15 वर्षभन्दा माथि भइसक्यो यो यो यो त्यति चल्यो कि। अनि एउटा मलाई यहाँलाई खुसी कुरा सुनौ, मेरो एउटा साथीले मलाई फोन गरे, ए त पनि यस्तो डिजाइन गर्ने मान्छे होइन, त्यहाँ चाहिने दमेटारमा एउटा मुक्तिनाथ मन्दिर रहेछ राम्रो रहेछ त्यहाँ हेर्न जानु भनेर हाँसुट्यो मलाई। अनि मैले त्यो उसलाई के पनि भने हुन्छ किनभने मलाई काम लाग्ने नै रहेछ, तैँले इन्फर्मेसन दिस थ्याङ्क्स भनेर भने होइन, किनभने मलाई एउटा गौरव लाग्यो कि राम्रो रहेछ मैले गरेको चाहिने कसैले एप्रिसिएट गर्यो भने त त्यो मैले गरे ठिक रहेछ भन्ने लाग्यो नि एकदम हजुरलाई टु बी फ्रेङ्क भने। मैले
3: मन्दिरमा भक्तजन कतिको आउनुहुन्छ,
4: मन्दिरमा चाहिँ यति चाहिने भक्तजनहरू आउनुहुन्छ अहिले समितिको जानकारी अनुसार चाहिने करिब करिब महिनाको चाहिने 30-40 हजार चाहिने यो चन्दा बाकसबाट चाहिँ सङ्कलन हुन्छ।
5: त्यस्तो हुन्छ अब यो 108 वटा धारा पनि देख्दैछु, यो जल चाहिँ यही जुन
4: गौमती त्यहाँ माथि छ मुहान छ त्यहाँबाट आएको पानी चाहिँ 108 धारामा राखेर त्यो धारो पनि सबले किनेका छन्। 21 हजार चाहिने हालेको मैले पाइनँ भनेर चाहिँ रिसा 21 हजारमा चाहिँ एउटा चाहिँ इतिहास रहन्छ भने किन नगयो, यसरी त्यो चन्दाबाट बनेको हो। अनि त्यसपछि यहाँको जुन एउटा भयो अनि मान्छे यहाँका स्थानीय देखिहाल्नु, यहाँ म पहिला आउँदाखेरि मैले गाडी लिएर आउँदाखेरि एउटा मोटरसाइकल लिएर आउँदा पनि ऊ त्यहाँ पर्खिनु पर्थ्यो, अहिले 8 मिटरको बाटो बन्यो, यस्ता होटेलहरू बन्यो, चिया खाने ठाउँ थिएन, यस्तो बन्यो, यहाँ चाहिँ सपिङ कम्प्लेक्सहरू बनिएको छ, मान्छेहरू मुभमेन्ट पर्, यो फोकल पोइन्ट भनेको यो मुक्तिनाथ। अनि त्यसपछि चाहिँ उहाँहरूले अब एउटा भजन पार्टी चाहियो भने मलाई नै भन्नु, मैले एउटा तपाईँहरूलाई देखाएँ डिजाइन गरेँ, यो डिजाइन पनि सो मेनी टाइम्स गरेँ मैले उहाँहरूसँग शुल्क लिएर गरेको होइन, मेरो पनि दायित्व हो
5: होइन,
4: म स्थानीय हो, म चाहिँ अब लोभी भयो भने त कति भए पुग्छ कति भए पुग्दैन, तर कुरा के रह्यो भने म आफू चाहिने घर आफ्नो छ खेती छ अनि म अनावश्यक लोभ गर्दैन भनेपछि किन चाहिने डिजाइन कन्सल्टेन्सी फ्री अफ कस्टमा गरेँ, गरिदिइसकेपछि पछि उहाँले कन्स्ट्रक्सन गरिदियो भने भन्नुभयो नगरपालिकाको यो वर्षको 50-50 कार्यक्रममा करिब करिब 94 लाख पार्टी बन्दैछ र असाध्यै आकर्षक बन्दैछ होइन, सबैले वा भनेछन् होइन वा भनेछन्।
5: डिजाइन पनि हेऱ्यौँ नि कस्तो राम्रो,
4: मेहनत गरेको छु मैले किन मेहनत गरेको छु भने यहाँलाई मैले जानकारी, मैले चाहिँ त्यो कुनै पनि चिज पैसामा दाँत्दिनँ क्या, म सो मेनी टाइम्स यसैले वर्कआउट गर्छु, यो भनेपछि त तपाईँहरू वा भन्नु हो भने त्यो नै मेरो कमाइ हो, मैले पैसा 1 लाख रुपियाँ गोजीमा राख्नु र तपाईँहरू दुईजनाले चाहिँ नि वा भन्नुपछि त्यो महत्त्व भयो नि त होइन, त्यस्तो काम त यो देखेपछि मलाई अर्को आइहाल्छ, अहिले मैले कामै भ्याइरहेको छैन, मैले अहिले इँटाको काम गर्ने, काठको काम गर्ने, अब त तामाको काम गर्ने टिमलाई मैले झन्डै झन्डै 50 जनालाई रोजगार दिइरहेको छु।
3: हाम्रा भेगबाट बग्ने खोला नालाको पानी पिउन योग्य छन् त,
4: 72 सालमा त्यो कोडको तपाईँलाई अलि अगाडिको कृष्णप्रसाद भट्टराईको पालामा चाहिँ नि उसले लग्यो क्यारे यो पशुपति शमशेरले मेलाम्ची लगे पहिले यो हाम्रो कोडको खानेपानी सिन्चा आयोजन भनेर सन्तानेश्वर ठ्याक्कै मुनि चाहिँ त्यो त्यहाँबाट काठमाडौँलाई चाहिँ पानी खुवाउनु भनेर त्यहाँ सर्वे भएको, बेलायत सरकार आएर सर्वे गरेको त्यत्रो त्यो, अनि गोदावरी रिजोर्ट त्यो होटल छ नि त्यो चाहिँ त्यसको त्यो तालको ब्याङ्कमा किनारामा चाहिँ डिजाइन गरेर बसेको त्यस्तो राम्रो ठाउँ थियो त्यो, होइन 72 सालमा चाहिँ त्यहाँको पानी मिनरल वाटर जस्तो थियो, हामीलाई चाहिँ मिनरल वाटर चाहिने हेर्नु, अनि ढल चाहिँ हालिदिने राज्यले हेर्दैन भने, अनि हामी पनि मूर्ख होइन भने, अनि हामी चाहिँ पानी चाहियो भनेर मिनरल वाटर खोज्दै हिँड्ने, खोलामा चाहिँ संरक्षण छैन, चेतना हुनु पर्यो। अब यो चाहिँ यस्तो हजुरलाई एउटा जानकारी हो, म दुबई जाँदाखेरि त्यहाँको टुरिस्टले गाइडले के भन्थ्यो भने दुबईमा फाइन लगाएर फाइन भएको, यहाँ पनि के छ भने हाम्रो बानी बेहोरा बिग्रिसकेको छ कि, कसैले कसैले नटेर्ने, सरकारले दण्डा चलाउनु पर्छ अनि हामी ट्र्याकमा आउँछ। अब यो खोला संरक्षण चाहिँ गर्नु पर्यो, अति आवश्यक छ होइन, अब यो चाहिँ मूल छ, हामी मेलाम्चीतिर दौडिनु पर्थेन काठमाडौँमा, यतै सोर्स छ क्या, के गर्ने अब।
1: यिनै कुराकानी सँगसँगै आजको लागि कार्यक्रम हाम्रो भूगोलको समय सकिन लागेको छ। आज हामीले तपाईँहरूलाई गोदावरी नगरपालिका वार्ड नम्बर 1 ढुङ्गे साङ्गो स्थित मुक्तिनाथ मन्दिर लिएर आयौं। अर्को कार्यक्रममा अर्को कुनै ठाउँ लिएर जानेछौ। आजको कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो, यसको लागि सल्लाह सुझाव र प्रतिक्रिया लेखी पठाउनु हुन नभुल्नुहोला। प्रत्येक शनिबार बिहान 9:20 बजे कार्यक्रम हाम्रो भूगोल यहाँले सुन्न सक्नुहुनेछ,
6: अथवा रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि यो कार्यक्रम सुन्न सक्नुहुनेछ। कार्यक्रम बारे सल्लाह सुझाव र प्रतिक्रिया लेखी पठाउन नभुल्नुहोला।
1: यसको लागि हाम्रो इमेल आइडी हो हाम्रो भूगोल 2019@gmail.com। मेलिङ एड्रेस एकचोटि हामी फेरि भन्दैछौ, SAMRO हाम्रो BHUGOL भूगोल 2019@gmail.com। यसमा यहाँले आफ्नो सल्लाह सुझाव पठाउन सक्नुहुनेछ, हामी तपाईँहरूको सल्लाह सुझावको प्रतीक्षामा रहनेछौ। आजको लागि कार्यक्रमबाट प्राविधिक मित्र पुष्परत्न वज्राचार्य र हामी दोय
6: म विनिता चौधरी
1: अनि म सावित्री केसी बिदा हुन्छौ। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

अब सुनाउँछौँ नेपाली चलचित्र म तिमी बिना मरिहाल्छुबाट शीला अभिष्ट र दीपक लिम्बुको स्वर दयाराम दाहालको रचना अनि सङ्गीत हो सम्भुजित बाँसकुटाको।

नेपाली चलचित्रका गीत सुनाउने क्रममा अब सुनाउँछौ नेपाली चलचित्र चलचित्रबाट चलचित्र पर्खी बसेबाट अदिति पलको स्वर रचना अनि सङ्गीत हो सुरेश अधिकारीको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 10 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
5: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: मासु, अन्डा, दुधमा अब हामी आत्मनिर्भर बन्दै छौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
7: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
6: सही भन्यो सिन्ताली, यो कुरो त सबैलाई भन्न जानु पर्यो नि।
8: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
7: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
9: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21 अर्ब 24 अर्ब 34 करोड रुपियाँको बजेट विनियोजन गरेको छ। संघीय संसदको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कुल विनियोजित बजेट मध्ये चालु तर्फ 12 खर्ब 70 अर्ब 58 करोड, पुँजीगत तर्फ 4 खर्ब 31 अर्ब 10 करोड रुपियाँ र वित्तीय व्यवस्थापनतर्फ 4 खर्ब 22 अर्ब विनियोजन गरिएको घोषणा गर्नुभयो। सरकारले चालु आर्थिक वर्ष 2082-83 लागि 19 खर्ब 64 अर्ब 11 करोड रुपियाँको बजेट विनियोजन गरेको थियो। चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकारमा वृद्धि गरिएको छ। सरकारले आर्थिक विधेयक 2083 मार्फत आयकर ऐनको व्यवस्था अनुसार कर योग्य आय गणना गर्दा व्यक्ति वा दम्पति दुवैको आय हेरफेर गरी कर निर्धारण गर्ने व्यवस्था ल्याएको छ। यसअघि आयकरका दरहरू निर्धारण गर्दा प्राकृतिक व्यक्तिको हकमा भनिएकामा अहिले त्यसलाई संशोधन गरी प्राकृतिक व्यक्ति वा दम्पति भन्ने शब्दहरू राखिएका छन्। नयाँ व्यवस्था अनुसार कुनै आय वर्षमा प्राकृतिक व्यक्ति वा दम्पतिको रु 10 लाखसम्म करयोग्य आयमा 1% कर लाग्ने भएको छ। सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो बजेट वक्तव्य मार्फत राष्ट्र सेवक कर्मचारीको तलब भत्ता वृद्धि गर्ने घोषणा गर्नुभएको हो। उहाँले आधारभूत तलब स्केलमा 10% वृद्धि गरिएको घोषणा गर्नुभएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले कर्मचारीको न्यूनतम पारिश्रमिक अब 40,000 र अधिकतम 1,00,000 माथि हुने गरी तलबमान कायम गरिएको बताउनुभयो। सरकारले आर्थिक विधेयक 2083 तथा आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत पुँजीगत लाभकर सम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ। विधेयक अनुसार सेयर कारोबार र घर जग्गा कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर बढेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको लाभकर नै अन्तिम हुने व्यवस्थासहित 1 वर्षभन्दा बढी समय राखेर सेयर बेच्दा 7.5% र 1 वर्षभन्दा कम अवधिभित्र सेयर बेच्दा 10% लाभकर तिर्नुपर्ने व्यवस्था ल्याएको हो। अछामको पञ्चदेवल विनायक नगरपालिका 4 थापामोड स्थित मध्य पहाडी राजमार्गमा गए राति जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु र 3 जना घाइते भएका छन्। दार्चुलादेखि जुम्ला जाँदै गरेको सतलोक आश्रम जनकपुरको बा प्र 01072722777 नम्बरको जीप सडकबाट करिब 200 मिटर तल खसेको थियो। दुर्घटनामा घाइते हुनुभएका मकवानपुर हेटौँडा उपमहानगरपालिका बस्ने 41 वर्षीय नवीन तुलाधर र बर्दिया बाँसघारी नगरपालिका 5 बस्ने 45 वर्षका रामप्रकाश थारूको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो। आज देशभर 8 राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ। महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान नारासहित आज देशभर यो दिवस मनाउन लागि हो। दिवसले महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियानलाई जोड दिँदै लैङ्गिक समानता, महिला सशक्तिकरण र हिंसा अन्त्यका लागि थप प्रयास गर्ने आह्वान गर्दै आएको छ। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15*7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सृजनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताउनु भएको छ। महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान नारासहित आज मनाउन लागि आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनीमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा असमानताको अन्त्य गर्दै सम्मानजनक र सुरक्षित समाज निर्माण गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो। राष्ट्रपति पौडेलले दिवसको अवसरमा महिलाको हक अधिकार सुनिश्चित गर्न योगदान गर्नुहुने सम्बन्धित सबैलाई स्मरण गर्दै धन्यवाद समेत व्यक्त गर्नुभएको छ। आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा उपराष्ट्रपति रामसाय प्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत गराउँदै नेतृत्व, शिक्षा, उद्यमशीलता र सामाजिक योगदानमा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध विराम लम्ब्याउने सम्भावित सम्झौताबारे अन्तिम निर्णय गर्न आयोजना गरेको उच्च स्तरीय बैठक निष्कर्षविहीन बनेको छ। व्हाइट हाउसको सिचुएसन रूममा भएको बैठकले कुनै नयाँ सहमतिको प्रष्ट विवरण सार्वजनिक गर्न नसकेको बीबीसीले जनाएको छ। ट्रम्पले इरानले कहिल्यै परमाणु हतियार नबनाउने सुनिश्चितता दिनुपर्ने, हर्मुज जलमार्ग निर्वाध यातायात गरिनुपर्ने तथा समुद्री मार्गमा राखिएका बारुदी सुरुङ हटाइनुपर्ने शर्त अघि सार्नु भएको छ। यसअघि अमेरिका र इरानबीच 60 दिनका लागि युद्ध विराम लम्ब्याउने तथा इरानको परमाणु कार्यक्रमबारे वार्ता सुरु गर्ने समझदारी बनेको अमेरिकी अधिकारीहरूले बताउँदै आएका थिए। तर इरानले भने आफ्नो परमाणु कार्यक्रमबारे कुनै वार्ता नभएको प्रष्ट पारेको छ। इरानको सरकारी समाचार संस्था फार्सले ट्रम्पका पछिल्ला अभिव्यक्तिलाई भ्रामक क्रयको उल्लेख गरेको छ। अमेरिकाले लामो समयदेखि इरानलाई युरेनियम उत्पादन बन्द गर्न र मौजदात सामग्री हटाउन दबाब दिँदै आएको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति जनचासोका विविध विषयको अन्तर्क्रिया स्थलगत रेडियो बहस
4: हरेक शनिबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदैछ। स्थलगत रेडियो बहस।
5: नमस्कार, सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालले विभिन्न ठाउँमा गएर स्थलगत रेडियो बहसको आयोजना गर्दै आएकोमा आज हामी दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा आइपुगेका छौँ। हामी दुईजना छौँ, मनुका कुँवर र महु रिता तिमल सिन्हा, अनि हामीलाई टेक्निकल्ली रूपमा सहयोग गरिरहनु भएको छ सुदर्शन अरियाल भाइले। हामी तीनजना यहाँ उपस्थित भएका छौँ र सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालले 7 प्रदेशका विभिन्न पालिकाहरूमा पुगेर स्थानीय विकास निर्माण, त्यस्तै गरी कृषि, पर्यटन, सुशासन, समृद्धि लगायतका जनजीविकाका सवालमा स्थलगत रेडियो बहस कार्यक्रम उत्पादन गरी हरेक शनिबार बिहान चाहिँ 10:10 प्रसारण गर्दै आएको छ। र यो बहस चाहिँ नागरिक, जनप्रतिनिधि, सरोकारवालाहरू बीच स्थानीय विकास र समृद्धिका लागि भए गरेका कार्यक्रमहरूको विशेष विषयहरूमा नै केन्द्रित रहेर नागरिक मैत्री भइरहेको छ कि छैन, ती विषयवस्तुहरू, स्थानीय सरकारको प्रतिबद्धता र प्रयास नागरिक स्तरमा कसरी पुगिरहेको छ भन्ने विषयमा नै हामी केन्द्रित रहँदै यो कार्यक्रम सञ्चालन गर्दै आएका छौँ। र यो हप्ता हामीले दोलखा जिल्लालाई रोजेका छौँ। दोलखा जिल्लाको 2 पालिकाहरूमध्ये हामीले चाहिँ अहिले भीमेश्वर नगरपालिकामा आएर यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ।
6: भीमेश्वर नगरपालिकाको सम्भावनाहरूलाई हेर्दा हामीले 2 भागमा यो बहस गर्दैछौँ। पहिलो भागमा कृषि, स्वास्थ्य, शिक्षा लगायतका विषयमा रहेर बहस गर्नेछौँ भने दोस्रो भागमा विशेष पर्यटन बहस हुनेछ।
5: आजको कार्यक्रममा हामीसँग भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्दर हुनुहुन्छ, त्यस्तै गरी उप प्रमुख कमला बस्नेतज्यू हुनुहुन्छ, त्यस्तै प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ, त्यस्तै योजना शाखा प्रमुख हुनुहुन्छ, आर्थिक विकास शाखाका प्रमुख हुनुहुन्छ लगायत थुप्रै यहाँ उपस्थित हुनुहुन्छ, त्यस्तै गरी विभिन्न संघ संस्थाबाट आउनुभएका प्रतिनिधिहरू पनि हुनुहुन्छ जस्तो लाग्छ। यहाँहरू सबैलाई स्थलगत रेडियो बहसमा धेरै स्वागत गर्न चाहन्छु।
6: पहिलो भागको बहस सुरुवात गर्दैछौ।
7: हजुर, दोलखाको प्रशासनिक केन्द्र भीमेश्वर मन्दिरको धार्मिक महत्व भएको र सहरीकरण हुँदै गएको व्यापारिक सेवा क्षेत्र हो भीमेश्वर नगरपालिका। बागमती प्रदेश अन्तर्गत दोलखा जिल्लाको सदरमुकाममा अवस्थित ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्टिकोणले प्रसिद्ध एवं रमणीय नगरपालिका हो। यस नगरपालिकामा 9 वडाहरू रहेका छन्। आफ्नो मूर्तिमा पसिना उत्पन्न गरेर देशमा प्राकृतिक हलचल, अनिष्ट र राजनीतिक परिवर्तनको पूर्व सूचना दिने सहस्र अवतारका देवताको रूपमा परिचित भीमेश्वरको नामबाट यस नगरपालिकाको नामकरण गरिएको हो। यस नगरपालिकाको केन्द्र चरिकोट नेपालको राजधानी काठमाडौँबाट 133 किलोमिटर उत्तर पूर्वमा अवस्थित छ। भीमेश्वर नगरपालिकाको नारा छ जैविक कृषि, पर्यटन र दिगो पूर्वाधार, शिक्षा, स्वास्थ्य र संस्कृतिले समृद्ध भीमेश्वर। यो नाराले कृषिका कुरा, पर्यटनका कुरा, पूर्वाधारको पनि दिगो पूर्वाधारका कुरा, त्यस्तै शिक्षा, स्वास्थ्य, संस्कृतिका कुरालाई जोडेको छ। सबै पूर्वाधारको समृद्धिले नै भीमेश्वर समृद्ध हुन्छ भने एउटा दूरदृष्टि बोकेको छ।
5: के यी प्राथमिकताहरूले लक्षित वर्गलाई लाभ दिएको छ त? अब सबैभन्दा पहिले त भीमेश्वर नगरपालिकामा कस्ता किसिमका कामहरू भइरहेको छ भन्ने विषयमा नै प्रमुख प्रशासकीय अधिकृतज्यूले प्रकाश पारिदिनुहुन्छ। प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ विष्णु प्रसाद सुवेदी।
8: सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालबाट स्थलगत बहस सन्दर्भमा यो कार्यक्रम सञ्चालन भइरहेको छ। यस नगरपालिकाले सञ्चालन गर्ने विभिन्न क्षेत्रमा सञ्चालन गर्ने कार्यक्रम, योजना, सेवा प्रवाह लगायतका विपद सम्बन्धी विभिन्न क्षेत्रका चाहिँ कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यस सन्दर्भमा कार्यक्रमहरू थुप्रै छन्, मैले यहाँ चाहिँ वर्णन गरेर साध्यै छैन। हाम्रा योजना नि 400 बढी छन्। त्यसै गरी कार्यक्रमहरू पनि निकै नै छन्, शाखागत कार्यक्रमहरू पनि धेरै नै छन्। हामीसँग रहेको आर्थिक विकासको क्षेत्र, सामाजिक विकासको क्षेत्र, पूर्वाधारको क्षेत्र, त्यसै गरी विपदको क्षेत्र र अन्य क्षेत्र, सुशासनको क्षेत्र सन्दर्भमा यस नगरपालिकाले विभिन्न योजना तथा कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। त्यस सन्दर्भमा अहिलेको भौतिक तथा वित्तीय प्रगति हेर्ने हो भने 40-45% माथि नै छौँ जस्तो लाग्छ। सायद उस्तैमा हामी 50% पनि कटेका छौँ विभिन्न क्षेत्रमा, र योजना कार्यक्रमका सम्झौताहरू पनि हाम्रो करिब 60% बढी भइसकेको छ। वित्तीय प्रगति पनि त्यही आधारमा भएको छ। केही योजनाहरू सम्झौता हुनहरू बाँकी छन्, कार्यक्रमहरू सम्झौता हुन बाँकी छन्, तर अधिकांश योजना कार्यक्रमहरू सम्झौता भइसकेका छन्। मेयर साहब, उपमेयरज्यू, कार्यपालिकाबाट, नगरसभाबाट विभिन्न विशेष कार्यक्रमहरू, भौतिक संरचनाहरूलाई अगाडि बढाउने, पर्यटनलाई अगाडि बढाउने, धार्मिक सांस्कृतिक पक्षलाई अगाडि बढाउने विभिन्न कार्यक्रमहरू छन्। जस्तो चाहिँ यहाँ भौतिक पूर्वाधार सम्बन्धी चाहिँ यहाँ हाम्रो सामुदायिक हल, सिटी हल, त्यसै गरी टुन्डी खेलको चाहिँ संरचनाहरू निर्माण, त्यसै गरी पर्यटनका केही संरचना निर्माण भए सङ्ग्रहालय, यी चाहिँ मुख्य संरचनाहरू छन्। वडामा पनि वडागत संरचनाहरू चाहिँ निर्माण भएर सञ्चालन भइरहेका छन्। यस्ता खालका कार्यक्रमलाई मेयर साहब, कार्यपालिका, प्रमेयरज्यू लगायत सबैले चाहिँ यसलाई प्राथमिकता साथ अगाडि बढाइराख्नु भएको छ। त्यसमा चाहिँ प्रशासनिक तर्फबाट मैले नेतृत्व गरिरहेको छु, यसलाई चाहिँ अगाडि बढाइरहेको छु, प्रभावकारी रूपमा बढाइरहेको अवस्था छ। म ठ्याक्कै यति अङ्क, यति चाहिँ योजना भनेर भन्दाखेरि पनि अहिलेको परिस्थितिमा इन्धन आपूर्तिको समस्याले गर्दाखेरि केही योजनाहरू सञ्चालन गर्न कठिन छ भन्ने कुरा आइरहेको छ। मेटेरियलको अभाव, चाहिँ ढुङ्गानीको चाहिँ अभाव, ती चाहिँ गिटी, ढुङ्गा, बालुवा लगायतका चाहिँ आवश्यक पर्ने सामग्रीहरूको चाहिँ मूल्य वृद्धिका कारणले यो योजनाहरू, पूर्वाधार सम्बन्धी योजनाहरू सञ्चालन गर्न कठिनाइ भइरहेको अवस्था पनि छ, र केही योजनाहरू चाहिँ रोकिरहेको र रोक्ने सम्भावना रहेको पनि देखिन्छ। त्यसै गरी चाहिँ हामीले आर्थिक विकासका सन्दर्भमा आत्मनिर्भर र विपन्न जस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छौँ। जनसङ्ख्याको क्षेत्रमा हेर्ने हो भने 3 लागि चाहिँ हामीले प्रोत्साहन सम्बन्धी कार्यक्रमहरू पनि ल्याइएको छ। यसै गरी अन्य केही प्रोत्साहन दिनेहरूको लागि प्रोत्साहन गर्ने र अरू विशेष कार्यक्रमहरू पनि सञ्चालन भइरहेको छ। सुशासन सन्दर्भमा अहिले हामी अनलाइन सेवा प्रवाहलाई चाहिँ अगाडि बढाउने कि भन्ने चाहिँ अहिलेको परिप्रेक्ष्यमा चाहिँ त्यसमा छलफल पनि गरिरहेका छौँ। यहाँ भएको दरबन्दी ओएनएम गर्ने लगायत यी सबै कामहरूलाई चाहिँ अगाडि बढिरहेको छ। कार्य सम्पादन सूचकहरू चाहिँ तयार भइरहेको, हरेक योजना तथा कार्यक्रमहरू प्रचलित कानुन बमोजिम सार्वजनिक खरिद ऐन र नियम बमोजिम ई बिडिङबाट गर्ने व्यवस्था हामीले मिलाएका छौँ र उपभोक्ता समितिबाट गर्ने योजनाहरू उपभोक्ता समितिबाट प्रभावकारी रूपमा त्यसलाई चाहिँ इस्टिमेट मूल्याङ्कन र चाहिँ क्वालिटी क्वान्टिटी टाइम कस्ट यी चारै कुराहरूलाई चाहिँ ध्यान दिएर हामीले अगाडि बढाइरहेका छौँ। त्यसै गरी चाहिँ शिक्षा स्वास्थ्य कृषि का कार्यक्रमहरू शिक्षाको सन्दर्भमा पनि कार्यक्रमहरू अगाडि बढाइएको छ। तथापि केही दरबन्दी मिलान र समायोजन सम्बन्धी चाहिँ समस्याहरू हामीसँग यथावत नै छन् र त्यसलाई पनि अहिलेको सन्दर्भमा चाहिँ अगाडि बढाउने भन्ने आइरहेको छ। जनसङ्ख्याको कमीले गर्दा शिक्षाका भौतिक संरचना लगायत चाहिँ शिक्षामा चाहिँ केही पुनर्संरचना गर्नुपर्ने जस्तो पनि देखिया छ। नगरसभाले पारित गरेका र स्वीकृत गरेका योजना तथा कार्यक्रमलाई अधिकतम सफल बनाउन र अधिकतम प्रगति हासिल गर्नको लागि प्रशासनिक तर्फबाट महकुमा प्रशासकीय अधिकृतको तर्फबाट पूर्ण चाहिँ दोहोरो प्रयास हुनेछ, डबल प्रयास हुनेछ भन्ने जानकारी गराउन चाहन्छु। धन्यवाद।
9: प्रमुख प्रशासकीय अधिकृतज्यूलाई नै मेरो प्रश्न, थुप्रै यहाँ सेवाग्राहीहरू आउनुहुन्छ, अहिले अब संघीय सरकारको पनि त नीति नै बनेको छ सुशासन समृद्धि र पारदर्शिता, भीमेश्वर नगरपालिकामा त्यो कतिको पाउन सकिन्छ सर?
8: अधिकांश योजना तथा कार्यक्रमहरू हामी ई बिडिङ मार्फत नै गरेका छौँ। त्यो एक किसिमले त्यो अनलाइन हुने बित्तिकै त्यो पारदर्शिताको कुरा भइगयो र त्यसमा चाहिँ कसैले केही पनि इन्टरभेन्ट गर्न सक्दैन, यस्तो अवस्था छ। त्यही अनि अन्य कुराहरू चाहिँ हामीले सेवाग्राहीले ल्याएका हरेक निवेदनहरूलाई चाहिँ एड्रेस गरिरहेका छौँ। म पनि समयमै पूर्ण रूपमा चाहिँ कार्यालयमै बस्छु। सेवाग्राहीले भरसक चाहिँ ढिलो नहोस् भन्ने हाम्रो चाहिँ रहन्छ, जतिखेरि पहल त्यही रहन्छ। सेवा प्रवाहमा चाहिँ सबै शाखाहरू बाट चाहिँ तदारुक्त रूपमा चाहिँ काम अगाडि बढेको छ, यसको प्रगतिले पनि यो देखाउँछ र यसले जिम्मेवारी र उत्तरदायित्वलाई पनि।
9: अब उहाँले त एकदमै पारदर्शी सुशासन समृद्धि सबै कुरा जोडेर कुरा गर्नुभयो, यहाँहरू मध्ये पनि कतिपय त यहाँको सेवाग्राही हुनुहुन्छ होला, सेवा लिन आउनुहुन्छ होला, तपाईँहरूले त्यो अनुभव गर्नु भएको छ कि छैन, कसैको केही विचार छ भने हामी त्यो पनि सुन्न चाहन्छौँ।
10: नमस्कार, म किसान माधव प्रसाद नेउपाने, विगत 17 वर्षदेखि चाहिँ आधुनिक कृषि पेसामा लागेर यसै भीमेश्वर नगरपालिका वडा नर्छ रामकोट स्थित चाहिँ व्यावसायिक कृषिमा संलग्न भएको किसान। भीमेश्वर नगरपालिकाले दिने सेवाप्रति सन्तुष्ट हुँदा हुँदै पनि, मान्छेको मन हो कहिलेकाहीँ सन्तुष्ट हुँदा अलिकति असन्तोष हो कि जस्तो लाग्छ, विशेष गरी कृषि क्षेत्रमा चाहिँ हामीले कृषिलाई पर्यटनसँग जोड्न सकेनौँ कि, हाम्रा जनप्रतिनिधिज्यूहरूले त्यो खालको कार्यक्रम बनाउन सक्नु भएन कि भन्ने मलाई अलिअलि आभास भएको छ। र साथसाथै विपदको कुरामा चाहिँ हामी कहाँ एउटा विपद आइलाग्यो, सायद नगरपालिकालाई थाहा छ कि छैन, हामी केही किसानहरू चाहिँ यति मारमा पऱ्यौँ कि हामीले 3 दिनसम्म चाहिँ राम्रोसँग सुत्न नि पाएनौँ, त्यो फर्म निर्माण गर्दाखेरि बल्ल बल्ल लगभग 90% चाहिँ अहिले हामी अधिकांश किसानहरूले बल्ल बल्ल तयार गर्दैछौँ। त्यसको लागि चाहिँ कतै हाम्रा कृषि प्राविधिकहरू हाम्रो फिल्डमा पुग्न नसक्नु भएको हो कि, अर्थात् यहाँ जानकारी नै भएन कि त्यो हावाहुरी त्यो विपद आउँदाखेरि त्यसमा चाहिँ प्रकाश पारिदिनु भएदेखि आभारी हुने थिएँ। धन्यवाद।
11: कृषकलाई पर्ने विपदका तयारीका सम्बन्धमा र मनसुनमा हुन सक्ने प्राकृतिक विपदका सम्बन्धमा चाहिँ नगरपालिकाले के गर्दैछ यसको बारेमा चाहिँ म मेयर साहबबाटै के छ तयारी भन्ने विषयमा प्रश्न पारिदिन आग्रह गर्छु।
12: भीमेश्वर नगरपालिका 132.5 वर्ग किलोमिटरमा फैलिएको क्षेत्र र समुद्री सतह 882 मिटरदेखि करिब करिब 3600-3600 मिटर उचाइसम्म फैलिएको 3 किसिमको वातावरण भएको नगरपालिका हो। यसको मुख्य अर्थतन्त्र कृषि नै हो र त्यो सँगसँगै हामीले प्राथमिकतामा दिएको पशुपालन हो र त्यसलाई हामी पर्यटनसँग जोड्न हामी प्रयत्नरत छौँ र पर्यटनका कामहरू हामीले धेरै नै गरिरहेका छौँ। तैपनि अवश्य पनि सत्य कुरा हो हामीले सबै नागरिकहरूलाई सन्तुष्ट बनाउन सकेको छैनौँ र हामी आफै पनि सन्तुष्ट छैनौँ। त्यति भन्दै गर्दाखेरि पनि विगतका तुलनामा मेरो अनुभवमा मेरो अहिले चाहिँ यो नगर प्रमुख कुर्सीमा बसेर भन्नुपर्दाखेरि विभिन्न खाले समस्याहरूबाट हाम्रा कृषिसँग सम्बन्धित नागरिकहरू कृषकहरू अप्ठ्यारो स्थितिमा भए तापनि अहिले अलिकति सहज ढङ्गले अगाडि बढेको छ भन्ने मलाई लाग्छ। बाँदरको समस्या छ, कृषिबाट हाम्रा कृषकहरू हाम्रा नागरिकहरू जीविकोपार्जन हुन सक्दैन कि भन्ने एउटा चिन्तामा हुनुहुन्छ, त्यसले गर्दाखेरि पनि हामी गम्भीर ढङ्गले चाहिँ लागि नै रहेका छौँ। अहिलेको समयमा बाहिरबाट आयात भएर उपभोग गर्ने चिजहरू, अन्नहरू, तरकारीहरू, फलफुलहरू, अन्डाहरू, मासुहरू त्यसमा चाहिँ कमी आएको छ। अहिले हामी अहिले पनि यो चाहिँ यो मौसमी सिजन होइन, अहिले बेमौसमी सिजन हो तरकारीका सवालमा पनि। हामी अहिले भीमेश्वर नगरपालिकाबाट सागहरू, आलुहरू, गुलबेडाहरू बाहिर निर्यात गर्दैछौँ, मासुहरू यहाँबाट निर्यात गर्दैछौँ। अन्नका सवालमा पनि विगतमा जति चाहिँ नि चामलहरू बाहिरबाट आउँथ्यो त्यसमा अहिले कमी आएको छ। त्यसले गर्दाखेरि पनि कृषिमा हाम्रा केही जग्गाहरू बाँझै रहे तापनि बाँदरले चाहिँ आतंक सिर्जना गरे पनि एक किसिमले बाँदरबाट कम क्षति हुने विषयहरूमा क्षेत्रहरूमा भीमेश्वर नगरपालिकाले प्रगति गरेको छ। र गत वर्षको तथ्याङ्क विभागको तथ्याङ्क अनुसार हामी अहिले 1% चाहिँ कुखुराको अन्डा बाहिरबाट चाहिँ खान्छौँ र अन्य चाहिँ नि लगभग ढेरो पिठोको हिसाब किताबले भन्नुपर्दा तरकारीको हिसाब किताबले भन्नुपर्दाखेरि हामी कहिलेकाहीँ अलिअलि चाहिँ तरकारी बाहिरबाट आउँछ त यो साल आएको छैन। अन्नको सालमा केही आउला त त्यति अधिकतमा आउँदैन, तर मौसमको सिजनमा हामी यहाँबाट बाहिर चाहिँ निर्यात गर्छौँ। र पशुपालनको सवालमा अहिले गाई पालन फर्स्ट आएको छ, बाख्रा पालन फर्स्ट आएको छ, कुखुरा पालन फर्स्ट आएको छ, बङ्गुर पालन फर्स्ट आएको छ। त्यसले गर्दाखेरि यी जातिसँग सम्बन्धित चाहिँ मासुहरू हामी बाहिर चाहिँ निर्यात जिउँदै अथवा चाहिँ मासुका रूपमा चाहिँ हामीले निर्यात गरेका छौँ। र जहाँसम्म कृषिसँग पर्यटनसँग जोड्ने भन्ने कुरो छ, मुख्य कुरा कृषि पेसाबाट मात्रै हाम्रा नागरिकहरूको सबै इच्छा आकाङ्क्षाहरू पूर्ति हुँदैनन्। त्यसलाई पशुपालनले पनि सपोर्ट गर्नुपर्छ, त्यसलाई पर्यटनले पनि सपोर्ट गर्नुपर्छ। त्यसले गर्दाखेरि हामी पर्यटनमा धेरै काम गरिरहेका छौँ। यो अघि रीताजीले भन्नुभयो, यो चाहिँ एक शिला तीन अवतार ब्रह्म विष्णु महेश्वरको चाहिँ नामबाट नामाङ्कन भएको भीमेश्वर नगरपालिका, प्रकृतिले धेरै चिजहरू उपहार दिएको अवस्था, यो ठाउँलाई हामी एउटा पर्यटकीय हबका रूपमा हामी विकास गर्दैछौँ। पर्यटनसँग सम्बन्धित धेरै हामीसँग चाहिँ चिजहरू छन्, त्यसलाई हामीले एक किसिमले प्रबन्धन गरेर त्यसलाई सौन्दर्यकरण गरेर अगाडि बढ्नका निमित्त हामी लागिपरिरहेका छौँ। त्यही पनि अझ पर्याप्त भइसकेको छैन। त्यसले गर्दाखेरि यो हाम्रो ठाउँमा कृषि, पशुपालन र पर्यटन सँगसँगै अगाडि बढ्नुपर्छ भन्ने मान्यता बोकेर हामी अगाडि बढेका छौँ। त्यसैमा हामी तल्लीन भएर काम गरिरहेका छौँ। यो हाम्रो धार्मिक चाहिँ दृष्टिकोणले पनि राजधानी उपत्यकालाई छोडेर धेरै मठ मन्दिर भएको जिल्ला हो। त्यसमा पनि भीमेश्वर नगरपालिका देवतै देवताको चाहिँ एउटा ऐतिहासिक स्थल हो। त्यहाँ चाहिँ धार्मिक पर्यटन र प्राकृतिक पर्यटन यहाँको चाहिँ महत्त्व चाहिँ यहाँको महत्त्वपूर्ण अङ्ग हो।
11: यससँगै फेरि पनि कृषिकै प्रसङ्ग अलिकति जोड्न मन लाग्यो। जस्तो दोलखाबाट सम्भावना भएका कुराहरू पनि गर्नुभयो, दोलखाले आलु निर्यात गर्न सक्छ, भीमेश्वर नगरपालिकाले विशेष तरकारीहरू विशेष गरेर निर्यात गर्न सक्छ, साग निर्यात पनि गरिरहेको छ, काउली। यससँगै अरू कृषिका सम्भावनाहरू के हुन सक्छन् भीमेश्वर नगरपालिकामा? नगरपालिकाले आगामी आर्थिक वर्षको लागि कृषिमा के कुरामा लगानी गरिदियोस्, के कुरालाई प्रवर्धन गरिदियोस्, यहाँहरूको केही सुझाव छ भने अहिले दिन सक्नुहुन्छ।
13: सबैमा नमस्कार, म बालकृष्ण बस्नेत, ५ माकी। म नेपाल घरेलु तथा साना उद्योग महासङ्घ भीमेश्वर नगरको अध्यक्ष पनि हो र म आफ्नो प्राइभेट प्लस समूहको कृषि फर्मसँग पनि जोडिन्छु। अब अहिले कृषिमा अन्तर्गत कृषि शाखामा नगरपालिकाले छुट्याएको बजेट पनि न्यून भएको देखिन्छ। अब देश विकासको मूल मेरुदण्ड नै कृषि भनेर चाहिँ नारामा छ। अहिले कृषि चाहिँ यन्त्रीकरणतिर मोडिएको छ, हरेक कुरा कृषि यन्त्रीकरण छ। कृषि यन्त्रीकरणको लागि चाहिँ कृषि क्षेत्रमा, कृषि फिल्डमा पुग्नको लागि कृषि सडकको चाहिँ ठुलो अभाव छ। चाहे ट्र्याक्टर होस्, चाहे थ्रेसर होस्, गुडाएर सडकबाट नभएको कारणले बोकेर बुलेटो बाटोबाट लाँदाखेरि चाहिँ त्यो 3-4 वर्ष टिक्ने चिज चाहिँ 5-6 महिना अथवा 1 वर्ष पनि नटिकेको अवस्था छ। कृषकहरूलाई चाहिँ ग्रेडिङ गर्दै जस्तो त अड्छ होइन, जीविकोपार्जन गर्ने मात्रै कृषक हो कि जीविकोपार्जन गरेर अलिकति थोरै मात्रै बेचेर अर्को घर चलाउने कृषक हो कि, या बजारमा लगेर अलिक ठुलोसँग बेच्ने कृषक हो कि, अथवा जिल्लाबाट बाहिर नै चाहिँ आफ्नो उत्पादन लग्ने कृषक हो कि, अथवा त्यसलाई ग्रेडिङ गरेपछि ग्रेडिङ अनि नगरपालिकाले दिने सुविधा, स्थानीय तहले दिने सुविधा, राज्यले दिने सुविधा पनि ग्रेडिङ अनुसार फरक फरक हुनसक्दछ।
14: नमस्कार, म प्रेम सिंह लामा, भिनप छ। म पनि वास्तवमा एउटा कृषक नै हो। विगत वर्षदेखि कृषिमा नै निर्भर गरेर जीविकोपार्जन गरिरहेको छु। वास्तवमा मैले 2060 सालदेखि नै कृषि क्षेत्रमा लागेको हो। त्यहाँदेखि यहाँ 80 सम्म आइपुग्दाखेरि मेरो अनुभव चाहिँ के छ भने, हामी जति मेहनत गर्छौँ, हामी नगरपालिका वडा कार्यालयबाट नि धेरै अनुदानहरू पाएका छौँ, यसमा पनि पाएर पनि काम गरिरहेकै हो। जसमा काम गर्दा गर्दै पनि कृषि क्षेत्र चाहिँ यस्तो क्षेत्र हो कि जहाँ अब 100% अनुदान दिँदा पनि 99 नै फ्लप जाने क्षेत्र रहेछ मेरो अनुभवबाट चाहिँ। किनभने हामी काम गर्छौँ, काम गर्दाखेरि कहिले मौसम अनुकूल भइदिने, कहिले रोग व्याधि लागिदिने अनि त्यसले गर्दा चाहिँ हामी धेरै उ छौँ। अब यसमा हाम्रो भन्ने बाटो पनि कसैले छैन, किनभने अब हामी आफैमा सन्तोक मान्नै पर्ने हो एकता। अर्को त के छ भने हामीले धेरै उत्पादन गर्यो तर सबैको उत्पादन हुन्छ त्यतिखेर लास्टमा गएर चाहिँ के हुन्छ भने त्यहाँ बिक्री गर्दाखेरि त्यसको मूल्य एकदम न्यून भइदिन्छ। जब उत्पादन कम भयो त्यतिखेर मूल्य बढ्ने, अनि उत्पादन बढी हुँदा चाहिँ मूल्य नआउने, अनि मूल्य नआएर कहिले काहीँ त अहिले यतिखेर चाहिँ हामीले यति अभाव छ कि अब हाम्रो यो पशुपन्छी बङ्गुर बेच्नु छ, खसी बेच्नु छ, काठमाडौँ लान्छन् भैँसी रागहरू, अनि यतिखेर त्यो जुन मान्छे किन्नु आउँछ उनीहरूले के भन्छ भने अहिले तेल भाडा सब बढिरहेको छ, पहिले जति दिने हामीले मूल्य दिन्थ्यो त्योभन्दा नि घटाएर दिनु लाग्नेमा। यसले गर्दा हामीले के छ भने हाम्रो जति पर्नु गयो त्यो दान किनेको यताउति जोड्दाखेरि हामी जहिले नि घाटामै देखेको हुन्छ। यसको लागि चाहिँ कतै अब निकायबाट, सम्बन्धित निकायबाट चाहिँ यसलाई, यो कृषकहरूको जुन समस्या छ यसलाई चाहिँ नगरपालिका हुन्छ या सम्बन्धित निकाय यहाँबाट चाहिँ हेरिदियोस् भन्ने मेरो अनुरोध छ। हस्त, धन्यवाद।
11: हजुर, उहाँले विशेष गरेर बजार व्यवस्थापनको कुरा जोड दिनुभयो। नगरपालिकाले बजार व्यवस्थापनको लागि, बिक्रीको सुनिश्चितको लागि पनि कुनै प्रयास गरेको छ या उहाँको जस्तै गुनासो अरू कृषकमा पनि यो देखिरहन्छ? मेयर साहबबाटै प्रश्न पारिदिन आग्रह गर्छु।
12: अवश्य पनि तेमसिंहजीले भन्नुभएको विषय सही नै हो भन्ने मलाई लाग्छ। भूगोल तिनै किसिमको हावापानी पाइने भूगोल हो, नम्बर एक। नम्बर दुई, हामीसँग टुक्रे जग्गाहरू भएका कृषकहरू छन्, थोरै उब्जनी हुन्छ त्यसमा आफूले चाहिँ नि उपभोग गरेर बाँकी चाहिँ नि स्थानीय बजारमा र बाहिर निर्यात गर्ने भन्ने सन्दर्भमा चाहिँ नि ठुला जुन यो सङ्घ संस्था सहकारीहरू मार्फत चाहिँ नि जुन चाहिँ नि कृषि व्यवसायहरू गर्नुभएको छ र चाहिँ जहाँ समूहहरू गठन भएका छन् ती समूहहरूले, ती संस्थाहरूले चाहिँ बाहिर निर्यात गर्ने हो। जुन साना किसानहरू, जुन साना कृषकहरू हुनुहुन्छ, थोरै व्यापार गर्ने, बिजनेस गर्ने कृषकहरूलाई चाहिँ हाम्रो यहाँ हाट बजार व्यवस्था छ। अन्य दिन पनि हामीले उहाँहरूलाई जो चाहिँ ढोकामा साग बेचेर ल्याउनुहुन्छ, बोरामा आलु लिएर आउनुहुन्छ, केही गुलपिराहरू लिएर आउनुहुन्छ, तिनलाई पनि हामीले चाहिँ पूर्ण रूपमा सुरक्षित रूपमा व्यवस्थित गर्न सकेका त छैन। स्थायी रूपमा हाम्रा चाहिँ कृषिसँग सम्बन्धित भवनहरू हाम्रो बन्दैछन्,

0: राम्रो हुन्थ्यो।
1: नमस्कार, म एलिसा श्रेष्ठ, घर मेरो भीमेश्वर नगरपालिका नम दुई तिखतल। म चाहिँ यो नगरपालिकाबाट सञ्चालित लघु उद्यम कार्यक्रम मार्फत बाटेको धुप व्यवसाय हुँ। हामीले चाहिँ योभन्दा दुई तिन वर्ष अगाडि यहीँबाट सञ्चालन भएको कार्यक्रम मार्फत धुपको ट्रेनिङ तालिम लिएर अहिले हामीले नियमित रूपमा बाटेको धुप उत्पादन गरेका छौँ। पहिला हाम्रो भीमेश्वर मन्दिरमा धेरै जस्तो धुपहरू काठमाडौँबाट आउने गर्थ्यो, अहिले त्यो लगभग कम नै भइसकेका छ। र हाम्रो एउटा समूह पनि छ, हामीलाई भीमेश्वर नगरपालिकाले हाम्रो समूहलाई त्यो एउटा कच्चा पदार्थ उत्पादन गर्ने मिसिन पनि उपलब्ध गराउनु भएको छ। त्यसको लागि नगरपालिकाप्रति धेरै धेरै धन्यवाद। यो धुप व्यवसाय गर्न चाहिँ हामी अब घर छोडेर बाहिर जान नसक्ने महिलाहरूलाई चाहिँ एकदमै उपयोगी लाग्छ मलाई, किनभने हामी यो बिहान बेलुका थोरै बाँचेको समयमा पनि हामीले धुप उत्पादन गर्न सकिन्छ र यसमा लगानी पनि धेरै गर्नु पर्दैन। र यसमा हामीले जान्यौँ भने आफ्नो बारीमा भएको बाँझो कुँझो बारीमा फुलहरू लगाएर कपुरको बोटहरू लगाएर त्यो सबै सामानहरू आफैले उत्पादन पनि गर्न सकिन्छ। सबै पूर्ण रूपमा त नहोला, तर धेरै जसो चाहिँ उत्पादन गर्न सकिन्छ र हामीले गरिराखेका पनि छौँ। र अहिले पछिल्लो समयमा चाहिँ के भइरहेछ भने फेरि यो जुन जसले जे काम गर्यो सबैले त्यही काम गर्ने प्रचलन छ के। यो हामीले धुपको तालिम लिने बेलामा हामीलाई ट्रेनर ल्याउनलाई धेरै गाह्रो भयो भन्नुहुन्थ्यो कि हाम्रो यहाँ लघुदमको रेखा म्यामले। अहिले चाहिँ भन्ने हो भने घरै पछि जस्तो सबैसँग छ क्या धुप बनाउने प्रमाणपत्र, त्यही भएर अलि अहिले चाहिँ अलिक समस्या आएको छ, बजार व्यवस्थापनमा अलिक समस्या छ अहिले चाहिँ। अनि फेरि अब हामीले भन्दा अलिकति सस्तो कतैबाट सामान धुपहरू खरिद भयो भने यहाँको व्यवसायको धुप नकिन्ने सबै बाहिरबाट किन्ने पनि गर्छन् गर्न चाहिँ। अब पहिला भन्दा चाहिँ कम भयो, गाडीको गाडी धुप ल्याउँथ्यो, अहिले त्यो छैन भन्नुहुन्छ दोलखातिर पूजा पसलको व्यापारीहरूले। यो नगरपालिकाले लघुदम सम्बन्धी धेरै नै तालिमहरू दिइराख्नु भएको छ।
0: यहाँले भन्नुभयो धुप बाँट्नेहरू अहिले धेरै हुनुभयो भनेर, तपाईँले चाहिँ अब नगरपालिकाबाट चाहिँ कस्तो किसिमको सहयोगको अपेक्षा गर्नुभएको? बजार व्यवस्थापन पनि नगरपालिकाबाटै भइदियो भने तपाईँहरूलाई सहज हुने हो कि, अथवा अरू केही कस्तो किसिमको अपेक्षा गर्नुभयो?
1: यो मेन त बजार व्यवस्थापन पनि समस्या हो, हामीले सबै सामानहरू उत्पादन गरेपछि जोडिने बजारमै हो, त्यही भएर बजार व्यवस्थापनमा पनि एकरूपता भएन। जस्तो प्रकारको धुप उत्पादन गर्दा पनि एउटै रेट हुन्छ क्या, अनि त्यही भएर क्वालिटीयुक्त धुप उत्पादन गर्ने हाम्रो समूहको चाहिँ योजना छ। त्यो गर्दा पनि हामीले उत्पादन गरेको धुप र अरू घर घरमा जो जसले बाँट्नुहुन्छ नि हाम्रो समूह बाहेक त्यो धुपको एउटै रेट हुन्छ क्या, त्यही भएर अनि गुणस्तरीय सामान उत्पादन गरेर सस्तोमा बेच्नु पनि गाह्रो छ।
2: नमस्कार, मेरो नाम मिश्री तामाङ हो, भिनापातिन चरियाङ। अहिले नगरपालिकाबाट जस हामी महिलाहरूलाई पनि चाहिँ महिला उद्यमी हुनको लागि चाहिँ धेरै सहायता पुगेको छ, त्यही खुसीको कुरा हो। किन भन्दाखेरि अब पहिला हामीलाई जतिसुकै आफूले गर्न नसकेको कुरा भनेर हामी चाहिँ एकदमै कृषिमा मात्र आबद्ध भएर जति खेती गरे पनि आफूलाई खाना पुग्ने गरी मात्र चाहिँ हामी चाहिँ निर्भर हुन्थ्यौँ भने, अहिले उद्यमी बनिसकेपछि चाहिँ हामीले के गर्न सक्छौँ त भन्दाखेरि चाहिँ थोरै लगानी गरेर पनि चाहिँ आफूले सिकेको सिपलाई प्रयोग गरेर हामीले आफूलाई चाहिँ आफ्नो जीविकोपार्जन गर्नको लागि चाहिँ एउटा माध्यम बनेको छ। त्यसको लागि पनि चाहिँ हामीले अहिले ट्रेनिङहरूमा पनि हामीले अचार बनाउने ट्रेनिङ हामीले लिएका छौँ, यो पनि एउटा महिला उद्यमीको लागि एकदमै आवश्यक कुरा नै हो होइन। अनि यसमा पनि चाहिँ म यहाँ पालिका हाम्रो नगरपालिकासँग चाहिँ के अनुरोध गर्न चाहन्छु भने, हामीले जति पनि हामीले चाहिँ अब अचारहरू चाहिँ निर्माण गर्न सक्यौँ भने अथवा हामीले अचार बनाएर चाहिँ बिक्री व्यवस्थापन गर्नको लागि चाहिँ अथवा नगरपालिकाबाटै एउटा कोसेली घर पनि छ नभएको होइन होइन, त्यसमा पनि चाहिँ हामीले बनाएको जति पनि उत्पादन गरेको अचारहरू छ होइन, हामीले चाहिँ उद्यमी बनेर सबैजना अब महिलाहरूले चाहिँ उद्यमी बनेर बनाएको चाहिँ अचारहरूको लागि चाहिँ अलिकति त्यसको लागि पनि बजार व्यवस्थापन चाहिँ राम्रो भइदिएको भए हुन्थ्यो। हामीले चाहिँ अब बिक्री गर्नको लागि अब उता काठमाडौँ पुर्याउनु पर्ने कता पुर्याउनु पर्ने भन्दा पनि चाहिँ यहीँ नगरपालिकाभित्रमा चाहिँ यहीँ आफ्नो सदरमुकाममा एउटा त्यस्तो स्टोर भएकोमा चाहिँ धेरै खुसी लाग्थ्यो भन्ने कुरा मेरो चाहिँ एउटा गुनासो। गुनासो छ। अब त्यसमा पनि चाहिँ हाम्रो चाहिँ अब कसैले घरमा त लान्छौँ होइन, कुनै बेला चाहिँ त्यहीँ भएको कुराहरू हुन्छ होइन, त्यही भएको कारणले हामीले उत्पादन गरेको कुराहरू पनि चाहिँ बेला बेलामा बिक्री वितरण हुन पाएन भने त्यो त फेरि चाहिँ बिग्रिने अवस्था सिर्जना हुन्छ। त्यही भएको कारणले त्यस्तो व्यवस्थापन अझ राम्रो भइदिएको भए हुन्थ्यो भन्ने चाहिँ मेरो गुनासो हो। धन्यवाद।
3: हजुर, यो गुनासोमा सम्बोधन पनि गरिदिइहाल्नुहुन्छ कि? मेयर साहबबाटै प्रश्न पारिदिन आग्रह गर्छु।
4: एलिसा बहिनीले धेरै महत्त्वपूर्ण कुरा

0: आफ्नो करिब चाहिँ एक डेढ दुई वर्ष जति भयो होला उहाँले दुध उत्पादन गर्नुभएको। अस्ति म तिनवटामा गए पनि थिएँ, त्यहाँ एकजना हाम्रो सुवेदी दाईले चाहिँ नि दुध उत्पादन गर्नुभएको छ। उहाँले चाहिँ नि प्रायः सबै यहीँकै चाहिँ नि चिजहरू राखेर दुध उत्पादन गर्नुभएको छ, धेरै खुसी लाग्यो। र उहाँ तपाईँहरूले बजार व्यवस्थाको चाहिँ नि व्यवस्थापन गरिदियोस् नगरपालिकाले भन्ने सोच राख्नु स्वाभाविक हो, किनभनेदेखि तपाईँहरूले गुनासो राख्ने नै हामीसँग हो, हामी अभिभावकत्वको रूपमा चाहिँ नि तपाईँहरूले निर्वाचित गरेर पठाउनु भएको छ, त्यसले गर्दाखेरि तपाईँहरूको गुनासो सुन्ने हाम्रो चाहिँ कर्तव्य पनि हो। हामीले उत्पादन धेरै चिजहरू उत्पादन गरेका छौँ तर हामीसँग ब्रान्डिङ छैन, हामीले ब्रान्डिङ गर्न सकेका छैनौँ। अब यो तपाईँहरूको त सानो व्यवसाय हो, यसमा तपाईँको सानो लगानी हुन्छ, सानो लगानी भइसकेपछि तपाईँको त्यो चाहिँ बिग्रिँदाखेरि तपाईँको चाहिँ सकिन्छ। यसले गर्दाखेरि यो धुपको सवालमा अचारको सवालमा अस्ति पनि मैले भनेको थिएँ, मैले हाम्रो आर्थिक विकास शाखाका प्रमुखलाई नयाँ जिल्ला मैले निर्देशन पनि दिइसकेको छु, पहिला दर्ता गर्नुहोस्, नीति नियम पुर्याउनुहोस्, त्यसपछि ब्रान्डिङ गर्नुहोस्। ब्रान्डिङ भीमेश्वर नगरपालिकाको उत्पादनै भनेर राख्नुपर्छ भन्ने छैन, तपाईँहरूको स्थानीय चाहिँ ठाउँको प्रसिद्ध नामहरू राख्नुहोस्, चम्पूजा राख्नुहोस्, मञ्जुश्री राख्नुहोस्, त्रिपुरा सुन्दरी राख्नुहोस्, महाकाल भगवती राख्नुहोस्, अथवा जलेश्वर राख्नुहोस् त कालिनसुकै राख्नुहोस् त सैलुङ सार, त्यो नाम राखेर चाहिँ तपाईँ ब्रान्डिङ गर्नुहोस् र चाहिँ त्यसको चाहिँ लोगो स्टिकर भीमेश्वर नगरपालिकाले नै बनाइदिने भन्ने किसिमको कुरो भइ नै राखेको छ। त्यसमा अलिकति तपाईँले चासो चाहिँ राख्नुपर्छ, बच्चा नरिकन आमाले दुध खुवाउँदिनन् यो तपाईँले बिर्सनुहुन्न, तपाईँहरूले हामीसँग झगडा गर्ने हो, तपाईँहरूले हामीसँग चाहिँ आफ्नो गुनासो सुनाउने हो, आफ्नो समस्या बताउने हो, त्यसपछि हाम्रो चाहिँ दिमागमा चाहिँ चल्छ, नत्र भनेदेखि हाम्रो दिमागमा चाहिँ हतपत्त चल्दैन। त्यसले गर्दाखेरि तपाईँले उत्पादन गरेका चिजहरूलाई ब्रान्डिङ गर्नका निम्ति स्टिकर भीमेश्वर नगरपालिकाले निर्माण गरिदिन्छ, त्यसपछि ब्रान्डिङ हुन्छ, ब्रान्डिङ भइसकेपछि अनि विज्ञापनमा जान्छ, अनि विज्ञापनमा रहेका हाम्रा चाहिँ जुन एफएमहरू छन् यी एफएममा यो चाहिँ तपाईँको चाहिँ किनौँ भने जुन विज्ञापन शुल्क हो त्यो भीमेश्वर नगरपालिकाले त्यसको चाहिँ शुल्क भीमेश्वर नगरपालिकाले भुक्तानी गरेर भए पनि सहयोग गर्छ।
1: अचारको बारेमा पनि सम्बोधन गर्न पाए
0: हुन्छ, अचारको सन्दर्भमा पनि त्यही नै हो, हामीसँग अहिले सबैभन्दा धेरै उत्पादन हुने दोलखा जिल्लामा आलुको हारारी नभनौँ दोस्रोमा पर्छ होला किबी छ, तर त्यसको हामीले बाई प्रयोग गर्न सकेका छैन। हामीसँग औद्योगिक ग्राम छ 92 रोपनी जग्गामा, हामीसँग औद्योगिक भवन छ, हामीसँग 50 मेट्रिक टनको चाहिँ कोल्ड चेम्बर छ, हामीसँग 3 फेज लाइनको एक्सिस छ, हामीसँग सडकको एक्सिस छ, हामीसँग पानीको एक्सिस छ, तर विविध कारणले केही समस्याका कारणले नगरसभाबाट कार्यविधि पनि बनाइसकेका छौँ, जुस बनाउने, त्यसपछि चाहिँ वाइन बनाउने भएर नगरसभा पनि पास गरिसकेका छौँ। तर अहिलेको वातावरण के छ भनेदेखि निजी क्षेत्रले विश्वासयोग्य रूपमा चाहिँ अगाडि आउन सकेको छैन, राज्यले अथवा हामी पनि राज्य नै हौँ एउटा, हामीले भरोसायोग्य उहाँहरूलाई चाहिँ विश्वास दिलाउन सकेका छैनौँ, त्यस कारणले निजी क्षेत्र चाहिँ लगानी गर्न आतुर छैन, लगानी गर्न चाहिँ अलिकति मन्जुर छैन। जबसम्म निजी क्षेत्र चाहिँ लगानी गर्न चाहिँ तपाईँको चाहिँ आतुर हुँदैन, उसले मनसाय राख्दैन, तब देश विकास सम्भव छैन, पालिका विकास सम्भव छैन, त्यस कारणले उहाँहरूलाई लगानी गर्न गर्ने चाहिँ वातावरण हामी बनाउँदैछौँ। यहाँ चाहिँ तपाईँको अचार भनेको सानो चाहिँ ऊ हो, त्यसको पनि हामीले संरक्षण गर्नुपर्छ भनेदेखि हामीसँग अन्य कच्चा पदार्थहरू जस्तो साबुनको चाहिँ अस्ति तालिम चाहिँ लिनुभयो, हामीसँग साबुनको चाहिँ उद्योग त ठुलो छ तर चाहिँ उहाँलाई त्यसलाई त हामीले लगानी गर्नु परेको छैन, तर साना हाम्रा महिला दिदीबहिनीहरू जसले पुरुषले 1000 रुपियाँ चाहिँ दिनमा कमायो भनेदेखि उसले चाहिँ खाएर अथवा डुलेर अथवा चाहिँ अन्य काममा चाहिँ सक्छ, तर महिला दिदीबहिनीहरूले 500 रुपियाँ मात्रै कमाइदिनु भयो भनेदेखि अथवा 300 रुपियाँ मात्रै कमाइदिनु भयो भनेदेखि उसले आफ्नो बालबच्चाको कापी कलमको व्यवस्थापन गर्छ, आफ्नो सासू ससुर बाबुआमाको चाहिँ छिटामुलको व्यवस्था गर्छ, आफ्नो चाहिँ घर परिवारमा आइलाग्ने नाना खानाको उसले चाहिँ गजो टार्न सक्छ। त्यसले गर्दाखेरि पनि हामीले साना उद्यमीहरूलाई स्मल इज ब्युटिफुल भनेर हामीले चाहिँ साना उद्यमीहरूलाई हामीले प्रबन्धन गर्दै चाहिँ हामीले धेरै काम गरेका छौँ, कतिमा हामी सक्सेस भएको छौँ, कतिमा चाहिँ सक्सेस भएको छैनौँ। अन्य धेरै नै धुपको कुरा गर्नुभयो, अचारको कुरा गर्नुभयो, हामीसँग काठका सामग्री उत्पादन गर्ने हामीसँग चाहिँ मेन पावर पनि छ, बाँसका सामान उत्पादन गर्ने हाम्रा मेन पावर पनि छन्, धेरै उत्पादन गरेका छन्, तर हामीले यो चाहिँ सही हो कि यी सबै चिजहरूलाई हामीले चुस्त दुरुस्त रूपमा व्यवस्थापन गर्न सकिरहेको अवस्था छैन, तैपनि हामी निरन्तर मेहनत गरिरहेका छौँ, प्रयासरत छौँ।
2: नगर प्रमुखज्यूको यो कुरा पछि स्थानीय सरकार र स्थानीयवासीसँगको यो अन्तर्क्रिया गरिरहँदाखेरि केही गुनासोहरू भन्नुभयो उहाँहरूले, म अहिले प्रमुख प्रशासकीय अधिकृत ज्यूतर्फ लाग्न चाहन्छु। गुनासो सुन्ने प्रणाली यहाँ छ कि छैन, गुनासो सुनवाई हुन्छ कि हुँदैन, गुनासोको लागि भनेर प्रशासनले के व्यवस्था गरेको छ?
3: गुनासोको संस्थागत व्यवस्था छ नगरपालिकामा र यसअघि 9 तहको कर्मचारी हामीले गुनासो व्यवस्थापनको लागि गुनासो सुन्ने अधिकारीको रूपमा राखेका थियौँ, उहाँले रिटायर भएर जानुभएको छ। त्यसै गरी हामीले अहिले सिनियर कर्मचारीलाई तोकेका छौँ भनौँ न, मुख्य रूपमा तोकिसकेका छौँ। यो निरन्तर रूपमा सिनियर कर्मचारी अथवा कार्यालय प्रमुख सिनियर कर्मचारीबाट गर्ने व्यवस्था छ। आएका गुनासोहरूलाई गुनासो पेटिका पनि राखिएको छ र संस्थागत रहेकोले गुनासोलाई समाधान गर्ने पनि हामीले व्यवस्था छ। तथापि गुनासोहरू त्यति धेरै मात्रामा आएको देखिँदैन। त्यहाँ हामीले विभिन्न क्षेत्रमा आएका गुनासोहरूलाई तत्काल सम्बोधन गरेर तत्काल उहाँहरूलाई चाहिँ सोल्युसन दिएर प्रशासनिक कुराहरू चाहिँ कार्य प्रमुखबाट हुन्छ कि त्योभन्दा नीतिगत कुराहरू भए योजनाका कुराहरू मेयर साहब उपमेयरज्यू कार्यपालिकामा लगेर त्यो गुनासोको समाधान हुन्छ कि सबै चाहिँ उपाय हामी गरेका छौँ। शाखागत रूपमा पनि गुनासो व्यवस्थापनको चाहिँ आएका सानातिना चाहिँ गुनासोहरू चाहिँ तिनै निरूपण गर्ने पनि गर्नुभएको छ। न्यायिक समितिमा आएका गुनासाहरू चाहिँ उपमेयरज्यूको संयोजकमा हुने न्यायिक समितिमा र मेलमिलापकर्ताहरूले त्यो गुनासोको व्यवस्थापन गरिराख्नु भएको छ। यस तवरले चाहिँ संस्थागत रूपमा गुनासोको व्यवस्थापन भएको छ र तत्काल हामीले चाहिँ गुनासो भन्दा पनि त्यसलाई चाहिँ समाधान केही बाटोमा चाहिँ अगाडि बढाएका छौँ।
1: भीमेश्वर नगरपालिकामा हामीले घुमिरहँदा थुप्रै सामुदायिक विद्यालयहरू देख्यौँ। यी विद्यालयहरूमा चाहिँ कस्तो छ त पढाइको स्तर, त्यसको बारेमा पनि तपाईँहरू कतिको जानकार हुनुहुन्छ, त्यसको बारेमा शिक्षासँग नै सम्बन्धित कोही हुनुहुन्छ भने चाहिँ उहाँले नै हामीलाई केही जानकारी गराइदिनुहोस्, अनि गुनासोहरू कसैको केही छ भने पनि केही भनिदिनु होला।
4: सम्पूर्णमा नमस्कार, म जय बहादुर श्रेष्ठ, भिनापा 9 खरडुङ्गाबाट। पेसाले चाहिँ लामो समयदेखि शिक्षकको रूपमा काम गरिरहेको छु र अन्य व्यावसायिक रूपमा पनि। म चाहिँ भीमेश्वर नगरपालिकालाई चाहिँ शिक्षाको रूपमा चाहिँ विकासमा विद्यार्थी जोड्नुपर्छ भन्ने कुरा एउटा राख्न चाहन्छु। अहिले विकासमा विद्यार्थी संलग्न नभइसकेपछि न उसले सिक्यो न विकासै तीव्र रूपमा हुन सक्यो भन्ने लाग्छ। यति ठुलो जनसङ्ख्या चाहिँ विद्यार्थी हुँदो रहेछ, त्यसैले विकासमा विद्यार्थी भन्ने अभियान प्रोग्राम भीमेश्वर नगरपालिकाले सञ्चालनमा ल्याउनको लागि म अनुरोध गर्न चाहन्छु। भनेको यसको अर्थ चाहिँ काम गर्न लगाउनु भन्न खोजेको होइन, विद्यार्थीले नै विकासको काम गर्नुपर्छ। भर्खर मात्र माथि भ्यू टावरमा आक्रमण त्यो विद्यार्थीबाट भएको हुन्छ, यदि विद्यार्थीको संलग्नतामा भएको भए त्यो संरक्षण हुन्थ्यो कि भन्ने मेरो बुझाइ हो। त्यसैले विकासमा विद्यार्थी, एज अ प्रशासकको रूपमा खरडुङमा एज अ प्रिन्सिपलको रूपमा पनि काम गरेँ, मैले के बुझेँ भन्दाखेरि विद्यार्थी कमजोर हुनुको पछाडि किताब पढेर मात्रै हो भन्ने लाग्यो मलाई। प्रोजेक्ट बेसिस काम दिने र त्यो चाहिँ एउटा अभियानको रूपमा चलायो भने शिक्षामा सुधार अर्को लेभलको हुन्छ भन्ने लाग्छ। विद्यार्थी जीवनमा चाहिँ यो खेलकुद चाहिँ यति खेल्ने समय रहेछ, त्यसैले प्रत्येक विद्यालयमा खेलकुदको लागि पर्याप्त वातावरण छैन भने नगरपालिकाले अथवा स्थानीय निकायले त्यहाँ चाहिँ ध्यान दिनुपर्ने रहेछ। मलाई लाग्छ 80-82 स्कुलमा 5-10 मावि स्कुलहरू बाहेक अरू विद्यालयमा खेलकुद मैदानै छ, भए पनि एसेम्ब्ली बस्ने मात्रै छ। अब त्यो पूर्वाधार कसरी सम्भव हुन्छ? अनि अर्को अभिभावक शिक्षा चाहिँ एकदम अभाव देखियो। 25% विद्यार्थीको जिम्मेवारी, 25% विद्यार्थीको, 25% स्थानीय निकाय, अनि अर्को 25% यो अभिभावकको जिम्मेवारी छ जस्तो लाग्छ। एउटा 100% A+ रिजल्ट निकाल्नको लागि चाहिँ अभिभावकको जिम्मेवारी 25% चाहिँ छ। त्यो कसरी दिने हो? विद्यार्थीको कुरा बुझ्न सक्ने अथवा विद्यार्थीले ढाँटेको छ भने बुवा आमाले यो मेरा छोराछोरीले चाहिँ हामीलाई चिट गरिरहेको छ है भन्ने कुरा थाहा नभएको अभिभावक बढी पाएँ मैले।
5: नमस्कार, सम्पूर्णलाई धन्यवाद यस कार्यक्रममा उपस्थिति हुने सम्पूर्णमा। म बहिरा व्यक्ति हो, केही सूचनाहरूको कमी छ, म कान सुन्दिनँ। यहाँनिर कामहरू गर्दाखेरि दोभाषीको व्यवस्था छैन नगरपालिकामा, सबै ठाउँमा दोभाषे पुगेको छैन। किन नगरपालिकाभित्र दोभाषे किन छैन? सञ्चारहरू गर्नलाई समस्या भएको छ, शिक्षाहरूको लागि ठाउँहरूमा दोभाषे छैन, दोभाषेको व्यवस्था हुन पर्यो। धन्यवाद।
6: नमस्कार, म रामकृष्ण तामाङ, म नि लक्षित वर्गको कुरो र स्कुलको कुरोमा नै जोड्छु हजुर। हाम्रो अपाङ्गता क्षेत्रको हेऱ्यो भने म रामकृष्ण तामाङ, घर चाहिँ भीमेश्वर नगरपालिका वार्ड नम्बर 3 हो। सर्वप्रथम चाहिँ हाम्रो रेडियो नेपाललाई धेरै धेरै धन्यवाद हामीलाई यसरी बोल्नु पाएकोमा। अहिलेसम्म रेडियो नेपालमा बोल्नु पाएको थिएन। अनिखेर हाम्रो नगरपालिकाको प्रमुख, उप प्रमुख, हाकिम साहब, प्रशासकीय अधिकारी, सम्पूर्ण शाखा प्रमुखहरूज्यूलाई नमस्कार छ। हामीलाई चाहिँ अपाङ्गता क्षेत्रमा हाम्रो चाहिँ 555 अपाङ्ग छ यहाँ दोलखा जिल्लामा, भीमेश्वर नगरपालिकामा। भीमेश्वर नगरपालिकाको हाम्रो पहिलो त जिल्ला हुँदादेखि नै हामी सिभिआर कार्यक्रम गर्छौँ। त्यहाँबाट निरन्तर चाहिँ हाम्रो भीमेश्वर नगरपालिकाको बजेटबाट चाहिँ अपाङ्गता क्षेत्रमा काम गरिरहेको छौँ। अब सहायक सामग्रीहरू उपलब्धै भएको छ हाम्रो अपाङ्गताहरूलाई, यो 555 जनालाई। सिपमूलक तालिम पनि त्यति कमी छैन, नगरेको मात्रै हो काम, अपाङ्गताहरूले थुप्रै काम पाएको छ। एउटाले नै 5 पटकसम्म चाहिँ सिप सिकेको छ, तर निरन्तर चाहिँ उहाँ हाम्रो पहिलाको हाम्रो उहाँ नै टिचर गरेर सिकाइदिनु भएको धुप धुपको कामहरू हाम्रो अपाङ्गताले सम्पूर्णले सिक्यो होला जस्तो लाग्छ। गर्नु चाहिँ आज 8-10 जनाले चाहिँ साबुन तालिम पनि प्रत्येक गरिरहेको छ, अहिले पनि 2 नम्बर वडामा चलिरहेको छ, 4-5 लाखको सिगार के अरे साबुन डल्लो साबुन तालिम, त्यसबाट चाहिँ हाम्रो चाहिँ जिरीमा पनि गरिरहेको छ। अपाङ्गताले त्यति ऊ छैन, सहायक सामग्री पनि दिइराख्नु भएको छ। त्यसमध्येमा एउटा स्कुलकै कुरो आउँदाखेरि मेयर साहबलाई अस्ति पनि देखाइदियो, हाम्रो स्कुल अहिलेसम्म त्यो भैरव विद्यालय प्राथमिक भैरव विद्यालयको हावाहुरी चाहिँ ऊहरू सिलिङहरू उडाइरहेको छ, त्यो पनि गरिदिनु भएको भए राम्रो हुन्थ्यो। केही बजेटहरू हामीले अफिसको कम्प्युटरहरू अलिक क्षति भएको छ, अरू त के भन्नु सर, धेरै काम हाम्रो चाहिँ अपाङ्गता क्षेत्रमा त्यति असन्तुष्ट त छैन, काम गरिराख्नु भएको छ, दिनुभएको छ। हाम्रो चाहिँ सहायक सामग्री चाहिँ हो, यसपालि पनि 3 लाखको बजेटको मात्रै सहायक सामग्री ल्याउनु भन्नुभएको छ र यहाँ हाकिम साहब मेयर साहब उपमेयर साहबले अनिखेरि त्यसरी काम गरिरहेको छ। हस्,
1: यहाँ थुप्रै युवाहरू पनि देखेको छु, युवाहरूको पनि केही गुनासो छ भने सबैजना मुसमुसो हाँसिराख्नु भएको छ, गुनासोहरू केही छ भने हामी गुनासो सुन्न चाहन्छौँ।
7: कुमार नेपाली, भिनपा 4 जिलो। व्यवसाय चाहिँ 2 छ, एउटा कृषि पनि छ र एउटा बेकरी व्यवसाय पनि गर्छु। मैले धेरै बेकरी तालिमहरू पनि सिकाइसकेको छु घरेलु तथा नगरपालिकाबाटै जोडेर, प्लस अहिले कृषिको कुरा आइरहेछ। कृषिको कुरामा चाहिँ अहिले मैले आफैले पनि बङ्गुर उत्पादन गरेँ, उत्पादन गर्नु गर्दा गर्दै मलाई 1,20,000 नगरपालिकाबाट मलाई सहयोग गर्नुभएको थियो अनुदानको कार्यक्रममा। मेरो फर्म लगभग 6.5-7 लाख रुपियाँ, लगभग 10 लाखको हाराहारी मैले चाहिँ जोस र जाँगरमा चाहिँ फर्म तयार गरेँ आफैले, अरू पैसा बाँकी म आफ्नै पैसाले पनि हालेर बनाएँ। बनाउँदाखेरि मैले 15-16 चाहिँ बङ्गर पनि हालेँ। कस्तो जोसमा हालेँ भने अब बिक्री भइहाल्छ, मार्केट गइहाल्छ, सबै कुरा व्यवस्थापन भइहाल्छ नि भनेर हालेँ। अनि अर्को समस्या के देख्यो भने तपाईँको बजारको जुन वेस्टेज दाना, त्यो खेर गएको दानाहरू उठाउन नउठाउँदाखेरिको चाहिँ बेफाइदा रहेछ। जस्तो किनेर प्लेट दाना हाल्दाखेरि मलाई घाटा हुँदो रहेछ, बजारको व्यवस्थापनको जुन त्यो कतल गाडा उठाएर हाल्न पाएको भए अलिक फाइदा हुने रहेछ। अब मसँग त्यो सम्भव पनि भएन। र अनि अर्को चाहिँ के भयो भने त्यो फोहोर दानाहरू दिँदाखेरि चाहिँ बङ्गुरमा रोग आउने होइन, बङ्गुरहरूलाई चाहिँ हरेक कुराको समस्या देखाउने भएको कारणले मैले चाहिँ आफ्नै प्लेट दानाबाटै गरेँ, मैले बजारको व्यवस्थापनबाट गरिनँ। नगर्दाखेरि तपाईँको बङ्गुर किनेको दानाले त बङ्गुर त तपाईँको हामीले त पाल्ने सम्भवै नै रहेनछ, सकिँदै सकिने रहन्छ। अनि नसकिने भयो। लगभग मैले 6 महिनामा कटिङमा पठाउनु पर्ने बङ्गुर, मैले 8 महिना 2 महिना मेरो त्यो मार्केट खोज्दै मलाई टाइम लाग्यो। तपाईँको 700 उसले लगेर बेच्छ, हामीसँग 300 रुपियाँ किलोमा बङ्गुर दिए भन्छ। अर्को कुरा फेरि जोख्ने पनि व्यवस्थापन छैन हामीसँग वेटको। एउटा नगरपालिकामा मेरो मेन गुनासो भनेको अब चाहिँ नगरपालिकाले के गरिदिनु पर्यो भन्दा, जस्तो बिचौलिया जो किन्न आउँछ हामीसँग बङ्गुर, र हामी नगरपालिकासँग जोडे पछाडि भनेको चाहिँ हामीले चाहिँ नगरपालिकालाई सोध्नु परोस् सर रेट कति छ, जस्तो नगरपालिकाको जुन कृषि प्राधिक अथवा कृषि शाखाहरूलाई चाहिँ हामीले सोध्नु सर हामीले कति बेच्दा चाहिँ बङ्गुर बेच्दा हामीलाई 2 पैसा हुन्छ, र वेटको हिसाबमा चाहिँ एउटै तराजु भए पनि जस्तो अब हचुमा उठाइदिने। अनि यिनीहरूले मलाई के गर्यो भनेर मैले 18,000 मैले एउटा बङ्गुरको एउटा चाहिँ काटेर बेच्नु पर्यो भनेको 33,000 रुपियाँ उठ्यो बङ्गुरको ला गाउँमा काट्दाखेरि, भनेपछि उसले 18,000 मोलेको बङ्गुर 33,000 चाहिँ उठ्यो, भनेपछि हामी त अनि त्यो त मार्नै पर्ने रहेछ, हाम्रो त केही नै हुने नै रहन्छ भनेर मैले घाटा खाएर मैले 16 बङ्गुर मैले 2-4 चाहिँ के अरे ब्याटलाई भनेर पालेको थिएँ, पाल्नै नसक्ने भएपछि अब दानै उत्पादन गर्न नसक्ने भएपछि दानै व्यवस्था नभएपछि मैले गोठै रित्याएर मैले सक्ने भनेपछि अब चाहिँ मेरो नगरपालिकासँग जोडेको कुरा के भने, जस्तो मैले नगरपालिकाको मैले अनुदान खाएको छु भने उहाँहरूसँग डाटा छ मेरो होइन, कम्ती पनि दानाको व्यवस्थापन होस्, दाना चाहिँ जस्तो प्लेट दानै भए पनि जस्तो नगरपालिकाले त धेरै दाना ल्याउँदाखेरि त सस्तोमा पनि ल्याउन सक्नुहुन्छ, उहाँहरूले चाहिँ हाम्रो दानाको व्यवस्थापन गरिदिएदेखि अनि वेटको कुरामा जस्तो जोख्ने कुराहरू माध्यम यन्त्र अथवा कुनै कुराहरू चाहिँ व्यवस्थापन गरिदिएको हुन्थ्यो। नगरपालिकाले दिएको कुरा हामीलाई राम्रो छ, फेरि पनि हामीलाई सहज गरिदिनुहोस्, सहयोग गरिदिनुहोस् होइन, हामीलाई वडाबाट पनि राम्रो गर्नुभएको छ, हाम्रो वडा सेलज्यूले पनि कुनैले पछि भन्ने कुरा नै छैन, उहाँले खुलेर सहयोग गरिदिनु भएको छ, तर व्यवस्थापन र यो दानाको कुराले गर्दाखेरि अलिकति समस्या छ। अनि फेरि के भन्छ भने हाम्रो नगरपालिका काज मिलाउनु पर्छ, अनिखेरि तपाईँलाई कहाँ त्यत्रो मैले भने ए भाइ तिमी 700 लगेर बेच्छौ 500 त हामीले देऊ न भन्दाखेरि कहाँ गयो, हामीले के अरे पासको लागि मिलाउनु पर्छ, भेटनरीमा मिलाउनु पर्छ, यहाँ गर्नुपर्छ भन्छ, अनि हामीलाई त जम्मा 300 रुपियाँ किलो पो हिसाब देखाउँछ। त्यसले गर्दाखेरि यो चाहिँ व्यवस्थापन गरिदिनु होला र नगरपालिकाले हाम्रो डाटाभित्र र हाम्रो सूचीभित्र नगरपालिकाले राखिदिनुहोस् र हामीलाई चाहिँ ल बङ्गुर हाम्रो किन्न आयो भने हामीले नगरपालिकाले सोध्नु ल सर हाम्रो नगर के अरे बङ्गुर किन्न आएको छ हामी कति रेटमा चाहिँ दिन सक्छौँ भन्दाखेरि त कम्ती ऊ पनि हच्किन्छ नि त, यो नगरपालिकासँग चाहिँ सामान्य रहेछ, नगरपालिका मार्फत भएर छ भन्ने होस् भन्दै मेरो दुई शब्द यहाँ टुङ्गो छ, हस्तान्तरण।
2: यो हाम्रो जुन एउटा रोजगारीका कुरा, रोजगारीसँग जोडिएका कुराहरूको तथ्याङ्क नगरपालिकासँग छ कि छैन?
8: हस् धन्यवाद। मेरो नाम डाक्टर निशान दाल, म चाहिँ भीमेश्वर नगरपालिका पशु विकास अधिकृत। र हामीसँग तथ्याङ्कको विषयमा कुरा गर्दाखेरि, हामीले हरेक वर्ष दिने अनुदानका तथ्याङ्कहरू हामीसँग एकदम फर्मेटमा रेडी भएर रहेका हुन्छन्। तथ्याङ्क सबै छन् अनुदान ग्राही किसानहरूको, र त्योभन्दा बाहेक अलिक उच्च उत्पादन गर्ने किसानहरूको पनि हामीसँग तथ्याङ्क रहेको हुन्छ। जति पनि कृषि फर्महरू दर्ता हुन्छ, त्यो दर्ता गरेका फर्महरूको अभिलेख पनि हामीसँग रहन्छ। त्यसै गरी कृषक समूहहरूको पनि अभिलेख हामीसँग छ। कृषि सहकारीहरू जति पनि हुनुहुन्छ, त्यसमा पनि आबद्ध शेयर सदस्यहरूको सबैको पनि हामीसँग अभिलेख रहेको छ। र अहिले हाम्रो दाइले उठाएको कुरामा चाहिँ बिचौलियाको चाहिँ अलिकति प्रभाव बढी नै छ, यो चाहिँ स्वीकार्नै पर्छ। यसलाई चाहिँ हामीले नियन्त्रण गर्न एकदम प्रयत्न गर्दा गर्दै पनि नसकिरहेको अवस्था हो। ढुवानी गर्ने खर्च देखाउने, विशेष तपाईँको चाहिँ पास बनाउने खर्च देखाउने, यो चाहिँ उहाँहरूलाई एक खालको छाल्लो जस्तो पेस गरेर अनि रकम चाहिँ बढी असुलिएको चाहिँ पाइएको छ। त्यसै कारवाही गर्ने सम्बन्ध चाहिँ हामीले अलिक कडाइका साथ गर्न सकिरहेको नसकिरहेको अवस्था हो। र यसलाई चाहिँ अब केही गरी कुनै संयन्त्र बनाएर त्यसलाई चाहिँ हामीले नियमन गर्नुपर्ने अवस्था रहेको छ।
2: अब भने म उपप्रमुख जीवतर्फ लाग्छु। भीमेश्वर नगरलाई हिंसा मुक्त नगर बनाउनको लागि के कस्ता प्रयास भएका छन्? सचेतना पनि आवश्यक होला।
9: भीमेश्वर नगरपालिकालाई हिंसा मुक्त नगर बनाउनका लागि हामीले केही प्रयासहरू गरेका छौँ। यो मुक्त त मुक्त भन्ने शब्द चाहिँ अलिक गाह्रो नै हुँदो रहेछ, न्यूनीकरण भन्नुपर्छ होला जस्तो लाग्छ मलाई। हामीले खास गरी महिलाहरूका क्षेत्रमा महिला हिंसा, हिंसा थुप्रै किसिमका हिंसा हुन्छन्, त्यसमध्ये पनि विशेष हामीले चाहिँ बालबालिकामाथि हुने हिंसा र महिलामाथि हुने हिंसालाई अलि बढी जोड दिएका छौँ। समग्रमा लैङ्गिक हिंसा न्यूनीकरणका अभियानहरू सञ्चालन गरेका छौँ। त्यसो हुँदा चाहिँ महिलाहरूलाई सचेत गराउने सचेतीकरण कार्यक्रम, संविधानमा महिलामाथि गरिएका व्यवस्थाका विषयमा हामीले विभिन्न खालका तालिम, गोष्ठी, अवेरनेस प्रोग्रामहरू वडा स्तरबाट सञ्चालन गरेका छौँ र पालिका स्तरमा पनि सञ्चालन गरेका छौँ। त्यसै गरी विभिन्न विद्यालयहरूमा, कलेजमा पनि हामीले यी अभियानहरू सञ्चालन गरेका छौँ। समग्रमा देशभरि मान्दै आएका यो 16 दिवसीय अभियान, त्यसै गरी 8 मार्च लगायतका कार्यक्रमहरू पनि सञ्चालन गरेका छौँ। विशेष त स्थानीय सरकारसँग अहिले न्यायिक समिति छ, न्यायिक समितिको संयोजक पनि म आफै भएको नाताले न्यायिक समितिमा मलाई हिंसा भयो भनेर आउनुहुने महिला पुरुष बालबालिकाका सन्दर्भमा उहाँहरूले प्रक्रियागत रूपमा आउनुपर्छ, प्रक्रिया पुरा गरेर। र त्यो प्रक्रियामा आउँदा सबैभन्दा पहिला हामी चाहिँ दुवै पक्षलाई, पीडक र पीडित दुवैलाई बोलाएर छलफल गर्छौँ। पहिला घटनाको विषयमा जानकारी लिन्छौँ र ती घटना हुनका कारणहरू पत्ता लगाएर त्यसलाई चाहिँ यदि हामीले कानुनी कारवाही, कस्तो खालको कानुनी कारवाही गर्नुपर्छ भन्ने सन्दर्भमा त्यसलाई प्रक्रियामा अगाडि लगेर कारवाही गरिएका कुराहरू पनि छन्। कतिपय घटनाहरू चाहिँ वृद्ध ज्येष्ठ नागरिक आमा बुवाहरू चाहिँ मलाई छोरा बुहारले खाना लाउन दिएनन्, पालन पोषण गरेनन्, हेरचाह गरेनन् भन्ने खालका घटनाहरू हामीसँग आएका छन्। अनि बुबा आमाले अंश दिनु भएन भनेर छोरा बुहारीहरू चाहिँ न्याय माग्न आएका घटनाहरू छन्। त्यसै गरी श्रीमानले चाहिँ मलाई ममाथि हिंसा गर्नुभयो भन्ने खालका घटनाहरू छन् भने बहुविवाहका घटनाहरू पनि हामीसँग छन्। र विशेष त बालबालिकाहरूसँग सम्बन्धित घटनाहरू चाहिँ धेरै यहाँ आउँदैनन्। ती घटनाहरू चाहिँ सिधै प्रहरी कार्यालयमा जाने भएको हुँदा हामी कहाँ आएका जति पनि यो हिंसाका कुरा, लैङ्गिक हिंसा र अन्य हिंसाका सन्दर्भमा हामीसँग आउँदा चाहिँ उहाँहरूलाई चाहिँ प्रक्रिया का न्यायिक समिति मार्फत प्रक्रियामा लिएर आएर ती घटनाहरूका विषयमा विशेष जानकारी लिने र त्यसलाई प्रक्रियामा, कानुनी प्रक्रियामा अगाडि बढाएर यसलाई न्यूनीकरणका अभ्यासहरू गरिएका छन्। र सबैभन्दा पहिला चाहिँ हामीले रोग लाग्नुभन्दा रोग लाग्न नदिनु अथवा रोगको बाटो चेक्नु नै उत्तम हो भनेर हामीले विद्यालय कार्यक्रम, त्यसै गरी यो चाहिँ प्रहरीसँगको साझेदारी कार्यक्रम, त्यसै गरी अन्य सङ्घ संस्थाहरूसँग साझेदारी कार्यक्रमहरू पनि सञ्चालन गरेका छौँ, जसले गर्दा पछिल्लो अवधिमा भीमेश्वर नगरपालिकामा लैङ्गिक हिंसा र महिलामाथि हुने हिंसा, बालबालिकामाथि हुने हिंसा चाहिँ न्यूनीकरण भएको देखिन्छ। अहिलेसम्म प्रहरीकोमा देखिएका रेकर्डहरू, त्यसै गरी हामीसँग एउटा चाहिँ सेफ हाउस छ, त्यो सेफ हाउसमा देखिएका चाहिँ आएका चाहिँ उजुरीहरूका आधारमा समग्रमा हेर्दा, दोलखा जिल्लाभरिलाई हेर्दा भीमेश्वर नगरपालिकामा कम घटना घटेको चाहिँ आँकडाहरू छ, त्यसैले पनि न्यूनीकरणको अवस्थामा छ भन्ने लाग्छ मलाई।
10: रेडियो नेपालबाट स्थलगत बहस सञ्चालन भइरहँदा हामीले पहिलो भागमा भीमेश्वर नगरपालिकाको कृषि, स्वास्थ्य, शिक्षा लगायतका विषयमा बहस गर्यौँ र दोस्रो भागमा भने पर्यटनका विषयमा बहस गर्नेछौँ। पर्यटनको सम्भावना, पर्यटनभित्रका चुनौतीहरू र पर्यटन व्यवसायीहरूका गुनासा, त्यस्तै पर्यटन प्रवर्धनको लागि के गर्न सकिन्छ, नगरपालिकालाई सुझाव लगायतका सम्बन्धमा दोस्रो भागमा बहस गर्नेछौँ। पशुपालनको बजार व्यवस्थापन अनि शिक्षा सुधारका सुझाव पनि उठेका छन्। त्यसको सम्बोधन दोस्रो भागमा नगर प्रमुख ईश्वर मानन्दरले गर्नुहुनेछ नै। आजको यो पहिलो भागको बहस भने यही टुङ्ग्याउँछौ। प्राविधिक मित्र सुदर्शन अरियाल सहित हामी द्वय रीता तिमिल सिन्हा र म मनुका कुँवर विदा हुन्छौ। नमस्कार।
11: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
12: नागरिक लगानी कोष।
13: अब सुनाउँछौ नेपाली चलचित्र किस्मतबाट। उदित नारायण झाको सुर, दयाराम पाण्डेको रचना अनि सङ्गीत हो महेश खड्काको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 11 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
1: नेपाल सरकार, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21 अर्ब 24 अर्ब 34 करोड रुपियाँको बजेट विनियोजन गरेको छ। संघीय संसदको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कुल विनियोजित बजेट मध्ये चालुतर्फ 12 खर्ब 70 अर्ब 58 करोड, पुँजीगत तर्फ 4 खर्ब 31 अर्ब 10 करोड रुपियाँ र वित्तीय व्यवस्थापनतर्फ 4 खर्ब 22 अर्ब विनियोजन गरिएको घोषणा गर्नुभयो। सरकारले चालु आर्थिक वर्ष 2082-83 लागि 19 खर्ब 64 अर्ब 11 करोड रुपियाँ बजेट विनियोजन गरेको थियो। चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार वृद्धि गरिएको छ। सरकारले आर्थिक विधेयक 2083 मार्फत आयकर ऐनको व्यवस्था अनुसार कर योग्य आय गणना गर्दा व्यक्ति वा दम्पति दुवैको आय हेरेर कर निर्धारण गर्ने व्यवस्था ल्याएको छ। यसअघि आयकरका दरहरू निर्धारण गर्दा प्राकृतिक व्यक्तिको हकमा भनिएकामा अहिले त्यसलाई संशोधन गरी प्राकृतिक व्यक्ति वा दम्पतिको भन्ने शब्दहरू राखिएका छन्। नयाँ व्यवस्था अनुसार कुनै आय वर्षमा प्राकृतिक व्यक्ति वा दम्पतिको 10 लाखसम्म कर योग्य आय भएमा 1% कर लाग्नेछ। यसअघि व्यक्तिको वार्षिक 5 लाखसम्मको रोजगारीको कर योग्य आयमा 1% कर लाग्ने गरेको थियो। सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो बजेट वक्तव्य मार्फत राष्ट्र सेवा कर्मचारीको तलब भत्ता वृद्धि गर्ने घोषणा गर्नुभएको हो। उहाँले आधारभूत तलब स्केलमा 10% वृद्धि गरिएको घोषणा गर्नुभएको छ। सरकारले आर्थिक विधेयक 2083 तथा आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत पुँजीगत लाभकर सम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ। विधेयकका अनुसार शेयर बजार कारोबार र घर जग्गा कारोबारमा लाग्दै आएको पुँजीगत खर्चको लाभकर बढेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको लाभकर नै अन्तिम हुने व्यवस्थासहित 1 वर्षभन्दा बढी समय राखेर शेयर बेच्दा 7.5% र 1 वर्षभन्दा कम अवधिभित्र शेयर बेच्दा 10% लाभकर तिर्नुपर्ने व्यवस्था ल्याएको हो। अछामको पञ्चदेवल विनायक नगरपालिका 4 थापामोड स्थित मध्य पहाडी राजमार्गमा गैराती जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु र 3 जना घाइते भएका छन्। दार्चुलाको जुम्ला जाँदै गरेको सतलोक आश्रम जनकपुरको 2207-2277 नम्बरको जीप सडकबाट करिब 200 मिटर तल खसेको थियो। दुर्घटनामा घाइते हुनुभएका मकमान पुर हेटौडा उपमहानगरपालिका बस्ने वर्ष 41 का नवीन तुलाधर र बर्दिया बाँसघारी नगरपालिका 5 बस्ने 45 वर्षका राम प्रकाश थारूको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो। आज देशभर 8 राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ। महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियानलाई जोड दिँदै लैङ्गिक समानता, महिला सशक्तिकरण र हिंसा अन्त्यका लागि थप प्रयास गर्न आह्वान गर्दै आइएको छ। महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान यस वर्षको नारा रहेको छ। 2063 जेठ 16 तत्कालीन पुनस्थापित प्रतिनिधि सभाले नेपाली महिलाको अधिकार सम्बन्धी महत्त्वपूर्ण 4 विशेष प्रस्ताव पारित गरेको यो दिनलाई स्मरण गर्दै हरेक वर्ष जेठ 16 गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाइने गरिन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सृजनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताउनु भएको छ। महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान नारासहित आज मनाउन लागिएको 8 राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनीमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद हिंसा तथा असमानताको अन्त्य गर्दै सम्मानजनक र सुरक्षित समाज निर्माण गर्नु हामी सबैको दायित्व भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले दिवसको अवसरमा महिलाको हक अधिकार सुनिश्चित गर्न योगदान गर्नुहुने सम्बन्धित सबैलाई स्मरण गर्दै धन्यवाद ज्ञापन समेत गर्नुभएको छ। आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा उपराष्ट्रपति रामसाय प्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व शिक्षा उद्यमशीलता र सामाजिक योगदानमा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम लम्ब्याउने सम्भावित सम्झौताबारे अन्तिम निर्णय गर्न आयोजना गरिएको उच्चस्तरीय बैठक निष्कर्षविहीन भएको छ। व्हाइट हाउसको सिचुएसन रुममा भएको बैठकले कुनै नयाँ सहमतिको प्रष्ट विवरण सार्वजनिक नगरेको समाचार संस्था बीबीसीले जनाएको छ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। दिवा सेवामा यहाँलाई हार्दिक स्वागत छ। प्रविधितर्फ लक्षण विष्टसँगै उद्घोषणतर्फ म अर्जुन श्रेष्ठ। अब दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी।

0: केही बेरमै यहाँहरूले सुन्नुहुनेछ जीवन यात्रा कार्यक्रम उषा लोहनीको साथमा। ठिक 12 बजे समाचार। समाचारपछि यहाँहरूले सुन्नुहुनेछ घर संसार कार्यक्रम। यसपछि यहाँहरूले 1 बजे सुन्नुहुनेछ समाचार। समाचारपछि दिउँसो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। कृषि कार्यक्रमपछि 31 सुन्नुहुनेछ नाटक कोही किन बर्बाद होस्। यसपछि ठिक 2 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। अङ्ग्रेजीको समाचारपछि 2:15 बजे प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 देखि 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठ पुनः प्रसारण सुन्नुहुनेछ। अब प्रस्तुत छ जीवनयात्रा कार्यक्रम उषा लोहनीको साथमा। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: स्वागत तथा अभिवादन कार्यक्रम जीवन यात्राबाट प्राविधिक मित्र द्वय राजु थापा मिनरवा बज्राचार्यका साथै कार्यक्रम सञ्चालिका उषा लोहनीको कार्यक्रम जीवन यात्रामा हामी व्यक्तिका सङ्घर्षसँगै सफलताका बारेमा पनि कुराकानी गर्छौं। आजको जीवन यात्रामा हामी एकजना सङ्घर्षशील व्यक्तित्व पत्रकार तथा साहित्यकार रेणुका भट्टराईसँग उहाँका जीवनका भोगाई त्यसै गरी सङ्घर्ष अनि पत्रकारिता र साहित्यिक क्षेत्रका बारेमा कुराकानी गर्नेछौ। सर्वप्रथम कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ।
2: हार्दिक धन्यवाद, नमस्कार।
1: कुराकानीको सुरुवात चाहिँ म यहाँको जन्मबाट गर्छु। यहाँको जन्म कहाँ भएको थियो, कहिले भएको थियो, यसबारे बताइदिनुहोस् न।
2: हजुर, 2036 साल मङ्सिर 17 गते पूर्णिमाको दिन काभ्रे पलाञ्चोक जिल्ला बाँसटोल वडा नम्बर 7 महेन्द्र ज्योतिमा जन्म भएको हो।
1: अनि कस्तो वातावरणमा हुर्काउनु भयो त, यहाँको घरको वातावरण चाहिँ कस्तो थियो?
2: घरको वातावरण त अब त्यति बेलाको समय हाम्रो नेपालको अवस्था पनि अलिकति कमजोर अवस्थै थियो, विकासको हिसाबले, शिक्षाको हिसाबले र आर्थिक हिसाबले पनि। त्यस कारण पनि मेरो चाहिँ बुबा शिक्षक हुनुहुन्थ्यो, एउटा शिक्षकको परिवार अलि गाह्रो अवस्था नै थियो भने अरू अवस्था चाहिँ कृषि पेसामै आबद्ध हुनुपर्ने स्थिति भएको हुनाले अलिकति कमजोर अवस्थामा नै हुर्किएको हो। हाम्रो परिवारमा चाहिँ अब धेरैजना छोरी अनि त्यसपछि छोरा 6 जनाको परिवारभित्र चाहिँ अलिक गाह्रो सङ्घर्षमय अभावमा नै जीवन अगाडि बढेको बाल्यकाल।
1: यहाँको शिक्षा चाहिँ के कति रहेको छ, यसबारे बताइदिनुहोस् न।
2: हजुर, मेरो शिक्षा त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा एमए, पत्रकारितामा बिए।
1: हजुर, बाल्यकालमा चाहिँ आफू के भन्छु जस्तो लाग्थ्यो यहाँलाई?
2: बाल्यकालमा चाहिँ मलाई यही नै, म साहित्यकार नै बन्छु अथवा मेरो उद्देश्य चाहिँ म साहित्यकार बन्छु भन्ने थियो। जस्तो हामीले 6-7 कक्षामा पुगिसक्दा चाहिँ तिम्रो के छ जीवनमा, के बन्ने उद्देश्य छ भनेर चाहिँ शिक्षक शिक्षिकाले सोद्धाखेरि 2 कुराको अप्सन, पहिलो चाहिँ म साहित्यकार बन्छु, पत्रकार बन्छु भन्ने थियो भने अर्को चाहिँ नर्स बन्छु भन्ने चाहिँ थियो। तर आर्थिक अवस्था र अलिकति स्थितिले गर्दाखेरि त्यो क्षेत्र चाहिँ मैले छोडेर साहित्यलाई नै अगाडि बढाएँ र आज यो अवस्थामा आइपुगेँ।
1: यहाँले चाहिँ नि यो पत्रकारिता र यो साहित्यिक क्षेत्रमा चाहिँ होइन, यहाँ कसरी आबद्ध हुनुभयो त? दुवै क्षेत्रमा हुनुहुन्छ, या त पत्रकारितामा पनि अगाडि हुनुहुन्छ, साहित्यिक क्षेत्रमा पनि एकदम राम्रो पुस्तकहरू यहाँले लेख्नु भएको छ होइन। यहाँले त थुप्रै पुस्तक लेख्नु भएको छ नि, पुस्तक त जस्तो यो मञ्जरी भन्ने एउटा खण्डकाव्य नै निकाल्नु भएको छ होइन। त्यसै गरी तपाईँले चाहिँ नि नेपाली प्रतिनिधि झ्याउरे कविता भनेर कविता सङ्ग्रह पनि निकाल्नु भएको छ। जमुना भन्ने चाहिँ एउटा महाकाव्य लेख्नु भएको छ, ठुलै महाकाव्य लेख्नु भएको छ, त्यसमा थुप्रो लामो छ यसमा पेजहरू धेरै ठुलो किताब मेरो हातमा छ होइन।
2: खासमा चाहिँ अब यो अलिकति लेखनकै कुरा गरौँ। सबैभन्दा मेरो पहिलो प्रकाशित कृतिको रूपमा हाइकु सङ्ग्रह, नारी हस्ताक्षरको पहिलो हाइकु सङ्ग्रह साकुरा र सुस्केरा हो, 2059। त्यसपछि लेखनको हिसाबले चाहिँ मञ्जरी खण्डकाव्य झ्याउरे छन्दमा मैले 2057 साल 1 भाद्र 1 गते एकै रातमा लेख लेखेको हुँ र प्रकाशनको हिसाबले चाहिँ यो 2061 सालमा दोस्रो कृतिको रूपमा प्रकाशन भएको हो। त्यसपछि नन्दप्रसाद पौडेलको जीवनी, त्यसपछि ताङ्का सङ्ग्रह नारी हस्ताक्षरको पहिलो, रेणुका भट्टराईका ताङ्का सङ्ग्रह नारी हस्ताक्षरको पहिलो, त्यस्तै गरी अब मित्रप्रसाद धार्मिक व्यक्तित्व, मित्रप्रसाद भट्टराई जीवनी। यसरी मैले कविता हाइकुबाट प्रकाशनको पहिलो कृति ल्याए पनि मलाई विशेषत कविता नै लेख्न र नाटकमा मेरो अभिरुचि असाध्यै अभिरुचि हो। तर नाटकहरू चाहिँ कृतिगत रूपमा प्रकाशन नभए पनि फुटकर नाटकहरू प्रकाशन भएका छन्। 2052 सालमा समानता नाटक एकै रातमा लेखेँ, यो खण्डकाव्य एकै रातमा लेखेँ, फुटकर कविताहरू हरेक दिन लेखेरै सुत्थे।
3: यी त भयो साहित्यिक कुराहरू, पत्रकारिता क्षेत्रमा चाहिँ
2: अनि सँगसँगै पत्रकारिताको चेतना चाहिँ जसरी म 50 सालदेखिबाट नै लेखनमा लागेँ, अझ 48 नै लागेको रहेछु म लेखनमा चाहिँ, 50 सालदेखि चाहिँ म विद्यार्थी राजनीतिमा सक्रिय थिएँ, त्यो सक्रियताको चेतनाले चाहिँ मलाई पत्रकारितातिर उन्मुख गरायो। राजनीतिलाई 54 सालमै मैले बिट मारेर मैले पत्रकारितालाई अगाडि बढाएँ। जति बेला चाहिँ अब काभ्रेबाट प्रकाशन हुने विभिन्न पत्र पत्रिका र यो चेष्टा साप्ताहिकमा चाहिँ
3: अहिले पनि त अनलाइन चलाउनुहुन्छ नि
2: है, हजुर, प्रकाशन गरे र 2057 सालमा चाहिँ मैले पत्रकार महासङ्घको सदस्यता प्राप्त गरेँ। अहिले पनि पत्रकारितालाई निरन्तरता दिइरहेको छु, समय सापेक्षतालाई बोकेर पहिला प्रिन्ट मिडिया चलाउँदै अब सिक्दै आएँ, त्यसपछि नेपाल बोर्डर मासिक अनि त्यसपछि नेपाल बोर्डर साप्ताहिक पत्रिकाहरू चाहिँ म आफैले प्रकाशन गरेँ। करिब 15 वर्ष नेपाल बोर्डर पत्रिका समसामयिक विषयवस्तुको पत्रिका पनि हामीले सञ्चालन गर्यौँ, साथमा बिके पालपाली मेरो श्रीमान हुनुहुन्छ, उहाँ र म मिलेर। त्यस पछाडिको अहिले पछिल्लो समय यहाँको प्रश्नसँग आइसकेको छु, म पछिल्लो समय चाहिँ म डिजिटल अहिलेको समय सापेक्ष अनलाइन पत्रिका नेपाल बोर्डर .com अनलाइन पत्रिका, काव्यगर नेपाल .com अनलाइन पत्रिका र नेपाल बोर्डर टिभी भनेर युट्युब च्यानल आफैले खोलेर सञ्चालन गरेको आज 7 वर्ष आइपुग्दा यहाँले भनेको जस्तै समय सापेक्ष अहिले भिडियोग्राफी जर्नालिस्टको रूपमा मैले आफूलाई उभ्याउन सफल भएको छु। म आफै भिडियो छायाङ्कन गर्छु, त्यसपछि सम्पादन गर्छु, त्यसपछि त्यसलाई अपलोड गर्छु र अहिले डिजिटल समयको भिडियोग्राफी अनलाइन पेपर प्रिन्ट मिडिया सबै मिडियाका लगभग सबै संयन्त्रलाई मैले समानान्तर रूपमा यहाँले भने जस्तै साहित्य जस्तै पत्रकारितालाई समय सापेक्षतासँगै, एउटा समयमा प्रिन्टको ठुलो समय थियो होइन, साप्ताहिक पत्रिकाहरूको निकै माहौल थियो, त्यो समय सँगसँगै त्यसलाई ल्याउँदै फेरि अहिले चाहिँ पत्रिकाहरूको माहौल कमजोर भएर अहिले डिजिटलको समय आयो, अहिले अनलाइनको समय आउँदा त्यसमा पनि मैले आफूलाई सकेसम्म अभ्यास गरिरहेको छु, सकेसम्म प्रस्तुत भइरहेको छु र अहिले हजुरले जस्तै नेपाल बोर्ड टेलिभिजनबाट साहित्यिक कार्यक्रम शब्द चौतारी मैले सञ्चालन गरेको छु र शब्द चौतारी कार्यक्रम असाध्यै मजाले सहभागी हुनुहुन्छ साहित्यिक कार्यक्रम, त्यो सँगसँगै अरू विषयमा पनि मैले पत्रकारिताका धेरै रिपोर्टिङहरू होइन म आफैले गरेको छु र मलाई त्यसमा पनि एक किसिमको खुबी क्षमता चाहिँ, कुनै पनि विषयको मैले रिपोर्टिङ गर्नु पर्यो भने मलाई स्क्रिप्ट चाहिँदैन, म क्यामेरा लिएरै म मौखिक रूपमै त्यसको स्क्रिप्ट मुखबाटै म वाचन गर्दै म रिपोर्ट तयार गर्छु।
3: यहाँले त थुप्रै सम्मान पत्रहरू पनि प्राप्त गर्नुभएको छ होइन, उपाधिहरू पनि प्राप्त गर्नुभएको छ, यहाँले अलिकति बताइदिनुहोस्।
2: करिब अब 48 सालदेखि मेरो साहित्य सिर्जनाबाट सुरु भयो, 50 देखि पत्रकारिता, लगभग यो लामो 30 वर्षको यो यात्रामा चाहिँ अब केही उपाधि केही सम्मान प्राप्त गरेको छु, सायद कर्मले नै होला। पछिल्लो समय चाहिँ मैले 2081 साल असारको 29 गते भानु जयन्तीका दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाले सञ्चालन गर्नुभएको झ्याउरे कविता लेखन अभियानलाई मैले झ्याउरे छन्द कविता लेखन पुनर्जागरण अभियानको रूपमा त्यो दिनबाट सुरुवात गरेँ र अहिले पछिल्लो समय चाहिँ म अरू फुटकर कविता अरू विधाहरूको काममा भन्दा यो झ्याउरे कविता लेखन पुनर्जागरणको यो अभियानमा छु र यो अभियानको प्रमुख साथी चाहिँ मैले अघि नै भने मञ्जरी खण्डकाव्य झ्याउरे छन्दमा लेखिएको हो। यो 1957 लेखिएको कृति 61 विमोचन भयो पहिलो प्रकाशन। त्यसपछि 2081 सालसम्म आइसक्दाखेरि यो दोस्रो संस्करण निकाले। यो दोस्रो संस्करण निकाल्दाखेरि आफूले लेखेको सृजना आफूले जन्माएको सन्तान आफ्नै जीवनमा एउटा संयोग बन्न गयो। यो बडो अचम्मको कुरा भयो। मञ्जरीमा मैले जे कथावस्तु राखेको थिएँ मेरो जीवनमा त्यस्तै घटना संयोग बनेर आइसकेपछि यसलाई दोस्रो संस्करण निकाले र त्यो दोस्रो संस्करण सँगसँगै मैले अभियानलाई सञ्चालन गरेँ। यो अभियानकै उपलब्धिको रूपमा सम्मानहरू त पाइरहेको थिएँ। अहिले पछिल्लो समय चाहिँ मैले एकै रातमा मञ्जरी खण्डकाव्य 3 घण्टामा शोक काव्य बिके पालपाले मेरो श्रीमान मैले अहिले नै कुरा गरेँ उहाँको स्मृतिमा र एकै हप्तामा जमुना महाकाव्य मैले लेखेँ र यो अभियानको प्रतिनिधि नेपाली प्रतिनिधि झ्याउरे कविता सङ्कलन पनि गरेँ। नेपाली साहित्यमा झ्याउरेको बारेमा अध्ययन अनुसन्धान र हुन बाँकी रहेका कुराहरूलाई मैले उजागर गर्ने र झ्याउरे छन्दलाई विश्वमा पुर्याउने अभियानका साथ गरिरहेको बेलामा मलाई फागुनको पहिलो हप्ता बागलुङबाट यो सिर्जित भएको मञ्जरी त्यहीँ पुग्दा मलाई बागलुङको विद्या मन्दिर पुस्तकालय जो 2003 सालमा स्थापना भएको राणाकालीन अवस्थामा स्थापना भएको त्यो पुस्तकालयले मलाई आँसु कविको उपाधि दिएको। हजुरले उपाधिको कुरा भन्नुभएको थियो। हजुर
3: सङ्घर्ष पनि त निकै गर्नु पर्यो होइन र
2: जीवन नै सङ्घर्ष हो। यदि सङ्घर्ष छैन भने जीवन छैन, जीवन छैन भने सङ्घर्ष छैन। तर मेरो जीवनमा चाहिँ अलि पृथक र भिन्न भएर आयो। हरेकचोटि लडायो, हरेकचोटि रुवायो, हरेकचोटि पछाऱ्यो र हरेकचोटि शून्यमा पुर्याउँछ र अनि मलाई उठाएर हिरो बनाउँछ, जिरोबाट हिरो बनाइरहेको छ। आज पनि म सङ्घर्ष गरिरहेको छु। हिजोको सङ्घर्ष सामान्य लाग्छ, बितिसकेको कुरा आह ओहो जस्तो लाग्छ। वर्तमानमा चाहिँ सामान्य त्यसलाई गरिसकेपछि फर्केर हेर्दा त्यो आश्चर्य लाग्छ। यहाँले जोड्न खोज्नु भएको सङ्घर्ष गाह्रो
3: गीत सङ्गीतमा चाहिँ कतिको रुचि छ?
2: मलाई असाध्यै
3: सुन्नुहुन्छ गीतहरू
2: एकदमै मन।
3: कसको स्वर मनपर्छ यहाँलाई? आफू पनि गाउनुहुन्छ?
2: म आफू पनि गाउँछु।
3: ल तपाईँ एक लाइन गाइदिनुहोस्, बाँकी हामी रेडियो नेपालबाट बजाउँछौँ। कसको स्वरमा?
2: मलाई अरुणा लामाको।
3: अरुणा लामाको? अरुणा लामाको स्वरमा हामी रेडियो नेपालबाट बजाउँछौँ। अलिकति चाहिँ तपाईँ गाइदिनुहोस् न।

0: रेडियो नेपालबाट अहिले यहाँहरू कार्यक्रम जीवन यात्रा सुनिरहनु भएको छ र म कुराकानी गरिरहेकी छु पत्रकार तथा साहित्यकार रेणुका भट्टराईसँग। हाम्रो प्रसारण 98.1 र 103 MHz पनि सुन्न सक्नुहुनेछ। साथै www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा पनि सुन्न सक्नुहुनेछ। अब हामी कार्यक्रमको दोस्रो खण्डमा आइपुगेका छौँ। यस खण्डमा यहाँसँग हामी केही पारिवारिक कुराकानीहरू, केही व्यक्तिगत कुराकानीहरू गर्नेछौँ। पारिवारिक अवस्था कस्तो छ अहिले? को को हुनुहुन्छ त अहिले परिवारमा तपाईँ? श्रीमान बिके पालपालीको त कति वर्ष भयो? 2 वर्ष जति भयो।
1: मेरो श्रीमान साहित्यकार तथा पत्रकार बिके पालपाली, उहाँ चाहिँ अब हामी माझ भौतिक रूपमा नहुनु भएको 4 वर्ष पुरा भएर
0: 4 वर्ष भइसक्यो है। म त हिजो जस्तो लाग्छ। अहिले चाहिँ परिवारमा को को हुनुहुन्छ यहाँहरू?
1: अहिले चाहिँ अब एउटा नानी, एउटा बाबु र म छु।
0: हजुर, अनि बाल बच्चाहरू के गर्छन् त?
1: नानी चाहिँ अध्ययनको सिलसिलामा क्यानाडा छिन्, सानो बाबु त स्कुल पढ्दैछ, सानै छ।
0: तपाईँको र बिके पालपालीजीको चाहिँ विवाह चाहिँ कि माघी विवाह थियो कि प्रेम विवाह थियो?
1: प्रश्न यहाँले सोध्नुभयो। यसमा चाहिँ हामी दुवैजना साहित्य क्षेत्रका साथी, साहित्य चौतारीले नै हामीलाई भेटायो, त्यसैले नै हामीलाई जीवन अगाडि बढ्न लगायो। अनि त्यसमा चाहिँ अब साहित्य क्षेत्रमा लाग्दाखेरि दाहालेगे नेदी आज रेडियो नेपाल पस्दै गर्दा म पहिलोचोटि दाहालेगे नेदी दाजुलाई भेट्नलाई आएको स्मरण भयो। नवराज लम्साल दाजुलाई बाहिरै पहिलोचोटि भेटेँ र एउटा संयोग 2054 सालमै उहाँलाई पहिलोचोटि भेट्दा म त कवितामै कुरा गरेछु र अनि ओहो बहिनी तपाईँ आँसु कवि हो कि क्या हो, कवितामै कुरा गर्नुभएको छ भनेपछि यही स्टेजमा यही ल्याएर मलाई उहाँले आफ्नो आरोह अवरोह कार्यक्रममा सहभागी गराउनु भएको यो ऐतिहासिक क्षण। त्यस्तै गरी साहित्य संसारमा कार्यक्रममा र सँगसँगै युवा संसार कार्यक्रममा पनि बिकेजी र म दुवैजना 2058 सालमा यही रेडियो नेपालको यही स्टेजमा आएर युवा संसार कार्यक्रममा सहभागी भएको त्यो क्षण आज मैले एकदम सम्झिरहेको छु। तर हाम्रो पहिला प्रेम, त्यस पछाडि विवाह भएको हो। साहित्यिक क्षेत्रले एकअर्कामा हामीले आफूलाई जीवनको एउटा निर्णयको मोडमा पुर्यायौँ, त्यस पछाडि पारिवारिक संयोजन सहित एउटा संयोजन सहितको विवाह भएको हो। अलिकति मलाई यही प्रसङ्गमा बिकेजीलाई सम्झेर थोरै यो महाकाव्य, मेरो जमुना महाकाव्यमा चाहिँ मेरो जीवनको एउटा सङ्घर्षको स्तम्भ नै तयार गरेको छु र त्यहाँनिर उहाँसँग चाहिँ भएको एउटा प्रेम प्रसङ्ग थोरै वाचन गर्छु। यसबाट पनि हाम्रा श्रोताहरूले पक्कै पनि महसुस गर्नुहुनेछ। सुस

0: रेणुकाजी, स्वर्गीय श्रीमानसँग बिताएका कुनै यस्ता सम्झनाहरू छन् जसले आज पनि तपाईँलाई चाहिँ भावुक बनाउँछ?
1: उहाँसँग धेरै

0: सम्झिनै पर्ने कुरा त अब नेपाली साहित्यकै बाटिकामा चौतारीमा उहाँलाई भेटेको हुनाले उहाँ एउटा असल साहित्यिक मित्र र एउटा असल पत्रकार मित्र भन्दा माथि चाहिँ म ठान्दिनँ मेरो जीवनसाथी उहाँ हुनुभए पनि तर जीवनको आरोह अवरोहमा कतिपय तितामिठा अनुभवहरू छन्। तर पछिल्लो समय उहाँ जसरी बिरामी पर्नुभयो त्यो बिरामी पर्दाखेरिको त्यो पीडा त्यो अवस्था त म यति बेला केही व्यक्त
1: समस्या थियो नि।
0: 2070 सालमा दुइटै मृगौला फेल भयो। काम गर्दा गर्दै हामी दुवैजना नै एउटा पत्रकारिता र साहित्यको क्षेत्रमा एउटा युगल जोडीको रूपमा चाहिँ हामी अगाडि बढिरहेका थियौँ। त्यो बेला त्यो दुर्घटनाले चाहिँ धेरै नै स्तब्ध बनायो र सबैलाई पनि बनायो र एउटा दुःखबाट पनि सुखको अनुभूति गर्न सक्नु नै जीवन रहेछ खास्न सक्नु नै।
1: अनि रेणुकाजी जस्तो यो जीवनका अप्ठ्यारा क्षणहरूले तपाईँको लेखन र सोचमा चाहिँ कतिको प्रभाव पारेको छ त?
0: यस्तो रहेछ अब जीवनका अप्ठ्यारा दुःखका क्षणहरूले त मान्छेको जीवनलाई जिउन सिकाउँदो रहेछ होइन, लडेपछि उठ्न सिकाउँदो रहेछ। तर अर्को कुरा चाहिँ के रहेछ भने असाध्यै पीडा भयो भने रुन सकिँदो रहेछ होइन, असाध्यै पीडा भयो भने रुन सकिँदो रहेछ, स्तब्ध हुँदो रहेछ, गला अवरुद्ध हुँदो रहेछ, अवाक हुँदो रहेछ। जब त्यो पीडाबाट अलिकति बाहिर आइसकेपछि अनि बिस्तारै बिस्तारै अनि ती कुराहरूबाट फर्केर लेख्न सकिँदो रहेछ। मैले विकेजीसँग वास्तवमा भन्नुपर्दा एउटा हाइकु सङ्ग्रह चाहिँ उहाँको सानिध्यताबाट मैले प्रकाशन गर्न सकेँ, नत्र भने उहाँसँग जोडिएपछिको मेरो साहित्यिक उर्वरतामा चाहिँ आँच आएको थियो। अहिले यहाँहरूले थाहा पाइसक्नु भएको छ पत्रकारिता चाहिँ मौलाएको हो उहाँको साथ र सहयोगले, तर पत्रकारिता भन्दा साहित्यमा मेरो बढी रुचि थियो त्यो चाहिँ मौलाउन सकेन। तर जब उहाँको पीडाले झन् विक्षिप्त हुँदाखेरि मैले खासै नयाँ सिर्जना गर्न सकिनँ, किनभने मैले अघि भने धेरै पीडा भयो भने नि लेख्न सकिँदो रहेछ। आज म उहाँलाई 9 वर्ष 10 वर्ष भनौँ न उहाँसँगको त्यो एउटा छुट्टै खालको 10 वर्षको पीडाबाट बाहिर निस्केर जब मैले आफूलाई चाहिँ आफैले सान्त्वना दिन थालेँ अनि बल्ल मेरो सिर्जना उर्वर भएर आयो। वास्तवमा उहाँ जाँदा पनि मैले राम्रोसँग रुन पाइनँ, धेरै सङ्घर्षहरू गरेँ। तर उहाँ गइसकेका 2 वर्षपछि चाहिँ मैले शोक काव्य 3 घन्टामा उहाँलाई सम्झेर यति धेरै रोएँ। 3 घन्टामा एउटा 18 वर्षको हाम्रो जीवनको कथा चाहिँ शोक काव्यमा जब पोखेँ हो त्यहाँबाट अनि मेरो साहित्य सृजना उर्वर हुँदै गयो। त्यसैले धेरै पीडामा लेख्न सकिँदो रहेछ।
1: हजुर हजुर, अब एकैछिन एउटा गीत सुनौ।

0: रेडियो नेपालबाट अहिले यहाँहरू कार्यक्रम जीवन यात्रा सुनिरहनु भएको छ र म कुराकानी गरिरहेकी छु पत्रकार तथा साहित्यकार रेणुका भट्टराईसँग। अब हामी कार्यक्रमको तेस्रो खण्डमा आइपुगेका छौँ। यस खण्डमा हामी यहाँसँग विषय वस्तुमा आधारित कुराकानीहरू गर्नेछौँ। पत्रकारिता र साहित्य यी दुई क्षेत्र मध्ये कुनले यहाँलाई चाहिँ बढी जिम्मेवार बनाएको अनुभव गर्नुभएको छ यहाँले?
1: हुन त दुवैटै साहित्य हो, होइन, हतारको साहित्य चाहिँ पत्रकारिता हो र फुर्सदको साहित्य चाहिँ साहित्य हो। त्यसकारण मैले दुइटैलाई बराबर लिएर जाँदा मलाई जिम्मेवारको रूपमा अझ राष्ट्रिय हिसाबमा अझै जिम्मेवारको रूपमा चाहिँ पत्रकारिताले नै मलाई जिम्मेवार बनायो। किनभने अहिलेको प्रसङ्गमा बिकेजी बिरामी हुनुभयो, त्यसपछि दुइटै मृगौला फेल भएर उहाँको जीवन अन्तिम हुँदा हामीले बिके पालपाली मात्र होइन बिके पालपाली बचाउ अभियानबाट हजारौँ मृगौला बिरामी बचाउ अभियानलाई सञ्चालन गऱ्यौँ। त्यो एकदमै जिम्मेवारपूर्ण कुरा थियो, मलाई साथ दिनुभयो, मैले आह्वान गरेँ र आज नेपालमा मृगौला बिरामीको समस्या पुरा रूपले पूर्ण रूपले चाहिँ समाधान भएको छ भनेपछि यो जतिको जिम्मेवारपूर्ण र महत्त्वपूर्ण चाहिँ यो पत्रकारिताकै कारण। यदि म पत्रकार नभएको भए, बिकेजी पत्रकार नहुनु भएको भए आज पनि नेपालमा मृगौला बिरामीहरू उस्तै मर्ने थिए। म रेणुका भट्टराई जस्ता हजारौँ रेणुकाहरू रोइरहने थिए लोग्ने बचाउने कारणमा र बिकेजीहरू धेरै मरिरहनु हुनुहुन्थ्यो। त्यसकारण पत्रकारिताकै कारणले गर्दा आज नेपालमा मृगौला बिरामीको समस्या समाधान भएको छ। यो आवाज र यो आह्वानले र सार्थकता पाएको छ, मेरो पत्रकारिताले पनि सार्थकता पाएको छ। यहाँहरूले मिडिया क्षेत्रबाट हरेक मित्रहरूले साथ दिनुभएको कारणले आज नेपालमा केही समस्याको समाधान भएको छ भने मृगौला बिरामीहरूको समस्याको समाधान भएको छ। राज्यको सबैभन्दा बढी ठुलो धनराशि कहाँ खर्च भएको छ भने स्वास्थ्य क्षेत्रमा र अझ मृगौला बिरामीहरूको क्षेत्रमा खर्च भएको छ राज्यको ढुकुटी। यो भने उपलब्धिमूलक कर्ममा छु।
0: यो लेखन गर्दा चाहिँ नि समाजका कुन पक्षहरूले यहाँलाई चाहिँ सबैभन्दा बढी छोइरहेको हुन्छ?
1: यो चाहिँ अब समाजका सामाजिक पक्षहरू, सामाजिक पक्षहरूले चाहिँ मलाई एकदमै छोइरहेको छ। जस्तो मैले अलिकति मञ्जरीकै प्रसङ्गलाई जोड्छु। मञ्जरी खण्डकाव्य सामाजिक खण्डकाव्य हो। यसमा चाहिँ एउटा 16 वर्षको छोरी, होइन, बुहारी अथवा 16 वर्षको एकजना नारी चाहिँ विधवा हुन्छन् र विधवा भइसकेपछि हाम्रो समाजमा विधवालाई हेर्ने दृष्टिकोण व्यवहारहरू कस्ता छन् र त्यहाँबाट कसरी बाहिर निकाल्न सकिन्छ भन्ने मेरो चाहिँ यो 18 वर्षको उमेरमा मैले लेखेको यो खण्डकाव्यमै मैले सामाजिक समस्यालाई चाहिँ सिर्जना मार्फत अगाडि ल्याउन खोजेँ। भने अहिले पनि अब यसमा चाहिँ के छ भने हाम्रो साहित्यमा समस्या मात्र थोपर्ने एउटा खालको परम्परा छ, तर मैले मञ्चरीमा समस्याको समाधान दिएको छु। अब 57 सालको समय भनेको हाम्रो समाजको धेरै पछाडिको समय थियो। अब एउटा विधवा एकल महिलालाई चाहिँ अब बोक्सीको आरोपहरू लगाउने, अहिले पनि यस्ता खालका अन्धविश्वासहरू व्यापक छ। त्यसबाट बाहिर निकाल्नलाई चाहिँ एउटा शिक्षाको चेतनाको ज्योति जगाएर चाहिँ त्यो मञ्जरीलाई पुनर्विवाह गरेर समस्याको समाधान गरिदिएको यो खण्डकाव्य भएको हुनाले मेरा सम्पूर्ण रचना राष्ट्रियतासँग सम्बन्धित, सामाजिक समस्यासँग सम्बन्धित र समस्याको समाधानको र आशावारी मलाई देख्दै थाहा पाउनुहुन्छ। आज म एउटा सङ्घर्षको एउटा पर्यायको रूपमा अगाडि बढिरहँदा आज म खुसी छु, किनभने म हरेक कुरालाई सकारात्मक र आशावादी दृष्टिकोणले हेर्छु। त्यसै कारणले मेरा सम्पूर्ण सिर्जनाभित्र समाज बोल्छ, समाजका परिस्थिति बोल्छन् र समाज रूपान्तरणको एउटा आवाजको बुलन्द गर्न खोज्छन्। त्यस्तैमा हजुरमा थोरै अलिकति यो मञ्जरीको त्यस्तै किसिमको सिर्जना वाचन गर्न अनुमति चाहन्छु।

0: तन्किने हजुर
1: रेडियो नेपालबाट अहिले यहाँहरू कार्यक्रम जीवनयात्रा सुनिरहनु भएको छ र म कुराकानी गरिरहेकी छु पत्रकार तथा साहित्यकार रेणुका भट्टराईसँग। फेरि हामी कुराकानीलाई निरन्तरता दिन्छौँ। महिलाको आवाज साहित्य र पत्रकारितामा कतिको प्रभावकारी रूपमा उठिरहेको छ भन्ने लाग्छ यहाँलाई?
0: अहिले पछिल्लो समय त महिलाहरूको आवाज निकै राम्रो बुलन्द रूपमै उठिरहेको छ। जतिको पहिलो समय भनौँ न, आजभन्दा 20-25 वर्ष महिलाहरू चाहिँ धेरै चाहिँ उत्पीडनमा हुनुहुन्थ्यो होइन, अधिकारको हिसाबमा हरेक किसिमले। तर अहिले आएर चाहिँ कानुनी रूपमा पनि फराकिलो भएको हुनाले अहिले चाहिँ निकै नै राम्रो छ। र पत्रकारिताको हिसाबबाट खास त अब यसलाई व्यवस्थित गर्नको लागि त पत्रकारिता नै महत्त्वपूर्ण हो भने साहित्य सिर्जनाबाट पनि यसले चाहिँ जस्तो अहिले भर्खरै मैले वाचन गरेँ मञ्जरीको, यस्ता शब्दहरूले के भने एउटा शक्ति दिन्छ, एउटा त्यसलाई व्यवस्थित गर्नलाई, समाजमा रूपान्तरण गर्नलाई चेतनाको अभिवृद्धि गर्छ। यो दुइटै महत्त्वपूर्ण छन् र अझ बढी प्रभाव त सिर्जनाले चाहिँ बढी प्रभाव पार्दछ।
1: हजुर, एउटा साहित्यकार र पत्रकारको रूपमा सत्य बोल्दा कस्तो चुनौतीहरूको सामना गर्नु परेको यहाँले?
0: सत्य बोल्दाखेरि अलिअलि त चुनौती स्वीकार्नु पर्छ, परेको नि छ, तर त्यति धेरै पनि छैन। जसरी अब सत्यलाई छोप्नलाई असत्यको बादलले छेकेको जस्तो अनुभूतमा मलाई चाहिँ त्यति धेरै परेको छैन। अब अलिकति मैले चाहिँ जीवनमा बिकेजीलाई बचाउने अभियानमा फलामका चिउराहरू चपाउँदै अगाडि बढेँ। अहिले पछिल्लो समय चाहिँ अभियानको सिलसिलामा होइन, झ्याउरे कविता लेखन पुनर्जागरण अभियानलाई विश्वमा पुर्याउने, यो एउटा झ्याउरे छन्दलाई पुर्याउने अभियानमा चाहिँ अलिकति असत्यभन्दा सत्यभन्दा पनि अलिकति अलिक फरक हिसाबबाट अगाडि आयो भने चाहिँ त्यसका चुनौतीहरूलाई स्वीकार्दै अगाडि बढ्न चाहिँ अलिकति चुनौती हुन त जहाँ चुनौती छ त्यहाँ अवसर छ। मेरो लागि यो एउटा अवसर पनि हो। कहिलेकाहीँ चाहिँ सत्यकै साथ लिएर बोल्दा चाहिँ अलिकति गाह्रो महसुस चाहिँ मलाई नि भएको छ।
1: यो पत्रकारितामा चाहिने निष्पक्षता र साहित्यमा चाहिने भावनात्मकता, यो दुईलाई चाहिँ कसरी सन्तुलन गर्नुहुन्छ त यहाँले?
0: निष्पक्ष नै पत्रकारिता हो। यदि पत्रकार हो भने ऊ निष्पक्ष र जनताको स्वतन्त्र पत्रकार। यति बेला यहाँहरूले सुनिरहनु भएको छ, रेणुका भट्टराई पनि एउटा स्वतन्त्र पत्रकारको रूपमा आफूलाई उभ्याइरहेको अस्तित्व हो। र निष्पक्ष रूपमा कुनै पनि कुराहरूको वकालत गर्नु, पत्रकारिता गर्नु भनेको फेरि समय अनुसार चाहिँ अनुकूल नहुन सक्छ। तर म सुरुदेखि नै यो निष्पक्ष पत्रकारितालाई नै अगाडि बढाएँ भने साहित्यमा चाहिँ भावना भन्दा तथ्यगत कुराहरू, समाजमा भएका तथ्यगत प्रमाणगत कुराहरूले चाहिँ महत्त्व राख्दछ। भावना चाहिँ एकछिन त्यो भावनाले परिपोषित होला होइन, तर त्यसको रिजल्ट भनेको चाहिँ समाजमा तथ्यपरक घटनासँग सम्बन्धित साहित्यलाई चाहिँ एउटा जीवन्त पाउँछ भन्ने कुरा।

0: अनि अहिलेको युवा पुस्ताले चाहिँ नि साहित्य पढ्ने बानी गर्दै गएको छ भनेर भनिन्छ, होइन? यसलाई चाहिँ यहाँले कसरी हेर्नुहुन्छ त?
1: होइन, यसलाई बुझाइ फरक पर्यो, किनभने मैले चाहिँ आफैले एउटा यसलाई प्रयोगात्मक हिसाबबाट अगाडि ल्याएँ, परिवर्तन आफैबाट सुरुवात गर्नुपर्छ भन्ने कुराको म दुई तिनवटा कुराको आफैले पनि एउटा प्रयास गरेको हुनाले, जस्तो मैले मञ्जरी खण्डकाव्य आजभन्दा 20-25 वर्ष अगाडि लेखेँ, 61 सालमा प्रकाशन भयो, लेखनको हिसाबले त 57 सालमा लेखेँ, 61 सालमा प्रकाशन गरेको कृतिलाई मैले दराजमा राखेँ, लाइब्रेरीमा राखेँ, प्रकाशन भयो, यतिकै भयो। तर मैले भन्न खोजिरहेको छु, जब मैले दोस्रो संस्करण यसलाई बाहिर निकालेर भित्रको कुरालाई वाचन गरे नि, त्यसपछि मात्रै यसको पाठकहरू आउनुभयो र आज मलाई रेणुका भट्टराई मात्र होइन, रेणुका भट्टराई मञ्जरी चाहिँ मेरो कृति सफलताले नामै परिवर्तन गरेको छ। यसको मतलब के हो भने पाठकहरू नहुनु भएको होइन, हामीले हाम्रा कृतिभित्र भएका कुरा, कृतिले समाजलाई दिने रूपान्तरणका कुरा, तपाईँका कुरा, हामीले कति लेख्यौँ, समस्या मात्र लेख्यौँ कि समाधान पनि लेख्यौँ, हो त्यो कृतिमा चाहिँ निर्भर रहन्छ, तर पाठक कम हुनुभएको होइन। अहिले त समय सापेक्ष डिजिटल हिसाबबाट पनि धेरै पाठकहरू बढ्नु भएको छ, लाइब्रेरीहरूमा राम्रा किताबहरू अझै पनि खोजी खोजी लाइब्रेरीहरूमा पुस्तकालयहरूमा बिक्री भएका छन्। त्यसैले हामीले राम्रो कुरा दिन सक्यौँ भने, हाम्रो कुरा दिन सक्यौँ भने पाठक प्रशस्तै हुनुहुन्छ।
0: हजुर हजुर, यो महिलाहरूको आवाज साहित्य र पत्रकारितामा कतिको प्रभावकारी रूपमा चाहिँ उठिरहेको छ भन्ने लाग्छ त यहाँलाई?
1: आवाज चाहिँ अब पत्रकारितामा पनि केही मात्रामा उठिरहेको छ, किनभने अब यहाँ 33% कुरा होइन, अब 50% कुरा, अब देशमा चाहिँ राष्ट्रपतिदेखि अब प्रधानमन्त्रीसम्म महिला भइरहँदा पनि अझै हामी 33% अवस्थामा चाहिँ राज्य सत्तामा हामी पुगिरहेका छौँ भनेपछि त अझै ती आवाजहरू चाहिँ बुलन्द हुनलाई अलि अझै कम भएको छ, अझै प्रतिनिधित्वको हिसाबबाट 50% समेत हामीले गर्न सकिरहेका छैनौँ। तर अवसरको हिसाबमा चाहिँ अहिले धेरै अवसर पाइरहनु भएको छ र पछिल्लो समय अलिकति नारीहरू पनि आफै सचेत भएर स्वाभिमानका साथ म बाँच्छु भन्ने हिसाबबाट अगाडि आउनु भएको छ, अझै आउनु जरुरी छ, यो अझै कमी छ।
0: हजुर हजुर, नयाँ पुस्ताका लेखक तथा पत्रकारलाई यहाँ के सन्देश दिन चाहनुहुन्छ?
1: नयाँ पुस्ताका लेखक तथा पत्रकारलाई, खास चाहिँ अब पत्रकारहरूलाई पहिला भन्छु, पत्रकार मित्रहरूलाई चाहिँ अब पछिल्लो समय चाहिँ सबैको हात हातमा मोबाइल र डिजिटल एउटा प्लेटफर्मले गर्दाखेरि, सामाजिक सञ्जालले गर्दाखेरि केही पत्रकारिताको विषयमा अलि धुमिल भएको पनि देखिएको छ। तर पत्रकारिता यस्तो पेसा हो जसले देशलाई एउटा दिशा निर्देश गर्छ, राज्य सञ्चालन गर्नेलाई दिशा निर्देश गर्छ, देश कस्तो बनाउने भन्ने कुरा चाहिँ एउटा पत्रकारले दिएको सूचना, संकेत र दिशा निर्देशले नै केन्द्रित गर्ने भएको हुनाले जहिले पनि निष्पक्ष रूपमा, स्वतन्त्र रूपमा, म पत्रकार, देशको पत्रकार, म पत्रकार, आम जनताको पत्रकार हुँ भनेर यहाँले कलम चलाउनु भयो भने यहाँ पनि सफल पत्रकार बन्नुहुन्छ र हाम्रो देशको मुहार पनि एउटा पत्रकारले परिवर्तन गर्न सक्छ भने, त्यस्तै गरी नयाँ स्रष्टाहरूको लागि चाहिँ म के भन्न चाहन्छु भने, सधैँ हामीले आफ्नो कुरा नलेखौँ, समाजको कुरा लेखौँ, तपाईँ हाम्रो समाजमा घटेका यथार्थ परक कुरा र कुरा मात्र नलेखौँ, समस्या मात्र नथुपरौँ, समस्याबाट समाधान दिउँ, किनभने स्रष्टा त्यो द्रष्टा हो जसले युग परिवर्तन गरिदिन सक्छ। त्यसकारण समाजलाई रूपान्तरण गर्न सक्ने, समस्याको समाधान चाहिँ खोज्ने किसिमको आशा आशावादी सृजना नै यहाँहरूले गर्नुभयो भने त्यो पक्कै पनि यहाँलाई पनि एउटा आशावादी सृजनाले सफल बनाउँछ र यसै गरी नै यहाँहरूले साधनालाई चाहिँ अब जस्तो अध्ययनको हिसाबबाट चाहिँ अध्ययन गरेर मात्र यहाँहरूले लेख्नु होला, अध्ययनको चाहिँ असाध्यै भनौँ स्रष्टाकै हिसाबमा चाहिँ स्रष्टा स्वयं आफै अध्ययनमा चाहिँ अलिकति कम भएको जस्तो देखिएको छ। किनभने अहिले नेपाली साहित्यको अवस्थालाई हेर्ने हो भने अहिलेसम्म विश्व साहित्यमा पुग्ने कुनै पनि कृतिहरू चाहिँ त्यति धेरै भनौँ नोबेल पुरस्कार पाउनेसम्मको हाम्रो नेपाली साहित्य त्यसको अझै विकास हुन सकिरहेको छैन। जसरी बरु अग्रज साहित्यकारहरू, स्रष्टाहरू है, जस्तो यति बेला देवकोटा महाकवि लक्ष्मणप्रसाद देवकोटालाई मैले सम्झिरहेको छु, विश्वेश्वर प्रसाद कोइराला, बालकृष्ण सम, त्यस्ता व्यक्तित्वहरू, सिद्धिचरण श्रेष्ठ होइन, कवि शिरोमणि लेखनाथ पौडेल, भानुभक्त आचार्य, यस्ता व्यक्तित्वहरू नेपाली साहित्यमा अहिले जन्मिनु भएको छ तर त्यसको पहिचान भएको छैन। सायद यो अलिकति कृति समीक्षा, अनुवाद र समालोचनाको पनि कमी होला, जस्तो त्यसको कमी रहेछ। मैले मञ्जरीलाई आज लिएर आफैले मेरो किताब हो भनेर जब उठे त आज मञ्जरीले एउटा अभियानलाई चाहिँ विश्व सामु हाम्रो झ्याउरे छन्दलाई पुर्याउनलाई एउटा ठुलो काम गरिरहेको छ जस्तो

0: यो अभियान मञ्जरीको यो समर्पण हो भनेपछि एउटा कृतिको कारणले मैले यो अभियान सञ्चालन गर्ने हिम्मत दिन्छ भने हामीसँग पनि हिरा मोती छन् त्यसलाई बुझ्ने कोसिस गरौँ यति भन्न चाहे।
1: अति व्यस्तताको बावजुद पनि यहाँ हाम्रो रेडियो नेपालको स्टुडियोमा आएर आफ्ना कुराहरू, आफ्ना व्यक्तिगत कुराहरू, त्यसै गरी पत्रकारिता क्षेत्र, त्यसै गरी साहित्यिक क्षेत्रका बारेमा पनि कुराकानी गरिदिनु भयो। यसको लागि रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद। र रेडियो नेपाल सुनिरहनुभएका हाम्रा श्रोतालाई यहाँ केही भन्न चाहनुहुन्छ?
0: मलाई यो अवसर प्रदान गर्नुभयो उषा दिज्यू, हजुरप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्न चाहन्छु। र रेडियो नेपाल सुनेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रहरूमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्न चाहन्छु। सायद धेरै समयपछि यहाँहरूले यो आवाज सुन्नुभएको छ, सामाजिक सञ्जालबाट सुन्नुभएको छ, युट्युबबाट सुन्नुभएको छ र टिकटकबाट पनि सुन्नुभएको छ। हामी झ्याउरी कविता लेखन पुनर्जागरण अभियानमा छौँ र नेपाली साहित्यमा, नेपाली बाङ्मयमा के छ भन्दा झ्याउरे छ भन्ने गराउनको लागि हामी यो अभियानमा छौँ। र एकचोटि सम्पूर्ण स्रष्टाले लेखिदिनुहोस्, सङ्गीतकारले सङ्गीत गरिदिनुहोस्, स्वरका ध्वनिहरूले स्वरको आवाज दिनुहोस् र झ्याउरेलाई विश्वमा पुर्याउन साथ दिनुहोस्। सबैले एकचोटि झ्याउरे लेखौँ र झ्याउरेलाई उचाइमा पुर्याउँ भन्न चाहन्छु। अन्तिममा सम्पूर्णमा हार्दिक झ्याउरे नमन, हजुर जय झ्याउरे साहित्य।
1: अन्तिममा यहाँको साहित्यिक तथा पत्रकारिता यात्रा अझै सफल रहोस् जीवन यात्राको तर्फबाट यही नै शुभकामना। अहिले हामी कुराकानी गर्दै थियौं पत्रकार तथा साहित्यकार रेणुका भट्टराईसँग। आजलाई जीवन यात्रा कार्यक्रमको समय सकिएको छ। अर्को हप्तासम्मका लागि प्राविधिक मित्रहरू राजु थापा, मिनरुवा बज्राचार्यका साथै कार्यक्रम सञ्चालिका म उषा लोहनी बिदा माग्छु। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। आज देशभर 8 राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ। महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान नाराका साथ आज दिवस मनाउन लागि हो। दिवसले महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियानलाई जोड दिँदै लैङ्गिक समानता, महिला सशक्तिकरण र हिंसा अन्त्यका लागि थप प्रयास गर्न आह्वान गर्दै आएको छ। 2063 जेठ 16 तत्कालीन पुनस्थापित प्रतिनिधि सभाले नेपाली महिलाका अधिकार सम्बन्धी महत्वपूर्ण 4 विशेष प्रस्ताव पारित गरेको दिनलाई स्मरण गर्दै वर्षनी जेठ 16 राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउँदै आइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सृजनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताउनु भएको छ। महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान आदर्श वाक्यका साथ आज मनाउन लागेको 8 राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ। घर, समाज, कार्यस्थल र निर्माण निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै लैङ्गिक समानता प्रवर्धन गर्न राज्य तथा नागरिक समाजबीच सहकार्य सुदृढ हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो। राष्ट्रपति पौडेलले दिवसको अवसरमा महिलाको हक अधिकार सुनिश्चित गर्न योगदान गर्नुहुने सम्बन्धित सबैलाई स्मरण गर्दै धन्यवाद समेत व्यक्त गर्नुभएको छ। 8 राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा उपराष्ट्रपति राम स्वाय प्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व, शिक्षा, उद्यम

लागि युद्ध विराम लम्ब्याउने तथा इरानको परमाणु कार्यक्रमबारे वार्ता सुरु गर्ने समझदारी बनेको अमेरिकी अधिकारीहरूले बताएका थिए। तर इरानले भने आफ्नो परमाणु कार्यक्रमबारे कुनै वार्ता नभएको प्रष्ट पारेको छ। इरानको सरकारी समाचार संस्था फार्सले ट्रम्पका पछिल्ला अभिव्यक्तिलाई भ्रामक रहेको उल्लेख गरेको छ। अमेरिकाले लामो समयदेखि इरानलाई युरेनियम उत्पादन बन्द गर्न र मौजदात सामग्री हटाउन दबाब दिँदै आएको छ। इरानले भने आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहेको दावी गर्दै आएको छ। र हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापी रेखा स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यूनचापी रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका तराई र पहाडी भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। आज राति सुदूरपश्चिम, बागमती, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। रेडियो नेपालबाट मध्याह 12 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 1 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

जीवनमा जब जो कोहीले निरन्तर संघर्ष गर्छ अवश्य पनि उसले सफलता प्राप्त गर्छ। नमस्कार, कार्यक्रम घर संसारबाट प्रविधि संयोजनमा मिनर्भा बज्राचार्य अनि म रुक्मिणी पोखरेल। यो कार्यक्रम यहाँहरूले प्रत्येक शनिबार मध्याह बाह्र बजेको समाचार पछि एक बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मिडियम वेबका सबै फ्रिक्वेन्सीहरू एफएम ब्यान्ड 98.1 मेगाहर्जका साथै फेसबुक पेज र मोबाइल एपमा पनि सहजै सुन्न सक्नुहुनेछ। मानिसलाई खुसी र आनन्द प्राप्त हुनु भनेको उसले गरेको मिहिनेतको प्रतिफल नै हो। खुसी धन र सम्पत्तिसँग सम्बन्धित हुँदैन, किनकि महलमा बस्ने मान्छे पनि सन्तुष्ट भएको पाइँदैन। इमानदारिताका साथ जब एक अर्कासँग व्यवहार गरिन्छ, त्यो जति सन्तुष्टि सायद अरू केही हुन सक्दैन होला। त्यसैले जीवन जिउने क्रममा हामी सधैँ सकारात्मक भावले अगाडि बढ्नु पर्छ। असमान व्यवहार गर्ने कुरा सम्बन्धित व्यक्तिको विचारमा भर पर्छ। हामीले हामी सबै मानव हौ भन्ने कुरालाई बिर्सन हुँदैन। हाम्रो समाज अवस्था, हाम्रो काम गर्ने शैली अनि हामी बाँचिरहेको परिवेश फरक फरक हुन सक्छ, तर पनि समग्रमा बुझ्नु पर्ने के हो भने मानव चोला उत्कृष्ट छ। त्यसैले जिन्दगीका हरेक बाटा तय गरी लक्ष्यसम्म पुग्नको लागि कर्म अर्थात् कामले महत्वपूर्ण स्थान राख्छ। यस्तो खाले व्यवहार आफ्नै घर परिवारबाट सुरु गर्नुपर्छ, जहाँ प्रेम, सद्भाव, नैतिकता, आदर सत्कार समावेश रहन्छ, त्यही सुन्दर घर परिवारको निर्माण हुन्छ। अनि त बन्छ सुन्दर घर संसार।

आजको कार्यक्रममा हामी तपाईँलाई सुनाउनेछौ अतिथिसँग गरिएको संवाद, पत्र पत्रिका अनलाइनबाट साभार गरेका सामग्री, साथमा गीत संगीत पनि। कार्यक्रमको अवधिभर हामीलाई सुनेर साथ दिनुहोला। कार्यक्रममा अब राख्दैछौ यो सांगीतिक कोसेली। रोशन केसी, दुर्गा खरेल र प्रवीण बेडुवालको स्वरमा रचना र संगीत रहेको छ अर्जुन पोखरेलको।

0: यो सांगीतिक कोसेलीपछि अब कार्यक्रममा राख्दैछौ सौगात गृहका साथै सौगात सहकारीमा आबद्ध भई कृषि व्यवसायबाटै उद्यमी बन्न सफल एक उद्यमी महिलासँग गरिएको संवाद। आउनुहोस्, उहाँलाई स्वागत गरौं। यहाँलाई कार्यक्रममा स्वागत छ। कार्यक्रमको सुरुवात गरौँ यहाँको परिचयबाट। परिचय भन्नुपर्दा
1: नमस्कार, म विमला थापा, सिन्धुली कमलामाई छ। म सौगात गृह सञ्चालिका र हाम्रो एउटा सामूहिक सहकारिता सौगातलाई उद्यम सहकारी संस्था, त्यसको पनि सञ्चालक।
0: हजुर, यहाँको जन्म चाहिँ कहाँ भयो होला?
1: मेरो सिन्धुली जिल्ला हाल श्री कमलामाई 2 हो।
0: हजुर,
1: चियाबारी भन्ने ठाउँमा
0: जन्म भयो। अहिले चाहिँ एउटा व्यवसायमा आबद्ध हुनुहुन्छ?
1: मेरो कर्मथलो पनि कमलामाई छ,
0: हजुर,
1: सिन्धुली नै हो। अहिले चाहिँ म व्यवसायमै आबद्ध छु, लगभग 18 वर्षदेखि।
0: हजुर, कस्तो खालको वातावरणमा यहाँ जन्मनु भयो, हुर्कनु भयो, अथवा यहाँसम्म आइपुग्दाखेरि कस्तो कस्तो वातावरण यहाँले पार गर्नुभयो, कस्तो थियो अवस्था?
1: म चाहिँ किसानकै छोरी हुँ।
0: हजुर,
1: मेरो बुवा अगुवा कृषक, त्यति बेला अगुवा कृषक भनेर चिनिनुहुन्थ्यो। बुवाले एकदमै धेरै आलु खेती गर्नुहुन्थ्यो, अनि बुवाले आलु खेती गर्दा बजारमा बेच्न ल्याउँदा बुवासँग त्यो दर्जीले सिलाएको छुर्के झोला लिएर पैसा लिन चाहिँ म बस्थेँ कि
0: बुवासँग।
1: त्यति बेलादेखि नै मलाई चाहिँ अलिकति इन्ट्रेस्ट थियो यो यसरी त पैसा कमाइँदो रहेछ, पैसा आउँदो रहेछ भन्ने कुरामा चाहिँ अलिक चासो लाग्थ्यो। मैले पछिल्लो चरणमा पनि मेरो पारिवारिक जब कर्मथलोमा आएँ त्यहाँ पनि चाहिँ मैले अब अरू अन्य भन्दा पनि अब म पनि सानो उद्यमशीलतातिरै चाहिँ
0: आबद्ध हुनुभयो। शैक्षिक यात्रा चाहिँ यहाँको त्यही कमलामाईबाटै सुरु भयो, अध्ययन त्यही गर्नुभयो कि?
1: मेरो कमलामाईबाटै सुरु भएको हो र मैले चाहिँ स्कुल लेभल चाहिँ यहाँ कमलामाई हाई स्कुलबाट गरेँ र मेरो उच्च शिक्षा चाहिँ हेटौडा क्याम्पसबाट भएको।
0: हजुर, परिवारमा को को हुनुहुन्छ, पारिवारिक पृष्ठभूमि भन्नुपर्दा को को हुनुहुन्छ?
1: मेरो परिवारमा चाहिँ आमा हुनुहुन्छ, सासु आमा,
0: हजुर,
1: अनि मेरो श्रीमान, मेरो 2 छोरा र 1 छोरी।
0: हजुर, पूर्ण परिवार छ।
1: हजुर हजुर।
0: तपाईँले गरिरहेको काममा पारिवारिक सहयोग चाहिँ कस्तो छ अहिलेसम्म?
1: सुरुको अवस्थामा त निकै चुनौतीपूर्ण थियो, परिवारले सहयोग नगरिरहेको अवस्था होइन, पिठो च्याख्ला गरेर नै हुन्छ र इज्जत गयो भन्ने खालको थियो, तर त्यसलाई चिर्दै चिर्दै अहिले चाहिँ पूर्ण रूपमा यो व्यवसायमा नै हामी, केही उद्यममा नै हामी सक्रिय छौँ। घर परिवारले
0: व्यवसाय गर्दाखेरि इज्जत जान्छ भन्ने खालको परिवारलाई अहिले सँगसँगै अगाडि बढाउनु भएको छ यहाँले?
1: हो, एकदम च्यालेन्ज थियो यो चाहिँ, एकदमै ठुलो च्यालेन्ज, मेरो पारिवारिक जुम्लनी भयो कारणले।
0: हजुर,
1: तर मैले चाहिँ यो व्यवसायलाई छोड्नै सकिनँ होइन, किनकि सम्भावना भएको व्यवसाय हो भनेर मैले छोड्नै सकिनँ र बिस्तारै मैले चाहिँ यसलाई निरन्तरता दिएकै कारणले अहिले यही नै हाम्रो आमदानीको स्रोत, हामी बाँच्ने स्रोत नै यही नै हो र सन्तुष्टि पनि छौँ कि हामी यो व्यवसायबाट अहिले।
0: हजुर, अहिले यहाँसँग कुरा गरिरहँदाखेरि जस्तो कि अलिकति द्वन्द्वका कुरा पनि आए परिवारसँगै होइन, किनकि मैले मलाई मन परेको पेसा म गर्दैछु, उहाँहरूको चाहिँ इच्छा छैन, तर पनि त्यहाँनिर सङ्घर्षको कुरा आयो, यो सङ्घर्षलाई सहजता रूपमा कसरी सम्भव भयो यहाँसम्म ल्याउनलाई, परिवारलाई समेट्नलाई?
1: मेरो युजमा चाहिँ एकदम पूर्ण रूपमा अब बुवा अहिले स्वर्गमा हुनुहुन्छ होइन,
0: हजुर,
1: यसलाई चाहिँ एकदम निरन्तरता दिनको लागि चाहिँ मेरो बुवाको एकदमै ठुलो हात छ।
0: ससुरा बुवाको कि आफ्नो बुवाको?
1: होइन, मेरो बुवाको चाहिँ, आफ्नो जन्मदिने बुवाको।
0: हजुर,
1: मेरो श्रीमान चाहिँ वैदेशिक रोजगारमा हुनुहुन्थ्यो, अनि मेरो श्रीमतले चाहिँ यहाँ पिठो च्याख्ला बेचेर अनि कहाँ कहाँ अब मञ्चमा भाषण गरेर बोलेर यो राम्रो तरिका भएन भन्ने पारिवारिक आयो, अनि मैले केही कुराहरू सम्हाल्थेँ बुवालाई पनि, के पिठो च्याख्ला गरेकी पढेकी छोरीले भन्ने कुरा भयो, बुवामा निर्देशकता चाहिँ भयो होइन।
0: हजुर,
1: तर मैले होइन बुवा यो सम्भावना छ, यो कुनै न कुनै दिन यो हिजोको अवस्थामा फिर्किन्छ होइन, आज चामल खाने भोलि च्याख्ला खाने दिन आउँछ, यो एकदम सम्भावना भएको पेसा हो भनेर मैले बुवालाई भने, बुवा आफै पनि अगुवा शिक्षक भएको हुनाले तेरो पेसा चाहिँ कम्तीमा छोरीले चाहिँ अँगाली है भनेर बुवाले एक किसिमले आफ्नो गर्व पनि गर्नुहुन्थ्यो र बुवाले नछोडी यसलाई निरन्तरता नै दिए भनेर बुवा आफै नै चाहिँ म सँगसँगै बसेर लगभग 1 वर्ष सँगसँगै बसेर मलाई यसलाई निरन्तरता दिनलाई सहयोग गर्नु भएको थियो।
0: प्रेरणाको स्रोत चाहिँ बुवा हुनुभयो होइन त?
1: मेरो एकदम प्रेरणाको स्रोत बुवा, त्यसपछि मेरो दाजु दिदीहरू होइन, सबैले कहिले गरेर त्यसलाई राम्रो छ नछोड होइन, सही ठाउँमा बसेर काम गर्न केही हुँदैन भन्ने खालको मलाई जहिले नै यो किसिमको निर्देशन चाहिँ मलाई मेरो बुवा दाजुभाइ आमा दिदीहरूले भन्नुहुन्थ्यो र बिस्तारै मेरो श्रीमान पनि नेपाल आइसकेपछि
0: हजुर
1: राम्रै रहेछ आफ्नो स्थानमा बसेर काम गरेको यो पेसाको सम्भावना गर्छ भन्ने कुरो बुझेपछि चाहिँ अहिले मलाई पूर्ण रूपमा
0: साथ सहयोग छ होइन त हजुर अहिले खासमा यति कुरा गरिरहँदाखेरि कामका बारेमा कुरा गरौँ तपाईँले गर्ने काम भनेको के हो
1: मैले चाहिँ के गर्छु भने अहिलेको अवस्थामा चाहिँ
0: हजुर
1: प्रत्यक्ष किसानका पुग्छु होइन उत्पादन गर्ने किसानहरूकोमा पुग्छु जो चाहिँ मलाई रिसोर्स चाहिन्छ नि त स्रोत चाहिन्छ नि त जस्तो म कोदो मकै फापर आलु विभिन्न चिजहरू तिल आलस दलन गर्ने चिजहरू चाहिन्छ नि मलाई म चाहिँ त्यो चाहिँ प्रत्येक किसानका पुग्ने कलेक्सन गर्ने काम गर्छु अनि त्यसपछि गएर किसानलाई नै तपाईँको क्वालिटी यस्तो हुनुपर्छ भनेर निर्देशन गर्ने काम गर्छु होइन र हामी समक्ष यस्तो खालको सामान आइपुग्नुपर्छ भनेर हाम्रो गोदाममा सामान आइसकेपछि चाहिँ अनि मेरा काम गर्ने बहिनीहरू हुनुहुन्छ अनि उहाँहरूलाई चाहिँ मैले यो किसिमको यस्तो किसिमको सामान चाहिँ उत्पादन हुनुपर्छ भनेर मैले विशेष गरेर उत्पादन र बजारीकरण चाहिँ हेर्छु मैले
0: हजुर सौगात गृहले गर्ने भनेको त्यहाँका स्थानीय स्तरका वस्तुहरू सङ्कलन गरेर तिनलाई चाहिँ बजारमा पठाउने काम गर्छ यसमा चाहिँ कतिजना संलग्न हुनुहुन्छ अहिले बहिनीहरूका कुरा गर्नुभयो यहाँले होइन
1: अब जनशक्ति भने मैले सौगात गृह चाहिँ यो मेरो व्यक्तिगत फर्म भयो होइन
0: हजुर
1: त्यसै गरेर हामी साना साना उद्यम गर्नेहरूको पनि एउटा सहकारी संस्था छ महिलाहरूको त्यो सहकारी संस्थाका सदस्यहरूले पनि उत्पादन गरेको सामानहरू हामी किन्छौँ कि होइन सहकारीले किन्छ त्यो सहकारीमा म पनि छु अनि त्यो सहकारीले किनेर प्रोसेसिङ गर्छ केही सामानहरू त्यो सामानलाई पनि म किन्ने काम गर्छु र मैले चाहिँ विशेष चाहिँ खालि सामान सङ्कलन क्वालिटी र बजारको माग अनुसार कस्तो उत्पादन गर्ने त्यसमा निर्देशित गर्छु अहिले हामीसँग त्यो चारजना बहिनीहरू हुनुहुन्छ
0: चारजना बहिनीहरूले रोजगार पाउनु भएको छ
1: पहिले सातजना थिए
0: हजुर
1: अब अहिले चाहिँ अलिकति बजारमा अलिक समस्या नै छ होइन त्यसले गर्दाखेरि चाहिँ अहिले चारजना मात्रै बहिनीहरू
0: खासमा यहाँले त्यस्ता सामग्रीहरू सङ्कलन गरेर जुन वस्तुहरू सङ्कलन गरेर बजार पठाउनुहुन्छ बजारमा चाहिँ अहिले हेर्दाखेरि होइन के को माग बढी भएको देखिन्छ
1: अब यो एक वर्ष यताको उसलाई हेर्दाखेरि चाहिँ मैले रैथानेमै काम गरिरहेको अवस्थामा हेर्दाखेरि चाहिँ पहिले कोदोको पिठो जाडोमा बिक्थ्यो गर्मीमा बिक्दैन थियो
0: हजुर
1: अब अहिले यो वर्ष चाहिँ बाह्रै मास कोदोको पिठो चाहिँ निरन्तर गएको छ कोदोको माग भएको छ होइन एकदमै कोदोप्रति मान्छे आकर्षित भएर नै होला होइन त्यसै गरेर फापरको पिठो मकैको च्याख्ला अनि त्यसपछि आलसको दाना आलसको धुलो तिलको धुलो अनि दाल जन्ने चिजहरू चाहिँ बढी गरेर माग्छ यहाँ हामी कहाँबाट चाहिँ
0: स्वास्थ्यको दृष्टिकोणले बढी बिकेको होला कस्तो छ के बुझ्नुभयो यहाँले
1: अब स्वास्थ्यको दृष्टिकोणले नै हो किनभने अब अहिले कतिपय रोगहरूलाई चामल खान नहुने होइन च्याख्लै खानुपर्ने पिठो जन्ने चिज खानुपर्ने भएको हुनाले पनि होला अब हिजो मका चाहिँ यस्तो पिठो च्याख्ला गरेर नि जीविका चर्छ भन्ने मान्छे नै आज मका चाहिँ नियमित ग्राहकको रूपमा हुनुहुन्छ होइन भनेपछि त्यो स्वास्थ्यकै दृष्टिकोणले हो कि यो चाहिँ बढी बिक्री भएको अलिकति जनचेतना नै फैलिएर होला पहिले कोदो खाएर छाती पोल्छ भन्ने त्यो गर्मीमा अब अहिले होइन कहाँ पोल्नु छाती एकदम यो त कोदो त जहिले नै खानुपर्ने छ भन्ने मानसिकता चाहिँ मान्छेमा आएको छ
0: हजुर एउटा उद्यममा लागिरहँदाखेरि आय आर्जनको कुरा पनि जोडिन्छ होइन कस्तो हुँदैछ आय आर्जनमा कतिको टेवा पुग्ने रहेछ
1: आय आर्जन मेरो त स्रोत नै यही भए हुनाले मेरो सबै छोराछोरी पढाउने आफू पालिने त्यसपछि औषधि उपचार बिजुली पानी सबै जति पनि छ मेरो यसैबाट हो मेरो खेतीपाती केही नै छैन
0: हजुर व्यवसाय मजाले चलेको छ
1: व्यवसायबाटै हो त्यस कारणले गर्दाखेरि आय आर्जन नहुने भन्ने गरेपछि नहुने भन्ने नै छैन के म्याडम
0: हजुर
1: गर्न चाहिँ सक्नु पर्यो क्वालिटी दिन सक्नु पर्यो होइन र किसानबाट क्वालिटीको सामान पनि लिन सक्नु पर्यो होइन किसानलाई पनि त्यही अनुसारको निर्देशन गर्नु पर्यो यो मल लाउनु यो बिरुवा लगाउनुहोस् भनेर हामीले पनि सल्लाह सुझाव चाहिँ दिनुपर्ने हुन्छ किसानलाई पनि
0: किसानको बारीसम्म पुग्नुहुन्छ र बजारमा पनि पुग्नुहुन्छ
1: म किसानको बारीमै पुग्ने हो किसानसँगै बसेर ल यस्तो किसिमको खेती लाउनुहोस् यो माग छ भन्ने हो उहाँहरूको खेतीको अवस्था कस्तो छ बा भिरालो जग्गाहरू बढी छैन त्यहाँ देसा लगाइदिनुहोस् भिरालो लगाइदिनुहोस् भन्ने हो होइन त्यो चिजलाई हामीले नै किन्ने निश्चित गर्ने हो उहाँहरूसँग त्यसपछि उहाँहरूबाट आएको चिजलाई यहाँ बसेर मजाले धोइ पखाली सुकाइ केलाइ गरेर पिसेर अनि त्यसपछि बजारमा चाहिँ गुणस्तरीय सामान चाहिँ दिने हो हामी।
0: हजुर, बजारका कुरा गर्नुपर्दा तपाईँको सामान कुन कुन बजारमा जान्छ?
1: चाहिँ स्थानीय बजारमा पनि राम्रो सामान खपत हुन्छ।
0: हजुर,
1: त्यसपछि राष्ट्रिय बजारमा पनि कम्पनीहरूमा मेरो सामान चाहिँ राम्रो मार्कमा जान्छ।
0: सामान पुगिरहेको अवस्था छ कि कहिले काहीँ बनाएको सामान पनि ओहो गएन भन्ने खालको हुन्छ?
1: होइन, बजारको सामान गएन भन्ने त मेरोमा त प्रश्न नै छैन, होइन।
0: हजुर,
1: सामान नै पुर्याउन सकिँदैन कि, किनभने कहिले काहीँ चाहिँ के भइरहेको हुन्छ भनेदेखि, अब अहिले कोइली मान्छेले कोदो फापर जुनेलो मकै त्यति प्रयोग गर्दैन थिए, बिक्दैन थियो, होइन।
0: हजुर,
1: अब अहिले चाहिँ बोटमै चाहिँ एडभान्स पेस्किदिन जान्छन् कि अहिले किसानलाई।
0: हजुर हजुर,
1: अनि त्यसले गर्दाखेरि सामान कहिले काहीँ हामीले चाहिँ त्यो लिइराखेको ठाउँमा पनि अर्कोले अलिक उच्च मूल्य दिएर उम्काइदिन्छ क्या सामान, त्यस्तो अवस्था छ। त्यो अवस्थामा चाहिँ सामान पुगिरहेको हुँदैन, त्यो चाहिँ अवस्था छ, तर नबिक्ने भन्ने त छँदै छैन।
0: यहाँले जुन बजारीकरणको कुरा गर्दाखेरि बजारमा मजाले जान्छ सामानहरू, होइन?
1: मजाले जान्छ सामान, अहिले त इको बजारमा पनि एकदमै राम्रो, अब होटेलहरू हाइवे लाइनहरू पढ्यो, होइन।
0: हजुर,
1: त्यसले गर्दा एकदमै राम्रो सामानहरू चाहिँ पर्छ हामीसँग, बजारको चाहिँ खासै समस्या छैन। र हामीले एउटा चाहिँ काम के गर्न सकिएको छ भने, अहिलेसम्म हामीले आर्थिकलाई आर्थिक कमाउन सकिएको छैन होला पैसा, तर शुद्धता भनेर चाहिँ नाम कमाइसकेका छौँ क्या हामीले, त्यहाँको चिज चाहिँ शुद्ध हुन्छ भन्ने जनमानसमा चाहिँ थाप छ, त्यसले गर्दा हाम्रो सामान सहज रूपमा बिक्री हुन्छ।
0: त्यसमा मेहनत गरेर नै पाइयो यो प्रतिफल पनि?
1: यो चाहिँ मेहनत नै हो, र ग्राहकलाई जहिले नि के त भने त्यहाँ चाहिँ राम्रो चिज पाउँछ शुद्ध पाउँछ है भनेर ग्राहक पनि यहाँ आइपुग्नु हो कि।
0: हजुर, एउटा गृहिणी हुनुहुन्छ, होइन, महिला हुनुहुन्छ, अलिकति सङ्घर्षका कुरा पनि यहाँले भन्नुभयो, किनकि यो गर्छु भन्दाखेरि घरबाट पनि अलिकति साथ सपोर्ट नपाएको अवस्था, र अहिले चाहिँ सम्पूर्ण परिवार एक भएर अगाडि बढेको अहिले यहाँसम्म आइपुग्दाखेरि समयले जुरायो, होइन। उद्यममा महिलालाई अथवा गृहिणीलाई चाहिँ कसरी जोड्न सकिन्छ, यहाँले यत्रो अनुभव गरिरहँदाखेरि के भन्नुहुन्छ यहाँले?
1: पहिलो कुरो चाहिँ जो उद्यम गर्छु भन्ने व्यक्ति हो उहाँ स्वयंको भित्री इच्छा हुनु पर्यो, म यो उद्यम गर्छु भनेर उहाँले छनौटमा ल्याउनु पर्यो कि, है।
0: हजुर,
1: छनौटमा ल्याइसकेपछि उहाँले आफ्नै किसिमको योजना बनाउनु पर्छ, म यति लगानी गर्छु, यो सामान उत्पादन गर्छु र यो सामानलाई यहाँ लगाएर बेच्छु भने,

0: हजुर, अब लगानीका कुरा, आर्थिक पाटो, सबै कुरा जोडिन्छ यसमा, होइन? योजनाका कुरा पनि चाहियो, इच्छा शक्ति पनि चाहियो, यी सबै कुरा जोडिन्छ। तपाईँले सौगात गृह जब सुरुवात गर्नुभयो, वास्तवमा भन्नुपर्दा कति लगानीबाट सुरु गर्नुभयो र यहाँसम्म आइपुग्दा कति जति पुग्यो होला?
1: मेरो त शून्य लगानीबाटै सुरु भन्दा नि हुन्छ, होइन?
0: हजुर,
1: मैले हामीले महिलाहरूले लाउने टिका छैन, टिकाबाट सुरुवात गरेको हो कि, होइन?
0: हजुर,
1: टिकाबाट पहिले सुरुवात गरेको, अनि यो एकचोटि नाका बन्द भयो, अनि त्यो कच्चा माल आउन नेपालमा नदिने इन्डियाको, होइन, त्यो बेलामा बन्द भएपछि मैले यो बाह्य स्रोतमा आधारित व्यवसाय हुँदैन भनेर मैले अनि स्थानीय स्रोतमा आधारित के गर्ने त भनेर यो पेसा छनौट गरे हो, होइन?
0: हजुर,
1: र मैले चाहिँ सुरुमा 4,000 रुपियाँबाट सुरु गरेँ व्यवसायलाई चाहिँ। अब 4,000बाट सुरु गरेर अब त्यसलाई चाहिँ अहिले टिकालाई छोडेर ठ्याक्कै म यो खाद्यान्नपट्टि कन्भर्ट भएँ, होइन,
0: गएँ,
1: व्यवसाय चेन्ज गरेँ। अब अहिले चाहिँ मैले वार्षिक रूपमा, अहिले त स्वास्थ्यै घटेको छ मेरो, तर योभन्दा अगाडि 3 वर्ष अगाडिसम्म चाहिँ मैले 70 लाखसम्मको कारोबार चाहिँ वार्षिक गरेको थिएँ।
0: 4,000बाट टेकिएको खुट्टा 70 लाखमा पुग्यो
1: थियो। अहिलेको यो 2 वर्ष यता चाहिँ अहिले स्वास्थ्यै म 30 झरिसकेको छु, होइन?
0: हजुर,
1: किनभने अहिलेको अवस्थै त्यस्तो बनेर गयो, होइन? अब दिनानुदिन छोराछोरी पढे, अनि छोराछोरी वैदेशिक नेपालमा नबस्ने, अड्याउनै नसकिने, होइन,
0: हजुर,
1: नेपालमा बस्नुपर्छ भने म केही पनि गर्दिनँ भन्ने, अब त्यही त हो। त्यसले गर्दा एक कारण म अलिकति ब्याज भएको कारण मेरो पैसा जम्मै बाहिर गयो, छोराप्रति छोराछोरीप्रति भनौँ न,
0: हजुर,
1: त्यसले गर्दा चाहिँ मेरो एक त अहिले अवस्था नै खत्केर पनि मैले 2-3 वर्ष अगाडिसम्म 70 लाखको कारोबार भएको व्यवसाय 30 लाखमा चाहिँ अहिलेको अवस्थामा।
0: हजुर, यसरी व्यवसाय गर्दाखेरि होइन तालिमको आवश्यकता कतिको पर्दो रहेछ, के हुँदो रहेछ यसमा?
1: तालिमको आवश्यकता चाहिँ क्षमता अभिवृद्धिको तालिमहरू आवश्यकता पर्छ, र प्लस सबभन्दा हामी उद्यमीहरूलाई आवश्यकता भनेको चाहिँ त्यो कुरोमा सरकारको ध्यान राखेन कि जस्तो लाग्छ मलाई, होइन? हामीलाई व्यवसायको तालिम, क्षमता अभिवृद्धिको तालिम दिइरहँदा एकदम स्पेसलाइज भएर उद्यमीहरूलाई एकाउन्टिङ तालिम दिन जरुरी छ, कि उद्यमको व्यवसायको लेखा कसरी राख्ने भन्ने चाहिँ, है?
0: हजुर,
1: अहिलेसम्म त्यस्तो किसिमको छुट्टै उद्यमशीलताको लेखा कसरी राख्ने भनेर ट्वाक्कै कुनै पनि निर्देशिकाहरू दिएको अवस्था छैन नि त। जोडिन्छ यसो 3 दिनको तालिममा, 1 दिन 1 घन्टाको कुरा ब्याङ्कसँग जोडिन्छ, आर्थिकसँग जोडिन्छ, अलग कुरा हो, तर ठ्याक्कै अभ्यासमा ल्याइएको छैन। तर अभ्यासमा ल्याउनु जरुरी छ, जब उद्यमी सिर्जना हुन्छ, व्यवसाय सुरु गर्छ, उद्योग दर्ता गर्छ अथवा कम्पनी दर्ता गर्छ, होइन, त्यो आवश्यकता एउटा छ। र तालिम गोष्ठी त्यसरी हामीले उत्पादन गरेका वस्तुहरूलाई चाहिँ बजार प्रवर्तन गर्नको लागि बजारका कुराहरू चाहिँ एकदमै आवश्यक छ, र त्यो दिइरहने भन्दा नि हामी आफू स्वयं उद्यमीले चाहिँ त्यस्ता अवसरहरू खोज्नुपर्छ
0: जस्तो लाग्छ। हजुर,
1: खोज अनुसन्धान गर्ने अध्ययन पनि हुनु पर्यो, हामीले पनि
0: अध्ययनशील हुनु पर्यो, होइन? एउटा उद्योग सञ्चालन गर्दा आउने कठिनाइहरू चाहिँ के हुँदो रहेछन्, यहाँले केही भोग्नुभयो त्यस्तो?
1: उद्योग सञ्चालन गर्दा त कठिनाइ त सामाजिक रूपमा पनि छ, होइन, आर्थिक रूपमा त झनै ठुलो छ, किनकि महिलाहरूमा त्यति सहजता छैन आर्थिकमा, होइन। त्यसपछि गएर अर्को कुरा भनेको मैले अहिले भनिहालेँ, आफ्नो उद्योगको रेकर्डहरू राख्न नसक्ने त्यो ठुलो कठिनाइ हो कि, सबैको छ। यो ठुला ठुला उद्योगहरूको मान्छे राखेर होला, होइन म्याडम?
0: हजुर,
1: तर साना साना घरेलु उद्यमहरूमा त्यो समस्या छ कि, अहिले एकदमै देखिरहेको छ। तर यसलाई कसरी प्लानिङमा हाल्ने भन्ने कुरामा चाहिँ मैले पनि स्थानीय सरकारसँग एक दुईचोटि कुरा गरेँ, होइन, खालि हामी क्षमता अभिवृद्धि खालि सिप विकासमा चाहिँ अभिवृद्धि गरिरहेका छौँ, होइन, हाम्रो लेखालाई चाहिँ अलिकति अभिवृद्धितिर लैजाउँ भन्ने खालको कुरा चाहिँ मैले गरेँ। त्यसले गर्दाखेरि सामाजिक, भौतिक, आर्थिक सबै कुरामा चाहिँ महिलाहरूलाई गाह्रो चाहिँ छ क्या मेरो।
0: यहाँले देख्नुभएको जस्तो कि अब उद्योग सुरुवात गरियो, बिक्री बन्डा पनि अगाडि बढ्छ, आउने सामान पनि आइरहेको हुन्छ, लेखा चुस्त दुरुस्त नहुँदाखेरि अलिकति दुःख पाइन्छ भन्नु खोज्नु भयो?
1: त्यो लेखा चुस्त दुरुस्त नहुँदा पनि दुःख पाइन्छ, अनि म घाटामा छु कि नाफामा छु भन्ने पनि थाहा हुँदैन नि त।
0: हजुर,
1: होइन, जब मान्छेले चाहिँ आफ्नो व्यवसायको लेखा चुस्त दुरुस्त भयो भने मेरो उद्योग कुन अवस्थामा छ, अब मैले कहाँनिर के गर्दा चाहिँ अझ सहज हुन्छ भन्ने कुरो त्यो पोट्याउन सकियो नि त।
0: हजुर,
1: अब अहिले कतिपय साना घरेलु उद्यमीहरू

0: पता गरे पनि लेखालाई अपडेट गर्न नसकेको कारणले म कहाँ छु भन्ने कुरो देखाउन सकिरहेको अवस्था छैन कि।
1: हजुर हजुर, हाम्रो देशको शिक्षा जुन छ नि अहिलेको शिक्षा खासमा कस्तो खालको हुनुपर्छ, अहिलेकै ठिक छ अथवा सानैदेखि केही व्यवसायमा जुट्ने खालको अथवा सिक्ने खालको हुनुपर्छ कि कस्तो देख्नुहुन्छ यहाँले शिक्षा?
0: यस्तो छ म्याडम, अहिलेको अवस्थामा भन्ने हो भने त मेरै बालबच्चाले चाहिँ कोदो भनेको के हो भनेर चिन्दैनन् कि, फापर भनेको के हो भनेर चिन्दैनन्
1: होइन।
0: त्यसले गर्दाखेरि हामीले चाहिँ यो सानैदेखि शिक्षामा जस्तो पहिले हामीले संस्कृत पढ्थ्यौँ होइन,
1: हजुर
0: हामीले पढ्दाखेरि संस्कृत पढ्थ्यौँ तर बिचमा संस्कृत पढाइ सुरु हुन छोड्यो नि त होइन, फेरि अहिले संस्कृत लागू भयो बच्चाहरूले आए कि यो संस्कृत राख्यो भनेर बच्चाहरूको सुन्नमा आउँदो रहेछ। पहिलेदेखि नै यस्ता किसिमका उद्यमशीलताका कुरा कृषिका कुरा चाहिँ एकदम जोड्न जरुरी छ, ताकि कुनै बच्चाहरू यस्ता हुन्छन् कि उनीहरूले कृषि उद्यमशीलता होइन लाई रोज्न सक्छ कि।
1: हजुर,
0: एकैचोटि माथि गएर उसलाई प्लस टू गरेपछि त यो गर भन्दाखेरि कसैले पचाउँदैन, जस्तै मेरै बच्चाहरूले मैले बनाइराखेको चिज आएर खेलाउँछ नि त, हेर्छ नि त के बनाएको भनेर इन्ट्रेस्ट हुन सक्छ। मेरो छोरीले म मच्याउरा हालिराखेको हुन्छ म पनि हाल्छु मम्मी भनेर कहिलेकाहीँ हालिरहेको हुन्छ कि,
1: होइन
0: त्यो चाहिँ एउटा इन्ट्रेस्ट हो नि त। म पनि केही गरिनँ भने यही व्यवसाय गर्छु मम्मी, मच्याउरा हालेर चाहिँ म पालिन्छु भन्छन् कि होइन।
1: हजुर, प्र्याक्टिकल्ली हुनु पर्यो शिक्षा चाहिँ सानैदेखि। भावी पुस्ताका लागि के सन्देश दिन चाहनुहुन्छ, के भन्नुहुन्छ?
0: भावी पुस्ताको लागि म त के भन्छु भनेदेखि, पहिलो पाठशाला घर भएको हुनाले बालबच्चालाई सानैदेखि हाम्रो सांस्कृतिक रूपमा पुराना कुराहरूलाई अवलम्बन गर्नुपर्छ, चिनाउँदै जानुपर्छ होइन, के हो भनेर अचम्म बच्चाले नमानोस्, उसले सिक्दै जाओस् र पुर्खाले गरेका कुराहरूलाई चाहिँ संस्कारमा ढाल्दै ल्याओस् भन्ने मेरो चाहिँ सन्देश छ।
1: हजुर हजुर, सौहार्दपूर्ण परिवार हुनको लागि वास्तवमा घरको प्रत्येक सदस्यको जिम्मेवारी त हुन्छ नै होइन, खासमा एउटा सौहार्दपूर्ण परिवार हुनको लागि के चाहिन्छ जस्तो लाग्छ यहाँलाई?
0: सबै कुरा त्यसमा चाहिँ आर्थिक भौतिक सबै कुराहरू जोडिन्छ, तर गार्जनसिप चाहिँ संस्कारमा गर्नु पर्यो र आफूले गरेको संस्कार व्यवहारहरूलाई अनि उद्यमहरूलाई चाहिँ आफ्नो बालबच्चामा बिस्तारै सेयर गर्दै जानु पर्यो, सिकाउँदै जानु पर्यो होइन, र घर परिवारमा भएको कुरामा चाहिँ एक आपसमा सेयरिङ हुनु पर्यो कि, जसले गर्दाखेरि चाहिँ बाउको समस्या आमालाई मात्र थाहा नभएर बालबच्चालाई थाहा होस्, आमाको समस्या पनि सबै बालबच्चालाई थाहा होस् होइन, त्यो किसिमले चाहिँ पारिवारिक सरसल्लाह सेयरिङबाट नै एउटा सौभाग र पूर्व वातावरण सृजना हुन्छ, र हामी जस्ता उद्यम गर्ने महिलाहरूले त झन् के छ भने आफ्नो कुराहरूलाई सेयरिङ गर्न जरुरी छ, परिवारमा सन्तुष्टता चाहिँ मिल्छ। घरि दुःख गरे पनि बेलुका चाहिँ धेरै खाए पनि रमाइलो गरी ल यो चाहिँ यस्तो भनेर त्यसको व्याख्या गर्दै खाइयो भने एउटा अर्कै स्वाद आउँछ, त्यसले छुट्टै किसिमको त्यसले दिदी पौष्टिकता त छँदैछ होइन, तर एक किसिमको मानसिक रूपमा पनि हामी सन्तुष्टि भइन्छ।
1: जीवन के हो त, जीवन यसो बुझ्दाखेरि
0: जीवन म्याडम सङ्घर्ष हो, सङ्घर्ष गर्न सिक्नुपर्छ, जिउन जान्नुपर्छ, र यसलाई सहज जान्ने कि असहज जान्ने भने आफ्नै हातमा छ।
1: हजुर,
0: यो जीवनको ड्राइभर आफै हो, ड्राइभिङलाई चाहिँ सहजता गर्ने कि असहजता गर्ने।
1: हजुर, हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ, यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको कार्यक्रम घर संसार सुनेर बस्नुहुने आदरणीय श्रोतालाई के भन्नुहुन्छ यहाँले?
0: सम्पूर्ण महानुभावहरूलाई म के भन्न चाहन्छु भने, मैले पनि सानो एकदम जिरो ब्यालेन्सबाट शून्यबाट व्यवसायलाई सुरुवात गरेको हुँ, र बिचमा केही कठिनाइहरू आए पनि मैले विचलित नभइकन त्यसलाई निरन्तरता दिने काम गरेँ, जसले आज त्यो निरन्तरताको कारणले नै आज मलाई यो उद्यमले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ, र मैले उद्यमशीलताबाट नै चाहिँ धेरै साथीहरू बनाउन सफल छु होइन, मैले जानिरहेका कुरा मैले सिकिरहेका कुरा मैले अर्को साथीलाई प्रेरित गरेर उद्यमी बनाउन सफल छु होइन, त्यसले गर्दाखेरि म घरमा बसिरहनु भएको महानुभावलाई पनि भन्न चाहन्छु, घरैबाट सुरुवात गरौँ उद्यमशीलतालाई, ठुलो लगानीमा मात्रै उद्यम हुन्छ भन्ने छैन, सानो लगानीबाट नै उद्यम सिर्जना हुन सक्छ, र त्यसलाई हामीले गरेका सिर्जनालाई बजारमा ल्याउनको लागि हामी विभिन्न निकायहरूसँग जोडिन, हाम्रो कुराहरूलाई बाहिर ल्याउन, उत्पादनलाई बाहिर ल्याउन चाहिँ हामीले पछि पर्नु हुँदैन, ताकि हामीले गरिरहेको काम समाजलाई चाहिँ राम्रो भइरहेको हुनसक्छ। त्यसले गर्दाखेरि प्रत्येक दिदी बहिनीहरूलाई म भन्न चाहन्छु, खाली नबसौँ, उद्यमशीलतामा उद्यममा नै लागौँ भन्ने आग्रह गर्छ।
1: हस् त, हामीलाई अमूल्य समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: हजुरलाई पनि यो मौका प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद।
1: यतिन्जेल सुन्नुभयो सौगात गृहकी सञ्चालिका विमला थापासँग गरिएको संवाद। यो संवाद पछि अब कार्यक्रममा राख्दैछौ सांगीतिक कोसेली। स्वर रहेको छ रीता केसी र प्रवीण बेडुवालको, रचना रहेको छ रमेश कोइरालाको भने संगीत रहेको छ राजकुमार बगरको।

हामी कार्यक्रम घर संसारमा छौँ। अब कार्यक्रममा राख्दैछौ विभिन्न जानकारीमूलक सामग्री। यो पहिलो सामग्री रहेको छ परिकार सम्बन्धी। आजको परिकारमा हामी तपाईँलाई सुनाउँछौ ब्ल्याक मसरुम विथ कोरिएन्डर का बारेमा। यसलाई चाहिने सामग्री भनेको सीताके मसरुम अर्थात सीताके च्याउ 250 ग्राम, हरियो धनियाँ 50 ग्राम, सेतो तिल 3 ग्राम, सेतो मरिचको धुलो 3 ग्राम, सेतो तिलको तेल 1 ठुलो चम्चा, ससाना टुक्रा पारिएको लसुन 3 पिस अनि नुन स्वाद अनुसार। यति सामग्री तयार पारिसकेपछि अब कसरी पकाउने त यसका बारेमा जानकारी लिऊ। सफा प्यान बसालेर तेल हाल्ने, त्यसमा ससानो गरी काटिएका लसुन फुराउने अनि पानीमा भिजाएको कालो सीताके च्याउलाई हालेर आगो कम आँचमा फ्राई गर्ने, त्यसमा मरिचको धुलो र नुन राखेर राम्ररी चलाउने, यसपछि हरियो धनिया हालेर पुनः मिक्स गर्ने, अन्तिममा सेतो तिल र थोरै तिलको तेल राखेर मजाले चलाउने। अब यो हेर्दै खाउ खाउ लाग्ने परिकार सर्भ गर्नका लागि तयार भयो। साँझको बेला स्न्याक्सका रूपमा खान सकिने यो परिकार धेरैको मुखैमा झुन्डिने खालको बन्छ। अहिले यहाँलाई सुनायौ ब्ल्याक मसरुम अर्थात कालो खालको च्याउलाई हामीले कसरी तयार गर्दाखेरि मिठो परिकार बन्न सक्छ भन्ने बारेमा जानकारीमूलक सामग्री।

अब राख्दैछौ सौन्दर्य सम्बन्धी यो जानकारीमूलक सामग्री। केशका लागि सही कन्डिसनरको प्रयोग कसरी गर्ने भन्ने बारेमा। केशको हेरचाह गर्नको लागि कन्डिसनरको ठूलो महत्वपूर्ण भूमिका रहन्छ, तर कन्डिसनर हामीले कसरी प्रयोग गर्ने भन्ने कुरा अब जानौ। केशको सुरक्षा सुनिश्चित गर्न समय समयमा आवश्यक ट्रिटमेन्ट गर्नुपर्छ। त्यसमध्ये एक हो हेयर कन्डिसनिङ। घरायसी उपायसँगै बजारमा विभिन्न कन्डिसनर उपलब्ध हुन्छन् जो हरेक प्रकारका केशका लागि बनाइएका हुन्छन्, तर तिनीहरूको छनौट सावधानीपूर्वक गर्नुपर्छ, अन्यथा गलत कन्डिसनर प्रयोग गर्दा केशको स्वास्थ्य बिग्रन सक्छ। धेरैजसो आकर्षक प्याकेजिङ र विज्ञापनमा मात्र ध्यान दिन्छन्, तर कन्डिसनरमा भएको सामग्रीलाई महत्व दिँदैनन्। कुनै पनि उत्पादन खरिद गर्दा सबैभन्दा पहिला त्यसमा उल्लेख गरिएका निर्देशन ध्यानपूर्वक पढ्नु आवश्यक रहन्छ, त्यसका बारेमा जानकारी लिनु पर्ने हुन्छ। केशको बनावट अनुसार सही कन्डिसनर छान्दा केश स्वस्थ, चम्किलो र नरम बन्छ। त्यसका लागि केशको बनावट, आवश्यक हाइड्रेसन र आवश्यक पोषण बुझ्नु जरुरी हुन्छ। पातलो वा हलुका केशका लागि कस्तो खालको कन्डिसनर प्रयोग गर्ने। केश पातलो हुनुका दुई कारण हुन सक्छन्, एउटा गलत हेरचाह, अर्को वंशानुगत विशेषता। सही हेरचाह मार्फत यसको सुधार सम्भव छ। विशेष गरी हल्का तथा भोलुमाइजिङ फर्मुला भएका कन्डिसनर पातलो केशका लागि उत्कृष्ट विकल्प हुन्। यस्ता केशलाई चमकका साथै नमीको आवश्यकता हुन्छ, तर कन्डिसनर खरिद गर्दा बायोटिन, क्याफिन, प्यान्थेलोन र ओमिनिया एसिड जस्ता तत्व नभएको सुनिश्चित गर्नुपर्छ। साथै कन्डिसनर लगाउँदा क्राउन क्षेत्रमा नलगाई जरा अर्थात् रुटबाट 2 इन्च परबाट मात्र प्रयोग गर्नुपर्छ। बडी मोइस्चराइजिङ युक्त कन्डिसनरको प्रयोग गर्नु हुँदैन। सामान्य केशका लागि कस्तो खालको कन्डिसनर प्रयोग गर्ने। यस्तो केशलाई स्वस्थ राख्न हाइड्रेसन सन्तुलन कायम राख्नु आवश्यक छ। यदि केश चम्किलो र स्वस्थ छ भने त्यसलाई जोगाइराख्न भिटामिन ए, सी र ई युक्त कन्डिसनर प्रयोग गर्नु उपयुक्त हुन्छ। साथै कन्डिसनरले केशको नमी कायम राख्न मद्दत गर्छ। यस्ता केशमा नमी सन्तुलन कायम राख्न कन्डिसनरको प्रयोग गर्नुपर्छ। अत्याधिक हेभी फर्मुला भएका कन्डिसनर प्रयोग नगरेकै राम्रो मानिन्छ। बारम्बार कन्डिसनर परिवर्तन गर्नु हुँदैन। कर्ली केशका लागि, कर्ली केशलाई राम्रो नमी आवश्यकता पर्ने भएकोले मोइस्चराइजिङ र डिप कन्डिसनरको प्रयोग गर्नुपर्छ। यस्तो कन्डिसनरले केशलाई चमक दिने मात्र होइन पोषण पनि प्रदान गर्छ। कन्डिसनर छान्दा प्रोटिन युक्त सामग्री भएको सुनिश्चित गर्नुपर्छ। यसका साथै सिया बटर, अलिभ तेल र ग्लिसरिन भएका कन्डिसनर उपयोगी हुन्छ जसले केशको हाइड्रेसन र लचकता कायम राख्छ। यस्तो केशमा सिलिकन वा सल्फेट भएका कन्डिसनर प्रयोग गर्नु हुँदैन। साथै सुक्खा पार्ने कन्डिसनरबाट बच्नुपर्छ। मोटो वा कडा केशका लागि कस्तो खालको कन्डिसनर प्रयोग गर्ने यो पनि जान राखौ। यदि केश मोटो वा कडा बनावटको छ भने पहिले केशलाई नरम बनाउनु आवश्यक छ। त्यसका लागि कन्डिसनरमा एभोकाडो तेल र सोया मिल्क जस्ता तत्व हुनुपर्छ। यस्तो तत्वले केशलाई गाढा र सिल्की बनाउनुका साथै भोलुमलाई पनि स्मुथ बनाउँछ। हेभी फर्मुला भएका तथा केशलाई स्मुथ बनाउने खालका कन्डिसनर प्रयोग गर्नुपर्छ। केशलाई हाइड्रेटिङ कन्डिसनर फाइदाजनक मानिन्छ। लाइट कन्डिसनर प्रयोग गर्नु हुँदैन किनभने यसले केशलाई नरम बनाउँदैन। तैलिया अर्थात् तेल आउने केशका लागि कस्तो खालको कन्डिसनर प्रयोग गर्ने। स्काल्प सुक्खा हुनेहरूको केश बढी तैलिए हुन सक्छ। स्काल्प ड्राई हुँदा तेल ग्रन्थीले अधिक तेल उत्पादन गर्न थाल्छ जसले गर्दा केश चिप्लो देखिन्छ। धेरै जनाले केश तैलिए हुने डरले कन्डिसनर प्रयोग गर्दैनन्, तर यो चाहिँ गलत हो। तैलिए केशका लागि लाइट तथा तेल नियन्त्रण गर्ने कन्डिसनरको प्रयोग गर्नुपर्छ। ग्रिन टी ओइल तथा एलोभेरा युक्त कन्डिसनरले यस्ता खाले केशलाई फाइदा पुर्याउँछ। केशको टुप्पामा मात्र कन्डिसनर लगाउनु पर्छ। स्काल्प अर्थात् छालामा कन्डिसनर लगाउनु हुँदैन। बडी हाइड्रेटिङ वा भारी फर्मुला भएका कन्डिसनर प्रयोग गर्नु हुँदैन। अहिले यहाँलाई सुनायौ केशका लागि सही कन्डिसनर कसरी छनौट गर्ने भन्ने बारेमा जानकारीमूलक सामग्री। यसै सामग्री सँगसँगै अब भने हामी आजको कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। आजको कार्यक्रम घर संसार तपाईँलाई कस्तो लाग्यो हामीलाई सर सल्लाह सुझाव र प्रतिक्रिया दिन पनि आग्रह गर्छौ। यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै एउटा सुमधुर साङ्गीतिक कोसेली तपाईँका माझमा सुम्पन चाहन्छु। स्वर रहेको छ
प्रेम प्रकाश ओली र शान्ति श्री परियारको। यो गीत तपाईँका माझमा सुम्पदै अर्को हप्ता कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। तबसम्मका लागि मलाई प्रविधि कन्ट्रोल रुमबाट साथ दिने प्राविधिक मित्र मिनर्भा बज्राचार्यलाई धेरै धेरै धन्यवाद दिँदै म रुक्मिणी पोखरेल पनि बिदा हुन्छु। हवस् त, नमस्कार।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौं।
4: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98513547001 र 98513547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, व्हाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौं, भविष्य सुरक्षित बनाऊ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। आज देशभर 8 राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ। महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान नाराका साथ आज दिवस मनाउन लागि हो। दिवसले महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियानलाई जोड दिँदै लैङ्गिक समानता, महिला सशक्तिकरण र हिंसा अन्त्यका लागि थप प्रयास गर्न आह्वान गर्दै आएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सृजनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताउनु भएको छ। महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान आदर्श वाक्यका साथ आज मनाउन लागि 8 राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले दिवसको अवसरमा महिलाको हक अधिकार सुनिश्चित गर्न योगदान गर्नुहुने सम्बन्धित सबैलाई स्मरण गर्दै धन्यवाद समेत व्यक्त गर्नुभएको छ। 8 राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा उपराष्ट्रपति राम साय प्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व, शिक्षा, उद्यमशीलता र सामाजिक सहभागी गराउने वातावरण सृजना गर्नु आवश्यकता भएको ल्याउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तिकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। 8 राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालको संविधानले महिलालाई हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको उल्लेख गर्नुभएको छ। महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य, समुदाय तथा सरकारवाला सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा उहाँले जोड दिनुभएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनबाट आर्थिक वृद्धिदर 7% पुग्ने र मूल्य वृद्धिदर 6% सीमित रहने विश्वास लिएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेले 31 निकाय खारेजी, 6 निकाय मर्जर, 6 निकाय हस्तान्तरण तथा 18 निकायको पुनर्संरचना गरिने बताउनुभयो। अर्थमन्त्री वाग्लेले कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्न न्यूनतम 2 करोड रुपियाँसम्म लगानी गर्ने, कृषकलाई 40% अनुदान उपलब्ध गराउने, निर्माणाधीन ठुला सिंचाईका आयोजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने गरी बजेट उपलब्ध गराउने बताउनुभयो। सरकारले सार्वजनिक साझेदारी मोडल अन्तर्गत 7 प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गर्ने गरी बजेट मार्फत घोषणा गरेको छ। खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दुधकोशी स्थित रबुवा घाटबाट उत्पादन गर्न लागि 670 मेगावाट क्षमताको दुधकोशी जलाशयुक्त जलविद्युत आयोजना अघि बढ्ने भएको छ। नेपाल सरकारले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 बजेटमा दुधकोशी जलाशयुक्त जलविद्युत आयोजना समावेश गरेपछि आयोजनाको काम अघि बढ्ने निश्चित भएको हो। सशस्त्र प्रहरी बल नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फँसेका 20 जनाको सकुशल उद्धार गरेको छ। पुनर्वास नगरपालिका 9 सीताबस्ती स्थित दोदा नदीमा 81 पानीको बहाव बढेपछि नदी तरेर नजिकैको जङ्गलमा न्युरो टिप्न गएका स्थानीय 5 जना महिलालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बेच फाटाको टोलीले उद्धार गरेको हो। सशस्त्र प्रहरी नायब निरीक्षक शान्त बहादुर सुनारको नेतृत्वमा विपद व्यवस्थापन तालिम प्राप्त टोलीले उद्धार गरेको सशस्त्र प्रहरी बल नम्बर 7 वैद्यनाथ बाहिनी अत्तरियाले जनाएको छ। जेठ 14 गते दिउँसो परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले बाजुराका विभिन्न स्थानमा ठूलो भौतिक क्षति पुर्याएको छ। प्राकृतिक विपत्तिका कारण तरकारी खेती नष्ट हुनुका साथै घर, सडक, खानेपानी संरचना, बडीगार्ड, लघु जलविद्युत परियोजनामा ठूलो क्षति पुगेको वडाध्यक्ष गणेशराज गिरीले जानकारी दिनुभयो। त्यसै गरी पिलुचौर डाँडाकोट कोल्टी सडक पूर्ण रूपमा क्षतिग्रस्त बनेपछि यातायात सेवा अवरुद्ध भएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध विराम लम्ब्याउने सम्भावित सम्झौताबारे अन्तिम निर्णय गर्न आयोजना गरेको उच्चस्तरीय बैठक निष्कर्ष विहीन बनेको छ। व्हाइट हाउसको सिचुएसन रूममा भएको बैठकले कुनै नयाँ सहमतिको स्पष्ट विवरण सार्वजनिक नगरेको बीबीसीले जनाएको छ। ट्रम्पले इरानले कहिले परमाणु हतियार नबनाउने सुनिश्चितता दिनुपर्ने, होर्मुज जलमार्गमा निर्वाध यातायात खुला गरिनुपर्ने तथा समुद्री मार्गमा राखिएका बारूदी सुरुङ हटाइनुपर्ने शर्त अघि सार्नु भएको छ। यसअघि बिहिबार अमेरिका र इरानबीच 60 दिनका लागि युद्धविराम लम्ब्याउने तथा इरानको परमाणु कार्यक्रमबारे वार्ता सुरु गर्ने समझदारी बनेको अमेरिकी अधिकारीहरूले बताएका छन्। तर इरानले भने आफ्नो परमाणु कार्यक्रमबारे कुनै वार्ता नभएको प्रश्न पारेको छ। र हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यूनचापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका तराई र पहाडी भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना भएको विभागले जनाएको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा, 3 बजी पूर्ण नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा। तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा।
4: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौँ।
5: आमा नमस्ते।
6: नमस्ते।
5: अनि किन आज त पुरै रिसाएर चाहिँ पुरै रातो पिरो भएर आउनु भएको छ, के भयो?
6: अन्त बाबु, घर मान्छे देखिसक्दैनन्। मैले के गर्न बाबु, मैले बस्ती हेर मै, गोठाला जाऊ मै, सबै मैले दुनु मै, भकारी स्वर्ने मै, अब अहिले चाहिँ नि लो घाँसा दुःख भयो रे, हिउँद लायो नि यस्तै हुन्छ अरे, बर्खा लायो नि यस्तै हुन्छ अरे, त्यो बाबुहरूसँग हाकिमसँग किन सोधेर नआएको अरे भने, तिनीहरू आएर सोधे नि हुन्छ नि, पैसा लाग्ने होइन, मुद्दा लाग्ने होइन।
5: त्यो त यस्तै हो, तनाव त भइरहन्छ। फेरि कृषकहरूले धेरै मिहिनेत गर्नुपर्ने, बिहानदेखि साँझसम्म फुर्सद नहुने, अनि दौग्रेको दौग्रे गर्नु पर्दाखेरि अलिअलि रिस उठ्छ कहिले काहीँ।
6: बस्तु बाबु, राम्रो भयो दुध बेच्ने, यिनीहरूकै छोरा नातिलाई पढाउनलाई ठिक छ, म एकमुठी दुध खानु पाउँदिन।
5: होइन, उहाँहरूका छोरा नाति नै हजुरका पनि छोरा नाति हुन्, एउटा परिवारमा त्यही हो, कहिले काहीँ ठ्याकठुक त हुन्छ आमा।
6: सधैँ हुन्छ बाबु, मना राख्दिन, यस्तै हुन्थेन म, यस्तै हो।
5: अब यो चाहिँ बर्खा लाग्न थाल्यो होइन, अब यो गर्मीको मौसम, अब हजुरले चाहिँ के गर्ने बाबु भन्न आउनु भएको होला?
6: त्यही त हो नि, भन्न लागेको थियो नि, अब घाँसा समस्या छ।
5: अब यति बेला चाहिँ पशुहरूलाई, पन्छीलाई सबैभन्दा बढी रोग फैलिने समय पनि यति बेला आमा। अब खास गरी खरायो पालेका मान्छेहरूलाई यो कक्सिडियोसिस भन्ने रातो छेर्ने रोग बढी लाग्छ खरायोहरूलाई, होइन? त्यसै गरी कुखुराहरूलाई पनि, कुखुराहरूलाई पनि यति बेला कक्सिडियोसिस भन्ने समस्या बढी लाग्छ। अनि अर्को कुखुराहरूमा यो चाहिँ रानीखेत भन्ने रोग पनि अलिक बढी फैलिन्छ। ल भन्नु न भन्नु,
6: कक्सिडियोसिस भन्ने त चिसोले नै आउँछ,
5: चिसो हो, त्यही भएर यति बेला त बर्खा लाग्न थाल्यो।
6: अलिअलि थाहा
5: छ हजुर त धेरै
6: थाहा छैन।
5: अनि यति बेला फेरि यो गाई भैँसीलाई भ्यागुते रोग लाग्ने बेला नै यही हो, त्यो हुनाले यति बेला अलि धेरै पशुहरू फेरि यही बेला जुम्रा किर्नाले सताउने बेला पनि यही हो, र यति बेला फेरि पशु अलि कमजोर हुन्छन् क्या आमा, किनभने अरू बेलामा अलि चाहिँ हरियो परियो पनि खान पा हुन्छन्। अब यो भर्खरै अब बर्खा त अझै लाग्नला सुरु हुँदैछ, त्यो हुनाले अहिले अलि हरियो परियो पनि अलि कम खान पा हुन्छन्, त्यो हुनाले पशुहरू पनि अलि कमजोर हुन्छन्। त्यो हुनाले यति बेला चाहिँ हामीले गर्नुपर्ने के हो भने, अब एउटा त पशु बाँचो नरहोस् भनेर ठ्याक्कै यो बेलामा चाहिँ गाई भैँसीहरूले राँगो साँडे खोज्छन् कि खोज्दैनन् ख्याल गर्नु पर्यो होइन, किनभने भैँसीहरू त यति बेला अब चाहिँ भनौँ न यो बर्खा सिजनमा राँगो लाएन भने त फेरि एक वर्ष कुर्नुपर्छ, त्यो उनीहरूले ख्याल गर्नु पर्यो सुरुदेखि नै। यदि चाहिँ समयमा लाएन भने हामीलाई फेरि सोध्नु पर्यो, लो भएन बाबु भनेर, अहिले त आत्तिनु परेको छैन, भर्खर सिजन सुरु हुँदैछ। अर्को कुरा चाहिँ यति बेला बाख्राका पाठा पाठी सब बाख्रा ब्याउने समय पनि यति बेला हो क्या, खास गरी भेडा बाख्रा ब्याउने समय भनेको चैत वैशाख जेठ हो, र अर्को कुरा असोज कार्तिक मङ्सिर महिना। त्यो उनीहरूले अब यो बर्खा लाग्नुभन्दा पहिले भर्खर पाठापाठी जन्मिएका हुन्छन्, तिनीहरूलाई पनि चिसोबाट बचाउनु पर्ने हुन्छ। अर्को कुरा चाहिँ यो खसी पार्न नि पर्यो, जति बेला बाख्रा ब्याउँछन् बाख्रा ब्याएको निश्चित समयपछि खसी पार्ने, दुई तिन महिनामा खसी पार्ने भनेपछि यो बेला
6: हो
5: पैसा त के धेरै आउनु, खसी पारेपछि अलिक पाल्न सजिलो हुन्छ त्यसलाई। र अर्को कुरा प्रजनन पनि फेरि उयो आफ्नै दिदी बहिनीलाई लाग्ने यो प्रजननबाट पनि बच्ने भयो खसी पारेपछि स्वजातीय प्रजननबाट, अनि त्यो पनि हामीले गर्नुपर्छ। अर्को कुरा यो चाहिँ परजीविका औषधिहरू खुवाउनेदेखि, अनि अर्को एउटा महत्त्वपूर्ण कुरा चाहिँ यो यति बेला एकदम पलाएका भर्खरै पलाएका घाँसहरू पनि हुन्छन् क्या आमा, त्यो भर्खरका पलाएका घाँसहरू काट्न बित्तिकै दगुराउँदै लिएर हाल्नु हुँदैन। यतापट्टि पनि हजुरले के ख्याल गर्नुपर्छ भने सबै कृषकहरूले त्यो घाँस पलौटे घाँसहरू एकदम कलिलो घाँसहरूलाई काटेपछि केही समय ओइलाएर दिनु पर्यो, या त चाहिँ घाँस अलि छिप्पिएपछि काट्नु पर्यो, होइन भने त्यो यो काट्नै पर्नेछ भने केही समय ओइलाएर मात्र दिनुपर्छ। त्यो ओइलाएर दिँदा धेरै त्यो घाँसमा भएको विषालुपना पनि कम भएर जान्छ क्या आमा, यो पनि यति बेला अलि बढी समस्या हुन्छ। र यति बेला हामीले गर्नै पर्ने काम भनेको घाँस लगाउने बेला हो। अब यो यति बेला बहुवर्षीय घाँसहरू पनि यति बेलै लगाइन्छ, अनि एक वर्षीय हिउँदे घाँस पनि यति बेलै लगाइन्छ। अब पोहोर साल पनि हामीले अब घाँस वितरण गरेकै हो, हजुरहरूले पनि आउनु त आउनुभएको थियो, लिउने घाँस लिउने बेला आउनुभयो कि आउनु भएन, मैले त भुलेँ,
6: म त आजकल बिर्सिन्छु भसक्कै।
5: पोहोर साल घाँसहरू वितरणको त हजुर आउनु भएको थिएन,
6: म आथिन, पठाइदिएँ।
5: अहिले पनि हाम्रो त घाँस वितरण गर्ने कार्यक्रम छ,
6: अब पाइन्छ
5: पाइन्छ, अहिले पनि हामीले निशुल्क नै घाँस वितरण गर्छौँ।
6: कहाँ घाँस लासेर हामीलाई दिने गरे
5: होइन, यो हामीले बाहिरबाट लिएर जहाँ चाहिँ घाँस धेरै लगाइएको नर्सरीहरू हुन्छ ती नर्सरीहरूबाट चाहिँ लिएर लगाउँछौँ। थुप्रै ठाउँमा कृषकहरूले चाहिँ नर्सरीहरू बनाउनु भएको छ, हामीले उहाँबाट त हाम्रो पालिकाले खरिद गरेर ल्याउँछ, त्यतिकै त पाइँदैन, तर चाहिँ हाम्रो कृषकहरू हजुरहरूलाई हामीले निशुल्क नै दिन्छौँ, हजुरहरूलाई निशुल्क दिन्छौँ। अब यो घाँस अब हुन त फेरि हजुरले भन्नु होला, ए बर्खा महिनामा जता हेऱ्यो हरियो घाँस हुन्छ, हरियो घाँस हुन्छ, किन चाहियो यो घाँस भन्नु होला, तर यो हामीले दिने घाँस भनेको यहाँको लोकल घाँसभन्दा अलि राम्रो खालको पोसिलो घाँस हुन्छ आमा, यसले चाहिँ दुध बढाउँछ, त्यही भएर त्यो पोहोर साल त्यो हजुरले
6: घाँस दिन्छन्।
5: घाँस त जस्तै एउटा उखु घाँस भन्ने, नेपियर भन्ने घाँस,
6: त्यो त उखुको पात जस्तो
5: हो, हो त्यो नेपियर घाँस पनि हामीले बाँड्दैछौँ, अनि त्यसपछि पोहोर साल जस्तो स्टाइलो भन्ने घाँस पनि बाँड्दैछौँ,
6: कसैले मन पराउँछ,
5: हो मन पराउँछ। अनि अब कुनै कृषकहरूले लगाउन चाहनुभयो भने टियो सेन्टी पनि बाँड्छौँ, तर त्यो टियो सेन्टी भन्ने घाँस चाहिँ मकै जस्तो हुने र मकै जस्तै गरी लगाइने हुनाले
6: ताना बिउ त पाइन्छ
5: पाइन्छ होइन, हजुरहरूले माग्नुभयो भने हामी लिएर दिन्छौँ, माग नभएको बिउ लिएर चाहिँ हामीले दिँदैनौँ, किनभने अब मकै लगाउने ठाउँमा त मकै नै लगाउनुहुन्छ नि उहाँहरूले। अनि त्यसै गरी अर्को मलासेस भन्ने, त्यही त अब यो मकै जस्तै जस्तै देखिने घाँस हो, अब त्यो घाँसमा चाहिँ पछि साइलेज बनाउन पनि सजिलो हुन्छ, हुन त अब मकै नै काटेर साइलेज पनि बन्छ, त्यो हुनाले हामीले त्यसलाई अलिक थोरै प्राथमिकता दिएको छ। अनि अर्को यो चाहिँ तपाईँले पनि सुन्नुभएको थियो नि, यो बाँदर धपाउने घाँस भन्ने मोलासेस भन्ने घाँस
6: हो,
5: त्यो मोलासेस घाँस पनि यो
6: तल हो,
5: त्यो पुच्छारतिरको कृषकहरूको अलि त्यो बाँदर लाग्ने समस्या रहेछ, अनि त्यो हाम्रो गणबहादुरहरूले अनि सुन्दरले मलाई चाहिँ भन्नुभएको थियो। अब हुन त म चाहिँ एउटा बाँदरको त्यस्तो विज्ञ त होइन, तर पनि अनि यो मोलासेस घाँस लगाएर एकदम फैलियो भने त्यो मोलासेस लगाएको घाँस लगाएको ठाउँ अलि ठुलो छ भने बाँदरले जाति मान्दैन, किनभने बाँदरको रौँमा त्यो घाँस चिप्किन्छ, त्यो चिप्किएपछि त्यसै रौँ पनि त्यहाँ तानिन्छ, अनि तानिएपछि त्यसले जाति मान्दैन,
6: अलिक काँडा जस्तो हुन्छ है, त्यो
5: काँडा जस्तो भन्दा नि त्यो चिप्किने खालको हुन्छ आमा, झुस हुन्छ, त्यो झुसले त केही होइन तर त्यसको चाहिँ त्यो झुस सँगसँगै एउटा च्याप च्याप लाग्ने चिज हुन्छ पातमा, अनि त्यसले गर्दा त्यसले त्यति जाति मान्दैन। त्यो हुनाले त्यो तल्लो क्षेत्रको चाहिँ कृषकहरूलाई हामीले मोलासेस घाँस पनि लगाउन उत्प्रेरित गर्ने कि भन्ने सोचेका छौँ आमा। अब अरू यी डाले घाँसहरू त अब यो यो क्षेत्रमा पाइने, अब यो हजुरहरूको त गर्मी ठाउँ पर्यो भनेपछि टाँकी पनि हुन्छ, किमु पनि हुन्छ, यहाँ कोइरालो अलि माथितिर कोइरालो हुन्छ, यतापट्टि टाँकी हुन्छ अलि राम्रो, अनि इपिलिपिल हुन्छ यहाँ, हामी त्यो डाले घाँसहरू पनि लिएर वितरण गर्छौँ। अब त्यसको लागि त आमा अब अहिले हामी तयारी गर्दैछौँ प्रारम्भिक रूपमा, हजुर पनि आइहाल्नु भएको छ, आएको बेलामा बरु हजुरले कुन कुन घाँस लगाउनु पर्ने हो, कति लगाउनु पर्ने हो, के हजुरले चाहिँ माग गर्नुभयो भने मैले त यी रजिस्टर यहीँ चाहिँ मैले टिपिहाल्छु नि।
6: अब यसो गर्ने, अब अहिले मेरो त्यो भेग थाहा छ नि छ, कुन चाहिँ घाँस लगाउँदा राम्रो हुन्छ, भिरपाको पनि छ, सम्म पनि छ, ओह्रालो पनि छ, होइन अब कुन चाहिँ लाउँदाखेरि राम्रो हुन्छ सिफारिस गरिदिन त्यही लाउने हो।
5: त्यो त ठिक हो आमा, तर म हजुरहरूको उता त्यो खरबारी भएतिर त म गएको छैन, हजुरको घरतिर त घुमेको छु, अब त्यहाँ बारीका पाटाका बिचमा धेरै ठुलो हुने घाँसहरू पनि लगाएर फेरि मकै हुन्न, त्योहरू सानो सानो घाँस लगाउनु पर्छ, अब हजुरहरूको अब त्यो धेरै खरबारी भएको ठाउँतिर मैले हेरेको छैन, ठिकै छ म एकपटक त्यता गएको बेलामा हेर्छु अनि के हुँदो रहेछ त्यो हामी सल्लाह गरेर लिउँला। अहिलेलाई चाहिँ अब हजुरहरूले यसो गाउँमा जाँदा हजुर त हिँडिरहनुहुन्छ, हिँड्दाखेरि ल अब चाहिँ पशु सेवा शाखामा चाहिँ अहिले पोहोर परार जस्तै पोसिला घाँसहरू आउने बेला भयो, अनि त्यो भएर तपाईँहरूलाई पनि चाहिन्छ भने गएर नाम टिपाउनु, मैले त नाम टिपाएर आएँ भन्नु होला, त्यो भयो भने चाहिँ बिस्तारै
6: सजिलो।
5: अब यो घाँस लगाउने तरिका
6: ज्ञान केन्द्र होइन,
5: हाम्रो ज्ञान केन्द्र भन्दैन यसलाई, यसलाई पशु सेवा शाखा भन्छ,
6: पशु शाखा
5: हो, पशु सेवा शाखा ज्ञान केन्द्र पनि, यो पशु सेवा विज्ञ केन्द्र त छ तर यहाँ छैन नि त आमा, टाढा त्यो त्यति टाढा चाहिँ सदरमुकाममा पुग्नुपर्छ, त्योभन्दा हामीलाई त सरकारले घर घरमा गएर सेवा गर्नु भनेर पठाएको हुनाले हामी चाहिँ यहीँ आएको नि आमा, त्यही भएर हामीले गर्न सक्ने काममा किन विज्ञ केन्द्रमा हजुरहरूलाई दुःख दिनु पर्यो।
6: राम्रो विचार।
5: अब यो घाँस कसरी लगाउने भन्ने विषयमा त हामी पछि सबै कृषकहरू भेला भएर घाँस
6: ल्याए,
5: अब हजुरलाई फेरि धेरै चासो फेरि अलि छिटो जान्न पाए जस्तो हुने
6: के गर्नु बाबु, किसान त हुँ,
5: अब त्यसो त्यो अघि हजुरले उखु घाँस भन्नुहुन्थ्यो नि, नेपियर घाँस, त्यो नेपियर घाँस लगाउने तरिका भन्छु मैले, अब त्यो घाँस फेरि हजुरको त्यो बारीका डिल डिलमा लगाए पनि हुन्छ, खासै धेरै ठुलो हुन दिइन्न, काट्दै खुवाउँदै गर्ने, त्यो त एकदम सजिलो छ आमा, उयो उखु लगाए जस्तो त्यसका तिन तिन आँख्लाका टुक्रा पार्ने, तिन तिन आँख्ला गनेर टुक्रा पार्ने, अनि त्यो टुक्रा पारेका टुक्राहरूलाई हामीले एक एक मिटरको फरकमा, होइन एक एक मिटर भने दुई दुई हात भनौँ न गाउँघरमा कसरी मिटर भने दुई हातको फरकमा एउटा त्यो चाहिँ गाड दिने ठुटो, त्यो
6: गाड्दाखेरि
5: गाड दिने त्यो चाहिँ आधी ढल्काएर गाड दिनुपर्छ, त्यो ढल्काउने ठाउँ चाहिँ पूर्वतिर फर्काइदिनुपर्छ,
6: त्यो काट्दाखेरि पनि अलिक चुसो चुसो पारे
5: हो, तलतिरको चाहिँ छड्के काट्ने हो, जमिन मुनि छिराउने भाग, माथितिरको चाहिँ छड्के पारे पनि केही फरक पर्दैन, सिधा पारे पनि केही फरक पर्दैन, तर हामीले काट्न सजिलो हुँदा छड्के छड्के पारे हुन्छौँ, छड्के पार्दाखेरि पारेको ठाउँ फेरि एकैतिरको भाग छड्के हुनुपर्छ, तलतिर घोप्टे पार्दाखेरि पनि ढल्किनेतिरको भाग मुनि नै हुनुपर्छ, अनि माथिको भाग पनि तलतिर पर्नुपर्छ, जमिनभन्दा माथि भाग पनि, अब त्यही त हो, अब हामीले लाइन लाइनमा लगाउने हो, त्यसमा त धेरै दुःखै छैन, मैले पछि चाहिँ हजुरहरूलाई भन्छु भनेको थिएँ, हजुरलाई यति भनिहालेँ, त्यसरी नै गर्छौँ। अब अरू घाँसको विषयमा अब हजुरलाई केही भन्न छ भने हजुरलाई चाहिँ केही जिज्ञासा छ भने भन्न
6: सक्नुहुन्छ।
5: होइन ट्याम त हेरेको छैन आमा, हजुरले प्रश्न राख्नुभयो भने उत्तर त मैले दिइहाल्छु
6: बाबु, प्रश्न त आफूलाई पनि ज्ञान हुनु पर्यो, त्यही नपाए थाहा नपाएर
5: समस्या त केही छैन नि,
6: अहिले समस्या
5: ठिक छ, समस्या छैन भने अब त्यो हजुरको त्यो भैँसी, त्यो दुईवटा भैँसी मध्ये एउटा भैँसी चाहिँ अब अहिले राहुको लाग्नु पर्ने हो, अब यदि राहुको लागेन भने कहिले काहीँ अब पोसिलो घाँस भएन, पौष्टिक सन्तुलित घाँस घाँस भएन भने पनि राम्रो खोज्दैन, त्यही भएर अब चाहिँ समय सुरु हुँदैछ, अलि हरियो परियो घाँस अलि धेरै दिनुपर्छ, त्यो गर्नु होला अब हजुर, त्यो गर्नु होला। जुका औषधि पनि अहिले नै खुवाउने, अब पछि चाहिँ फेरि त्यो गर्भवती भएपछि जुकाको औषधि खुवाउँदा बेकार झ्याउ हुन्छ, हुन त खुवाउनु त मिल्छ सुरुको एक महिना र ब्याउनु भन्दा पछिल्लो एक महिना, यो दुई महिना खुवाउनु नमिल्ने हो, बिचको समय त खुवाउनु मिल्छ, त्यही पनि त्यति बेला खुवाउनु भन्दा अहिले थारे भएको बेलामा खुवाउँदाखेरि झन् प्रभावकारी किसिमले चाहिँ राँगो खोज्छ भैँसीले, त्यसरी सजिलो हुन्छ। अब चाहिँ घर परिवारसँग त्यस्तो तनाव लिने झगडा गर्ने गर्न नि हुन्न क्या आमा, काम त मिलेर गर्ने, हजुर त त्यो घरको त घरमुली हो के र, अनि हजुर नै अब चिच्याउँदै हिँडेर हुन्छ भने
6: खै के भन्छन् भन्छन् मान्छे भिर के नि खोज्छ अरे वस्तु भिर खोज्छ अरे भन्छन् अनि रिसाउँदै उठ्दैन त बाबु,
5: त्यस्तो त रिसाउनु त रिसाउनुहुन्न हजुरले त्यतिकै भन्नुभयो,
6: लु म अब अहिले जान्छु बाबु है बाबु,
5: हुन्छ अहिले घरमै फर्किने हो,
6: घरै जान्छु अनि अब वस्तुले कुरो हालिदिने बेला भइसक्यो, दिउँसार साँझको ठिक
5: ल ल हुन्छ, त्यहाँ दिदी बहिनीहरूलाई जो भेट हुन्छ नि उहाँहरूलाई भन्नु होला,
6: हुन्छ बाबु म भनिहाल्छु नि, साँझै भला बाबु,
5: हजुर हजुर आमा
6: राम्ररी बस्नुहोस् है बाबु,
5: ए हुन्छ आमा हुन्छ ल नमस्ते आमा,
6: नमस्ते बा हरि शरण।
7: व्यावसायिक किट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो, अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन, निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्, प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्, त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन, त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ, त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि विभाग व्यावसायिक किट विकास केन्द्र हरिहर भवन ललितपुर।
8: मासु अन्डा दुधमा अब हामी आत्मनिर्भर बन्दै छौँ नि, हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
9: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनुपर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
8: सही भने सुन्तली, यो कुरो त सबैलाई भन्न जानु पर्यो नि।
10: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
9: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
11: नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।
4: हवस् त यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै, कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ, नमस्ते।

0: रेडियो नाटक रेडियो नेपालमा
1: आमाको त उमेर पनि भइसक्यो, उहाँले त बसी बसी खाने दिनु अब।
2: जे भने पनि आमा आमा आमा बिहे गरेर आएको 2 वर्ष भइसक्यो।
3: रेडियो नेपालमा हरेक शनिबार दिउँसो 1:30 बजेको समय रेडियो नाटकको समय।
4: ठिक छ, म त्यो डिम्पल र रन्जुलाई पनि खबर गर्छु, त्यो शीलालाई चाहिँ त आफै बोलाए।
0: नयाँ नयाँ स्वादमा रेडियो नेपालमा प्रसारण भइरहेको छ रेडियो नाटक।
5: जानै पर्यो नि, बल्ल बल्ल यतिको वर्षपछि घर आएको छिमेकी छोरालाई त छिमेकीको नाताले पनि त भेट्न जानु पर्यो नि, हैन?
3: अवश्य सुन्नुहोस् रेडियो नाटक हरेक शनिबार दिउँसो 1:30 बजे
0: केवल रेडियो नेपालमा।
6: विदेशमा सिकेको सिप यही प्रयोग गरौँ भन्दा 81 तपाईँमा यो परिवर्तन।
0: हरेक शनिबार दिउँसो 1:30 बजे।
7: यदि यस्तै पारा हो भने सीमा म सक्दिन तिमीसँग बस्न, आफ्नो बाटो लाग्ने हो।
8: त्यो अस्ति हेरेको पछिल्लो केटासँग खुरुक्को बिहे गर्न नि, त्यति राम्रो केटोहरू कुटुम्ब फेरि पाइँदैन क्या?
9: मलाई अघि नै थाहा थियो कि आमाले यही कुरा गर्न लाग्नु भएको भनेर।
0: रेडियो नाटक रेडियो नेपालमा।
10: सागर, तपाईँले हिजोको घटनाबाट धेरै चिन्ता लिनु भयो जस्तो लाग्यो।
3: हरेक शनिबार दिउँसो 1:30 बजे
0: रेडियो नेपालमा।
11: नाति नातिनी खेलाउने रहर कसला हुँदैन र यो बुढेसकालमा।
12: झन्डु आयुर्वेद,
13: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
12: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
13: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
12: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
13: झन्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
14: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
15: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
16: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौं।
17: नागरिक लगानी कोष।
18: रेडियो म्यागजिन कार्यक्रम सिलसिला,
19: रोचक, ज्ञानवर्धक र प्रेरक प्रसंगका सेगमेन्टहरू, मनोरञ्जनका लागि लोकप्रिय गीत, विज्ञानका कुराहरू तथा स्वास्थ्य उपयोगी सामग्रीका साथ रेडियो म्यागजिन कार्यक्रम सिलसिला
18: प्रत्येक आइतबार बिहान 11 बजेको समाचारपछि सुन्न नभुल्नुहोला।
19: ज्ञान र मनोरञ्जनमा कार्यक्रम सिलसिला केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट। कार्यक्रम सिलसिला।

0: प्रस्तुत छ नाटक कोही किन बर्बाद होस्, लेखक विजय मल्ल।
1: जाउँ न जाउँ न।

0: लौ अब तिमीहरू सबैजना क्लासमा जाऊ, ल जाऊ जाऊ।
1: सर हामीलाई डर लाग्छ, हामी जान्दैनौँ।
0: किन तर्सेको तिमीहरू? ऊ बौला हो र, एकचोटि पिट्यो भन्दैमा फेरि पिट्नलाई? ल जाऊ एउटा मसँग, अब फेरि पिट्यो भने मैले त्यसको कान बटार्छु।
2: सबैजना कहाँ गएछन् भनेको त यहीँ पो रहेछन्। क्लासमा जाने बेला भएन। अनि शशी तिमीले किन सरको हातसम्म माथि रहेको? छोड,
0: आज यिनीहरू तर्सिरहेका छन् मिस, ध्रुवले रुखमा चढेर ढुङ्गाले हान्दैछ।
2: ए, ध्रुव रुखमा बसिरहेको कारण त्यो पो? लौ पख, म आज त्यसको पूजा गर्छु। होइन, मैले भनेको त टेर्दै नटेर्ने भयो। कहिले कसको किताब च्यातिदिन्छ, कहिले कसको लुगा, कसरी सम्हाल्ने यसलाई? यसले गर्दा अरू विद्यार्थीको पनि बानी बिग्रन के बेर र? पटक्कै पढ्ने होइन, कस्तो बच्चा हो! यस्तोलाई यहाँ राख्दा त स्कुलै भाँडिन्छ सर, मलाई त निको लागेन।
0: कुनै कुनै बच्चाहरू यस्तै अप्ठ्यारा हुन्छन् मिस, के गर्ने।
2: लौ अब सबैजना आफ्नो क्लासमा जाऊ त।
1: हुन्छ मिस।
2: सर, ध्रुवलाई उसको घर पठाउने बन्दोबस्त मिलाउनुहोस्। यहाँ त सप्रदैन, न हामीले सपार्न नै सक्छौँ। म त सर कायल नै भइसकेँ। एक न एक बदमासी नगरेको त दिन नै छैन, के पढेर खाला यस्ताले।
0: एक किसिमले तपाईँले भनेको ठिकै हो मिस, तर यस्तो बच्चालाई सपार्न नसक्नु हाम्रो पनि हार होइन र?
2: हाम्रो के को हार सर? हामीले सपार्ने कोसिस नगरेका होइनौँ क्यारे।
0: ध्रुवको आचरण निहालेर हेर्नुहोस् त मिस, बदमासी ऊ जरुर गरिरहेछ, के उसलाई थाहा छैन र? त्यसबाट हामी रिसाउँछौँ भन्ने कुरा, तैपनि ऊ गरिरहेछ। हामी खालि उसलाई दण्ड दिने मात्र प्रयास गरिरहेका छौँ। एउटा होनहार जिन्दगी त्यसै बर्बाद हुँदैछ। तैपनि हामी मास्टर या गुरु बनाएर बसिरहेका छौँ, हामी असन्तुष्टिको कारण बुझ्नेतिर किन लाग्दैनौँ?
2: त्यसो भए तपाईँले बुझ्नुभयो त सर?
0: त्यसैले त तपाईँसित सल्लाह गरौँ भनेको नि मिस। त्यसको कारण खोजी गर्ने इच्छा पैदा भएर हिजो मात्रै रहस्य पत्ता लाग्यो।
2: रहस्य पत्ता लाग्यो? के रहेछ बताउनुहोस् न सर।
0: संसारमा सबैभन्दा ठुलो भावना प्रेम रहेछ मिस।
2: हाँ, अलि स्पष्ट भएन।
0: आमाको स्नेह, बाबुको प्यार नपाइकन केटाकेटी संसारमा हुर्कन त हुर्कन्छन् मिस, जसले गर्दा बाहिरबाट मानिस जस्तो देखे तापनि भित्रबाट उनीहरू रित्तो खोक्रो क्रूरसम्म पनि हुन बेर मान्दैन। सहानुभूति माया र स्नेह बिना हुर्कदा, लौ हेर्नुहोस् त ध्रुवको हालत। उसकी आमाले उसलाई 3 वर्षमै छाडेर अर्कैसँग गए, बाबुले यहाँ बोडीमा ल्याएर राखिदिए। उसलाई थाहा छ उसकी आमा जिउँदै छे, तर उसकी आमा उसलाई यहाँ भेट्नसम्म पनि आउँदिनन्। सबैका आमाहरू आउँछन् तर उसको आमा आउँदिनन्। हिजो मैले उसलाई सोधेँ, तिमी किन बदमास गर्छौ? ज्यादै फकाएपछि उसले अकस्मात भन्यो, सबैका आमाहरू आउनुहुन्छ, सबैलाई भेटेर आमाहरू जान्छन्, मेरी आमा किन आउनुहुन्न? म त यो सुनेर अचम्म भएँ मिस। साँच्ची म त्यस वक्त मनमा नै दुखी पनि भएँ। यही मूल कारण रहेछ उसको गडबडीको। मैले उसलाई सोधेँ, तिमी त्यसो भए आमा आउनुभयो भने बदमासी गर्दैनौ त? उसले हतारिँदै जवाफ दियो, गर्दिन। मैले सोधेँ, तिम्रो आमा आउनुभयो भने पढ्छौ त? उसले जवाफ दियो, पढ्छु। मैले फेरि सोधेँ, तिमी साँच्चै असल मान्छे बन्छौ त? उसले खुसी भएर जवाफ दियो, बन्छु सर। लौ भन्नुहोस् त मिस, तपाईँलाई ध्रुवको गडबडीको कारण के रहेछ त?
2: तपाईँले किन त्यस्तो भन्नुभएको? उसकी आमा कसरी यहाँ आउन सक्छ? ऊ त अर्कैसँग गइसकेकी छे, के तपाईँलाई थाहा थिएन र सर?
0: थाहा थियो मिस, तैपनि उसको मन बुझ्नलाई मुखबाट झुटो कुरा निस्किहाल्यो। अहिले ऊ त्यसैले पत्याएर ढुक्क मारेर बसेको छ। अब झन् उसकी आमा आएनन् भने उसको मनमा के बित्ला भन्नुहोस् त?
2: त्यही त भन्छु, केटाकेटीलाई त्यस्तो भन्न नहुने सर तपाईँले।
0: त्यसैले त तपाईँसँग सल्लाह गर्न चाहेको मैले। एउटा बिग्रन लागेको बच्चालाई त्यसबाट बचाउनु तपाईँ हाम्रो कर्तव्य पनि त हो। मैले झुट नबोल्नु बोलिहालेँ, सायद तपाईँ पनि मेरो ठाउँमा भएको भए झुटो बोल्नुहुन्थ्यो कि? तपाईँलाई केही आपत्ति छ उसकी आमा भइदिन?
2: यो के भन्नुभएको सर? मबाट हुन सक्दैन, उसले आफ्नै आमालाई चिनाइ रहेछ भने।
0: के भन्नुभएको मिस, यो साँच्चै आमा पनि त होइन नि तपाईँ, यो एक किसिमको नाटक जस्तो नै हो। केही वर्षको लागि तपाईँले आमाको अभिनय गर्नुभयो अरे, त्यस बच्चाको कल्याणको लागि। अभिनय स्वयं मिथ्या हुने र? हेर्नुहोस्, केटाकेटीको मानसिक अवस्था सपार्ने समय नै हो 8-10 वर्षसम्म। यो समय खलबलियो भने जिन्दगीभरलाई जोसुकै पनि बर्बाद हुन्छ।

0: के बर्बादबाट कसैलाई तपाईँ बचाउन चाहनुहुन्न?
1: तर ज्यादै अप्ठ्यारो छ सर, म विचार गर्छु अनि भोलि पर्सि तपाईँलाई जवाफ दिउँला।
2: आइज तँलाई, तैँले बिरुवा ओखले होइन, म तिमीलाई सर भाइसँग लिएर जान्छु।
0: किन घिसाएर ल्याएको त उसलाई? कसले घिसार्नु पर्ने तिमीलाई? भइहाल्यो, तिमी जाऊ। बाबु नरौ नरौ, के तिमीलाई उसले पिट्यो? यति राम्रो फुल ओखलेको, के तिमीलाई फुलहरू राम्रो लाग्दैन?
3: लाग्दैन।
0: ए लाग्दैन, त्यसैले बिगारेको? लिएर अबदेखि त्यसो नगर है, फेरि मैले भनेको मानेनौ भने म तिम्रो आमालाई यहाँ बोलाउँदिन नि। ज्ञानी भयो भने मात्र तिम्रो आमालाई बोलाइदिन्छु भनेको होइन त?
3: मम्मी आमा आएको खै त?
0: पहिला ज्ञानी भएर बस, पढ लेख, अनि आमा आइहाल्नुहुन्छ नि।
3: म आमा नआएकी र पढिन।
0: त्यसो भए तिमीले तिम्रो आमालाई चिनेको छौ?
3: छैन।
0: म चिनाइदिन्छु है त?
3: हुन्छ।
0: तर मैले भनेको नमान है त?
3: हस्।
0: काने त ल्याऊ त। तिम्री आमा छ नि, कमला मिस हो। लौ लौ हिँडा, कमला मिस कहाँ जाउँ? जाउँ हिँडा।
1: ध्रुव, तिमीलाई कसले भन्यो तिम्री आमा म भनेर? सरले
3: हो आमा।
1: म कस्ति झन्डाल्ने हकि, तिमी जस्तो राम्रो छोरालाई वास्तै नगरी एकातिर मिल्काएर आइदिए। तिमीलाई माया नगर्नु, हप्काई मात्र रहनु, तिम्रो वास्ता नगर्नु, अनि यही छँदा छँदै कहिले छोरा भनेर नभन्नु। म झन्डाल्ने होइन त, लौ भन त, तिमी मलाई माया गर्छौ?
3: गर्छु आमा।
1: अनि तिमीलाई म घिन लाग्दिन?
3: लाग्नुहुन्न।
1: त्यसो भए तिमी मैले भनेको जस्तै गर्छौ?
3: गर्छु।
1: तिमी पढ्छौ नि?
3: पढ्छु आमा।
1: अनि अब बदमासी त गर्दैनौ नि?
3: गर्दैन आमा।
1: छोरा बाबु, आज म निकै खुसी भए, तिमी अब राम्रो मान्छे बन्ने भयो, अब धेरै धेरै पढ है।
3: हुन्छ आमा, अब म धेरै पढ्छु, ज्ञान पनि हुन्छु, चौचौ पनि गर्दिन, फेरि तपाईँलाई पनि माया गर्छु।
1: बाबु बाबु, मेरो छोरा, मेरो ध्रुव।
4: पाले दाई, पाले दाई।
1: खै पाले दाई पनि देख्दिन, सुन्दर सर पनि देखिनुहुन्न, कता जानु भएछ?
0: ए मिस, म यतै छु। हिजो आज ध्रुव के गर्दैछ? पहिलेको जस्तै छ कि उस्तै हो? केही परिवर्तन आयो?
1: सर, उसमा हिजो आज निकै परिवर्तन पाएकी छु मैले।
0: गुड।
1: अहिले त ध्यान दिएर पढ्छ। म उसलाई यति धेरै माया गर्न थालिरहेकी छु, जहाँ जति बेला पनि उसैको याद आउँछ। सायद अब म उसलाई छोड्न सक्दिनँ होला। लौ हेर, किन यसरी दौडेर आएको?
3: सबै साथ घुम्न जानेले नयाँ लुगा लाएर।
1: अनि के भो त?
3: मेरो लुगा खोइ लाइदिनुहोस् न, म पनि जान्छु।
1: अम्मे, तिमी पनि जाने? ल, तिम्रो लुगा तिम्रै बाकसमा छ, झिकेर लाऊ न है।
3: नै लाइदिनुहोस् न।
1: ओहो, तिमी मैले भनेको मान्छौ होइन र?
3: मान्छु आमा।
1: ल, त्यसो भए आज तिमीले आफ्नो लुगा पहिले लगाएको आमाले हेर्न चाहन्छ। ल लगाऊ ल।
3: हुन्छ आमा, म लुगा लाउन गए।
1: सर, म एकछिन बाहिर गएर आउँछु, ध्रुवलाई मन पर्ने खाजा ल्याइदिन्छु।
0: हुन्छ।
2: ए ध्रुव, ध्रुव बाबु छोरा।
3: ए कतिखेर आउनुभयो?
2: भर्खरै छोरा।
3: बाबा आमा।
2: आमा कसकी आमा?
3: मेरो आमा।
5: तेरो आमा?
3: अँ मेरो आमा। अस्तिदेखि यही हुन्छ, मलाई किन नभनेको बा?
5: कहिले आई तेरी आमा?
3: अस्ति न आमा सरले चिनाइदिनु भएको, म सँगै बसेर खान्छु, कहिले सँगै सुत्छु। आमा कति राम्रो कोठा हुनुहुन्छ, आजको मारेको तै त्यहाँको, यो स्वेटर पनि आमा किन्नु भएको राम्रो छैन बा।
5: छैन,
3: मलाई अर्को कोट सिलाइदिने आमाले।
5: के आमा आमा कराइराखेको? खै तेरी आमा, के तेरी आमा यहीँ बस्छे?
3: हो बा, यही स्कुलमा बस्नुहुन्छ।
5: यही स्कुलमा बस्छे? लौ हेरिहालौँ त, मेरो आँखा छलेर कोट स्वेटर दिएर छोरालाई फकाउनु खोजेको होली। फाल्दे यो कोट, राम्रो छैन, म अर्को किनेर दिउँला।
3: किन बायो राम्रो छैन?
5: छैन ध्रुव, यो स्वेटर एकदमै राम्रो छैन, यो भन्दा राम्रो किनिदिन्छु। त्यस्ताले दिएको लाउनु हुन्न बुझ्यौ? अँ तेरी आमा कहाँ बस्छे? पर्दैन पर्दैन, अझ म त्यस्ताको अनुहार हेरौँ, म यहाँ ध्रुवलाई किमार त राख्दिनँ, राख्दै राख्दिनँ यस्तो धोका। नमस्ते सर।
0: ए नमस्ते, आउनुहोस् बस्नुहोस्।
5: मलाई अहिले बस्ने फुर्सदै छैन, म लामो कुरा पनि गर्दिनँ। तपाईँलाई पत्याएको थिएँ सर, पत्याएको बदला राम्रो लिनुभयो होइन? आफ्नो भाग्य त यस्तै रहेछ।
0: होइन के भयो, एकछिन त बसेर कुरा गर्नुहोस्।
5: के बसु, भो बस्दिनँ, ध्रुवलाई लिन आएको म। कति महिनाको पैसा बाँकी छ उसको चुक्ता गर्न बाँकी, त्यसको हिसाब दिनुहोस्।
0: हिसाब गर्दै गरौँ न, पैसाको हामीलाई त्यस्तो बिघ्न चिन्ता पनि त छैन नि।
5: हेर्नुहोस् सर, तपाईँको पत्यारमा मैले छोरो सुम्पेको थिएँ।
0: त्यो त म पनि स्वीकार्छु, अब के भयो र?
5: तपाईँले मलाई विश्वासघात गर्नुभयो, मैले तपाईँले भनेको थिइनँ ध्रुवकी आमा आइन् भने भेट्न नदिनुहोस् भनेर?
0: भन्नुभएको थियो
5: त, किन भेटाउनु भयो? किन यहाँ राखेर उसलाई चिनाइदिनु भयो? तपाईँलाई थाहा छ मेरो स्वास्नीले मलाई छाडेर पहिले गएकी छ भनेर? म त्यस्ताको सङ्गतमा छोरालाई राख्न चाहन्न, त्यस्ताको म अनुहारसम्म देखाएर छोरालाई बिगार्न चाहन्न सर। के यो ममाथि तपाईँले अत्याचार गर्नुभएको होइन, अन्याय गर्नुभएको होइन? मैले यहाँ उसलाई पढाउन राखेको, त्यस्ताको सङ्गतमा सुताउन खुवाउनु होइन, बुझ्नुभयो? तपाईँले ममाथि ठुलो अन्याय गर्नुभयो सर, यो सरासर बेइमान हो, बुझ्नुभयो? म अब केही कुरा पनि सुन्दिनँ, आजै लैजान्छु ध्रुवलाई। यो पढ्दै नपढेर नालायक बेकममा हुन्छ भने पनि होस्, म यस्ता ठाउँमा राखेर उसलाई पढाउँदै पढाउँदिनँ, बुझ्नुभयो?
0: अब मेरो कुरा पनि सुन्नुहोस्, तपाईँले मलाई नभेटाउनु भन्नुभएको पनि थियो, म यो कुरा स्वीकार्छु, र यो पनि म तपाईँसँग सोध्न चाहन्छु कि यस्तो कुरा?
5: हेर्नु सर, मैले कम दुःख पाएको छैन, म त्यस्ताको अनुहार नै हेर्न चाहन्न, मेरो बदनामी भयो, त्यसले मेरो मन जलाएर अन्तर आत्मालाई डसेकी छ, म सहन सक्दिनँ। कुन मुखले यो आफ्नो छोरो भनेर हेर्न आएकी छ, त्यसैले मलाई बिदा दिनुहोस्, म ध्रुवलाई लिएर जान्छु।
0: तपाईँ भ्रममा हुनुहुन्छ, फेरि कसले भन्यो ध्रुवकी आमा यहाँ आएकी छ भनेर?
5: ध्रुवले।
0: ध्रुवले? पर्खनुहोस् पर्खनुहोस्, त्यसो भए ध्रुवको आमालाई यहाँ बोलाइदिन्छु।
5: पर्दैन पर्दैन, म उसँग बाजिरहन सक्दिनँ।
0: दोष लगाउनु भएपछि साँचो कुरा पनि त बुझ्नुहोस्। कमला मिस, ए कमला मिस।
4: हजुर सर। माई सर।
0: बस्नुहोस् मिस,
5: म त्यस्तै आइमाईको मुख हेर्न सक्दिनँ, यहाँ केही भयो भने मेरो जवाफदेही रहने छैन।
0: हुन्छ हुन्छ बस्नुहोस् न,
5: मेरो र त्यसको झगडा पर्छ सर, म अपमान सहन सक्दिनँ, के ठट्टा गर्नुभएको सरले, म यस्तो ठाउँमा बस्दै बस्दिनँ।
0: यो ठट्टा होइन, त्यसैले बस्नुहोस् भनेको। हेर्नुहोस् जिम्नाजी, तपाईँको ध्रुवकी आमा भनेको उहाँ नै हो, कमला मिस, बुझ्नुभयो? ध्रुव जस्तो सानो ठिटोले आमा आइन् भन्नेमा तपाईँ पत्याइहाल्ने, उत्तेजित भएर के फलाक्न थाल्नु फलाक्न थाल्नु। लौ अब भन्नुहोस्, हामीले विश्वासघात गऱ्यौँ कि गरेनौँ? अझ तपाईँलाई पत्यार छैन भने ध्रुवलाई नै यहाँ बोलाइदिन्छु। शम्भुजी, ए शम्भुजी, ध्रुवलाई यहाँ पठाइदेऊ त।
5: मलाई साँच्ची तपाईँले पहिले किन भन्नुभएन?
0: भन्ने फुर्सद कहाँ दिनुभयो तपाईँले, त्यसै रनक्क रन्किन थाल्नुभयो। कमला मिसले यो सब नगर्नु भएको भए बुझ्नुभयो? तपाईँको छोरा सप्रन गाह्रो थियो, उसको बदमासी दिन प्रतिदिन बढ्दै गइरहेको थियो। आमाको स्नेह ममता निस्वार्थ सेवा भएन भने छोराछोरीको मानसिक अवस्था गडबडी नै जाँदो रहेछ, ध्रुवको त्यही हालत भएको थियो। दोष जेसुकै भए पनि आखिर ध्रुवको त थिएन नि, ऊ किन सित्तैमा बर्बाद होस्? कमला मिस आमा हुन स्वीकार गरिदिएर मात्र तपाईँको छोरा ध्रुव त्यस गडबडीबाट बच्यो। उसले आमाको माया पायो। अचेल उसको अनुहार हेर्नुभएको छ? पहिलेको जस्तो छ? तपाईँ त्यसै तर्सनुभयो? हामी टिचरहरूलाई व्यवसायी मात्रै सम्झन्छन्। सबै हाम्रो कामै केही देख्दैन।
5: मेरो गल्ती भयो सर।
0: अब त पत्यार भयो तपाईँलाई।
1: तिमी कहाँ थियौ दुर्ब? हिँड मसँग आऊ बाहिर।
5: मलाई माफ गर्नु सर, तपाईँले आवेशमा आएर नभएको दोष लगाए।
0: त्यस बेला तपाईँले कुरा बुझ्नु भएकै थिएन।
5: मेरो जिन्दगी नै यस्तो रहेछ सर। मैले कहिले शान्ति पाइनँ। सधैँ असन्तुष्टिमा कट्यो मेरो जीवन। ध्रुवकी आमा राधालाई पनि मैले नचाहेको होइन, तिनलाई माया नगरेको पनि होइन, तिनको हर इच्छा पुरा गरिदिएकै थिए। कहिलेकाहीँ लाग्छ म अझै उनलाई मन पराउँछु, तर अचानक केही पत्तै नदिएर रोइरहेको ध्रुवलाई त्यसै छोडेर हिँडिन। एउटा गतिलोसँग गइदिएको भए पनि त हुन्थ्यो। तिन तिनजनासँग गई, अहिले त बाउ भन्न सुहाउनेसँगै हिँडिदिएकै भन्ने सुन्छु। मेरो के गति भयो होला? मैले कसरी सहे होला? एकातिर उनी टिक्नै नसक्ने गरेर बर्बाद भइन्, अर्कोतिर म उनी जे जे गर्दै जान्छन् मेरो अनुहारमा कालो पोतिँदै जान्छ। बदनामी जति मेरै थाप्लोमा पर्छ। अहिले विराटनगरमा बसेकी छेरी, मलाई त्यहाँ बार बार जानुपर्छ सर। त्यहाँ मेरो सबै कुरा चर्चाको विषय बनेको छ। त्यहाँ पनि म शान्ति पाउँदिनँ सर। म जहाँ जहाँ जान्छु मलाई सताउन त्यही त्यही पुग्छ। कहिलेकाहीँ त यी सब देखेर मलाई घृणा उठ्छ। ध्रुवलाई भेट्न नदिएर उनको मनलाई पनि टडपाउन चाहन्न। तर यो ध्रुवलाई आमा चाहिन्छ, मलाई थाहा छ। तपाईँलाई धन्यवाद सर। कमला मिसलाई भनिदिनु मेरो प्रणाम छ भनेर। लौ त अहिलेलाई म जान्छु।
6: सात वर्षको बालक ध्रुव जवान भइसक्यो। उसको स्कुलको पढाइ पनि सिद्धिसक्यो। अब ऊ स्कुलबाट घर जान बाकसमा लुगाहरू मिलाउँदैछ।
7: हेर त राधा, ऊ त कोट र प्यान्ट यता देऊ त।
3: कुन?
7: त्यो पलङ माथिको हो। खै यता ल्याऊ।
3: लाउनुस् ध्रुव दाई, तपाईँ यहाँ अब नआउने? पढ्न पुग्यो?
7: तिमी पनि पास भइसकेपछि यसरी नै एक दिन लुगाहरू बाकसमा मिलाउने छौ। अहिले मैले जस्तै त्यो झुल पनि देऊ।
3: ल लाउनुस् ध्रुव दाई, आमा पनि घर जाने।
7: अ राधा, तिमीलाई मेरी आमाको माया लाग्छ?
3: लाग्छ।
8: किताबहरू त त्यसै बाहिर छ त, केमा राख्यौ नि? त्यो ट्याङ्कामा अटाएन?
7: अटाएन, तपाईँको बाकस खाली भइहाल्छ, त्यसैमा राख्छु। हुन्छ आमा?
8: हुन्छ। राधा, तिमी गएर माधुरी अनिता सबैलाई पढ्न क्लासमा आऊ भन त, अनि तिमी पनि पढेर बस है।
3: हुन्छ मिस।
8: ध्रुव, तिमीले आफ्नो सबै सामान राख्यौ?
7: मेरो धर्केवाला कमिज र पाइजामा त रहेन छ आमा।
8: धोबीका छ, पछि पठाइदिउँला।
7: तपाईँको पनि त लुगा धोबीकोमा होला। तपाईँको र मेरो एउटै सूची तयार गरेर जानु पर्ला, होइन भने म एक दिन आफै लिन आउँछु, हुन्न आमा?
8: हुन्छ, जेमा पनि त्यत्तिकै जिम्मेवारी लिनुपर्छ हगि। अब तिमी ठुलो भयो, पास पनि भयो।
7: अब कति बेर छ र आमा तपाईँ यही लुगामा जाने?
8: अँ फेर्नु पर्ला। तिमी एकछिन पर्ख न, एउटा कुरा गर्नु छ तिमीसँग।
7: पछि गर्दा हुन्छ, म तपाईँको बाकस यही लिएर आउँछु।
0: अँ ध्रुव, आज तिम्रो घर जाने पक्का भयो क्यार, होइन? अहिले कहाँ जान लागेको?
7: सबै साथीहरूले भेटेर बिदा मागेर आउँछु सर।
0: राम्रो राम्रो, लजाऊ।
8: सर, ध्रुव मेरो गुन्टा लिन गइरहेछ। उसलाई मैले केही पनि भन्न सकिराखेकी छैन, भन्ने कोसिस गर्छु तर सक्दिनँ सर। कसरी भनौँ उसलाई म तिम्रो खास आमा होइन भनेर? आज हामी सँगै जाने भनेर ऊ दङ्ग छ। यस्तो बेलामा केही सोच्नै सकिनँ।
0: त्यसैकै होस् मिस, हामीले आफ्नो कर्तव्य पालना गर्नै पर्छ। एउटा बिग्रन लागेको बच्चालाई हुर्काउनु भयो, लेखपट गर्न सिकाउनु भयो, त्योभन्दा बढ्ता आमासम्म भएर स्वीकार गरिदिनु भयो र त्यो बच्चा आज होनहार भयो। पछि जे बन्छ ऊ त्यो नै तपाईँको पुरस्कार हो। हामीले एकछिन भन्न अप्ठ्यारो परिरहेको छ भन्ने बित्तिकै ध्रुव एकछिन जरुर छटपटाउँछ, विचलित हुन्छ, तर पछि गएर सम्हालिन्छ। मिस,
8: म उसलाई साँच्चै भन्न सक्दिनँ सर, ऊ रोइदियो भने म आफूलाई पनि सम्हाल्न सक्दिनँ। तर पनि म कोसिस गर्छु सर, बाल्यकालदेखि सँगै राखेर हुर्काएको माया त लाग्दो रहेछ सर।
7: लो आमा, तपाईँको बाकस, यसमा लुगा हाल्नुहोस्। तपाईँले अहिलेसम्म लुगा फेर्नु भएको छैन, खै साँचो दिनुहोस्, म यसमा किताबहरू राख्छु।
8: ध्रुव, एउटा कुरा भन्नु थियो छोरा।
7: अँ आमा, पछि घर गएपछि भन्नु होला। तपाईँको त्यो पुरानो लुगा के गर्ने, बालाई भनेर नयाँ किन्न लगाउनुहोस् न, कि मै भनिदिउँ।
8: पर्दैन बाबु, पर्दैन।
7: आमा, म आइएससी यही कलेजमा जोइन गर्छु है, बाले भन्नुभएको अस्ति मलाई यहाँ नपढाउने रे।
8: त्यसो नभन ध्रुव, बाले भनेको मान तिमी।
7: नाइ आमा, म यहीँ पढ्छु, तपाईँसँगै बस्छु। म उता पढ्न गयो भने तपाईँ एक्लै पढ्नुहुन्छ, तपाईँले एक्लै छोडेर म उता जान्न आमा। म सधैँभरि तपाईँलाई मेरो आँखा अडि नै देख्न चाहन्छु, अब म तपाईँलाई कहिले पनि छोड्दिनँ।
8: ध्रुव, तिमीले यो के भनेको छोरा, म खासमा म तिम्रो आमा होइन छोरा।
7: आमा, यो तपाईँले के भन्नुभएको?
8: मलाई माफ गर ध्रुव, मैले जेसुकै कसुर गरेको भए पनि तिमी मलाई माफ गर्छौ छोरा, म तिम्रो साँच्चीकै आमा होइन। त्यस वक्त तिमी सानो थियौ, तिमी बदमास पनि थियौ। सुन्दर सरले तिम्री आमा नभएकोले तिमी त्यस्तो भएको भनेर मलाई तिम्री आमा बनाइदिनु भयो। मैले तिमीलाई हुर्काएँ, तिमी ठुलो भयो, तिम्री साँच्चीकै आमा कहाँ छिन्, कोसँग गइन् त्यो पनि थाहा छैन। अब त तिमी ठुलो भइसक्यौ, कलेज जान्छौ, पढिसकेपछि बालाई मद्दत गर्छौ। म तिमीलाई यहाँबाट सम्झिरहन्छु छोरा, आमा भनेर एक दुईचोटि तिमी यहाँ जरुर आउला, म तिमीलाई त्यस वखत भेट्नेछु, तिमी मलाई सधैँ माया गरौला, म तिमीलाई सधैँ माया गर्छु, तिमी दुखी नभन, मेरो अनुहार हेर, हेर त, हेर न, अनि हाँस पनि, हाँस त, खै हाँसेको।
9: आमा, तपाईँले के भन्नुभएको, मलाई जसले पाए पनि, जसले जन्माए पनि तपाईँले नै मलाई हुर्काउनु भयो, तपाईँले नै मलाई पढाउनु भयो, तपाईँले नै मलाई हुन सिकाउनु भयो, त्यसैले नै मलाई थाहा पाएदेखि तपाईँ नै मेरो आमा हुनुहुन्छ, त्यसैले नै म तपाईँलाई मेरो आमा भन्छु। आमा
8: ध्रुव, मेरो छोरो,
6: बाबु छोरा, गुन्टा त बाँधिसकेछ। कमला मिस, तपाईँले ध्रुवको निमित्त ठुलो कष्ट उठाउनु, यसको बदलामा तपाईँलाई के चढाउ? जन्माउने आमाबाट पनि नहुने सहयोग आज तपाईँले ध्रुवलाई गर्नुभयो, यसको निमित्त म सदा ऋणी रहनेछु।
8: अहिले ध्रुवलाई लिएर जानुहोस्, हाम्रो त्याग र माया, हामी मास्टरनीको कर्तव्य, हामी आफ्नो कर्तव्य पालना गर्छौँ। बरु हेर्नुहोस्, ध्रुवको बानी अनौठो छ, उसलाई उठ्ने बित्तिकै मेरो हातको चिया पिउने बानी बसेको छ, ऊ चिया नखाइ केही गर्नै सक्दैन, त्यसैले उसलाई उठ्ने बित्तिकै चिया दिनुहोला। सफा सुगर भएर बस्न मन पराउँछ, यो पनि याद गरिदिनु होला, म उसकी आमा नभए पनि मलाई उसको माया लाग्छ।
6: म तपाईँलाई के भनेर धन्यवाद दिउँ मिस, के भनेर? तपाईँहरू सबैलाई धन्यवाद। लौ त सर मिस, हामी जान्छौँ, नमस्कार।

अहिले सुन्दै हुनुहुन्थ्यो नाटक कोही किन बर्बाद होस्, लेखक विजय मल्ल, भाग लिने पात्रहरू अम्बिका प्रधान, रमेश बस्नेत, मनोज बुढाथोकी, स्वर्णिम मल्ल, राजेन्द्र विद्याधर, बाल कलाकारहरू साइमन बुढाथोकी, सन्ना खनाल, नयन तिमिल सिन्हा र नोसा तिमिल सिन्हा, ध्वनि सम्मिश्रण तथा रेकर्डिस्ट श्रीराम रायमाझी, नाटक संयोजन तथा निर्देशन मनोज बुढाथोकी।

0: रेडियो म्यागजिन कार्यक्रम सिलसिला,
1: रोचक ज्ञानवर्धक र प्रेरक प्रसङ्गका सेगमेन्टहरू, मनोरञ्जनका लागि लोकप्रिय गीत, विज्ञानका कुराहरू तथा स्वास्थ्य उपयोगी सामग्रीका साथ रेडियो म्यागजिन कार्यक्रम सिलसिला
0: प्रत्येक आइतबार बिहान 11 बजेको समाचार पछि सुन्न नभुल्नुहोला।
1: ज्ञान र मनोरञ्जनमा कार्यक्रम सिलसिला केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट। कार्यक्रम सिलसिला
0: सिलसिला

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

0: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार दिनको ठिक 1:20 बजे म सूर्य मोक्तानको साथमा प्रसारण भइरहेको छ। सुन्ने प्रयास गर्नुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: झन्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाक, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
4: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
5: नागरिक लगानी कोष

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि, समृद्ध जीवन।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रेल स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ देवकी भण्डारी, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि चलचित्रका गीतहरू सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 कार्यक्रम सङ्गीतमाला सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ। अब सुनौ स्वदेश गान देवकुमार द्रविड र अञ्जना गुरुङको स्वरमा। भावेश भुमरीको रचना रहेको छ भने देवकुमार द्रविडको सङ्गीत।

अहिले सुन्नुभयो गीत चलचित्र चट्याङबाट कुमार सानु र साधना सरगमको स्वरमा धनेन्द्र विमलको रचना रहेको थियो भने सङ्गीत रञ्जित गजमेरको. अब सुनाउँदैछौँ यो अर्को गीत चलचित्र बन्दीबाट दीपक लिम्बू र मान्डवी त्रिपाठीको स्वर रहेको छ यस गीतमा. रचना र सङ्गीत महेश खड्काको.

अहिले सुनायौँ चलचित्र सूर्यचन्द्रबाट यो अर्को गीत राजेश पाल राई र अन्जु पन्तको स्वरमा, दयाराम पाण्डेको रचना, तारा प्रकाशको सङ्गीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला यहाँहरूले सुनिरहनु भएको छ चलचित्रका गीतहरू। यो क्रम यसै गरी निरन्तर जारी रहनेछ करिब 3 बजेसम्म। अबको पालोमा सुनाउँदैछौँ चलचित्र रूपै मोहनीबाट यो अर्को गीत, टङ्क बुढाथोकी र मिना निरौलाको स्वरमा, लोकराज अधिकारीको रचना रहेको छ भने टङ्क बुढाथोकीको सङ्गीत।

सुन्नुभयो कुमार कान्छा र साधना सरगमको सुर, माधव सापकोटाको रचना, चन्द्र थापाको सङ्गीत, चलचित्र सौभाग्यबाट यो गीतलाई हामीले लिएका थियौँ। अब सुनाउँदैछौँ चलचित्र साथी म तिम्रोबाट यो अर्को गीत उदित नारायण झा र दिपा झाको स्वरमा, शिव रेग्मीको रचना रहेको छ भने सम्भुजित बासकोटाको सङ्गीत।

अहिले सुनायौँ चलचित्र राजभाइबाट यो अर्को गीत रिता केसीको स्वरमा सरोज प्याकुरेलको रचना र सङ्गीत। अहिलेलाई चलचित्रका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ चलचित्र सम्झौताबाट शक्ति बल्लभ र लोचन भट्टराईको स्वरमा कालीप्रसाद रिजालको रचना रहेको छ भने शक्ति बल्लभको सङ्गीत। यो गीतपछि यहाँहरूले ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि यहाँहरूले दनुवार भाषामा समाचार सुन्नुहुनेछ। दनुवार भाषामा समाचार सुनिसकेपछि कार्यक्रम सङ्गीतमाला सुन्न सक्नुहुनेछ। निरन्तर सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
1: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। आठौं राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य समुदाय तथा सरकारवाला सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा प्रधानमन्त्रीको जोड। पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृह कार्य सुरु र म्यानमारका राष्ट्रपति भारत भ्रमणमा। अब समाचार विस्तारमा। आज देशभर आठौं राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ। महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान नारासहित आज दिवस मनाउन लागिएको हो। दिवसले महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियानलाई जोड दिँदै लैङ्गिक समानता, महिला सशक्तिकरण र हिंसा अन्त्यका लागि थप प्रयास गर्न आह्वान गर्दै आएको छ। 2063 जेठ 16 गते तत्कालीन पुनस्थापित प्रतिनिधि सभाले नेपाली महिलाका अधिकार सम्बन्धी महत्त्वपूर्ण 4 विशेष प्रस्ताव पारित गरेको दिनलाई स्मरण गर्दै वर्षेनी जेठ 16 राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाइँदै आएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सृजनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताउनु भएको छ। महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान आदर्श वाक्यका साथ आज मनाउन लागि आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले दिवसको अवसरमा महिलाको हक अधिकार सुनिश्चित गर्न योगदान गर्नुहुने सम्बन्धित सबैलाई स्मरण गर्दै धन्यवाद समेत व्यक्त गर्नुभएको छ। आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा उपराष्ट्रपति राम साय प्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व शिक्षा, उद्यमशीलता र सामाजिक सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता उल्याउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तिकरणलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको उल्लेख गर्नुभएको छ। महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य समुदाय तथा सरकारवाला सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा उहाँले जोड दिनुभएको छ। प्रधानमन्त्रीले आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा पछाडि परेका महिलाको सशक्तिकरण मार्फत आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड दिँदै महिला विरुद्ध हुने सबै प्रकारका हिंसा, शोषण र भेदभाव अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको सन्देशमा उल्लेख गर्नुभएको छ। संघीय सरकारको बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाका लागि 2.5 अर्ब बढी रकम विनियोजन गरेको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले शुक्रबार संसदमा आगामी आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै सिक्टा सिँचाइ आयोजनाको लागि 2.55 अर्ब रुपियाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो। यो रकमबाट पूर्वी र पश्चिमी नहरको काम गरेर 5,000 हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको छ। आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर मनोज कुमार शाखा अनुसार गत आर्थिक वर्षको बजेटमा भन्दा यस वर्ष करिब 1 अर्ब बढाएर बजेट विनियोजन भएको छ। सिक्टा सिँचाइ आयोजना अन्तर्गत अहिले डुडुवा शाखा नहर निर्माण भइरहेको छ भने सिधनिया, प्रसेनीपुर र अकलघरुवा शाखा नहरमा ठेक्का सम्झौता गरी निर्माण कार्यलाई तीव्रता दिएको छ। खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य गरेको छ। विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्वे बीच थप सम्झौताका लागि आन्तरिक तयारी गरेको हो। पेट्रोलियम पदार्थको आन्तरिक उत्पादनका लागि चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका 1 जलजलेमा पहिलो चरणको ड्रिलिङ अन्वेषण कार्य लगायत सकिएको जनाएको छ। पेट्रोलियम पदार्थको ड्रिलिङ र अन्वेषण कार्यहरू सम्पन्न गरेको विभागले व्यावसायिक उत्पादन सुरु गर्न उक्त सम्झौताका लागि विभागले आवश्यक सहयोग प्राप्त गर्न सरकारसँग समन्वय गरेको हो। पेट्रोलियम पदार्थ उत्पादन तथा भण्डारण परिणामको अध्ययनका लागि गरिएको नमुना परीक्षणले पेट्रोल र प्राकृतिक ग्यासको सम्भावनालाई पुष्टि गरेको पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले जानकारी दिनुभयो। परियोजनाको सफल कार्यान्वयन हुन सके पेट्रोल र प्राकृतिक ग्यासको आयातमा खर्च भइरहेको ठूलो रकम कटौती गर्न सकिने उहाँले बताउनुभयो। मोरङ जिल्लाको उत्तरी भेगमा पर्ने जेफाले डाँडा पछिल्लो समय प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ। भौतिक पूर्वाधारको विकासको खाँचो रहेको त्यस क्षेत्रमा समुचित विकास निर्माणका काम गरेर पर्यटनलाई थप बढाउन सकिने सम्भावना रहेको छ। त्यसका लागि तिनै तहको सरकारले विशेष ध्यान दिनुपर्ने स्थानीयको माग छ। विराटनगरबाट कुमोद अधिकारीको यो रिपोर्ट।
1: समुद्री सतहबाट करिब 1800 मिटर उचाइमा अवस्थित केराबारी गाउँपालिका दुईमा रहेको जेफाली डाँडा प्राकृतिक सौन्दर्य, हिमाली दृश्य अवलोकन, सांस्कृतिक विविधता र सामुदायिक होमस्टेका कारण पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। तराईमा अत्याधिक गर्मी हुँदा पनि मोरङ, सुनसरी तथा धनकुटा जिल्लाको सिमानामा पर्ने जेफाली डाँडाको चिसो मौसम तथा त्यहाँ लाग्ने बाक्लो हुसोले पर्यटकको मन लोभ्याउने गरेको छ। पर्यटकहरूको आगमनले सो ठाउँमा होमस्टे व्यवसाय समेत फस्टाउन थालेको छ। 25 घर रहेको जेफालेमा 9 घरमा सञ्चालित सामुदायिक होमस्टेले जीविकोपार्जनमा मदत पुर्याएको होमस्टे सञ्चालक अस्मिता कठायतको भनाइ छ।
2: आय आर्जनको स्रोत बनिने देखियो, आफूलाई घर खर्च चलाउन हामी महिलाहरूको लागि चाहिँ मेन चाहिँ अब घरमै बसेर पनि यसो कमाउने बाटो आउने बाटो चाहिँ देखिन्छ। कसैले अब सब्जी खेती होमस्टेकै पाहुनाहरू आउनुहुन्छ भनेर अत्याधिक सब्जीहरू पनि लगाइराख्नु भएको हुन्छ।
1: गाउँका महिलाहरूसँगै युवाहरूलाई समेत होमस्टे व्यवसायले रोजगारी दिएको

0: पछिल्लो समयमा पर्यटन
1: थाले पनि पर्यटन पूर्वाधार शान्ति सुरक्षा बिजुली बत्ती तथा फोन नलाग्ने समस्याले पर्यटकहरूलाई असुविधा हुने गरेको जेफाले सामुदायिक होमस्टेका सचिव भीम ठकुरीको भनाइ छ।
2: यो बाटोको समस्या चाहिँ एकदमै बढी भएको कारणले गर्दाखेरि पनि हाम्रा पाहुनाहरूलाई आउनलाई असुविधा भएको छ। यो बाटोको चाँडो भन्दा चाँडो फल होस् भन्ने अनुरोध गर्न चाहन्छु। बाटोलाई चाहिँ स्तर उन्नति पिच गरिदिएदेखि चाहिँ एकदमै राम्रो हुने थियो।
1: वार्षिक 4,000-5,000 हाराहारीमा आन्तरिक पर्यटकहरू त्यहाँ पुग्ने गर्दछन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: विज्ञापनपछि अब बाँकी समाचार। खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दुधकोशी स्थित रोबुवा घाटबाट उत्पादन गर्न लागेको 670 MW क्षमताको दुधकोशी जलाशयुक्त जलविद्युत आयोजना अघि बढ्ने भएको छ। नेपाल सरकारले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 बजेटमा दुधकोशी जलाशयुक्त जलविद्युत आयोजना समावेश गरेपछि आयोजनाको काम अघि बढ्ने निश्चित भएको हो। दुधकोशी जलाशयुक्त जलविद्युत आयोजनालाई नेपाल सरकारले प्राथमिकताका साथ अगाडि बढाउने गरी अर्थमन्त्री डाक्टर सोनी मुवागले बजेटमा समावेश गर्नुभएको छ। दुधकोशी आयोजनाका सञ्चालनका लागि ठेक्का आह्वान गरेर आयोजनाको काम अघि बढाउने अर्थमन्त्री डाक्टर वागले बजेट भाषण मार्फत जानकारी दिनुभएको हो। सप्तरीको हनुमान नगर कङ्कालिनी नगरपालिका एक भारदमा आज केरा बगानमा करेन्ट लागेर 1 जनाको मृत्यु भएको छ। स्थानीय 48 वर्षीय सहदेव लौगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार केरा बगानमा धानको बिउ छर्न विद्युतीय मोटरबाट पानी पठाउनका लागि तार जडान गर्ने क्रममा लौगीलाई करेन्ट लागेको थियो। जेठ 14 गते दिउँसो परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले बाजुराका विभिन्न स्थानमा ठूलो भौतिक क्षति भएको छ। प्राकृतिक विपत्तिका कारण तरकारी खेती नष्ट हुनुका साथै घर, सडक, खानेपानी संरचना, बड्डीगाड, लघु जलविद्युत परियोजनामा ठूलो क्षति पुगेको वडाध्यक्ष गणेश राजगिरीले जानकारी दिनुभयो। त्यसै गरी पिलु चौर डाँडा कोल्टी सडक पूर्ण रूपमा क्षतिग्रस्त बनेपछि यातायात सेवा अवरुद्ध भएको छ। प्रहरी कार्यालय बाजुराका अनुसार बुढी नन्दा गाउँपालिका 6 को लाटो बस्तीका करिब 30 परिवार तथा जगन्नाथ गाउँपालिका 1 का 1 दर्जनभन्दा बढी घर बाढीको उच्च जोखिममा परेका छन्। प्रभावित क्षेत्रमा क्षतिको पुनर्निर्माण तथा राहत व्यवस्थापनका लागि प्रदेश सरकार र नेपाल सरकार समक्ष तत्काल आर्थिक, प्राविधिक तथा अन्य आवश्यक सहयोग उपलब्ध गराइदिन आग्रह गरिएको छ। बागलुङ हस्तकला सङ्घले विभिन्न प्रकारका हाते तालिम दिएर महिलाहरूलाई उद्यमी बनाउन थालेको छ। तालिम लिएपछि महिलाहरू सफल उद्यमी बन्नुसँगै आर्थिक रूपले पनि सबल बन्न थालेका छन्। बागलुङबाट संवाददाता कोपिला कणेलको यो रिपोर्ट।
7: बागलुङ हस्तकला सङ्घले विभिन्न समयमा बुट्टे नली, कुसन बनाउने, गुडिया, हाते छोला, सिलाई, कताई, क्रिस्टलका गहना बनाउने लगायतका तालिम सञ्चालन गर्दै आएको छ। यस्ता खालका तालिम लिएपछि यहाँका महिलाहरू पनि सफल उद्यमी बनेर राम्रो आमदानी गर्दै आएका छन्। सङ्घले उद्यमी उत्पादन मात्र नभई बजारीकरणमा समेत सहयोग गर्दै आएको छ। बागलुङ हस्तकला सङ्घका अध्यक्ष ज्योति श्रेष्ठ:
8: हामीले कुसन, ह्यान्ड ब्याग, क्रिस्टलका ब्यागहरू, पार्टीवेयर ब्याग, क्रिस्टलका गहना बनाउने तालिमहरू, टी सेल रोटी, फिनी रोटी, चिनी रोटी, झर, अनासा, जुम्ले, यो हामीलाई बागलुङ हस्तकलाले हजारौं उद्यमीहरू, हजारौंलाई सिप प्रदान गरेर उद्यमीहरू बनाएका छौँ।
7: यहाँका महिला तथा पुरुषलाई विभिन्न तालिम मार्फत जागरण ल्याउने र कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले संस्थाको स्थापना गरेको बताउनुहुन्छ बागलुङ हस्तकला संघका अध्यक्ष इन्द्र कुमारी श्रेष्ठ।
9: यस संस्थाको स्थापना भएकै यस ठाउँको कला संस्कृतिको संवर्धन प्रवर्धन होस् भन्नको लागि हो। अर्को कुरा,
0: यस ठाउँका उद्यमी व्यवसायी दाजुभाइ दिदीबहिनीहरूलाई आयोगले सिपमूलक तालिमहरू दिएर उहाँले सक्षम बनाएर आफ्नो लागि केही गर्न सकोस् भन्ने यस संस्थाको मुख्य
7: श्रम र सिपले जो कोहीलाई आत्मनिर्भर बन्न सिकाउँछ। हस्तकला संघले गर्ने हरेक कार्यक्रममा उद्योग वाणिज्य संघले सबै प्रकारका सहयोग गर्न तत्पर रहेको बताउनुहुन्छ बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार साक्य।
10: एउटाको कमाइले सबैले खान्छ भन्दाखेरि घरको पनि प्रगति हुँदैन र राष्ट्रको प्रगति पनि हुँदैन। अरूले

0: सरकारले मात्र गरेला भनेर हामी आत्मनिर्भर हुनु परन भएको साउन पनि हामीले कसैले घर खोलेका छौँ तपाईँ साउन पनि ल्याउनु साउन राम्रो चाहिँ क्वालिटीको बनाउनु पर्यो हस्त कलासँगले चलाउने भयो भने आउनु तपाईँसँग सबैसँग सहकार गरेर जानुपर्छ।
1: श्रम र सिप जीवन बदल्ने शक्ति हो अत दिनहुको विदेश पलायन रोक्न तथा युवालाई स्वदेशमै आत्मनिर्भर बनाउनका लागि श्रम र सिपको विकास गरी युवाहरूलाई आत्मनिर्भर बनाउनका लागि राज्यको ध्यान जानुपर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
2: तालिम दिँदै महिलालाई उद्यमी बनाउँदै बागलुङ हस्तकला संघ। यो सम्बन्धी रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध विराम लम्ब्याउने सम्भावित सम्झौताबारे अन्तिम निर्णय गर्न आयोजना गरेको उच्चस्तरीय बैठक निष्कर्षविहीन बनेको छ। व्हाइट हाउसको सिचुएसन रूममा भएको बैठकले कुनै नयाँ सहमतिको स्पष्ट विवरण सार्वजनिक नगरेको बीबीसीले जनाएको छ। ट्रम्पले इरानले कहिले परमाणु हतियार नबनाउने सुनिश्चितता दिनुपर्ने, होमुर जलमार्गमा निर्बाध यातायात खुल्ला गरिनु तथा समुद्री मार्गमा राखेका बारूदी सुरुङ हटाइनुपर्ने शर्त अघि सार्नु भएको छ। यसअघि बिहिबार अमेरिका र इरान बीच 60 दिनका लागि युद्ध विराम लम्ब्याउने तथा इरानको परमाणु कार्यक्रमबारे वार्ता सुरु गर्ने समझदारी बनेको अमेरिकी अधिकारीहरूले बताएका छन्। तर इरानले भने आफ्नो परमाणु कार्यक्रमबारे कुनै वार्ता नभएको प्रष्ट पारेको छ। इरानको सरकारी समाचार संस्था फार्सले ट्रम्पका पछिल्ला अभिव्यक्तिलाई भ्रामक रहेको उल्लेख गरेको छ। अमेरिकाले लामो समयदेखि इरानलाई युरेनियम उत्पादन बन्द गर्न र मौजदा सामग्री हटाउन दबाब दिँदै आएको छ। इरानले भने आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहेको दावी गर्दै आएको छ। म्यानमारका राष्ट्रपति मिन हाङ ह्वाल राष्ट्रपति बनेपछि पहिलोपटक भारतको भ्रमणका लागि आज भारत पुग्नु भएको छ। भ्रमणमा उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भारत तथा म्यानमार सरकारका अनुसार पूर्व सेना प्रमुख तथा म्यानमारका राष्ट्रपति ह्वालले आफ्नो 5 दिने भ्रमणमा व्यापारिक प्रतिनिधिहरूसँग पनि भेट गर्ने वार्ता गर्ने कार्यक्रम रहेको छ। भारतको विदेश मन्त्रालयले ह्वाङको भ्रमणको जानकारी उल्लेख गर्दै प्रवक्ता रणदीप जसवालले भारतको पूर्वी राज्य बिहारमा उहाँलाई स्वागत गरेको तस्विरहरू सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको छ। राष्ट्रपति मिङ हाङ ह्वाङले बौद्ध तीर्थस्थल बोधगयाको भ्रमणबाट आफ्नो यात्रा सुरु गर्ने जनाइएको छ। भ्रमणले बलियो आध्यात्मिकता, ऐतिहासिक र जनता जनता बीचको सम्बन्धलाई प्रतिबिम्बित गर्ने उल्लेख गर्दै जसवालले दुवै देश बीच चलिरहेको सहयोगलाई प्रतिबिम्बित गरेको बताउनु भएको छ। उहाँले आगामी सोमबार नयाँ दिल्लीमा प्रधानमन्त्री मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ। र हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यूनचापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका तराई र पहाडी भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। आज राति सुदूरपश्चिम, बागमती, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। आज राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य समुदाय तथा सरोकारवाला सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा प्रधानमन्त्रीको जोड। पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृह कार्य र म्यानमारका राष्ट्रपति भारत भ्रमणमा। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्न 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।
3: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ। क्विटलाइन 1132 जानकारी मूलक सन्देश।
5: नेपालमा चुरुट पिलार तसुर सुतिक ठिकै चिज खाएको वर्षक 34,000 जना मानुषक ज्यान जयलार गरिरहेले, तर एकरक बानी सिद्ध्या पारे।
4: यदि तुई चुरुट पिलार तसु सुतिक ठिकै चिज खाइलार बानी त्यागै चाहे भने आज नै गोप्य तसु पैसा नै पर्लारको सरसल्लाह सुझाव सेवा क्विटलाइन 1132 सम्पर्क कर।
5: यसै सरसल्लाह सुझाव सेवा कार्यालय समयमै मिल्ल रहेछ।
4: याद कर, चुरुट पिलार तसु सुतिक के चिज खाइलार बानी त्यागेले सरसल्लाह सुझाव सेवा क्विट लाइन 1132 नेपाल सरकार स्वास्थ्य तसु जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तसु संचार केन्द्र टेकु काठमाडौँ।

यी रेडियो नेपाल हो। धनवारी भाषा समाचार भेष बहादुर धनवारबाट सुन। आज देशभर आठौँ राष्ट्रिय महिला अधिकार दिवस मनाला छ। महिला अधिकारक सम्मान आत्मनिर्भर तथा सुसमृद्धिक अभियान नारा सङ्गीत आज यो दिवस मनाला लाग्ला हो। 2063 जेठ 16 चाँडसोको फेरि स्थापित फेरि खडा गर्ल प्रतिनिधि सभाको नेपाली महिलाको अधिकार सम्बन्धी महत्त्वपूर्ण चार विशेष प्रस्ताव पारित गर्ल दिएले लागि स्मरण कर्ती सौदुक वर्ष जेठ 16 लागि महिला अधिकार दिवसको रूपमा मनाइ आएला छ। यी अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल महिला क्षमता सृजनशीलता तसु नेतृत्वलाई राष्ट्र बनाएलाई मुख्य आधारको रूपमा खडा हक्ल गरेको मुलुक समृद्धि समृद्धि अंश टिकेलाई विश्वास हासिल गरेर आज चाइला हक्ल बाजलर छ। राष्ट्रपति पौडेलको यी दिवसको अवसरमा महिला हक अधिकार सुनिश्चित गरेलाई योगदान कटे सम्बन्धित सभ्यलाई स्मरण कटी धन्यवाद समेत व्यक्त गरिदर छ। आठौँ राष्ट्रिय महिला अधिकारक दिवसको अवसरमा उपराष्ट्रपति राम साय प्रसाद यादव महिला लागि आफ्नै अधिकारबारे सचेत बनाएको नेतृत्व शिक्षा उद्यमशीलता तसु सामाजिक योगदानमा सहभागी गराएलाई वातावरण बनाएलाई करे पारेर चाइला औँल्याला बाज्र छ। प्रधानमन्त्री बालेन्द्र साग महिला अधिकार लैङ्गिक बराबरी तसु महिला सशक्तिकरणको लागि व्यावहारिक रूपमा कार्यान्वयन गरेलाई सरकार प्रतिबद्धता रहल बाजल अक्ल छ। आठौँ राष्ट्रिय महिला अधिकारक दिवसको अवसरमा दिल अक्ल शुभकामना सन्देशमा औक्रिक नेपालक संविधान महिला हक लागि मौलिक हक रूपमा सुनिश्चित गर्दै राज्य सभ्य निकायमा वैवाहिक अंश समावेशी प्रतिनिधित्व तसु अर्थपूर्ण सहभागिता प्रतिबद्धीकरणलाई उल्लेख गर्दर छ। सरकारक आर्थिक आइला आर्थिक वर्ष 2083-84 लागि 21,24,34 करोड रुपियाँ बजेट विनियोजन गर्दा छ। सङ्घीय संसद मिल्न बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोनी वागले जम्मा विनियोजन गर्दा बजेटमध्ये चल्लतर्फी 12,70,58 करोड पुँजीगततर्फी तसु 4,31,10 करोड रुपियाँ तसु वित्तीय व्यवस्थापनतर्फी 4,22 अर्ब रुपियाँ विनियोजन गर्दा घोषणा गर्दा छ। सरकारको चल्ला आर्थिक वर्ष 2082-83 लागि 19,64,11 करोड रुपियाँ बजेट विनियोजन गर्दा छ। चल्ल आर्थिक वर्षको तुलनामा आइला आर्थिक वर्षको बजेटको आकारमा बढ्ला गर्दा छ। सरकारक आर्थिक विधेयक 2083-84 आयल कर ऐनक व्यवस्था अनुसार कर लाग्ला आय गिन्ती कटी व्यक्ति अंश दुवेक आय टिठाको कर निकल करला व्यवस्था ल्याएर छ। नयाँ व्यवस्था अनुसार कुन्टा कुन्टा आर्थिक वर्षमा प्राकृतिक व्यक्ति अंश दम्पतिको रु 10,00,000 कर लाग्ला आय हकलमा 1% कर लाग्छ। सरकार कर्मचारीलाई तलब बढ्ला गर्दा छ। अर्थमन्त्री डाक्टर सोमनी वागले जैला कानु बजेट वक्तव्यबाट राष्ट्र सेवा कर्मचारी तलब भत्ता बढ्ला गर्ला घोषणा गरिदल छ। ओख्रिक आधारभूत तलब स्केलक 10% बढाएर गर्ला घोषणा गर्ला अक्लर छ। अर्थमन्त्री डाक्टर वागले कर्मचारी मनेक पारिश्रमिक अग्नि 40,000 तसु धेरैमा 1,00,000 उप राख्ने गरीको तलब मान कायम गर्ला बाजल छ। सरकारक आर्थिक विधेयक 2083 अनुसार आयल आर्थिक वर्ष 83-84 बजेटबाटै पुँजीगत लाभकर सम्बन्धी विद्यमान व्यवस्थाको सल्टा कर छ। विधेयक अनुसार सेयर कारोबार तसु घर जग्गा कारोबारमा लाग्ने आयलाई पुँजीगत लाभकर बढ्ला रहेछ। सरकार आयलाई आर्थिक वर्षको बजेटबाट सूचीकृत कम्पनी धितो पत्र बेचेलाई कटी लागि आयलाई फाइदा कर नै धेरै अक्ल व्यवस्थापक सङ्घिक 1 वर्षभन्दा धेरै समयदारीको सेयर बेच्ने छौ 7.5% तसु 1 वर्षभन्दा मनेक अवधिभित्र सेयर बेच्न 10% लाभकर तिरापर व्यवस्था ल्याएला हो। सरकार आइला आर्थिक वर्षको बजेट कार्यान्वयनबाटै आर्थिक बढाइलाई 7% पुग्ला मूल्य बढ्ला तर 6% सीमित रहल विश्वास लिल र छ। होक्रिक 31 निकाय हटाएला 6 निकाय एक आपसमा मिलाएको जोड्ला 6 निकाय हस्तान्तरण गर्ला 18 निकाय फेरि संरचना गर्ला बाजलर छ। अर्थमन्त्री वागले कृषि लागि समान जनक तसु लाभ लिल व्यावसायिक रूपमा रूपान्तरण गर्ला भने 2 करोड रुपियाँसम्म लगानी गरेलाई किसानलाई 40% अनुदान उपलब्ध गराएर बनाएलाई प्रकृत सिँचाइ आयोजना लगभग यसनिकै आर्थिक वर्षभित्र सकेलाई अग्ने गरेको बजेट उपलब्ध गराएलाई बाज्ला छ। सरकारक सार्वजनिक सहायदारी मोडल अन्तर्गत 7 वटै प्रदेशको मुख्य सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल अंश विशिष्टकृत स्वास्थ्य सेवा केन्द्रमा बाटाको गर्ने पनि बजेटबाटै घोषणा गर्ला रहेछ। देशैभर दलित छाया छावेको लागि उपलब्ध गराएला पोषण भत्ता दोब्बर गरेको महिना 1,000 रुपियाँ पुर्याएला अंश श्रमिक तसु रोजगारदाता अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा आबद्ध राख्न पर्ने व्यवस्था नयाँ बजेटमा गर्ला रहेछ। पहिलाको अर्थमन्त्री डाक्टर युवराज खतिवडा बजेटमा व्यवस्था गर्ला नयाँ प्रबन्ध अंश एकरक विकास तसु आर्थिक बढाएला सेवामा लाभ पुगेला स्थिति अक्ल अंश नयाँ अक्ल बाज्ल विषयमा डिटाल बाँकी रहला बाज्ल छ। डाक्टर खतिवडा कर छुट दिला विषयमा अंश सामाजिक सुरक्षामा गर्ला नयाँ प्रबन्ध हेड थक मानिसक लागि राहत दिला
दिसर बाजलर जिठालार पर्लर बाजलर सर पहिलेक अर्थमन्त्री जनार्दन शर्मा मनमानेक वर्ग विकास कर्ल लक्ष्य तसु उए पाछु रोजगारी बढाइलाई कर्ल उद्देश्यमा बजेट केन्द्रित हकल उए बाजला कुरो रहेछ। पहिलाक अर्थमन्त्री वर्षमान पुनक बजेट सभामा मिश्रित खालक हकल टिप्पणी गर्दछ। नेपाली काङ्ग्रेसक नेता अंशु पहिलाक मन्त्री अर्जुन नरसिंह केसिक बजेटमा लेख्न भाषा शब्द लखक स्वार रहला तसु साधन शोषक सुनिश्चितता हके पर्लार बाजला रहेछ। उहे कार्यान्वयन सुनिश्चितमा सबैभन्दा बर्के कुरो रहेछ। सबैमा बजेट डिठाको मने कर्ल उद्देश्यक साथ आयला बाहिर रहेछ। राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलक नेता ज्ञानेन्द्र बहादुर सहायक बजेट क्रान्तिकारी अक्ल उल्लेख गर्ने स्रोत तसु कार्यान्वयन पाटो सबैभन्दा बर्के महत्त्वपूर्ण अक्ल टिप्पणी कर्ल रहेछ। खोटाङ तसु ओखलढुङ्गामा सिमानामा पर्ला दुधकोसी ठाउँ रौघाटबाट उत्पादन कार्य लाग्दा 670 मेगावाट क्षमताको दुधकोसी जलाशयुक्त जलविद्युत आयोजना आगो बढाएला अक्लर छ। नेपाल सरकारको जल कानुन सार्वजनिक कर्ला आर्थिक वर्ष 2083 बजेटमा दुधकोसी जलाशयुक्त जलविद्युत आयोजना समावेश कर्ला पाछु आयोजना काम आगो बढाएला निश्चित अक्ल हो। रामेछाप जिल्लाको मन्थली नगरपालिकाका सात तसु खाँडेदेवी गाउँपालिका चार जोडला भटुल्ली लहरी उप्र बनाएला लाग्दा पक्का पुल लास्ट चरणमा पुगेछ। एकटा मात्र इस्पात रहला यी पुल जेठ मसान्तसम्म सम्पन्न गरेर लक्ष्यसँगै काम अभ्यासको पाइला हो। बागमती प्रदेश सरकार रु 3,33,65,000 लाग्दा पैसामा उही पुग्ल व्यावसायिक दीपक थापाक जानकारी दर्लर छ। उही वर्ष आगुदेखि काम थाल्ला उही पुल पहिले डिजाइनक कार्यपरला मनेक समय ढेर अक्ला जिल्ला पूर्वाधार कार्यालय मुख्य जनेन्द्र प्रसाद जानकारी दर्लर छ। पुल बनिसिद्धाल अक्ल पाछु माडी सङ्गीक आसपासक क्षेत्रमा फल्यालप अक्ल सागसब्जी अन्चुक अन्य कृषि उपजक जिल्ला सदरमुकाम तसु राजधानी काठमाडौँसम्म पुर्याएलाई सजिलो अक्ल उएक उल्लेख गर्लर छ। खानी अञ्चल भूगर्भ विभागका पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौता क्रियाकार्य भएर लड्छ। विभागका व्यावसायिक उत्खननका लागि विभाग तसु चाइना जियोलोजिकल सर्वे बीच थप सम्झौताका लागि भिटर रूपमै तयारी गरेर लड्छ। विभागक चिनक प्राविधिक टोलीसँगै मिलेको अग्नि सिस्मिक सर्वे म्याग्नेटोटेल युरिक सर्वे तसु जियोमे केमिकल स्पानिङ सर्वे क्लस सक्ल कर्ल पेट्रोलियम अन्वेषण कार्यजनक निमित्त मुख्य धर्मराज खड्का जानकारी दर्लर छ। पेट्रोलियम पदार्थ उत्पादन अंशु भण्डारण परिणाम अध्ययनक लागि कर्ल नमुना जाँच समेत पेट्रोल तसु प्राकृतिक ग्यासक सम्भावना लागि पुष्टि कसी दल जनाला छ। पुलिसक मुलुकका भिन्न भिन्न ठाउँबाट लागु औषधसँगै 35 जनालाई पक्राउ गर्लर छ। पुलिसक काठमाडौँ भक्तपुर झापा बर्दिवा सुनसरी कञ्चनपुर नुवाकोट तसु सिराबाट नियम विपरीत लागु औषध तक 35 जनालाई पक्राउ गर्लर छ। काठमाडौँ टोखा नगरपालिका 9 ब्राउन सुगर जस्ने डिठाला पदार्थसँगै 2 जना झापा गौरीगञ्ज गाउँपालिका 2 मेचीनगर नगरपालिका 6 पुरानो मेची पुलबाट 1 बेतामोड नगरपालिका 4 कञ्जनगाबाट टोलीबाट 2 पक्राउ गर्ला नेपाल पुलिसक केन्द्रीय संरचना समाचार कक्ष जनाला छ। ओस्निकै बर्दिया राजापुर नगरपालिका 10 कोठियाघाट पुलबाट 1 सुनसरी बरा क्षेत्र नगरपालिका 6 ठाकुराबारीबाट 6 इनरुवा नगरपालिका 4 बसचोकबाट 3 बरा क्षेत्र नगरपालिका 7 सोम बजारबाट 2 धरान उपमहानगरपालिका 13 आदर्श नगरबाट 1 इटरी उपमहानगरपालिका 17 पकलीबाट 5 इटरी उपमहानगरपालिका 17 1 पक्राउ गर्ला इलाका पुलिस कार्यालय जना रसिक। यसनिकै पुनर्वास नगरपालिका 11 अमरबस्ती मसानघाट 3 नुवाकोट विदुर नगरपालिका 1 बाघाट टोरबाट 2 सङ्घिक सिरा गोल बजार नगरपालिका 6 गुम्बा टोलबाट 1 लागि समात्ल इलाका पुलिस कार्यालय जनाला रसिक। बित्ला 24 घण्टामा 1,773 सवारी चलाला सवारी नियम मिसलामा कारवाही पर्लछ। यीबाट राजकोषमा रु 6,44,502 राजस्व दाखिल अक्लर छ। काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय अनुसार मोडपिएको सवारी चलाला 100 नियम मिचीको राइड सेयरिङ कर्ला 118 32 सङ्केत नमानेको नियम मिसला 136 तसु बेसको गतिमा सवारी साधन हुइकाला 237 जनालाई कारवाही गर्ला हो। यसनिकै लेन अनुशासन पालन नगर्ल 82 निषेधित क्षेत्रमा हर्न बजाला 90 बाटपेटीमा सवारी साधन धर्ला 120 एकतर्फी बाटमा सवारी चलाला 91 तसु अन्य सवारी नियम पालना नै कर्ला 800 जनालाई कारवाही गर्ला हो। अछामक पञ्चदेवल विनायक नगरपालिका 4 थापामोड ठाउँ मध्य पहाडी बाटमा जलराति जीप दुर्घटना अक्ल 2 मर्ल तसु 3 खजाल अक्ल छ। दार्चुलाक जुम्ला जैटी कर्ला सतलोक आश्रम जनकपुर जीपबाट करिब 200 मिटर हेड
खस्लदछ। दुर्घटनामा खजाल अक्ल मकनपुर हेटौँडा उपमहानगरपालिका बस्ल वर्ष 41 नवीन तुलाधर तसु बर्दिया बाँसकारी नगरपालिका 5 वर्ष 45 वर्षक रामप्रकाश थारूक उपचार कालक्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मर्ल अखल अछाम पुलिसक मुख्य नायब उपरीक्षक ओम प्रकाश खनाल जानकारी दिलरछ। ओक्सीक अनुसार खजाला सिराक कल्याणपुर नगरपालिका 10 वर्ष 27 वर्षक सनत कुमार शाह स्याङ्जा फेदीखोला गाउँपालिका 4 वर्ष अर्जुन कुमार पौडेल तसु जीप चलाला नेपालगञ्ज उपमहानगरपालिका 5 वर्ष 28 वर्ष राज राजेन्द्र भीमराज चट्टाना गुप्ताको उपचार भइरहेको रहेछ। यसनिकै गरेको जिल्ला हनुमान नगर कङ्कालिनी नगरपालिका 1 भारदहमा आज केरा बगानमा करन्ट लागेको एकजना किसान मर्ला अक्ल रहेछ। स्थानीय 48 वर्षीय सहदीप लौरिक मर्ल अक्ल जिल्ला पुलिस कार्यालय पुलिस निरीक्षक विजय कार्किक जानकारी दिलरहेछ। ओखलीको अनुसार केरा बगानमा पानी लगाएले कर्ला बेलामा करन्टाक तार जोड्ल बेलामा करन्टा लागेको मर्ल अक्ल रहेछ। अखनी नेपालमा उप वायुमण्डलमा रहल पश्चिमी मणिक चेप्ल रेखा स्थानीय वायु अंशु पश्चिमीदेखि पूर्वसम्म नेपाल नजिकै मणिक चेप्ल रेखा प्रभाव रहल रहेछ। अखनी कोशी मधेस बागमती तसु गण्डकी प्रदेशमा सभ्य रूपमा बादल अंशु लुम्बिनी कर्णाली तसु सुदूरपश्चिम प्रदेशको हिमाली तसु पहाडी भागमा मनमनेक बादल लाग्छ। बाँकी तराई भागमा मनेक बादल लाग्छ। कोशी लुम्बिनी कर्णाली तसु सुदूरपश्चिम प्रदेशक एकै दुई ठाउँमा मनमनेकसम्म वर्षा भइरहल रहेछ। जल अंशु मौसम विज्ञान विभाग मौसम पहिलाकाल अनुमान महाशाखा अनुसार आज दिनखनी देशभर मनमनेक बादल लाग्छ। लुम्बिनी कर्णाली तसु सुदूरपश्चिम प्रदेशक कोशी बागमती तसु गण्डकी प्रदेशक हिमाली तसु पहाडी भागक मनेक ठाउँ लखकमा अंशु मधेस प्रदेश लगायत कोशी बागमती गण्डकी लुम्बिनी तसु सुदूरपश्चिम प्रदेशक तराई भागक मनमनेक ठाउँ लखकमा गर्जनसे तसु चम्कला सङ्गीत मनमनेक पानी परेले सम्भावना रहेछ। देशक तराई तसु पहाडी भागक मनेक ठाउँ लखकमा हावा हुन्डरी पनि सम्भावना रहला रहेछ। आजलाई धन्यवाद। भाषाको समाचार सिद्धिलेख हस्त शिवा ढोक गरिनु।

नमस्कार। कार्यक्रम सङ्गीतमालाको पर्खाइमा रहनुभएका सम्पूर्ण रेडियो प्रेमी मित्रहरूमा हामी कार्यक्रम सङ्गीतमालाको तर्फबाट यहाँ सबैमा हार्दिक स्वागत।

भएको छ। कार्यक्रम संगीत मालाको शुभारम्भ गर्दैछौ देशभक्तिपूर्ण गीतबाट। रामकृष्ण ढकालको सुर रहेको छ, हरिभक्त बुढाथोकीको रचना हो, हरि लम्सालको संगीत रहेको छ।

कार्यक्रम संगीतमालामा हामी निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराउँदै आइरहेका छौँ। आज पनि आधुनिक गीत, लोकगीत लगायत विभिन्न गीत संगीतहरू यहाँहरूलाई सुनाएर मनोरञ्जन गराउनेछौँ। पछिल्लो समयमा निकै चर्चामा रहेकी गायिका सिमरन फरियार र अर्जुन

सापकोटा दुईजनै चर्चामा रहेका छन्। अब राख्दैछौ सिमरन परियार र अर्जुन सापकोटाको स्वर रहेको छ, रविन लामिछानेको रचना हो, अर्जुन सापकोटाको सङ्गीत हो।

कार्यक्रम संगीतमालामा हामी निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराउँदै आइरहेका छौँ। आज पनि निकै चर्चित गीत संगीतहरू कार्यक्रम संगीतमालामा समेटेका छौँ। अबको क्रममा राख्दैछौँ रोजिना बस्नेतको स्वर रहेको छ रोशन सिंहको रचना र संगीत हो।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। पछिल्लो समयमा एलिना चौहानका पनि थुप्रै गीतहरू चर्चित रहेका छन्। एलिना चौहानको स्वर राख्दैछौँ अब। सन्तोष सापकोटाको रचना रहेको छ, अर्जुन सापकोटाको सङ्गीत हो।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराइरहेका छौँ। हामीलाई हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। अब राख्दैछौ रायन बस्याल र मिलिना राईको सुर, सूर्य कुमार परियार र रायन बस्यालको रचना रहेको छ। रायन बस्यालको संगीत हो। अब राख्दैछौ कार्यक्रम संगीतमालामा।

0: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
2: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
1: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्छ।
2: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाणपत्र अनिवार्य रूपमा लिनुपर्छ।
1: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
2: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सभामुख डोल प्रसाद अर्यालले मुलुकलाई समृद्धि, सुशासित र भ्रष्टाचार मुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकार गलत दिशामा गएमा वा कार्य सम्पादनमा ढिलाइ भएमा सचेत गराउन सरकारवालालाई आग्रह गर्नुभयो। सभामुख अर्यालले कानुन निर्माण प्रक्रियामा रचनात्मक सुझाव दिन र सरकारका कमजोरीप्रति समयमै सजग गराउन पनि जोड दिनुभयो। निजी क्षेत्रलाई प्रोत्साहन गर्दै लगानी मैत्री वातावरण सृजना गर्नुपर्नेमा जोड दिँदै सभामुख अर्यालले वैदेशिक रोजगारीमा रहेका युवालाई स्वदेश फर्काउने अवस्थाको निर्माण गर्नुपर्ने र नेपाललाई लगानीको लागि उपयुक्त राष्ट्रको रूपमा विकास गर्नुपर्ने बताउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले निर्वाचनको क्रममा जनता सामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नु सरकार र जनप्रतिनिधिहरूको प्रमुख दायित्व रहेको बताउँदै वर्तमान सरकार त्यसतर्फ दृढतापूर्वक अघि बढिरहेको बताउनु भएको छ। नुवाकोटमा आज आयोजित एक कार्यक्रममा सञ्चार मन्त्री तिमल सिन्हाले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरिएको बजेट युवा पुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्ने गरी निर्माण गरिएको दावी गर्नुभयो। उहाँले बजेटले मुलुकको अर्थतन्त्रलाई आगामी दिनमा कुन दिशातर्फ अघि बढाउने भन्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको उल्लेख गर्दै सरकारका प्राथमिकता, राजस्व नीति तथा दीर्घकालीन विकास दृष्टिकोण समेत स्पष्ट रूपमा समेटिएको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सृजनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारको रूपमा स्थापित गरी मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताउनु भएको छ। आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना उहाँले व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले दिवसको अवसरमा महिलाको हक अधिकार सुनिश्चित गर्न योगदान गर्नुहुने सम्बन्धित सबैलाई स्मरण गर्दै धन्यवाद ज्ञापन गर्नुभयो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तिकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको उल्लेख गर्नुभएको छ। खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनको लागि दोस्रो चरणको सम्झौताको गृह कार्य गरेको छ। विभागले व्यावसायिक उत्खननको लागि विभाग र चाइना जियोलोजिकल सर्भेबीच थप सम्झौताको लागि आन्तरिक तयारी गरेको हो। पेट्रोलियम पदार्थको आन्तरिक उत्पादनको लागि चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका एक जलजलेमा पहिलो चरणको ड्रिलिङ अन्वेषण सकिएको जनाएको छ। पेट्रोलियम पदार्थको ड्रिलिङ र अन्वेषण कार्यहरू सम्पन्न गरेको विभागले व्यावसायिक उत्पादन सुरु गर्न उक्त सम्झौताको लागि आवश्यक सहयोग प्राप्त गर्न सरकारसँग समन्वय गरेको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम लम्ब्याउने सम्भावित सम्झौताबारे अन्तिम निर्णय गर्न आयोजना गरिएको उच्चस्तरीय बैठक निष्कर्षविहीन बनेको छ। व्हाइट हाउसको सिचुएसन रूममा भएको बैठकले कुनै नयाँ सहमतिको स्पष्ट विवरण सार्वजनिक नगरेको बीबीसीले जनाएको हो। ट्रम्पले इरानले कहिले परमाणु हतियार नबनाउने सुनिश्चितता दिनुपर्ने, हर्मुज जलमार्गमा निर्बाध यातायात खुल्ला गरिनुपर्ने तथा समुद्री मार्गमा राखिएका बारुदी सुरुङ हटाइनुपर्ने शर्त अघि सार्नु भएको छ। यसअघि बिहिबार अमेरिका र इरानबीच 60 दिनको लागि युद्ध विराम लम्ब्याउने तथा इरानको परमाणु कार्यक्रमबारे वार्ता सुरु गर्ने समझदारी बनेको अमेरिकी अधिकारीहरूले बताएका थिए। तर इरानले भने आफ्नो परमाणु कार्यक्रमबारे कुनै वार्ता नभएको स्पष्ट पारेको छ। अब खेल। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनौटको सेमी फाइनलमा पराजित भएको छ। मलेसियाको बायुमा सोभल मैदानमा आज भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग 2 विकेटले पराजित भएको हो। यस हारसँगै नेपालको आजै एसियन गेम्समा छनौट हुने अवसर पनि गुमेको छ। अब नेपालले छनौट चरण पार गर्न तेस्रो बन्नुपर्नेछ। तेस्रो स्थानको लागि नेपालले चीनसँग खेल्नेछ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपराह्न 4 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।
2: क्विट लाइन आङ 11:32 रेडियो लेन यम्बुला थामा नाक्पु थुने लो टेङमा तोङ सुमची सुवाजी मितिवा नासा रब थो ओतुप इन्सिनाङ दिन्यातङ न्युङमो ताङ मेता जोथोपकी थामा नाक्पु थुङ्गु चोरपा क्युरु इन्सिङ आरिङराङ ट्याङ्गा मोफोकु क्विट लाइन आङ 11:32 डेलो जोकुला मिमाङतिव तेरिला सपिन आङ 11:32 टेमा टोपकी छुजो गुन्याजुन गमी छुजो नसेक टोङ्गु लाङथोपकी ठेन्सो जगोकी थामा नाक्पु थुङ्गु लुक्सो किरुप्ला टोङ्गु लङ्गु सेवा क्विट लाइन आङ 11:32 यम्बिसुङ थोतेन तेजिन मिभोर लोनखाङ ग्याल्योङ थोतेन लोबजुङ दलेन तेजिन ग्याङसिङ सोकपा टेकु काठमाडौँ।

दि रेडियो नेपाल येन ग्रीष्मा शेर्पाने शेरुके कि साङ्गुर सेन्डोनाङ सुङ्की ताहुङ्गु पल्जु लोङ येतोङ गेचुग्या सुमदाङ गेचुग्या जुकी तन्दोग्ला टेङ्गा खरफ निसु चिक अरफ निसु जिताङ करुर सुमजु सुवा जे बजेट पेन ग्वा सङ्घीय टोछोके पिमी छोकदुला बजेट कोला सुङ्लप्न गिने नोलुनपु डाक्टर स्वर्णिमुवाकले कि पेउ बजेट नङ्ला तन्दी लो छोकला खरफ चिङी अरब दिन्छु तङ्ग करुण गप्चुङ्गा ख्या टेङ्गा पेउ तङ सुङ्की जुकथम्बी तन्दोग्ला हानी टोसुङ तोङ्गुब्ला टेङ्गा खरबजी अरब सुमजुसुवा चिक्ताङ करोडची थम्बा पेउ तेजेन वित्तीय टरिक छोक्ला खरबजी तङ अरब निसुङी पेउ घोषणा क्यानङ सुङ्की पल्जो लोङी तोङ गेचुग्या निङ गेचुग्या सुम्की तन्दोग्ला टेङ्गा खरब चुरकु अरब ठुकचुरे जितङ करोड चुचेक बजेट पेउ येन सुङ्की आर्थिक विधेयक निङ गेचुग्या सुम छोक्ने आयकर ऐन कि टरिक नाङसिन ग्याठल दुतुब्रिम्बला मि सोम्बु टेङ्गे शिलाल हानी सम्बा टरिक नाङसिन टेङ्गा बुमुचि थम्बा सेक सोम्बु मिला ग्याठल ग्याछा चिक दुतुप कल्ग्वा तुग्राङ क्याने सुङ्की लेचेतपा तिवी लासाङ पर्ग्वा नोलुनपो डाक्टर वाक्लेकी दाङ बजेट ख्याफेल क्या नङ्गिन सुङ्की लेचेतपा तिवी ला ग्याछा चि थम्बा परुप थाक्छुत क्या नङ्ग्वा लेचेतपा तिवी ला ताफे नमा युङसोक्ला तोङ सिप्जु सेक लक्लेने खेतुप्ताङ माङसोक्ला बुमुचिक सिनाङ लाक्पा तेन तेन क्याउ सेन्ग्वा सुङ्की आर्थिक विधेयक नितोङ गेचुग्या सुम्ते जिन ताहुङ्गु पल्जो लोङ नितोङ गेचुग्या सुमतङ गेचुग्या सुकी बजेटमा पुँजीगत लाभकार कोर्के टरेक गिरुवाताङ ग्वा विधेयक नाङसिन शेर छोङ कितुप्ताङ खाङबी छोङ सिङ छोङ कितुब्ला दुई वाउ ग्याठलसङ पन्ग्वा सुङ्की ताहुङ्गु पल्जो लोकी बजेट लक्लेने क्याउ जुग्ला ग्याछा दिन पल्जो यर्ग्या डोथोपोताङ गोङ ग्याछा ठुकलेपु हिउछे क्यान ग्वा डाक्टर लोनपो डाक्टर वाक्ले कि सुङ्की छोकपा सुमजुसुवा चिक खारेज क्यानी छोकपा ठुक थितुप छोकपा ठुकताङ चपगे याङनुङ जप सुङसुङ नो लोनपो वाक्ले कि ससिङ मितिओला खाक्सेनपो चिने करोटनी डोसुङ तोगुप्ताङ ससिङ मितिओला ग्याछा सिपजु स्याक अनुदान तिरुप तन्दा जोइङ वतो सिन्चाइकी आइसुना तिवा लो लो ना दिलो नाङलाराङ डुपा खितुप क्यानीसँग बजेट तिरुप सुङसुङ तुग्राङ क्याने सुङ्की प्रदेश दिनकर्की सुङ्की मेनखाङ चौतिउला लोपजुङ मेनखाङ दाङ ठोतेनी सेवा ल्यामुजब क्यानी बजेट तिरुप थाक्छुत क्या नङ्ग्वा तुग्राङ क्याने ग्यालखप नङ्गी दलित पेजातिवाला तेरी हौ समी भत्ता थाक्पा जोनी ला टेङमा तोङ चिक तिरुप टिक्यान ग्वा बजेटको ला ख्यान्थोक नङ्गिन एमालेकी गोठी गोमी नोलुनपु डाक्टर युवराज खतिवटाकी बजेट के टिक्याउ सम्बा सिजु तेजिन पल्जोर ग्यार्गेकी तेरिला फेन्सेपो हुङ्गु म्याङ्गो सिरुप तम्ये जुक थम्बलाल हगो सुङसुङ डाक्टर खतिवडा कि ग्याठल च्यौ कोर्की तङ्ग चिछोक सुङक्योप्ला क्याउलाका सम्बी टरिकी मि न्याम्जुङा तिवला फेन्चेन पो हुङ्गुपको लासङ थाल हगो सुङ्ग्वा तुग्राङ क्याने गोमी नोलुनपो जनार्दन शर्मा कि तन्दी बजेट मितिवी मिजु यर्ग्या सब मिग्युल तङ मितिवला लाकी कोकप तेरो मिग्युल शिला वतो सुङ्ग्वा तुग्राङ क्याने गोमी नोलुनपो वर्षमान पुन कि बजेटला कोर तेरे जङ्ग वतोपको ला सल्भो जोना तुग्राङ क्याने बजेट कि कोला नेपाली कङ्ग्रेस कि गोठी तेजिन गोमी लोनपो अर्जुन नरसिंह के सिकी बजेटला टिउ के तङ छिक्तिवा ल्यामो गोतोप सुङसुङ खोटाङतङ ओखोलडुङ्गा जोङखी पर्ला खेलुप दुधको सिकी राबुवा घाट ने देन्दोप मेगावट सय ठुकतङ दिन्छु कि दुधकोसी जलाशयुक्त छुलुक आइसुना गोचुतुप कल्ग्वा यम्बी सुङ्की दाङ ख्याफेल क्याउ पल्जो लोङितोङ गेचुग्या सुमतङ गेचुग्या सुकी बजेटला दुधकोसी जलाशयुक्त छुलुक आइसुना जक्सीमा आइसुना कि लागा गोचुतुप थक्सोत क्याउ येन आरिङ ग्यालखप नङ्ला थेङ ग्याकी ग्यालुङ आम्पुमो ओङछ्या तुछेन चिङ्ग्वा महिला अधिकारको सम्मान आत्मनिर्भरता र समृद्धिको अभियान सिरुप नारा जङ्गनी आरिङ ग्यालुङ आम्पुमो ओङछ्या तुछेन चिङ्ग्वा विक्रम लोङ तोङ ठुकचुरे सुम जेठला कि गते चुरुकला गोचु प्रतिनिधि सभा कि यम्बी आम्पुम तिमी ओङछ्या कोला खाक्सेन्पो मिक्सल प्रस्ताव जी थाक्सोत क्याउ निमी ठेन्सोला लो टेङमा जेठला कि गते चुरुक छेन्मो दि तुछेन चिङ्ग्वाउ येन दितुसेन कि कपला सिङजिन रामचन्द्र पौडेल कि याम्पुम तिवी सुक न्याम्युङ ताङ गोठीला ग्यालखप जब लाका चौकी सिला गोचुनी चुकथम्बी तन्दकला हानी ग्यालखप यार्ग्या जब लाका तन्दी तुछोला खाक्सेन्पो वतो सुङसुङ सिङजिन पौडेल कि याल्युङ याम्पुम
ओङ्छ्या तुछेन कप्ला हाम्पुम तिमी ओङ्छ्या थाक्छोत कितुप्ला ल्यागेन च्यु तेरिला ठेन्सो क्या नङ्गिन टसुदेले सुनाङ सोङ थेङ्ग्या कि ग्यालुङ हाम्पुम ओङ्छ्या तुछेन कप्ला सिङजिन सुनपा रामसाई प्रसाद यादव किसँग हाम्पुमला रङ्गी ओङ्छ्या कोला ख्यान्थोक नङ्गिन ग्यालखाप ग्यार्ग्या जब्ला कला हाम्पुम तिवला छोकसुक कितुप खोरियुक जोगो खाक्सेन्पो वतो सुङसुङ तुग्रङ क्याने सिलोन बालेन्द्र साकी हाम्पुम ओङ्छ्या लैङ्गिक समानता तङ हाम्पुम तिवी सेमसुक परोप्लाका लक्लेन कितुप सुङकी ख्यालेन गोतुप सुङ्गुवा थेङ्ग्या कि ग्यालुङ हाम्पुम ओङ्छ्या तुछेन कप्ला टस्तुलिक सुङ्लप नगिन सिलोन बालेन कि साकी एम्बी चठिम कि हाम्पुम तिवी ओङ्छ्या थाक्छोत कि ग्यालखप कि छोकपाती वा तेरिला समानुपातिक तेजिन समावेशी शिला हाम्पुम तिउला छोकसु क्याउकोला सल्भो जोनाङ सुङ खानी तेजिनु फुबर्ग विभागकी पेट्रोलियम थेन्दुप तन्दोग्ला थेङ्गीकी थुन्लामकोला लोपजुङ क्यान गए विभागकी छोङकी तन्दोग्ला विभागताङ चाइना जियोलोजिकल सर्वे पर्ला याङलुङ थुन्लाम कितुब्ला आन्तरिक टरी क्याउएन पेट्रोलियम पदार्थ ग्यालखाप नाङलाराङ थेन्दुप तन्दोग्ला ज्ञानक सुङकी लक्से रोक्रम्ला जिन्क्योङ क्याउ पेट्रोलियम अन्वेषण छर्सुकी दैलेखकी भैरवी युलछोकपा वडा आङ्गचेक जलचलेला थेङताङबुला ड्रिलिङ कितुब्लाका डुपा छुङ्गो सेनको सप्तरी जोङखी हनुमान नगर कङ्कालिनी टोङखेर वडा आङ्गचिक भारदाला आरिङ करेन गेम्नी ससिङ मिमेरा चिक नासगल गए आरिङ स्वाकी सेन देपु रिम्बला देपुसी लोक तेमा मोटर तेमा छुत तोङ्गुब्ला तार्थितुप रिम्बला करेन गेम्नी तितासकी मि लोस सिप्जुस्या ग्याकी सदेव लौगी नासगलुप जोङखीको सुङमाक मिल्या खुङकी इन्सपेक्टर विजय कार्कीकी ख्यान्थोक नाङसुङ सिङ देपु तुछोला सप्तरी तङ्ग मध्य प्रदेश लोकी मोटर तेमा श्रृङ्खला छुलुकुतङ मोटर थितुप रिम्बला मिबङ्गी नासडप सेन तुकै नेताङ तेमा सुङक्योप कितुब्ला सुङकी खाक्सेन्पो चिने लागा किगो कोलासङ ससिङ मितिवी सुङला सुवा जकिङ वाउ सेन अछामकी पञ्चदेवल विनायक टोङख्यार वडा आङ्गजी थापा मोडकी मध्य पहाडी गेलाम्ला दाङ नुप्ला जीव ताप्योग्ला सोनी मेरा यी नासगल ग्वा सिसी मेरा सुम्ला क्युन फोको सेन ग्वा दार्जुलानी जुम्ला डोइ वतुप जीव अछामकी पञ्चदेवल विनायक टोङख्याला दाप्योग्ला सोनी हेटौडा उपमहानगरपालिकाला देतुब्लो सिप्जुस्या चिक्की नवीन तुलाधार तङ बर्दिया बासगारी टोङख्यार वडा आङ्गाकी लो सिप्जुस्या ङकी राम प्रकाश थारू मेन्जु कितुप रिम्बला नासगलुप अछामकी कोर्सुङ मक्मी चो तेजिन डिएसपी ओम प्रकाश खनालकी ख्यान्थोक नाङसुङ रेडियो नेपाल नै सेर्वी साङ्गियो डोप्सुङ थुचिसे

सुनायौँ दोहोरी गीत भगीरथ चलाउने र सुनिता बुढा छेत्रीको स्वरमा बम बहादुर बस्नेतको शब्द तथा लय सङ्कलन. अब सुनाउँदैछौँ अन्जु पन्त र रबिन गुरुङको स्वर, शिव हमालको शब्द तथा लय सङ्कलन रहेको छ.

अहिले सुनायौँ बसन्त थापा र देवी घरती मगरको सुर प्रह्लाद सुवेदीको शब्द रहेको थियो भने लय सङ्कलन बसन्त थापाको. अब सुनाउँदैछौँ अर्को दोहोरी गीत रञ्जिता थापा र शरण कुमार माझीको सुरमा रञ्जिता थापाको शब्द रहेको छ भने लय सङ्कलन शरण कुमार माझीको.

अहिले सुनायौँ अर्जुन सापकोटार, अब सुनाउँदैछौँ यो अर्को गीत अर्जुन सापकोटार र सुनिता बुढा छेत्रीको स्वरमा।

0: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
3: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौं। प्रविधि संयोजनमा रामकृष्ण शाह, उद्घोषणमा सहकर्मी बलराम कोइरालासँगै म विष्णु देवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सभामुख डोलप्रसाद अर्यालले मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकार गलत दिशामा गएमा वा कार्य सम्पादनमा ढिलाइ भएमा सचेत गराउन सरकारवालालाई आग्रह गर्नुभयो। सभामुख अर्यालले कानुन निर्माण प्रक्रियामा रचनात्मक सुझाव दिन र सरकारका कमजोरीप्रति समयमै सजग गराउन पनि जोड दिनुभयो। निजी क्षेत्रलाई प्रोत्साहन गर्दै लगानी मैत्री वातावरण सृजना गर्नुपर्नेमा जोड दिँदै सभामुख अर्यालले वैदेशिक रोजगारीमा रहेका युवालाई स्वदेश फर्काउने अवस्थाको निर्माण गर्नुपर्ने र नेपाललाई लगानीको लागि उपयुक्त राष्ट्रको रूपमा विकास गर्नुपर्ने बताउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले निर्वाचनको क्रममा जनता सामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नु सरकार र जनप्रतिनिधिहरूको प्रमुख दायित्व रहेको बताउँदै वर्तमान सरकार त्यसतर्फ दृढतापूर्वक अघि बढिरहेको बताउनु भएको छ। नुवाकोटमा आज आयोजित एक कार्यक्रममा सञ्चार मन्त्री तिमल सिन्हाले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरिएको बजेट युवा पुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी निर्माण गरिएको दावी गर्नुभयो। उहाँले बजेटले मुलुकको अर्थतन्त्रलाई आगामी दिनमा कुन दिशातर्फ अघि बढाउने भन्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको उल्लेख गर्दै सरकारका प्राथमिकता, राजस्व नीति तथा दीर्घकालीन विकास दृष्टिकोण समेत स्पष्ट रूपमा समेटिएको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सृजनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारको रूपमा स्थापित गरी मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताउनु भएको छ। 8 राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले दिवसको अवसरमा महिलाको हक अधिकार सुनिश्चित गर्न योगदान गर्नुहुने सम्बन्धित सबैलाई स्मरण गर्दै धन्यवाद व्यक्त गर्नुभयो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तिकरणलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। 8 राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको उल्लेख गर्नु भएको हो। खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनको लागि दोस्रो चरणको सम्झौताको गृह कार्य गरेको छ। विभागले व्यावसायिक उत्खननको लागि विभाग र चाइना जियोलोजिकल सर्भेबीच थप सम्झौताको लागि आन्तरिक तयारी गरेको छ। पेट्रोलियम पदार्थको आन्तरिक उत्पादनको लागि चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका एक जलजलेमा पहिलो चरणको ड्रिलिङ अन्वेषण सकिएको जनाएको छ। पेट्रोलियम पदार्थको ड्रिलिङ र अन्वेषण कार्यहरू सम्पन्न गरेको विभागले व्यावसायिक उत्पादन सुरु गर्न उक्त सम्झौताको लागि आवश्यक सहयोग प्राप्त गर्न सरकारसँग समन्वय गरेको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम लम्ब्याउने सम्भावित सम्झौताबारे अन्तिम निर्णय गर्न आयोजना गरेको उच्चस्तरीय बैठक निष्कर्षविहीन बनेको छ। व्हाइट हाउसको सिचुएसन रूममा भएको बैठकले कुनै नयाँ सहमतिको स्पष्ट विवरण सार्वजनिक नगरेको बीबीसीले जनाएको हो। ट्रम्पले इरानले कहिले परमाणु हतियार नबनाउने सुनिश्चितता दिनुपर्ने, हर्मुज जलमार्गमा निर्वाध यातायात खुल्ला गरिनुपर्ने तथा समुद्री मार्गमा राखिएका बारुदी सुरुङ हटाइ पर्ने शर्त अघि सार्नु भएको छ। यसअघि अमेरिका र इरान बीच 60 दिनको लागि युद्ध विराम लम्ब्याउने तथा इरानको परमाणु कार्यक्रमबारे वार्ता सुरु गर्ने समझदारी बनेको अमेरिकी अधिकारीहरूले बताएका थिए। तर इरानले भने आफ्नो परमाणु कार्यक्रमबारे कुनै वार्ता नभएको स्पष्ट पारेको छ। अब खेल। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनौटको सेमी फाइनलमा पराजित भएको छ। मलेसियाको बायुमास ओभल मैदानमा आज भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग 2 विकेटले पराजित भयो। यस हारसँगै नेपालको आजै एसियन गेम्समा छनौट हुने अवसर पनि गुमेको छ। अब नेपालले छनौट चरण पार गर्न तेस्रो बन्नुपर्नेछ। तेस्रो स्थानको लागि नेपालले चीनसँग प्रतिस्पर्धा गर्नेछ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार, सकियो। हवस् त, नमस्कार।
4: क्विट लाइन 11:32 सम्बन्धी लसाङ्गुर
5: नेपाली धुम्रपान थेन सुर्ती राङबासे थुङसी दिङे दाङसे तोङ सोमचे भ्लिमिकादे शिवामुला तसाइनुन चुराङबा लद्दा बिसाम थुम्ना लाबारी खाम्बामुला
4: यदि राङेनुन धुम्रपान थेन सुर्ती राङबासे लत खाबारी सेमुला बिसाम तिनिन गोप्य थेन सेन्दरी परामर्श सेवा क्विट लाइन 11:32 रे सम्पर्क लासिगु
5: चु परामर्श सेवा गेदिम सेङबा धुइरे जेखेन याङबामुला
4: याद लासिगु धुम्रपान थेन सुर्ती राङबासे लत खाबारी परामर्श सेवा क्विट लाइन 11:32
5: नेपाल सरकार लुइथेन जनसङ्ख्या ब्लुनखाङ राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना थेन संचार केन्द्र टेकु याम्बु
6: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। समाचारपछि सुन्न सक्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रमको पुनः प्रसारण। अहिले भने सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: पशु रेडियो नेपाल हिन्ना तामाङ सानगिर रिढाङ्नी दाढेनमुला गाइन्दिरा थिङ सरकार से दाखाबा नोर्दिङ 2083-84 ला निचुई गिक खर्ब निचुई ब्ली अर्बसे करोड सोमची ब्ली टाङ्गाला बजेट विनियोजन लाभामुला संघीय संसदला चिसाङ्री बजेट थान्छ्युबान नोरुप लोन डाक्टर स्वर्णिम वाग्लेसे कुल फेवा बजेटरी चालुरी खर्ब चुई नि अर्ब निस चुई से करोड घाँचुई ब्रे पुँजी घात्री खर्ब ब्ली अर्ब सोमची घिक्से चुई करोड टाङ्गा थिएन वित्तीय व्यवस्था पण्डी अर्ब ब्लिसे खर्ब ब्लिसे अर्ब निचुई नि टाङ्गा फेबा मुला बिसी सुङबा मुला सरकार चे चु नोर दिङ 2082-83 दा खर्ब चुई कु अर्ब डुचुई ब्लिसे करोड चुई घिक टाङ्गा बजेट फेबा मुला निभा धिङला भीमा चुपालसे बजेट लेन लाबा मुला छाड व्यवस्था अनुसार खाजी बैन्यौन आए थिङरी प्राकृतिक भिनी वा मृङ रेम्बाला लाख चुई धोना कर किन्बा से तसम घिक प्रतिशत कर किन्से दा मुला सरकार से कर्मचारीला तलब नोन लेन लाबा मुला नोर ब्लोन डाक्टर सोनिम वाग्लेसे तिलमा बजेट ग्याम युल सेवक कर्मचारीला तलब भत्ता लेन लाबा घोषणा लासियुबा खिन्ला सरकार से नोर विधेयक 2083 थिएन दाखाबा नोर दिङ 2083-84 ला बजेट ग्याम पुँजीगत लाभ कर सम्बन्धी धातेला व्यवस्थारिन संशोधन लाबा मुला विधेयक अनुसार सेयर कारोबार थिएन दिम्सा कारोबार किनबान खावा पुँजीगत लाभकार लेबा मुला सरकार से दाखाबा नोर्दिङला बजेट सेङबा ग्याम नोर लेन लासी निस प्रतिशत दोबा थेन टाङ्गा वृत्ति धर्नोन डु प्रतिशत ताबा मानबा मुला नोर ब्लोन वाग्लेसे गोर सोमची गिक निकाय खारेजी डु निकाय मर्जर डु निकाय हस्तान्तर थेन गोर चुई ब्रे निकायला पुनर्संरचना लाबा बिसी सुङबा मुला सरकार से सार्वजनिक साझेदारी मोडेल डी गोर निस्नोन प्रदेशला ग्रेनपो सरकारी अस्पताल दा कोलेसे शिक्षण अस्पताल थिएन विशिष्टीकृत लुई सेवा केन्द्र री पोबा बिसिनोन बजेट री थान्बा मुला युल नाङ्ला दलित जाजा कोलादा पिनबन खाबा पोषण भत्ता लेन लासी लागिगरी तोङ्गिक धोना लाबा थेन श्रमिक थेन रोजगार दाता से श्रम रजिस्ट्री थुइनन तोबा व्यवस्था छार बजेट से लाबा मुला बजेट ला ताम्री प्रतिक्रिया कादे पिन्सुबाने एमाले गोबोन थेन गाचाला नोरब्लोन डाक्टर युवराज खतिवडा से बजेट री थान्बा विकास थेन नोर वृद्धि से मोकोन्दा झ्याबा ताबारी खामला कि आखाम विवा च्याबारी भाकिन मुला बिसी सुङबा मुला गाचाला नोरब्लोन जनार्दन शर्मा से माध्यम वर्गला विकास लाबा लक्ष्य थेन चु लिचा रोजगारी लेन लाबारी बजेट मराङबा मुला बिसी सुङबा मुला नोर ब्लोन गाचाला नोर ब्लोन वर्षमान पुन्से बजेट च्यामा ज्याबन मराङबा मुला बिसी सुङबा मुला नेपाली काङ्ग्रेसला गोबन थिएन गाचाला ब्लोन अर्जुन नरसिंह केसीसे बजेट री ब्रिबा छिग कादे ज्याबा मुला तसै साधन स्रोत सुनिश्चित तादोला बिसी सुङबा मुला तिनी ह्युल नाङ्री बेचा ह्युलबाङ जामेकोला पो दिन्छेन धाङबार मुला 2063 जेठ चुई ढुरी जामा धुरी शोभा प्रतिनिधि सभासे नेपाली जामेकोलाला पो सम्बन्धी गोर्ब्ली विशेष प्रस्ताव पारित लाबा राधा डान्बान दिङे दाङसे जेठ चुई ढुदा ह्युलबाङ जामेकोला पो दिन्छेन बिसी दाङबान खाबा मुला चुनन धुरी ह्युलचो रामचन्द्र पौडेलसे जामेकोला दा पोदा तेनबान रो लाबा मोकोन्दा डान्सुबान थुजेछे सुङबा मुला ब्रेचा ह्युलबाङ जामेकोला दिन्छेन लाभसारी रो ह्युलचोहो रामसाय प्रसाद यादव सेनोन जामेकोला दा राङला पोरी छोरङान पिनबारी खामदोला बिसी सुङबा मुला काइब्लोन चुराङलासिन काइब्लोन बालेन्द्र साहसे नोन ब्रेछा ह्युलबाङ जामेकोला पो दिन्छेन लाभसारी मानसाङ चान्ग्युर सुङबान नेपालला ह्युलठिम्से जामेकोलाला पोदा मौलिक रूपरी सुनिश्चित लाबान ह्युलबाला मोकोन थुम्री च्योच्यो पो पिन्दोला बिसी सुङबा मुला सूचना थिएन संचार ब्लोन डाक्टर विक्रम तिमिल सिनासे चुनावला धुरी मिनी थेन चावा ग्रान सेङबारी सरकार थिएन मुलमी कादेला ग्रेन गे हिनला सुङबान दातेला सरकार चुनुन घे लाबारी गाछा वाङबान मुलाबिसी सुङबा मुला राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाला गिच्छा पालिका ग्रेन हल लाभसरी नुवाकोट जोङला तादी गाउँपालिका घारी सेङबा गेकोरी संचार ब्लोन तिमिल सिनासे लेङमो थान सिबान दाखाबा नोर्दिङ 2083-84 दा थान्बा बजेट ब्योन कादेला सुशासन समृद्धि थेन परिवर्तन दा किन्सी थान्बा निर्णय लाबा मुलाबिसी सुङबा मुला उज्यालो नेपाल पार्टीला चोहो कुलमान घिसिङसे युल नाङ्री तेबा विद्युतला खपत लेन लाबा ठिम भाबारी सरकार दा सुझाव पिन छ्युबा मुला याम्बुरी तिनी राङला लिङमो थान छ्युबान चोहो घिसिङसे विद्युत री किन्बा टाङ्गाता उपभोक्ता मैत्री सोबान बोरबारी सुङबा खिन्ला दाखाबा नोर्दिङला बजेट ग्याम ला गिक्री गाँची युनिट बिमा लाना विद्युत मराबा मिनिदा गा प्रतिशत कर किन्बा व्यवस्था से राङला नै युल्डी तेबा ऊर्जाला उपयोग लेन लाबा युलबाङ अभियान दा कमजोर सोबारी खामला बिची चोहो घिसिङ से सुङबा मुला चुग्याम विद्युतीय कुदा भ्राङबा सेला प्रयोग च्याङना सोची दोषी एलपी ग्यास ऋण दोबा जोखिम राङबा मुला बिची चोहो घिसिङ से सुङबा मुला खोटाङ थेन ओखल ढुङ्गाला मुर्री मुबा दुत कोसिला र भुवा घाट ग्याम तेबारी माइबा ग्यार्जा डुसे निचुई मेगावाट ला दुतकोशी जलाशय युक्त जलविद्युत आयोजना सोभाग्ये गाछा भोरबा ताबा मुला नेपाल सरकार से तिलमा थान्बा नोर्दिङ 2083-84 ला बजेटरी दुतकोशी जलाशय युक्त जलविद्युत आयोजना थान्बा लिछा आयोजनाला गे गाछा भोरबा ताबा खिन्ला खानी थिएन भूगर्भ विभाग से पेट्रोलियम छिगु तेबारी निछा रेमला सम्झौता लाबा गे लाबारी माइबान मुला विभाग से उत्खनन लाबारी विभाग थिएन चाइना जियोलोजिकल सर्वे गुङ्री दोषी सम्झौता लाबारी माइबाहिला पेट्रोलियम छिगु राङलान युल्डी तेबारी चीन सरकारला प्राविधिक रोरी सेङबा पेट्रोलियम अन्वेषण परियोजना से दैलेखला भैरवी गाउँपालिका गिक जल जलेरी गिक्छा रेमला ड्रिलिङ लासी च्याबा घे झिन्बा मुला नेपाली कम्युनिस्ट पार्टी नेकपाला थुतबोन पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना तास्युबा मुला थुतबोन प्रचण्ड दा छावा ब्युङबा लेबा लिचा तिनी स्योरी ललितपुरला मेरी सिटी अस्पताल भर्ना लाबा मुला बिसी निजी लोन गोविन्द आचार्य से सुङबा मुला जोङ सप्तरी जोङ ला हनुमान नगर कङ्कालिनी नगरपालिका गिक भार दहरी तिनी मोजे बगान्डी करेन्चे चुङमा मेन्दो गिक ब्योन शिवा मुला ब्लिची ब्रे दिङला सहदेव लौगी शिवा मुला बिसी जोङ प्रहरी गेजाङला प्रहरी निरीक्षक विजय कार्की से सुङबा मुला मोजे बगान्डी विद्युतीय मोटर ग्याम क्युई छेङबा धुरी क्युई छेङबा धुरी कार्किदा करेन्चे चुङबा मुबा अछामला पञ्च देवल विनायक नगरपालिका ब्ली थापा मोड ला मध्य पहाडी लोकमार्गरी तिलमा मुना जीव दुर्घटना तामा मेन्दो निमिनी शिवा मुला बिसाम मेन्दो सोम घाइते ताबा मुला दुर्घटनारी घाइते ताबा मकवानपुर हेटोडा उपमहानगरपालिका चिबा ब्लिची गिक दिङला नवीन तुलाधर थिएन बर्दिया बाँसघारी नगरपालिका घाँ चिबा ब्लिची घाँ दिङला राम प्रकाश थारुला मान लाबान लामा शिवा मुला बिसी प्रहरी से पाङबा मुला स्यान शिवान मुबा सानगिर जिन्जे फ्याफुल्ला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: नेपालको समावेशी आवाज
3: श्रोतावृन्द नमस्कार नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ
4: विद्यार्थी भाइ बहिनीहरू आज हामी माध्यमिक तह कक्षा 9 अनिवार्य नेपाली विषयको पाठ 3 रहेको करेसाबारी निबन्ध पाठ अन्तर्गत रहेर पठन प्रवाह शुद्धोच्चारण शब्द भण्डार र बोध प्रश्नोत्तरमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
5: होइन, के साह्रो हो मन्दिरा, जुनै बेला पनि किताबमा मुन्टो जोतेको देख्छु त म।
6: मेरो टाउको हलो हो नि।
5: पढन दासहरूलाई केही भन्नै नहुने, अचम्मै छ।
6: होइन के सागर, हिजो मलाई अलि सन्चो नभएकाले विद्यालय आउन भ्याइन। नेपाली विषयको करेसाबारी निबन्ध आधा जति पढाइ भयो भन्दै थिए साथीहरूले। सरले आज बाँकी पाठ पढाउनुहुन्छ होला भनेर यसो त्यही पाठ हेर्दैछु।
7: नमस्कार गुरु।
8: नमस्कार नमस्कार, के छ हाल खबर? सन्चै हुनुहुन्छ?
7: सन्चै छ गुरु, हजुरलाई कस्तो छ नि?
8: मलाई पनि सन्चै छ। लौ अब किताब कापी पल्टाउनुहोस्।
5: हुन्छ गुरु। कोही कोही त बिहानैदेखि किताब पल्टाएर बसेछन् यहाँ।
6: एकछिन नबोली बस्न सक्दैनौ है?
5: सुन्न, बोल्न, पढ्न, लेख्न त आएको हो नि विद्यालय, किन नबोल्नु?
8: लौ लौ भइगयो, अब पाठको पाँचौँ अनुच्छेदमा ध्यान दिनुहोस्। म यो पाँचौँ अनुच्छेद पढेर तपाईँहरूलाई सुनाउँछु। तपाईँहरू चाहिँ उच्चारण र अर्थ जान्नुपर्ने शब्दहरू पहिचान गर्नुहोस् है।
7: हुन्छ गुरु।
8: करेसाबारीमा खेती गर्न उपयुक्त हुने गरी मौसमका आधारमा तरकारीलाई हिउँदे, बसन्ते र बर्खे तरकारीका रूपमा पनि वर्गीकरण गरिन्छ। नेपालमा भदौदेखि असोजसम्म बिउ बेर्ना रोपेर कार्तिकदेखि माघसम्म उत्पादन लिन सकिने तरकारीलाई हिउँदे तरकारी भनिन्छ। ध्यानपूर्वक हेर्दै र सुन्दै हुनुहुन्छ नि होइन?
5: सर, म त शब्द पनि चिनो लगाउँदैछु।
8: एकदम राम्रो। बाँकी अनुच्छेद सुन्नुहोस् है। यो समूहका तरकारी बालीको उत्पादन लिन चिसो मौसम र छोटो दिनको आवश्यकता पर्छ। पुसदेखि फागुनसम्म बिउ र बेर्ना रोपेर फागुनदेखि जेठसम्म उत्पादन लिन सकिने तरकारीलाई बसन्ते तरकारी भनिन्छ।
5: तरकारीका प्रकार पनि बसन्ते अरे, मान्छेको नाम जस्तो पो छ त।
9: एकछिन नबोली बसे हुने नि।
8: ल ल, अनुच्छेद सक्न त दिनुहोस्। वैशाखदेखि असारसम्म बिउ बेर्ना रोपी असारदेखि भाद्रसम्म उत्पादन लिन सकिने तरकारीलाई बर्खे तरकारी भनिन्छ। यो समूहका तरकारीमा लामो समयको वर्षा सहने गुण हुन्छ। यसो हुँदाहुँदै पनि हिजो आज बेमौसमी खेतीका कारण जुनसुकै मौसममा जुनसुकै तरकारीको खेती गर्ने चलन पनि चलेको छ।
5: गुरु, पहिला मैले टिपेका शब्द उच्चारण गर्न सिक्ने है?
8: हुन्छ हुन्छ, सबैले पहिचान गरेका शब्दको उच्चारण सिकौँला। खै देखाउनुहोस् त, के शब्द टिप्नु भयो? वर्गीकरण, कार्तिक।
6: हाम्रा पनि तिनै शब्द हुन् सर।
8: ल ठिकै छ, पहिला म उच्चारण गर्छु, त्यसपछि तपाईँहरू उच्चारण गर्दै जानुहोस् है त।
7: हुन्छ गुरु।
8: वर्गीकरण।
7: वर्गीकरण।
8: वर्गीकरण।
7: वर्गीकरण।
8: वर्गीकरण।
7: वर्गीकरण।
8: कार्तिक।
7: कार्तिक।
8: कार्तिक।
7: कार्तिक।
6: गुरु, वर्गीकरण शब्दको अर्थ विभाजन होइन त?
8: एकदमै सही भन्नुभयो, त्यही हो।
5: गुरु, यो वर्गीकरण शब्दको पाठ्य पुस्तकमा भन्दा बाहेकको एउटा वाक्य पनि बनाइदिनुहोस् न।
8: नामलाई पाँच प्रकारमा वर्गीकरण गर्न सकिन्छ, बुझ्नुभयो त?
7: बुझ्यो गुरु।
8: ल त्यसो भए भन्नुहोस् त, मौसमका आधारमा तरकारीलाई कति प्रकारमा वर्गीकरण गर्न सकिन्छ?
5: म भन्छु है गुरु, मौसमका आधारमा तरकारीलाई हिउँदे, बसन्ते र बर्खे गरी तीन प्रकारमा वर्गीकरण गर्न सकिन्छ।
8: सही भन्नुभयो तपाईँले, हिउँदे, बसन्ते र बर्खे तरकारीका आफ्नै विशेषता पनि छन्। यसका अतिरिक्त आजभोलि बेमौसमी तरकारी लगाउने चलन पनि छ। जुनसुकै मौसममा जुनसुकै तरकारी खेती गर्ने चलन हो यो।
6: गुरु, अब छैटौँ अनुच्छेद म पढ्छु ल।
8: हुन्छ हुन्छ, ल पढ्नुहोस्। अरूले चाहिँ अघि जस्तै उच्चारण र अर्थका लागि शब्दहरू ख्याल गर्नुहोस् है।
6: करेसा बारीमा तरकारी खेती गर्दा मलखाद प्रयोग, सिँचाइ र गोडमेलमा विशेष ध्यान दिनुपर्छ। माटाको उत्पादकत्व र लगाइने बालीको प्रकृति अनुसार मलको प्रयोग गर्नुपर्छ। पात टिपेर खाने तरकारी रायो, स्विसचार्ड, पालुङ्गो, बन्दा, ब्रोकाउली आदिलाई नाइट्रोजनको बढी आवश्यकता पर्छ। त्यसै गरी फल खाने बालीहरू फर्सी, काँक्रो, खोर्सानी, टमाटर, भन्टा, खरबुजा आदिलाई फस्फोरसको बढी आवश्यकता पर्छ।
5: यहाँ त नाइट्रोजन, फस्फोरस जस्ता विज्ञानका शब्द पो छन् त।
9: पहिला अनुच्छेद त पढिसक्न देऊ।
8: ल ल पढ्नुहोस्।
6: कोसे तरकारीहरू बोडी, सिमी, केराउ, भटमास, बकुल्ला आदिलाई नाइट्रोजनको बढी आवश्यकता पर्छ। जरे बालीहरू मुला, गाजर, सलगम, आलु, लसुन, प्याज आदिलाई पोटासको आवश्यकता पर्छ। यसरी करेसा बारीमा तरकारीको प्रकृति अनुसार मल खादको जोहो गर्नुपर्छ।
8: मन्दिरालाई धन्यवाद। यो अनुच्छेदको अरू तीन वाक्य पेम्बाले पढ्नुहोस् त।
9: तरकारी हरियो हुने र तिनमा पानीको मात्रा बढी हुनाले पानी बिना ती ओइलाउने र सुक्ने स्थिति आउँछ। त्यसै हुनाले बढी मात्रामा सिँचाइको आवश्यकता पर्छ। सामान्यतया बिउ उम्रने बेला, बेर्ना सारेका बेला, मल खादको प्रयोग लगत्तै गोडमेल पश्चात डुकु आउने, फुल्ने र दाना लाग्ने बेलामा बिरुवालाई पानी नभई हुँदैन।
5: अनुच्छेदको बाँकी अंश मेरै पालो त होला नि।
8: हो हो, ल पढ्नुहोस्।
5: बेर्ना सारेपछि कम्तीमा एक हप्तामा नियमित रूपमा सिँचाइको व्यवस्था हुनु जरुरी छ। करेसा बारीमा नियमित रूपमा गोडमेल गर्नुपर्छ। यसो गर्नाले लागेको बाली फस्टाउनुका साथै झारपात उखेल्दा माटो खुकुलो पनि हुन्छ।
8: यो अनुच्छेदमा तपाईँहरूले टिप्पण गर्नुभएका केही शब्द छन् त
6: गुरु? उत्पादकत्वको अर्थ उत्पादन गर्ने अवस्था वा भाव भनेर तल दिएको छ। यसलाई नयाँ वाक्य निर्माण गरेर बुझ्न पाए हुन्थ्यो।
8: हुन्छ, ल सुन्नुहोस् है त। माटाको उत्पादकत्व बढाउन मलको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो त?
7: बुझ्यौं गुरु।
5: गुरु, फोस्फोरस, नाइट्रोजन, पोटास भनेका त सबै रासायनिक तत्त्व होइन त?
8: एकदमै सही भन्नुभयो तपाईँले। यी प्राविधिक शब्द हुन्, विज्ञान प्रविधिका क्षेत्रमा प्रयोग हुन्छन्। यस्ता तत्त्वहरूले तरकारीको उत्पादकत्वमा सहयोग गर्छन्।
9: भन्नाले कस्तो गुरु?
8: भन्नाले पात टिपेर खाने, कोसे बाली, जरे बाली आदि जस्ता करेसा बारीमा लगाइने तरकारीको प्रकार अनुसार यस्ता मल तथा खाद्यको प्रयोग गर्नुपर्छ।
5: अनि करेसा बारी खेतीमा सिँचाइको पनि उत्तिकै महत्व हुने रहेछ, होइन त गुरु?
8: अवश्य पनि।
9: अब अर्को अनुच्छेद म पढ्छु।
5: होइन होइन, म पढ्छु।
6: तिमीहरू दुईजना भोलि सल्लाह गरेर आऊ, आज चाहिँ मै पढ्छु नि, हुन्न?
8: यसो गर्नुहोस्, सबैजनाले एकैपटक स्वर हालेर पढ्नुहोस्। सातौं र आठौं अनुच्छेद पढ्नुहोस्। पढ्दा उच्चारण सिक्नुपर्ने र अर्थ जान्नुपर्ने शब्द टिप्न चाहिँ नबोल्नु होला है त।
7: करेसा बारीमा राम्रो व्यवस्थापनका लागि बाली हेरफेर र मल्चिङमा पनि ध्यान दिनु वाञ्छनीय मानिन्छ। फरक मौसममा उही बारीमा विभिन्न प्रकारका बाली उब्जाउ गर्ने अभ्यासलाई बाली हेरफेर भनिन्छ। तरकारीको हरियो पात, फल, फूल, जरा र कन्दमूललाई प्रयोग गर्न सकिन्छ। ठुलो बिरुवाका लागि एक भाग बिसारीमा छ भाग पानी मिसाएर छर्न सकिन्छ। यस्तो बिसारी वर्षा मौसममा दुई दिन र हिउँद मौसममा चार दिनको फरकमा प्रयोग गर्नु उपयुक्त हुन्छ। यदि गर्दा पनि बालीमा विभिन्न रोग र किराले सताएमा रोग र किराको प्रकृति अनुसार प्राविधिकसँग सल्लाह लिई उपयुक्त विधि प्रयोग गर्दै रोग र किराबाट बाली बचाउन सजग रहनु पर्छ।
8: सक्नुभयो त सबैले पढेर?
5: ए, मैले त अघि नै सकेको गुरु, पढेर।
8: ल, अब तपाईँहरूले चिन्ह लगाएका शब्दहरू देखाउनुहोस् त।
9: सर, यता हेर्नुहोस् त।
8: वाञ्छनीय, मल्चिङ, टर्रा, खिर्रो।
5: मैले पनि तिनै शब्दमा चिन्ह लगाएको छु गुरु।
6: गुरु, मलाई चाहिँ वाञ्छनीय र गौत शब्दको अर्थ जान्नु छ।
8: ल हुन्छ, पहिला उच्चारण सिकौँ है त। म पहिला उच्चारण गर्छु अनि तपाईँहरू दोहोऱ्याउँदै उच्चारण गर्नुहोस् है त।
7: हुन्छ गुरु।
8: वाञ्छनीय, वाञ्छनीय,
7: वाञ्छनीय, वाञ्छनीय।
8: मल चिङ, मल्चिङ,
7: मल चिङ, मल्चिङ।
8: टर रो टर्रो,
7: टर रो टर्रो।
8: खिर रो खिर्रो,
7: खिर रो खिर्रो।
6: गुरु, अब वाञ्छनीय र गौत शब्दको अर्थ सिक्न पाए हुन्थ्यो।
8: हुन्छ हुन्छ। वाञ्छनीय भनेको योग्य हो र
5: गहुँत भनेको चाहिँ गाईको पिसाब होइन त गुरु?
8: हो, एकदमै ठिक भन्नुभयो।
6: यो वाञ्छनीय शब्दको वाक्यमा प्रयोग पनि सिक्न पाए हुन्थ्यो।
8: ल ठिकै छ, सुन्नुहोस् है त। मानिसले स्वास्थ्यका लागि मौसम अनुसारका तरकारी खानु वाञ्छनीय हुन्छ।
6: ए, अब त मजाले बुझे।
8: ल अब म केही प्रश्न सोध्छु है। मल्चिङ भनेको के हो
5: गुरु? म भन्छु है यसको उत्तर। यो प्रश्नको उत्तर त सातौँ अनुच्छेदको अन्तिमतिर पो छ त। मल्चिङ भनेको माटाको चिसो उम्कन नदिनका लागि बिरुवाको वरिपरि घाँस वा अन्य वस्तुले ढाक्ने काम हो।
8: एकदमै सही भन्नुभयो। करेसा बारी खेती गर्दा मल्चिङमा ध्यान दिनुपर्छ, त्यसै गरी बारीमा बाली पनि हेरफेर गरेर लगाउनुपर्छ।
9: बाली हेरफेर गर्नाले माटोको गुणस्तर सुरक्षित रहन्छ, होइन त गुरु?
8: हो नि। अब अर्को प्रश्न है त, करेसा बारी कसरी संरक्षण गर्न सकिन्छ?
6: गुरु, यसको उत्तर म भन्छु। यो आठौँ अनुच्छेदमा आधारित छ।
8: हुन्छ हुन्छ, भन्नुहोस्।
6: तिता, टर्रा वा कडा गन्ध आउने आदि विभिन्न किसिमका वनस्पतिलाई मलमूत्रमा कुहाएर बनाइने वानस्पतिक विषादीको प्रयोगबाट करेसा बारी संरक्षण गर्न सकिन्छ।
8: एकदमै सही भन्नुभयो। करेसा बारी खेतीको संरक्षणमा वानस्पतिक विषादीको प्रयोग गर्ने र यस्तो विषादीलाई निर्माण गर्ने तरिकाका आधारमा आफैले निर्माण गर्नुपर्छ। यति गर्दा पनि बालीमा रोग लागेर किराले सताएमा के गर्नुपर्छ?
9: प्राविधिकसँग सल्लाह लिई उपयुक्त विधि प्रयोग गर्नुपर्छ।
8: आहा, धेरै राम्रोसँग अध्ययन गर्नुभएछ।
5: अब अन्तिम अनुच्छेद बाँकी छ गुरु।
8: अन्तिम अनुच्छेद निबन्धको कस्तो भाग हो?
6: यो त निष्कर्ष भाग हो।
8: ल, सबैले मनमनै पढ्नुहोस् त। उच्चारण र अर्थ सिक्नुपर्ने शब्द पनि टिप्नुहोस् है। पढेर त सक्नुभयो होला। लौ, कुनै उच्चारण र अर्थ सिक्नुपर्ने शब्द पनि टिप्नुभयो कि?
5: गुरु, यहाँ मुक्ति भन्नाले?
6: मुक्ति भनेको छुटकारा होइन त गुरु?
8: एकदमै सही भन्नुभयो। लौ, अब भन्नुहोस् त, निबन्धको निष्कर्ष के छ?
5: म भन्छु है पहिला।
8: हुन्छ हुन्छ, भन्नुहोस्।
5: करेसा बारी खेती गर्दा ताजा तरकारीका विभिन्न परिकार खान पाइन्छ। स्वच्छ र विषादी रहित तरकारी खान पाइन्छ।
6: करेसा बारीमा काम गर्दा व्यायाम, मनोरञ्जन र समयको समेत सदुपयोग हुन्छ।
9: अनि खर्चको पनि त बचत हुन्छ नि।
8: साह्रै राम्रो अध्ययन गर्नुभएछ तपाईँहरूले। यहाँ एउटा नारा पनि छ नि, त्यो के हो सबैले भन्नुहोस् त।
7: घर घरमा करेसा बारी, खाऊ ताजा तरकारी।
8: लौ, घन्टी पनि लाग्यो। आजलाई यति नै, अर्को दिन बाँकी छलफल गरौँला।
7: धन्यवाद गुरु।
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
3: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
10: Dear students, today we deal with the activities for listening skill given in Unit 4 of Grade 9 Compulsory English Textbook. Students, be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
11: Hello everyone, what have you been doing?
12: Hello ma'am, we were completing yesterday's homework.
11: Very good. Today we are going to do listening comprehension work.
12: Really, ma'am?
11: Yes. We have finished discussion of all exercises of previous lesson. We can do this listening task today.
12: Wow, that's really good news for us. Now, what is the instruction for us, ma'am?
11: First of all, we will discuss about the words given here on the page number 47. Then only we will go through the exercises and listen to the audio. Dear students, I hope you are ready for today's discussion.

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो स्वदेश गान राजन राई र ईश्वर अमात्यको स्वरमा हेमराज राईको रचना र सङ्गीतमा।

0: यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ।
1: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भने साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म निर्मला भट्ट। संघीय सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 बजेटमा कर्णालीको पूर्वाधारमा जोड़ दिइएको छ। कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला गमगढी सड़कको स्तरोन्नतिका लागि 1 अर्ब रुपियाँ बजेट विनियोजन गरिएको छ। बजेटमा कर्णालीको जनजीवनलाई सहज गर्न झाजरकोटको मूलसामदेखि जुम्लाको टोप्लासम्मको सुरुङ मार्गको सम्भाव्यता अध्ययन, कर्णाली करिडोरको 31 किलोमिटर कालोपत्र र ग्राभेल गरिने उल्लेख छ। यस्तै कर्णाली करिडोरको 31, कर्णाली करिडोरको 21 र कोशी करिडोरको 15 किलोमिटर कालोपत्र गर्न 6 अर्ब 25 करोड बजेट विनियोजन गरिएको छ भने भेरी करिडोर स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने उल्लेख छ। जाजरकोट तथा रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन पुनर्निर्माण गर्न पनि सरकारले आवश्यक बजेट विनियोजन गरेको छ। कर्णालीमा स्याउ ओखर लगायत फलफूलको जोन सञ्चालन गर्ने र चिस्यान केन्द्र स्थापना कार्य अगाडि बढाउने, हुम्लाको हिल्सा सीमा नाकामा पशु क्वारेन्टिन स्थापना गर्ने, काक्रेबिहार पञ्चकोशी रारालाई प्रादेशिक पर्यटकीय करिडोरको रूपमा प्रवर्धन गर्ने, उच्च पहाडी पर्यटन पदमार्ग डाफे रूट अन्तर्गत रारालाई जोड्ने, सुर्खेतको विमानस्थलको विस्तार र मुगुको तालचा विमानस्थलको स्तरोन्नति गर्ने लगायत विषय बजेटमा समेटिएको छ। यस्तै सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशका महत्त्वपूर्ण योजना समेटिएका छन्। बजेटमा गण्डकी प्रदेशका ठूला पूर्वाधार आयोजनादेखि पर्यटन प्रवर्धनसम्मका कार्यक्रम समावेश छन्। बजेटमा निर्माण सम्पन्न भएको वर्षौँ बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तथा व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गरिने, 1200 मेगावाटको बुढी गण्डकी जलाशययुक्त जलविद्युत आयोजनालाई अधिकार सम्पन्न प्राधिकरण ढाँचामा निर्माण अगाडि बढाइने उल्लेख छ। यस्तै लामो समयदेखि चर्चामा रहेको बागलुङको ढोरपाटन स्थित उत्तर गङ्गा जलाशययुक्त जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया सुरु गरिने र म्याग्दी स्थित 40 मेगावाटको राहुघाट जलविद्युत आयोजना यसै आर्थिक वर्षभित्र सम्पन्न गरिने बजेटमा उल्लेख छ। काठमाडौँलाई पर्यटकीय राजधानी पोखरासँग जोड्ने पृथ्वी राजमार्ग अन्तर्गत मुगलिङ दमौली पोखरा खण्ड सडक शीघ्र सम्पन्न गरिने, सिद्धार्थ राजमार्गको अन्तर्राष्ट्रिय स्तरमा रूपान्तरण गरी काली गण्डकी सभ्यताको उद्गम क्षेत्रलाई तीर्थाटन र स्वच्छ उद्यम व्यवसाय केन्द्रित गण्डकी चतुर्भुज बनाइने बजेटमा उल्लेख गरिएको छ। त्रिवेणी धाम, देवघाट, रुरु क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गरिनेछ। गोर्खामा रहेको गोरखकाली रबर उद्योगको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गरी निजी सार्वजनिक साझेदारी ढाँचामा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्र पूरा गरिनेछ। पोखरा उपत्यकामा सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न ई मोबिलिटी सेवा छिट्टै सुरु गरिने बजेटमा उल्लेख छ। सशस्त्र प्रहरी बल नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोधा नदी र बाहुन खोलामा आएको बाढीमा फँसेका 20 जनाको सकुशल उद्धार गरेको छ। पुनर्वास नगरपालिका 9 सीताबस्ती स्थित दोधा नदीमा 81 पानीको बहाव बढेपछि नदी तरेर नजिकैको जंगलमा न्युरो टिप्न गएका स्थानीय 5 जना महिलालाई सशस्त्र प्रहरी बल नेपाल बीओपी बीच फाटाको टोलीले उद्धार गरेको हो। यस्तै पुनर्वास नगरपालिका 9 हरियाली टोलमा पर्ने बाहुन खोलामा पानीको सतह बढेपछि दाउरा घाँस गर्न गएका 15 जना महिलालाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल नम्बर 7 वैद्यनाथका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग्विजय सुवेदीले जानकारी दिनुभयो। मनसुन सुरु भएसँगै पहाडी भेगमा वर्षा हुँदा तराईका नदीहरूमा 81 पानीको बहाव बढेर बाढी आउन सक्ने खतरा रहेकोले आम नागरिकलाई सतर्क रहन सशस्त्र प्रहरी बलले आग्रह गरेको छ। रामेछापको मन्थली नगरपालिका 7 र खाँडादेवी गाउँपालिका 4 जोड्ने भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेको छ। बागमती प्रदेश सरकारको 3,33,65,000 लागतमा पुल निर्माण भइरहेको निर्माण व्यवसायी दीपक थापाले जानकारी दिनुभयो। 3 वर्ष अघिदेखि काम थालिएको सडक उक्त पुलको पहिलेको डिजाइन परिवर्तन गर्नु परेकाले निर्माणमा केही समय ढिला भएको जिल्ला पूर्वाधार कार्यालयका प्रमुख
ज्ञानेन्द्र प्रसाद पुनले जानकारी दिनुभयो। खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य सुरु गरेको छ। पेट्रोलियम पदार्थको आन्तरिक उत्पादनका लागि चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका एक जलजलेमा पहिलो चरणको ड्रिलिङ अन्वेषण कार्य लगायत सकिएको जनाएको छ। पेट्रोलियम पदार्थको ड्रिलिङ र अन्वेषण कार्यहरू सम्पन्न गरेको विभागले व्यावसायिक उत्पादन सुरु गर्न उक्त सम्झौताका लागि विभागले आवश्यक सहयोग प्राप्त गर्न सरकारसँग समन्वय गरेको हो। विभागले चीनको प्राविधिक टोलीसँगको सहकार्यमा हालै सिस्मिक सर्वे, जियोलोजिकल सर्वे, म्याग्नेटो टेल्युरिक सर्वे र जियो केमिकल स्याम्पलिङ सर्वे सम्पन्न गरेको पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले जानकारी दिनुभयो। नेपाल चिकित्सक सङ्घको आयोजनामा चितवनमा अल नेपाल मेडिकल कन्फरेन्स एनएमए कन 2026 सुरु भएको छ। भोलिसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल सहित भारत र चीनका विशेषज्ञ चिकित्सकहरू, नर्स र स्वास्थ्य कर्मीहरू सहभागी हुनुभएको छ। यसै गरी विश्व स्वास्थ्य संगठनका प्रतिनिधिका साथै स्वास्थ्य मन्त्रालय र बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सहभागी हुनुहुन्छ। सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बिमा र मानव संसाधन व्यवस्थापन जस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिएको छ। यही बिहिबार दिउँसो परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले बाजुराका विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको छ। बाढी र पहिरोका कारण तरकारी खेती नष्ट हुनुका साथै घर, सडक, विद्युत तथा खानेपानी संरचनामा समेत क्षति पुगेको छ। जगन्नाथ गाउँपालिका एकको पिलु चौरस्थित बडीगार्ड जलविद्युत परियोजनामा बाढी र पहिरोका कारण ठूलो क्षति पुगेको वडाध्यक्ष गणेश राज गिरीले जानकारी दिनुभयो। र सामुदायिक भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत आइटी सूचना प्रविधि शिक्षकका लागि 5 दिने सूचना प्रविधि सम्बन्धी तालिम सञ्चालन गरिएको छ। शिक्षण सिकाइ प्रक्रियालाई आधुनिक प्रविधि मैत्री तथा गुणस्तरीय बनाउने उद्देश्यसहित गाउँपालिकाको पहलमा तालिम सञ्चालन गरिएको हो। सहभागीलाई कम्प्युटरको प्रभावकारी प्रयोग, डिजिटल शैक्षिक डिजिटल सामग्री निर्माण, मल्टिमिडिया प्रस्तुतिकरण, अनलाइन कक्षा सञ्चालन, ई लर्निङ, ई सिकाइ माध्यमको उपयोग, इन्टरनेट सुरक्षा लगायत विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको छ। यसका साथै प्रदेश समाचार सकियो। हवस् त, नमस्कार।

0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रम बारे जानकारी। छ 25 को समयमा सुन्न सक्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन, 46 कृषि कार्यक्रम, 7 बजे समाचार, 37 को समय रहनेछ शैक्षिक कार्यक्रमको, 7:45 लोकगीत, 8 बजे अङ्ग्रेजीमा समाचार, 8:10 को समय रहनेछ नेपाल एन्ड बियोन्ड कार्यक्रमको, 8:25 करिब 9 बजेसम्म सुन्न सक्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रम, 9 बजे समाचार, 9:20 को समय रहनेछ साहित्य संसार कार्यक्रमको पूर्ण प्रसारणको, 9:45 सदाबहार गीत, 10 बजे हिन्दीमा समाचार, 10:10 को समय रहनेछ कार्यक्रम घर देश प्रदेशको, 10:40 पुराना आधुनिक गीत, 11 बजे समाचार। समाचार पछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
3: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
2: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
3: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
2: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
3: ए, सूचीकरण त गर्नै पर्ने हो।
2: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
4: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
5: कोशी प्रदेशमा
6: भेडेटार धनकुटा,
5: आइतबारे इलाम,
6: पत्ताले डाँडा सोलुखुम्बु
5: र सिलौटी डाँडा पाँच थर,
6: मधेस प्रदेशमा
5: जितपुर बारा
6: र गौरी डाँडा महोत्तरी,
5: बागमती प्रदेशमा
6: खुमलटार ललितपुर,
5: सिमभन्ज्याङ मकवानपुर
6: र चरीकोट दोलखा,
5: गण्डकी प्रदेशमा
6: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
5: दुर्लुङकोट पर्वत,
6: पोखरा कास्की,
5: जोमसोम मुस्ताङ
6: र बन्दीपुर तनहु,
5: लुम्बिनी प्रदेशमा
6: सात दो बाटो रोल्पा,
5: बगनास काली पाल्पा,
6: रेसुङ्गा गुल्मी
5: अनि हेमन्तपुर र चौपट्टा दाङ,
6: कर्णाली प्रदेशमा
5: सिमीकोट हुम्ला,
6: खलङ्गा जुम्ला,
5: मानमा कालीकोट,
6: मुर्माटप मुगु,
5: जुफाल डोल्पा,
6: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
5: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
6: सुदूरपश्चिम प्रदेशमा
5: बुढीतोला कैलाली,
6: खोडपे बैतडी,
5: छापरी दार्चुला,
6: हेमन्तबाडा बजाङ,
5: उडीतोला डोटी
6: र काला जाग्रा पोरखेगढी बाजुरा।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल, 46 को समयमा सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम, अहिले भने सुन्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन।
7: नमस्कार, कृषि मौसम सल्लाह बुलेटिनबाट। नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रद्वारा सञ्चालित कृषि मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट हरेक शनिबार साँझ सुन्न सक्नुहुन्छ।
8: कृषि मौसम सल्लाह बुलेटिनमा आज मौसमी सारांश, कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली, फलफुल बाली, तरकारी बाली, पशुपालन, मत्स्य पालन सम्बन्धी सल्लाह समेट्दैछौ। साताभर स्थानीय वायु, पश्चिमी वायुको साथै नेपालको दक्षिणतिर रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहने देखिन्छ। हिमाली भूभाग, साताभर कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरु र मध्यमा केही स्थानहरूमा साथै अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित मध्यमसम्मको हिमपात बर्सातको सम्भावना छ। पहाडी भूभाग, साताभर कोशी प्रदेशको धेरै स्थानहरूमा, बागमती र गण्डकी प्रदेशमा केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरु र मध्यमा केही स्थानहरूमा साथै अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरुमा कोशी, बागमती र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। तराई भूभाग, कोशी प्रदेशमा साताभर केही स्थानहरूमा, बाँकी प्रदेशमा साताको सुरु र मध्यमा केही स्थानहरूमा तथा अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना, हावाहुरी सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
7: कृषि मौसम सल्लाह बुलेटिनमा कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली।
8: गत साता धेरै स्थानहरूमा वर्षा भएको साथै आगामी सातामा पनि धेरै स्थानहरूमा साताभरि नै मध्यमसम्मको वर्षा र एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले मकै, मुङ लगायत तरकारी तथा फलफुल बालीहरूमा आवश्यकता अनुसार पानीको निकासको व्यवस्था गर्नुहोस्। आगामी साता धेरै स्थानहरूमा साताभरि नै मध्यमसम्मको वर्षा र एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सबै प्रकारका फलफुल बाली तथा तरकारी बालीहरूमा सकेसम्म विषादी प्रयोग नगर्नुहोस्। विषादी प्रयोग गर्ने परेमा स्टिकर मिसाएर मात्र प्रयोग गर्नुहोस्। चैते धानमा पतेरो किरा लाग्ने समय भएकोले नियमित अनुगमन गर्नुहोस्। नोक्सानी कम गर्न खेतभित्र तथा ओरपरको झारपात गोडमेल गरी पतेरोको वैकल्पिक बासस्थल नष्ट गर्नुहोस्। बढी नाइट्रोजन मल प्रयोग नगर्नुहोस्। माकुरा जस्ता मित्र जीवहरूको संरक्षण गर्नुहोस्। नोक्सानी बढी भएमा साइपरमेथ्रिन 10% इसी 1 ml प्रति लिटर पानीको दरले मौसमको अवस्था हेरी छर्किनुहोस्। बर्खे धान बालीबाट राम्रो उत्पादन लिन आफू लगाउन चाहेको ठाउँ अनुसारको लागि सिफारिस गरिएका धानका उन्नत जातहरूको बिउ भरपर्दो स्रोतबाट समयमा नै व्यवस्था गर्नुहोस्। तराई, भित्री मधेस, तल्लो पहाडी वेशीका सिंचित क्षेत्रको लागि बहुगुणी धान 1, बहुगुणी धान 2, हर्दीनाथ 3, हर्दीनाथ 4, हर्दीनाथ हाइब्रिड धान 1, हर्दीनाथ हाइब्रिड धान 3, मिथिला, रामपुर, मन्सुली, सावित्री रामधान तथा असिंचित क्षेत्रको लागि सुक्खा धान 1, सुक्खा धान 2, सुक्खा धान 3, सुक्खा धान 4, सुक्खा धान 5, सुक्खा धान 6, तरहरा 1 र हर्दीनाथ 2। डुबान बाढीग्रस्त क्षेत्रका लागि गङ्गा सागर 1, गङ्गा सागर 2, खुमल, स्वर्ण सब 1, सम्बा मन्सुली सब 1 र सहराङ सब 1। मध्य पहाडी क्षेत्रका लागि खुमल 4, खुमल 8, खुमल 10, खुमल 11, खुमल 12, खुमल 13, खुमल 14, खुमल बासमती 16। छरुवा धान खेतीको लागि तराई तथा भित्री मधेसमा सुक्खा धान 1, सुक्खा धान 2, सुक्खा धान 3, तरहरा 1, हर्दीनाथ 2, घैया 2, राधा 4 र बिन्देश्वरी। धानको बिउ ब्याडमा राख्न वा सिधै छरुवा विधिबाट खेतमा छर्नु अघि बिउ छान्ने विधिद्वारा बिउलाई छानी कार्बेन्डाजिम युक्त विषादी 3 gram प्रति केजी बिउको दरले उपचार गरेर मात्र प्रयोग गर्नुहोस्। हरियो मल लगाउने उपयुक्त समय भएकाले धान बालीमा आवश्यक पर्ने खाद्य तत्त्व परिपूर्तिका लागि ढैँचा, सनै, मुङ आदि लगाउनुहोस्। हरियो मलको प्रयोगले माटोको स्वास्थ्यमा सुधार हुन्छ, साथै रासायनिक मलको मात्रा समेत कम गर्न सकिन्छ। खाद्यान्नको लागि प्रयोग गरिने गहुँ भण्डारणमा किराबाट जोगाउन भकारीको माथिल्लो भागमा 4-5 inch जति छहारीमा सुकाएको सुकिलो निम, बकाइनो र तितेपाती जस्ता बोट बिरुवाको पातहरू प्रयोग गर्नुहोस्। बिउको लागि भण्डारण गरिएको गहुँ लगायतका अन्य बालीहरूलाई किराबाट बचाउन बिउ राखिएको भाँडाको मुखबाट 6-12 inch गहिराईमा सेल्फस विषादी 1 puriya 10 gram प्रति मेट्रिक टन 10 quintal का दरले राख्नुहोस्। तापक्रम वृद्धि भएसँगै हुने वर्षाले मकैमा लाग्ने अमेरिकी फौजी किराको जनसङ्ख्या वृद्धिलाई अनुकूलन हुने भएकाले नोक्सानी कम गर्न इमामेक्टिन बेन्जोइट 5% ESG, 0.4 ग्राम वा स्पिनोसाइड 45% ESC, 0.3 ml वा स्पाइनेटोराम 11.7% ESC, 0.5 ml प्रति लिटर पानीको दरले बोट भिज्ने गरी 7 दिनको फरकमा 2-3 पटक छर्किनुहोस्। एउटै विषादी निरन्तर प्रयोग नगरी आलो पालो गरी प्रयोग गर्नुहोस् तथा घोघा लागिसकेपछि विषादी नहाल्नुहोस्।
7: कृषि मौसम सल्लाह बुलेटिनमा अब फलफूल बाली सम्बन्धी सल्लाह।
8: सुन्तला जात तथा बर्खे फलफूल बालीका लागि तयार गरिएका खाडलमा गुणस्तरीय बिउ रोप्नुहोस्। फलफूल बालीका नर्सरीहरूमा कलमी गरिएको भागभन्दा तलबाट आएका चोर हाँगाहरू काँटछाँट गर्नुहोस्। फलफूल तथा तरकारी बालीहरूमा लाग्ने रोग किरा व्यवस्थापनका लागि पाइएसम्म जैविक विषादीहरू प्रयोग गर्नुहोस्। एउटै रासायनिक विषादी निरन्तर प्रयोग गर्दा रोग किराहरूले विषादी पचाउने क्षमता कम गर्ने र विषादीको प्रभाव क्रमशः कम हुँदै जान्छ। त्यसैले सिफारिस गरिएका रासायनिक विषादीहरू निश्चित समयको फरकमा आलो पालो

निलो तुथो तथा 100 ग्राम चुन प्रति लिटर पानी बनाई लगाउनुहोस्। सुन्तला तथा हलुवावेदको फेद कुहिने समस्याको व्यवस्थापनको लागि एन्टिरोट 10-15 ml प्रति लिटर पानीमा घोली वृद्धि भइसकेको पातमा 12 लिटर प्रति बोटको दरले बोटको पुरै पात भिज्ने गरी छर्किनुहोस्। यदि 1 वर्ष पुरानो बोट हो भने 5-10 ml प्रति लिटर पानीमा घोली छर्किनुहोस्। यो समयमा केरामा नयाँ कोथा आउने भएकोले नियमित अवलोकन गरी 2 वटा कोथा मात्र राख्नुहोस्। केरामा लाग्ने कोत्रे किराको अनुकूलन समय भएकाले यसको नियमित अनुगमन गरी आवश्यकता अनुसार व्यवस्थापनको लागि बेलुकाको समयमा गाईको गहुँत 1 भाग गहुँत र 4 भाग पानी मिसाएर राखेको झोल वा कुनै निमजन्य विषादी 5 ml प्रति लिटर पानीमा मिसाई फल लागेको ठाउँमा छर्किनुहोस्। यस सिजनमा पसाएको किराको काइँयो छुट्टिसकेको अवस्थामा घरीको 15 सेन्टिमिटर तलबाट बुङ्गो हटाउनुहोस् र हावाहुरीबाट ढल्न नदिन आवश्यक टेको दिनुहोस्। अङ्गुर तथा नासपातीको गुणस्तरीय फल लिन साथै चरा र अन्य किराबाट जोगाउन ब्यागिङ गर्नुहोस्। त्यस्तै कफी बालीका लागि सल्लाह, नर्सरी ब्याड राख्नको लागि मल माटो र बालुवाको प्रबन्ध गरी भिजाएको बिउलाई लाइनमा रोप्नुहोस्। नयाँ कफी रोप्नका लागि 1.5 फिट गहिराई र चौडाई भएको खाडलमा माथिल्लो तहको माटो र मल मिलाएर खाडल भर्नुहोस्। उपयुक्त चिस्यान भएको बेलामा बेर्ना सार्नुहोस् र अस्थायी छहारी समेत दिनुहोस्। कृषि मौसम सल्लाह बुलेटिनमा अब तरकारी बाली। रेडियो नेपालबाट कृषि मौसम सल्लाह बुलेटिन सुन्दै हुनुहुन्छ। नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रद्वारा सञ्चालित कृषि मौसम सल्लाह बुलेटिनमा मौसमी सारांश, खाद्यान्न बालीका लागि सल्लाह, त्यस्तै तरकारी बाली, फलफुल बाली, पशुपालन, मत्स्य पालन र घाँसे बाली सम्बन्धी सल्लाहहरू दिने गरिन्छ। अबको लागि भने तरकारी बाली सम्बन्धी सल्लाह। तापक्रम वृद्धि भएसँगै आलुको भण्डारणमा लाग्ने पुतली जोतहा किरा सक्रिय भई ज्यादा नोक्सानी गर्ने भएकाले खनेको आलुलाई अँध्यारो, सुक्खा र चिसो ठाउँ, 10-15 डिग्री सेल्सियस तापक्रममा काठका बाकस, प्लास्टिकका क्रेट वा ऱ्याकमा फिजाएर 3 तहसम्म मिलाएर राख्नुहोस्। स्थानीय रूपमा घरमा नै भण्डारण गरेको आलुलाई आलुको पुतलीबाट हुने क्षति कम गर्न बोझोको धुलो 2 ग्राम प्रति केजी आलुका दरले प्रयोग गर्नुहोस्। आलु खन्ने समयमा लामो समयसम्म खेतबारीमा थुपारेर राख्दा उक्त थुप्रोमा पुतलीले फुल पार्ने र भण्डारणमा असर गर्ने भएकाले खन्ने समयमा ध्यान पुर्याउनुहोस्। मध्याह्नपछि हावाहुरी, चट्याङ तथा असिना पर्ने सिजन भएकाले टिपेर बजार लैजानुपर्ने फलफुल एवं तरकारी बालीहरू बिहान शीत ओभाएपछि टिप्नुहोस्। लौकाको डाँठमा चोप निस्कने डढुवा, गमी स्टिम ब्लाइट देखिएको खण्डमा ब्लाइटक्स 50% कपर 5 ग्राम प्रति लिटर पानीमा घोलेर बिरुवाको डाँठमा लेपन गर्नुहोस्। साथै 15 दिनको फरकमा ब्लाइटक्स 50% 2 ग्राम प्रति लिटर पानीमा घोलेर स्प्रे गर्नुहोस्। काँक्रो, फर्सी समूहको लहरे बालीमा 10 ग्राम युरियाका दरले रोपेको 15-20 दिनमा, 40-45 दिनमा र 60-65 दिनमा टप ड्रेस गर्नुहोस्। काँक्रो, फर्सी समूहको लहरे बालीमा हरेक 15 दिनको फरकमा सूक्ष्म खाद्य तत्व माइक्रो न्युट्रियन्ट्सको प्रयोग गर्नुहोस्। काँक्रो, फर्सी समूहको लहरे बालीमा लाग्ने धुले ढुसी रोगको व्यवस्थापनको लागि रोगी बिरुवाको ठुटाहरू र झरेका पात जम्मा गरेर नष्ट गरी सल्फरयुक्त विषादी 0.2% घोलले सम्पूर्ण पात भिज्ने गरी 7-10 दिनको फरकमा 2-3 पटक छर्किनुहोस्। काँक्रो, फर्सी समूहको लहरे बालीलाई फल कुहाउने औंसा किराको नोक्सानी व्यवस्थापनका लागि क्युल्युरयुक्त ट्र्याप प्रतिरोपणी 6-8 वटाको दरले राख्नुहोस्। खनेको प्याजको बोटलाई 2-3 दिन छायामा फिजाएर मात्र टुप्पा काटी गाना अलग गर्नुहोस्। रोग लागेर बिग्रेको गानालाई हटाई केही दिन सुकाएर प्याजको साइज अनुसार छुट्टाएर भण्डारण गर्नुहोस्। साधारण अवस्थामा प्याजलाई खुला हावा लाग्ने बाँसको वा अन्य ऱ्याकमा भण्डारण गर्नुहोस्। खुर्सानीमा भाइरस रोग लागेमा रोगी बोट हटाई बाँकी बोटहरूमा भिर्कोन एच झोल 1 ml प्रति लिटर पानीमा मिसाई छर्किनुहोस्। अब पशुपालन। गर्मी मौसममा पशु चौपायाहरूलाई दिउँसोको समयमा पिउनको लागि चिसो र सफा पानीमा सक्खर वा भेली घोली प्रशस्त मात्रामा खुवाउनुहोस्। चौपायाहरूलाई
रुखको छहारी भएका स्थानहरूमा चराउनुहोस्। सम्भव भएसम्म मध्य दिनमा

0: पशुवस्तुलाई नचराउनुहोस्। गोठ वा रुखको छहारी भएको स्थानमा बाँध्ने गर्नुहोस्। गर्मी ठाउँका पशु चौपायाको गोठमा पङ्खा, स्प्रिङ्कलर, फोगर वा अन्य यस्तै शीतल गराउने उपकरण प्रयोग गर्नुहोस्। साथै सन्तुलित दानासँगै हरियो घाँसको मात्रा बढाउनुहोस्। प्रति दुधालु पशुको लागि दानामा 5 ग्राम नुन र 50 ग्राम खनिज मिश्रण मिनरल मिक्सर मिसाएर खुवाउनुहोस्। दिउँसोको तापक्रम 30 डिग्रीभन्दा बढी भएमा 10 लिटरभन्दा धेरै दुध दिने उन्नत जातका गाई भैँसीलाई दिउँसोको समयमा चिसो पानीले नुहाइदिनुहोस् र हावा लाग्ने स्थानमा बाँध्ने गर्नुहोस्। अनि अन्तिममा मत्स्य पालन सम्बन्धी सल्लाह राख्दैछौँ। तापक्रम र सापेक्षिक आर्द्रतामा हुने गडबडले कार्प जातका माछामा EUS संक्रमणको जोखिम रहन्छ। माछाका शरीरमा ससाना राता धब्बाहरूदेखि गहिरो घाउसम्म देखा परेमा सिफालेक्सिन 80 mg प्रति केजी माछाको दरले दानामा मिसाई 15 दिनसम्म खुवाउनुहोस्। साथै प्रति कच्छा जलाशयको उपचारको लागि कोर्सोलिन TH 30 ml र चुना 15 kg दरले प्रकोप फेरि 1 हप्ताको अन्तरालमा बढीमा 3 पटकसम्म प्रयोग गर्नुहोस्। स्थानीय कार्प, रहु र नैनी माछाको प्रजनन समय नजिकिएको हुँदा प्रजनन योग्य माउ माछा छनौट गरी पोषणयुक्त दाना 24% प्रोटिन शारीरिक तौलको 2-3% दरले माउ पोखरीमा दिनुहोस् र सघन माछा पालन गरिएका पोखरीमा घुलित अक्सिजनको कमीबाट हुने क्षति कम गर्न प्रति हेक्टर जलाशयमा 0.75 kVA क्षमताको 3 वटा एरेटर पोखरीको डिलबाट 10 मिटरभित्र पर्ने गरी प्रयोग गर्नुहोस्।
1: हवस् त, आजको कृषि मौसम सल्लाह बुलेटिन यति नै। अर्को शनिबार हामी विविध सामग्रीका साथ उपस्थित हुने नै छौँ। आजको कृषि मौसम सल्लाह बुलेटिनबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार, कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश नेउपाने
1: अनि म चित्रकला चौहान।
0: कृषि पत्रिकाको सुरुमा नयाँ पत्रिका दैनिकमा प्रकाशित बाँदर आतंकले खेतीयोग्य जमिन बाँझिँदै थात थलो छाड्दै किसान शीर्षकको समाचार। उदयपुरका ग्रामीण तथा पहाडी क्षेत्रमा पछिल्ला वर्षहरूमा बाँदर र बँदेलको आतंकले खेतीपाती संकटमा पर्दै गएको छ। बाली जोगाउन नसकेपछि किसानहरू खेतीयोग्य जमिन बाँझै छाड्न बाध्य भएका छन्। कतिपयले पुस्तौंदेखिको थात थलो नै त्याग्न थालेका छन्। जंगल नजिकका बस्तीमा बढ्दो वन्यजन्तु आतंकका कारण खेतीमा निर्भर परिवार विस्थापनको संघारमा पुगेका हुन्। विशेष गरी जिल्लाका महाभारत र चुरे क्षेत्रका गाउँमा बाँदरको समस्या भयावह बन्दै गएको स्थानीय बताउँछन्। किसानले वर्षौंदेखि लगाउँदै आएको मकै, कोदो, धान, भटमास, तरकारी तथा फलफूल बाली बाँदर र बँदेलले नष्ट गर्न थालेपछि खेतीबाली बाँझिँदै गएका छन्। कटारी नगरपालिका 11 मसारका 5 घर परिवारले बाँदरकै पीडाका कारण करिब 6 वर्ष अघि गाउँ छाड्नु परेको स्थानीय बताउँछन्। सोही क्षेत्रका स्थानीय ठूलो कान्छा परिवारले खेती गरेर जीवन धान्न असम्भव जस्तै भएपछि बसाई सर्नुको विकल्प बाँकी नरहेको गुनासो गर्नुभयो। बारीमा लगाइएको मकै, कोदो र अन्य बाली सखा पार्न थालेपछि गाउँ छाड्न बाध्य हुनु परेको छ, परियारले भन्नुभयो। उदयपुर गाउँपालिका 1 किसान राजन खत्री पनि बाँदर आतंककै कारण खेती छाड्ने अवस्थामा पुगेको दुखेसो गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, मकै, कोदो, भटमास वा अन्य दलहन जे लगाए पनि बाँदरबाट जोगाउन सकिँदैन। पहिले वार्षिक 7-8 मुरी उत्पादन हुने बारी अहिले बाँझै छ। खत्रीका अनुसार महिनौको मेहनत बाँदरको एक हुल्ले केही घण्टामै नष्ट गरिदिन्छ। खेती नै हाम्रो जीवन थियो, तर दिनरात दुःख गरेर उब्जाएको बाली बाँदरले क्षणभरमै सखा पारिदिन्छ। 24 घण्टा खेत कुरेर बस्न सम्भव हुँदैन। अब गाउँ छाड्नुको विकल्प छैन, उहाँले भन्नुभयो। स्थानीयले सुरुवाती दिनमा सामूहिक रूपमा बाँदर लखेट्ने अभियान चलाए पनि अहिले त्यो प्रयास प्रभावकारी हुन छाडेको बताउनुहुन्छ ठूलो कान्छा परियार। परियार भन्नुहुन्छ, पहिले ठूलो स्वर गरेर कराउँदा बाँदर भाग्थ्यो, अहिले त त्यो पनि टेर्दैन। बाँदरको डरले कतिपय किसान खाद्यान्न खेती छाडेर अदुवा, खुर्सानी र फलफूल खेतीतर्फ लागेका छन्। तर ती बाली समेत सुरक्षित नरहेको किसानहरूको गुनासो छ। फलफुलका बगैँचा नष्ट हुने, पाक्न लागेको उत्पादन सखाफ हुने समस्या बढ्दै गएका छन्। स्थानीय होमबहादुर बस्नेतका अनुसार बाँदरको समस्या केवल खेती नोक्सानीमा सीमित छैन, यसले गाउँ नै रित्तिँदै गएको छ। गाउँघर घुम्दा किन जग्गा बाँझो भयो भनेर सोध्यो भने एउटै उत्तर पाइन्छ, बाँदर र बँदेल। कतिपय बस्तीमा मान्छे भेटिनै छाडेका छन्, घरहरू खण्डहर बन्न थालेका छन्, उहाँले भन्नुभयो। कतिपय गाउँमा बाँदरले घरभित्रै पसेर अन्न नष्ट गर्ने र घरमा बसोबास गरिरहेका मानिसलाई समेत त्रसित बनाउने गरेको स्थानीयको भनाइ छ। घरमै एकजना दिनभर बाँदर धपाउन बस्नुपर्ने अवस्था छ, बस्नेतले भन्नुभयो। जिल्लाका 8 स्थानीय तहमा बाँदर आतंक बढ्दो छ। स्थानीयका अनुसार जंगल विनाश कारण बाँदर शत्रु बन्दै गएको छ। जंगल मासियो, बाघ जस्ता जंगली जनावर हराए, बाघले मात्र बाँदर आहारा बनाउँथ्यो, अब बाघ नै नभएपछि बाँदरको संख्या बढ्ने नै भयो। त्यस मारमा किसान परेका छन्, बस्नेतले भन्नुभयो। जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरी बहादुर विश्वकर्माले बाँदर समस्या राष्ट्रिय चुनौती बन्दै गएको भन्दै दीर्घकालीन समाधानका लागि संघीय सरकारले विशेष नीति ल्याउनु पर्ने आवश्यकता औल्याउनु भयो।
1: त्यसै गरी माछाको उत्पादन बढाउन नस्ल सुधारमा सहयोग शीर्षकको अर्को समाचार रहेको छ नागरिक दैनिकमा। माडी नगरपालिका 7 स्थित नेपाल नगरका बाबुराम कुशहवाले माछा पाल्न थालेको 9 वर्ष पुग्यो। यो अवधिमा माछाका भुरा लिन कुशहवा, भैरवा, नेपालगंज लगायतका जिल्ला जानु पर्दथ्यो। आज भोलि भने उनले उत्पादन गरेका भुरा झापासम्म पुग्ने गरेका छन्। माछाका भुरा लिन विभिन्न ठाउँमा जानु पर्दथ्यो, नजिक नपाएर निकै कठिन हुन्थ्यो। यहाँ उत्पादन गर्न सके हामी किसानलाई पनि राम्रो हुन्थ्यो भनेर लागियो, उनले भने। अहिले किसानलाई माछाका भुरा पुर्याउन कठिन भइरहेको छ। उनका अहिले 9 ठूला पोखरीमा माछाका भुरा रहेका छन्। बानिय एकीकृत कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर व्यवसाय सुरु गरेका उनले माग अनुसार भुरा उत्पादन गर्न सकेका थिएनन्। अहिले संघीय सरकार अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ चितवनले 100% अनुदानमा नस्ल सुधारका लागि भुरा दिएपछि भने उत्पादन पुर्याउन सकिने आशामा उनी छन्। नस्ल सुधारका लागि हामीले उन्नत जातका भुराको माग धेरै पहिले गरेका थियौं, उनले भने। यसपालि पूर्ण अनुदानमा माछाका भुरा पाएका छौ, यसबाट उत्पादन र वृद्धि विकास राम्रो होला भन्ने आशा गरेका छौ। 5 वर्षसम्म कामदारका रूपमा काम गरेका कुशहवाले अहिले आफ्नै फर्म सञ्चालन गरेका हुन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चितवनले चालु आर्थिक वर्षमा माछाको नस्ल सुधार कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरेको थियो। किसानलाई मत्स्य शुद्ध नस्ल संरक्षण तथा तथा प्रबन्धन शोध केन्द्र भैरहबाट आफै लिएर किसानलाई भुरा उपलब्ध गराएको जानकारी कार्यालयका कृषि अधिकृत काशीराम पाण्डेले दिनुभयो। पाण्डेका अनुसार माछाको नस्ल सुधारका लागि उनले यस वर्ष ट्याग लगाएर 4 जातका 300 माछाका भुरा प्रदान गरिएको छ। कमन कार्प 90, ग्रास कार्प 60, ब्रिगेड कार्प 75 र सिल्भर जातका 76 माछाका भुरा प्रदान गरिएको छ। ट्याग लगाएर ल्याएका भुरामा जातीय शुद्धता भएकोले उत्पादन बढ्ने पाण्डेले बताउनुभयो। जातीय शुद्धता भएका भुराको उत्पादन र उत्पादकत्व बढ्छ। उहाँले भन्नुभयो, यहाँबाट चितवन लगायत छिमेकी जिल्लामा पनि पुग्ने गरी उत्पादन हुने अपेक्षा हामीले गरेका छौँ। अहिले प्रदान गरिएका भुराबाट 2 वर्षपछि गुणस्तरीय भुरा उत्पादन हुने जानकारी जोनका मत्स्य प्राविधिक जीवन पुनले भन्नुभयो। हामीले ट्याग लगाएर साना भुरा ल्याएका छौँ। उहाँले भने, 1 वर्षपछि उत्पादन दिन थाल्ने भए पनि 2 वर्षपछि उत्पादन राम्रो मानिन्छ। चितवनको माडीमा आर्थिक वर्ष 2081-82 माछा जोनका कार्यक्रम सञ्चालित छन्। यहाँ अहिलेसम्म 525 हेक्टर क्षेत्रफलमा माछा पालन हुँदै आएको छ। माछाका भुरा उत्पादन भने न्यून रहेको जानकारी पुनले दिनुभयो। माछा जोन क्षेत्रमा मात्रै वार्षिक 15,000 18,000 टन माछा उत्पादन हुने गरेको बताउनुभयो।
0: गोरखापत्र दैनिकमा विश्वकै अग्लो ठाउँमा धान रोपाई सम्बन्धी समाचार प्रकाशित छ। विश्वको अग्लो ठाउँमा धान फल्ने पाताराशी गाउँपालिका 3 छुमजिउलोमा धान रोपिएको छ। 2,850 अग्लो स्थानमा रहेको सो स्थानमा कालीमार्सी धान रोपिएको हो। पाताराशी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा आइतबार धान रोपाई गरिएको हो। विश्वको अग्लो स्थानमा धान फल्ने क्षेत्रका रूपमा परिचित छुमजिउलोमा स्थानीय सरकारको अगुवाईमा धान रोपिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले जानकारी दिनुभयो। यसै गरी जुम्लामा मार्सी धानको रोपाई सुरु भएको छ। जुम्लाका किसानलाई यति बेला मार्सी धान रोपाईको चटारो छ। पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाई प्रति आकर्षित भएका हुन्। जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि पछिल्ला वर्षमा यो धान रोप्न सुरु गरिएको स्थानीय लोकेन्द्र राजगिरीले बताउनुभयो। जिल्लाका 7 गाउँपालिका र 1 नगरपालिकाको चन्दननाथ, तातोपानी, देपाल गाउँ, सिंजा, गर्ज्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पाताराशी गाउँपालिकाको छुमचौरमा पनि स्थानीय कालीमार्सी र रातीमार्सीको रोपाई धमाधम भइरहेको छ। जिल्लामा 2,800 धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख राम भक्त अधिकारीको भनाइ छ। कृषि विज्ञका अनुसार चिसो हावा पानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिला हुन्छन्। त्यसैले जुम्ला लगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात पनि स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ। मार्सी धानको चामल खैरो रङको हुन्छ। खैरो देखिने भएकाले कसै कसैले यसलाई रातो चामल पनि भन्ने गर्छन्। जानकारहरूका अनुसार राणाकालमा हरेक दिन 1 माना मार्सी धानको चामल जुम्लाबाट काठमाडौँ मगाउने गरिन्थ्यो। हुलाकीले जुम्लादेखि मार्सी धान बोकेर काठमाडौँको दरबारसम्म पुर्याउने गरेको यहाँका पाका नागरिकले बताउँछन्। जुम्लाको कालीमार्सी स्वादिलो र पोसिलो हुने भएकाले दरबारबाटै मगाउने गरिन्थ्यो। त्यसमाथि जुम्लाबाट चामलसँगै त्यस आसपासका हालखबर पनि दरबारसम्म पुग्थ्यो। कालीमार्सी धान संरक्षण तथा प्रवर्धनकर्ता कलिमान महताराका अनुसार 2021 सो स्थानमा धान रोपिएको हो। चन्दननाथ मन्दिरको सेरा जिउलाबाट धानको बेर्ना ल्याएर छुमचौर जिउलोमा रोपाई सुरु भएको हो। धान बालीमा परिश्रम धेरै गर्नुपर्ने, घेराबारको व्यवस्था नभएको, सिंचाइ सुविधा नभएको र धान रोपाई हुने मौसम र पाटनमा यार्सा संकलनको मौसम एउटै पर्ने भएकाले बिस्तारै रोपाई गर्न छोडिएको थियो। कालीमार्सी धानको महत्वका विषयमा बुझ्दै गएपछि अहिले 200 रोपनीमा धान रोपेको कालीमार्सी धान संरक्षण तथा प्रवर्धनकर्ता महताराको भनाइ छ। पछिल्लो समयमा स्वदेशमा मात्र राम्रो मूल्यमा जुम्लाको मार्सी चामल बजारमा बिक्री हुने गरेको छ। संस्कार र संस्कृतिसँग जोडिएको मार्सी धान संरक्षणका लागि किसानमा उत्साह जोगाउन रोपाई महोत्सव गरिएको अधिकारीको भनाइ छ। सिंजा सभ्यताको इतिहाससँग जोडिएको जुम्लामा मार्सी धान लोप हुने अवस्थामा पुगेपछि कृषकदेखि स्थानीय सरकार, सरकारवाला निकाय लगायत यसको संरक्षणमा जुटेका हुन्। वर्षेनी खेत बाँझो हुँदै जाँदा किसान मार्सी धानको खेती गर्न थालेका छन्। कालीमार्सी धान फल्ने विश्वको उच्च स्थान मानिएको छुमचौर जिउलोमा कतिपय किसानले जौ, गहुँ, मकै र आलु समेत रोपेका छन् भने कतिपयले खेत बाँझे राखेका छन्।
1: त्यसै गरी गोरखापत्र दैनिकमा प्रकाशित अर्को समाचार रहेको छ, किसानलाई दैनिक 1 करोड भुक्तानी सम्बन्धी समाचार। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डिडिसीको सुधार कार्ययोजना अगाडि सारेसँगै दैनिक 1 करोड रुपियाँ किसानलाई भुक्तानी भइरहेको जानकारी दिनुभएको छ। पछिल्लो 4 महिनाको 58 करोड रुपियाँ बक्यौता दायित्व मध्ये हाल 12 करोड रकम भुक्तानी भइसकेको मन्त्री चौधरीले जानकारी दिनुभयो। हाल दैनिक रूपमा 80 लाखदेखि 1 करोड रुपियाँको कारोबार भइरहेकोले बाँकी रहेको 46 करोड रुपियाँ 2 महिनामा भुक्त गरिने तयारी भइरहेको मन्त्री चौधरीले जानकारी दिनुभयो। दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढेकाले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा पुग्ने मन्त्री चौधरीले जानकारी दिनुभयो। दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले जानकारी दिएको छ। डिडिसीले दैनिक 65,000 लिटर दुग्ध संकलन गरिरहेकोमा 75,000 लिटर दुध बिक्री गरिरहेको जनाएको छ। दैनिक 2,000 केजी पाउडर र 1,000 केजी बटर घोलेर अपुग दुध बजारमा पठाउने गरिएको संस्थानले जनाएको छ। दुध उत्पादनको सिजन अफ भएकोले कम परिमाणमा दुध संकलन भएको संस्थानले जनाएको छ। पर्याप्त मात्रामा पाउडर र धुलो दुध मौजात रहेकोले किसानको रकम समयमा भुक्तानी गर्न नसकिएको मन्त्रालयले जनाएको छ। 70 करोड रुपियाँ बराबरको 450 मेट्रिक टन पाउडर र 300 मेट्रिक टन बटर मौजात रहेको डिडिसीले जनाएको छ। मन्त्री चौधरीको निर्देशनमा डिडिसी घाटामा गएको र समयमा किसानको भुक्तानी गर्न नसकेको भन्दै कर्मचारीले पाउँदै आएको घिउ र दुधको सुविधा समेत कटौती भइसकेको छ। कर्मचारीले दैनिक 1 लिटर दुध र मासिक 1 केजी घिउ पाउँदै आएका थिए। त्यसै गरी गोर्खापत्र दैनिकमा अर्को समाचार रहेको छ। बागलुङको तनाम खोलामा सुरु भयो स्याउ खेती विषयको समाचार। तमान खोला गाउँपालिकामा स्याउ खेती सुरु गरिएको छ। समुद्र सतहदेखि 3,000 मिटरको उचाइमा अवस्थित तमान खोला गाउँपालिका 4 लाम्मेलाको बुर्दी र बयालीमा स्याउ खेती गरिएको हो। वाडा कार्यालयको अगुवाईमा सिहिली सामुदायिक वनमा 200 बिरुवा र सोले सामुदायिक वनमा 1,002 बिरुवा रोपिएको बताइएको छ। शीतोष्ण बागवानी विकास केन्द्र मुस्ताङबाट रेड डेलिसियस जातको बिरुवा ल्याइएको छ। प्रति बिरुवा 70 रुपियाँका दरले खरिद गरिए पनि ढुवानी खर्च जोड्दा 100 रुपियाँ परेको वाडा कार्यालयले जनाएको छ। वाडा नम्बर 4 का वडाध्यक्ष छत्रप्रसाद श्रीपालीले भन्नुभयो, 2 वर्ष अघि परीक्षणको रूपमा लगाएका 50 बिरुवा राम्रोसँग हुर्किएपछि व्यावसायिक बनाउने लक्ष्य सहित ठूलो क्षेत्रफलमा स्याउ खेती विस्तार गरेका छौँ।
0: कृषि पत्रिकाको अन्तमा रोपाई अगावै धानको समर्थन मूल्य निर्धारण सम्बन्धी समाचार। सरकारले यसपालि धान रोप्नु अगावै समर्थन मूल्य निर्धारण गरेको छ। गत सोमबार बसेको मन्त्री परिषद बैठकले मोटा धान 3,660 रुपियाँ र मध्यम धान 3,860 रुपियाँ प्रति क्विन्टल निर्धारण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। विगतमा धान रोपेपछि मात्रै मूल्य निर्धारण हुने प्रवृत्ति रहेकोमा यसपटक सरकारले रोपाई अगावै धानको समर्थन मूल्य निर्धारण गरेको हो। गत वर्ष भने साउन अन्तिम साता समर्थन मूल्य निर्धारण गरेको थियो। गत वर्ष बर्खे सिजनको मोटा धानको 3,483 र मध्यम धानको 3,628 रुपियाँ मूल्य निर्धारण भएको थियो। गत वर्षको तुलनामा यस पटक मोटा धान 177 रुपियाँ र मध्यम धान 232 रुपियाँ बढाएर मूल्य निर्धारण गरिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका 2083 जारी गरेर बाली लगाउनु अगावै मूल्य निर्धारण गर्ने कार्यतालिका नै बनाएको छ। निर्देशिका अनुसार बर्खे धानको समर्थन मूल्य निर्धारणका लागि प्रत्येक वर्ष 30 बैशाखसम्म मन्त्री परिषदमा सिफारिस पेश गरिसक्ने उल्लेख छ। सरकारले वर्षेनी चैते धान र बर्खे धानको मूल्य निर्धारण गर्दै आएको छ। चैते धानको मूल्य भने प्रति क्विन्टल 2,856 रुपियाँ निर्धारण गरिएको छ। यो 18% चिस्यान भएको चैते धानको मूल्य हो। सोभन्दा बढी चिस्यान भएको खण्डमा भने प्रति 1% चिस्यान बढ्न साथ प्रति क्विन्टल 1.2 किलोग्राम तौल घटाएर मूल्य निर्धारण गर्न सकिने निर्णय भएको छ। सरकारले तोकेको न्यूनतम मूल्यमा किसानबाट धान खरिद गर्ने सहकारीलाई अनुदान दिन कृषि मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 बजेटमा 68,67,000 बजेट प्रस्ताव गरेको छ। सो बजेटबाट 6,131 टन धान न्यूनतम समर्थन मूल्यमा खरिद गर्ने सरकारी लक्ष्य छ। सरकारले न्यूनतम परिमाणमा धान खरिद गर्ने लक्ष्यसहित बजेट विनियोजन गरेका कारण पनि किसानले उचित मूल्य पाउन सकिरहेका छैनन्। कृषि मन्त्रालयले निर्देशिका जारी गरेर न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने स्थानीय सहकारीलाई निश्चित रकम प्रोत्साहन बापत उपलब्ध गराउने जनाएको छ। यसरी प्रोत्साहन बापत उपलब्ध गराउने रकम भने स्थानीय तह र प्रदेशको समन्वयमा निर्धारण गर्ने व्यवस्था छ। हवस् त, आजलाई कृषि पत्रिका यति नै। कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाडी सहित चित्रकला चौहान र म नरेश नेउपानी आज्ञा चाहन्छौ। नमस्कार।

0: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
3: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
5: नागरिक लगानी कोष।
1: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 22 दिन बाँकी।
6: नेपालमा धूम्रपान तथा स्वर्तिजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा स्वर्तिजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा स्वर्तिजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
7: कृषक माझ बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
8: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
7: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
8: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
7: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्नुहुन अनुरोध छ।
8: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नुहुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
7: बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउबीजन समितिको सचिवालय ललितपुर।
8: फोन नम्बर 5423159।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। आगामी आर्थिक वर्षको बजेट युवा पुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी आएको विभिन्न क्षेत्रका विज्ञहरूको भनाई। भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई बेलैया नाका हुँदै स्वदेश ल्याइयो। हिमालय क्षेत्रको संरक्षण विश्वकै साझा दायित्व भएकोमा प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवको जोड। र भियतनामले हालै सम्पन्न संसदीय निर्वाचनको अवसरमा विदेशी सहित करिब 10,000 कैदीलाई रिहा गर्ने।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले शिक्षा क्षेत्रमा पूर्वाधार विकास, नीतिगत सुधार, प्रविधिको उपयोग र सुशासनका सवाललाई महत्व दिएको विज्ञ तथा सरोकारवालाको धारणा रहेको छ। शिक्षामा एआईको उपयोग र सूचना प्रविधिको अवधारणाले 21औं शताब्दीका लागि नेपाली बालबालिकालाई प्रविधि योग्य बनाउने अवसर मिल्ने विज्ञ तथा सरोकारवालाको धारणा रहेको छ। काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेशनका डिन प्राध्यापक डाक्टर चन्द्र लुइटेलले बजेटमा शिक्षामा केही पूर्वाधार र सुधारका पक्षहरू राखिनुले शिक्षकको मनोबल बढाउने र सुशासन कायम गर्न सकेमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक शिक्षाविद डाक्टर मनप्रसाद वाग्लेले नेपाली बालबालिकालाई समय सापेक्ष प्रविधि योग्य बनाउने अवसर मिल्ने तथा गणित, विज्ञान र प्रविधिमा सुधार हुने आशा व्यक्त गर्नुभयो। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षामा कुल बजेटको 20% विनियोजन हुनुपर्ने आवाज उठ्दै आएकामा अहिले 10.27% मात्रै बजेट निर्धारण भएको बताउनुभयो। सरकारले सहज यातायात सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटमा सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राखेर थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ। मुलुकभित्र नागढुङ्गा 900 सुरुङ मार्ग निर्माण सम्पन्न भई सञ्चालनका लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ भने सिद्धबाबा सुरुङ मार्ग निर्माण सम्पन्न गरी आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी पुगेको बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना बजेटमा समावेश छ। काठमाडौँ तराई मधेश द्रुत मार्गमा पनि 6 वटा सुरुङ निर्माणको क्रममा छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा टोखा छरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेको छ भने कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मूलमासदेखि जुम्लाको टोप्लासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बजेटमा समावेश गरिएको छ। खुर्कोट चियाबारी, थानकोट चितलाङ, मजिमटार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्ने उल्लेख छ। बजेटमा खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दुधकोशी स्थित रम्भुवा घाट, 670 MW क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउने पनि घोषणा भएको छ। त्यसै गरी सङ्घीय सरकारले बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाका लागि 2.5 अर्ब बढी रकम विनियोजन गरेको छ। यो रकमबाट पूर्वी र पश्चिमी नहरको काम गरेर 5,000 हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको छ। आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर मनोज कुमार शाहका अनुसार गत आर्थिक वर्षको बजेटमा भन्दा यस वर्ष करिब 1 अर्ब बढाएर बजेट विनियोजन भएको छ। सिक्टा सिँचाइ आयोजना अन्तर्गत अहिले डुडुवा शाखा नहर निर्माण भइरहेको छ भने सिदनिया, प्रसेनीपुर र अकलघरुवा शाखा नहरमा ठेक्का सम्झौता गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले निर्वाचनका क्रममा जनता सामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नेतर्फ सरकार दृढतापूर्वक अघि बढ़िरहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम पालिका अधिवेशनका अवसरमा नुवाकोटको तादी गाउँपालिका 5 आयोजित कार्यक्रममा संचार मन्त्री तिमल सिन्हाले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत बजेट युवा पुस्ताको सुशासन समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी आएको बताउनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले नीतिगत सुधार मार्फत विकास प्रक्रियालाई प्रभावकारी सन्तुलित र समावेशी बनाउने प्रयास भइरहेको बताउँदै समानुपातिक विकास सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। बजेट मार्फत सरकारले आगामी 20 वर्षलाई लक्षित गरी योजनाबद्ध विकासको आधार तयार गरिएको उहाँको भनाइ थियो। भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई आज रूपन्देहीको बेलैया नाका हुँदै नेपाल ल्याइएको छ। उद्धार गरिएका नेपालीलाई 8 भारतीय बस मार्फत सुनौली बेलैया नाका हुँदै भैरवा ल्याएर उनीहरूको विवरण संकलन स्क्रिनिङ तथा सोधपूछको काम भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर साईले बताउनुभयो। उद्धार गरिएका मध्ये केही व्यक्ति अलपत्र परेको, केही हराएको तथा केहीलाई विभिन्न प्रलोभनमा पारेर भारत पुर्याइएको हुन सक्ने उहाँले बताउनुभयो। उहाँका अनुसार उद्धार गरिएका मध्ये आधा महिला रहेको र अनुसन्धानपछि पीडितलाई आफन्तको जिम्मा लगाएर घर पठाइने तथा घटनामा संलग्न व्यक्तिमाथि कानूनी कार्यवाही अघि बढाइनेछ। सभामुख डोल प्रसाद अर्यालले मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचार मुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा सभामुख अर्यालले सुशासन, समृद्धि र भ्रष्टाचार अन्त्य गर्ने लक्ष्य वर्तमान पुस्ताले नै पूरा गर्नुपर्ने र कानून निर्माण प्रक्रियामा रचनात्मक सुझाव दिन तथा सरकारका कमजोरीप्रति समयमै सजग गराउन आग्रह गर्नुभयो। निजी क्षेत्रलाई प्रोत्साहन गर्दै लगानी मैत्री वातावरण सृजना गर्नुपर्नेमा जोड दिँदै सभामुख अर्यालले वैदेशिक रोजगारीमा रहेका युवालाई स्वदेश फर्काउने अवस्थाको निर्माण गर्नुपर्ने र नेपाललाई लगानीका लागि नेपाललाई लगानीका लागि उपयुक्त राष्ट्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। मोरङ जिल्लाको उत्तरी भेगमा पर्ने जेफाले डाँडा पछिल्लो समय प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ। भौतिक पूर्वाधारको विकासको खाँचो रहेको त्यस क्षेत्रमा समुचित विकास निर्माणका काम गरेर पर्यटक थप बढाउन सकिने सम्भावना छ। त्यसका लागि तीनै तहको सरकारले विशेष ध्यान दिनुपर्ने स्थानीयको माग छ। विराटनगरबाट कुमोद अधिकारीको रिपोर्ट।
4: समुद्री सतहबाट करिब 1800 मिटर उचाइमा अवस्थित केराबारी गाउँपालिका 2 रहेको जेफाले डाँडा प्राकृतिक सौन्दर्य, हिमाली दृश्य अवलोकन, सांस्कृतिक विविधता र सामुदायिक होमस्टेका कारण पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। तराईमा अत्याधिक गर्मी हुँदा पनि मोरङ, सुनसरी तथा धनकुट्टा जिल्लाको सिमानामा पर्ने जेफाले डाँडाको चिसो मौसम तथा त्यहाँ लाग्ने बाक्लो हुसोले पर्यटकको मन लोभ्याउने गरेको छ। पर्यटकहरूको आगमनले सो ठाउँमा होमस्टे व्यवसाय समेत फस्टाउन थालेको छ। 25 घर रहेको जेफालेमा 9 घरमा सञ्चालित सामुदायिक होमस्टेले जीविकोपार्जनमा मदत पुर्याएको होमस्टे सञ्चालक अस्मिता कठायतको भनाइ छ।
5: आय आर्जनको स्रोत बन्ने देखियो। अब आफूलाई घर खर्च चलाउन हामी महिलाहरूको लागि चाहिँ मेन चाहिँ अब घरमै बसेर पनि यसो कमाउने बाटो आउने बाटो चाहिँ देखिन्छ। भनेको कसैले अब सब्जी खेती होमस्टेकै पाहुनाहरू आउनुहुन्छ भनेर अत्याधिक सब्जीहरू पनि लगाइराख्नु भएको हुन्छ।
4: गाउँका महिलाहरूसँगै युवाहरूलाई समेत होमस्टे व्यवसायले रोजगारी दिएको स्थानीय राजु खड्काको भनाइ छ।
6: एकदमै राम्रो छ। पछिल्लो समय मान्छेलाई चाहिँ यसो घुम्नलाई वरपर जाउँ भन्नलाई र तराईसँग जोडिएको नजिकै चिसो ठाउँ पुगौँ भन्नलाई उहाँहरूलाई पनि राम्रो छ र हामी व्यवसायलाई पनि पछिल्लो समयमा पर्यटन प्रवर्तन सँगसँगै आफ्नो जीविकोपार्जनलाई पनि यसले राम्रो मदत गरेको छ। एकदमै राम्रो छ।
4: त्यहाँ निर्माण गरिएको 4 तले भ्यू टावरबाट पूर्वको 14 जिल्लाको दृश्य अवलोकन तथा मौसम सफा भएको बेला विश्वकै सर्वोच्च शिखर सगरमाथा र कञ्चनजङ्घा हिमालको दृश्य समेत देख्न सकिन्छ। भ्यू टावरबाट सूर्योदय दृश्य हेर्न सकिन्छ भने पाथीभरा माताको मन्दिर, मोरङ जिल्लाको एकमात्र चिया बगान, मातृभूमि टी इस्टेट, तिनचाने ढुङ्गा तथा अजङ्गको रुख हेर्न पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन्। जेफाले डाँडा प्रमुख पर्यटकीय गन्तव्यको रूपमा चिनिन थाले पनि पर्यटन पूर्वाधार, शान्ति सुरक्षा, बिजुली बत्ती तथा फोन नलाग्ने समस्याले पर्यटकहरूलाई असुविधा हुने गरेको जेफाले सामुदायिक होमस्टेका सचिव भीम ठकुरीको भनाइ छ।
7: यो बाटोको समस्या चाहिँ एकदमै बढी भएको कारणले गर्दाखेरि पनि हाम्रा पाहुनाहरूलाई आउनलाई असुविधा भएको छ। यो बाटोको चाँडो भन्दा चाँडो पहल होस् भन्ने अनुरोध गर्न चाहन्छु। बाटोलाई चाहिँ स्तर उन्नति पिच गरिदिएदेखि चाहिँ एकदमै राम्रो हुने थियो।
4: वार्षिक 4-5 हजारको हाराहारीमा आन्तरिक पर्यटकहरू त्यहाँ पुग्ने गर्दछन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
0: नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई विश्वकै साझा दायित्व भएको बताउनु भएको छ। एएमएस एभरेस्ट टुरिज्म अवार्ड 2026 सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी र पारिस्थितिकीय प्रणालीमा परिरहेको असरप्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षणमा विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। प्रथम राष्ट्रपति यादवले सगरमाथालाई मानवीय साहस, दृढ संकल्प र अन्तर्राष्ट्रिय मित्रताको प्रतीक मान्दै डाक्टर यादवले पर्यटन क्षेत्रले विभिन्न संस्कृति र राष्ट्रहरू बीच आपसी समझदारी अभिवृद्धि गर्ने धारणा राख्नुभयो। कार्यक्रममा यस वर्षको प्रतिष्ठित लाइफ टाइम अचिभमेन्ट अवार्डबाट दिग्गज पर्वतारोही पेटेम्बा शेर्पालाई सम्मानित गरिएको छ। शेर्पाले सन् 1975 दक्षिण पश्चिम मार्गबाट सगरमाथाको शिखरमा पहिलो सफल आरोहण गरेका थिए। पर्यटन क्षेत्रमा उहाँको योगदानको उच्च कदर गर्दै पूर्व राष्ट्रपति यादवले उहाँलाई दोसल्ला ओढाएर प्रमाणपत्रका साथै 51,151 रुपियाँ नगद पुरस्कार सहित सम्मान गर्नुभयो। चरन तथा पशुपालनमा संलग्न महिलाको अन्तर्राष्ट्रिय सम्मेलनले दिगो चरन भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी एजेण्डा र कार्ययोजना तय गरेको छ। यही जेठ 12-15 गतेसम्म काठमाडौँमा भएको सम्मेलनले एकजुट भएर अधिकार संरक्षण, जलवायु परिवर्तनसँग जुझ्ने क्षमता अभिवृद्धि गर्ने लगायत विषयमा कार्ययोजना तय गरेको छ। यो पहल अन्तर्राष्ट्रिय चरन भूमि तथा पशुपालक वर्ष 2026 महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र आईवाईआरपी कार्य समूहको पास्टोरालिजम एण्ड जेन्डर समूहद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनको उद्देश्य उनीहरूको नेतृत्वलाई सम्मान गर्नु, अनुभव र ज्ञान साटासाट गर्नु तथा पशुपालन, चरणभूमि र जलवायु न्यायका विषयमा विश्वव्यापी सहकार्यलाई बलियो बनाउनु रहेको छ। नेपाल चिकित्सक संघको आयोजनामा चितवनमा अल नेपाल मेडिकल कन्फरेन्स एनएमए कन 2026 सुरु भएको छ। भोलिसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल सहित भारत र चीनका विशेषज्ञ चिकित्सकहरू, नर्स, स्वास्थ्यकर्मीको सहभागिता छ। यसै गरी विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ। यस्तै सम्मेलनमा देशभरबाट 350 जना सहभागी छन्। सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बीमा र मानव संसाधन व्यवस्थापन जस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिएको संघका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीले जानकारी दिनुभयो। हरेक 2-2 वर्षमा हुँदै आएको सम्मेलन अब 3-3 वर्षमा गर्न थालिएको छ। यस वर्षको सम्मेलनको मूल नारा आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नव प्रवर्तन मार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण भन्ने रहेको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना हुनुभएको छ। उहाँलाई ज्वरो, रुगाखोकी बढेपछि आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। संयोजक दाहाललाई टाइफाइडको लक्षण देखिएपछि अझै केही दिन अस्पतालमै राखेर उपचार गरिने उहाँको सचिवालयले जनाएको छ। बागलुङका महिलाहरू विभिन्न प्रकारका हाते तालिम लिएपछि सफल उद्यमी बन्नुका साथै आर्थिक रूपले पनि सबल बन्न थालेका छन्। बागलुङबाट संवाददाता कोपिला कडेलको रिपोर्ट।
8: बागलुङ हस्तकला संघले विभिन्न समयमा बुट्टे नली, कुसन बनाउने, गुडिया, हाते छोला, सिलाई, कताई, क्रिस्टलका गहना बनाउने लगायतका तालिम सञ्चालन गर्दै आएको छ। यस्ता खालका तालिम लिएपछि यहाँका महिलाहरू पनि सफल उद्यमी बनेर राम्रो आमदानी गर्दै आएका छन्। संघले उद्यमी उत्पादन मात्र नभई बजारीकरणमा समेत सहयोग गर्दै आएको छ। बागलुङ हस्तकला संघका अध्यक्ष ज्योति श्रेष्ठ,
9: हामीले कुसन, ह्यान्डब्याग, क्रिस्टलका ब्यागहरू, पार्टीवेयर ब्याग, स्थलका गहना बनाउने तालिमहरू, ती सेलरोटी, फिनी रोटी, चिनी रोटी, झर, अनासा, जुम्ले, यो हामीलाई बाबुलुङ हस्तकलाले हजारौं उद्यमीहरू, हजारौंलाई प्रदान गरेर उद्यमीहरू बनाएका छौँ।
8: यहाँका महिला तथा पुरुषलाई विभिन्न तालिम मार्फत जागरण ल्याउने र कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले संस्थाको स्थापना गरेको बताउनुहुन्छ बाग्लुङ हस्तकला संघका अध्यक्ष इन्द्र कुमारी श्रेष्ठ।
10: यस संस्थाको स्थापना भएकै यस ठाउँको कला संस्कृतिको संवर्धन प्रवर्धन होस् भन्नको लागि हो। अर्को कुरा, यस ठाउँका उद्यमी व्यवसायी दाजुभाइ दिदीबहिनीहरूलाई आयमूलक तालिमहरू दिएर उहाँले सक्षम बनाएर आफ्नो लागि केही गर्न सकोस् भन्ने यस संस्थाको मुख्य
8: सरम्र सिपले जो कोहीलाई आत्मनिर्भर बन्न सिकाउँछ। हस्तकला संघले गर्ने हरेक कार्यक्रममा उद्योग वाणिज्य संघले सबै प्रकारका सहयोग गर्न तत्पर रहेको बताउनुहुन्छ बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार साक्य।
11: एउटाको कमाइले सबैले खान्छ भन्दाखेरि घरको पनि प्रगति हुँदैन र राष्ट्रको प्रगति पनि हुँदैन। अरूले सरकारले मात्रै गरेला भनेर हामी आत्मनिर्भर पालन भएको साउन पनि हामीले कसैले घर खोलेका छौँ, तपाईँ साउन पनि ल्याउन साउन राम्रो चाहिँ क्वालिटीको बनाउनु पर्यो। हस्तकला संघले चलाउने भयो भने आउनु तपाईँसँग सबैसँग सहकार गरेर जानुपर्छ।
8: सरम र सिप जीवन बदल्ने शक्ति हो, अत दिनहुको विदेश पलायन रोक्न तथा युवालाई स्वदेशमै आत्मनिर्भर बनाउनका लागि श्रम र सिपको विकास गरी युवाहरूलाई आत्मनिर्भर बनाउनका लागि राज्यको ध्यान जानुपर्ने देखिन्छ। कुपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
0: काठमाडौँ महानगरपालिका भित्र सञ्चालनमा रहेका 1186 वटा सहकारी संस्था सम्पर्कविहीन रहेको महानगरले जनाएको छ। महानगर सहकारी विभागका अनुसार दर्ता भएका मध्ये 726 वटा सहकारी संस्थाले मात्रै सम्पर्कमा रही नियमित रूपमा वार्षिक प्रतिवेदन पेश गर्ने गरेका छन्। विभागका प्रमुख ध्रुव कुमार काफ्ले यसरी सम्पर्कमा नरहेका सहकारीलाई कानून अनुसार कारवाही गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। नियमनका लागि महिला सञ्जाललाई विभागबाट जिम्मेवारी दिइएको छ। पछिल्लो 24 घण्टामा पर्सा जिल्लाको ठोरीमा 191.2 मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विज्ञान विभागका अनुसार यो धेरै भारी वर्षा भएको र अन्य केही जिल्लामा मकवानपुरको भोरलेनी, गढी र रजैयामा पनि भारी वर्षा 50 मिलिमिटर भन्दा माथिको वर्षा भएको छ। विभागका अनुसार पछिल्लो 2 दिनदेखि मौसममा थप बदली भई ठाउँ ठाउँमा भारी वर्षा भइरहेको र देशभर नै बदली भएकाले तापक्रम आज उल्लेख रूपमा घटेको छ। अब अन्तर्राष्ट्रिय समाचार। भियतनामले हालै भएको संसदीय निर्वाचनको अवसरमा विदेशी सहित करिब 10,000 कैदीलाई रिहा गर्ने घोषणा गरेको छ। साइगोनको पतनको 50औं वर्षगाँठ र स्वतन्त्रताको घोषणाको 80 वर्ष पूरा भएको अवसरमा गत वर्ष 22,000 भन्दा बढी कैदीलाई रिहा गरिएको थियो। भियतनामका महासचिव तथा राष्ट्रपति तो लामद्वारा हस्ताक्षरित दस्तावेजमा यस वर्षको आम माफीको एक हिस्साका रूपमा जुन महिनाको सुरुमा 9,950 जना बन्दीलाई रिहा गरिने उल्लेख छ। भियतनामले मार्चमा राष्ट्रिय सभाका लागि निर्वाचन गरेको थियो। यसको शीर्ष विधायिकाले मुख्य रूपमा सत्तारूढ कम्युनिस्ट पार्टीको निर्णयहरू अनुमोदन गर्दछ। भियतनामी कानून अनुसार सरकार अपदस्थ गर्ने प्रयास वा आतंकवादका लागि दोषी ठहरिएका कैदीहरू भने रिहाईका लागि योग्य छैनन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध विराम लम्ब्याउने ढाँचाबारे छलफल गर्न आफ्ना मुख्य सहयोगीहरूसँग भएको बैठक निष्कर्षविहीन भएको छ। वासिङटनको अन्तिम धारणा बनाउन आफ्ना मुख्य सहयोगीहरूसँग उहाँले बैठक गर्नुभएको थियो। व्हाइट हाउसको सिचुएसन रूममा भएको बैठकमा उहाँले इरानले कहिल्यै परमाणु अस्त्र वा बम राख्न नपाउने, हर्मुजको साँगुरो जलमार्गमा दुईतर्फी रूपमै बिना अवरोध पारवहन पुनः सञ्चालन गर्ने र जलमार्गमा रहेका सबै खानीहरू नष्ट गर्न तेहरान सहमत हुनुपर्ने बताउनु भएको छ। इरानले यसअघि आफ्नो परमाणु कार्यक्रमबारे वार्ता नभएको जनाएको छ। उसले आफ्नो परमाणु कार्यक्रम पूर्णतः नागरिक उद्देश्यका लागि भइरहेको बताउँदै आएको छ। अफगानिस्तानमा आज एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा ट्रकमा सवार 10 बालबालिका सहित 18 जनाको मृत्यु भएको छ। लगमान प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल मलिक नियाजयका अनुसार ट्रकमा पाकिस्तानबाट फर्केका अफगान परिवारहरू सवार थिए। पूर्वी अफगानिस्तानको जलालाबाद र राजधानी काबुल बीचको सड़कमा भएको ट्रक दुर्घटनामा 10 जना बालबालिका, 5 जना महिला र 3 जना पुरुष सहित 18 जनाको मृत्यु भएको हो। पाकिस्तानका अधिकारीहरूले आफ्नो देशमा अफगान आप्रवासी र शरणार्थीहरूमाथि कड़ा नियम लागू गरेसँगै धेरै अफगानहरू स्वदेश फर्कने क्रम बढेको छ। संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनको तथ्याङ्क अनुसार यस वर्षको सुरुदेखि 4,47,400 अफगानीहरू पाकिस्तानबाट स्वदेश फर्केका छन्। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत पुँजीगत खर्च बढाउन गरेको प्रयासबाट निजी क्षेत्र उत्साहित रहेको बताउनु भएको छ। नेपाल जग्गा तथा आवास विकास संघले शनिबार काठमाडौँमा गरेको 19औं वार्षिक साधारण सभामा महासंघका अध्यक्ष श्रेष्ठले सरकारको पुँजीगत खर्च बढ्दा अर्थतन्त्र चलायमान हुने र निजी क्षेत्रले समेत त्यसको लाभ लिन सक्ने बताउनुभयो। पूर्वाधार क्षेत्रको बजेट बढ्नु, आयकर घट्नु र प्रविधिलाई जोड दिनुलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको उल्लेख गर्नुहुँदै अध्यक्ष श्रेष्ठले विदेशी नागरिकले लीजमा घर किन्न पाउने व्यवस्था गर्नुले नेपालको घर जग्गा व्यवसाय चलायमान हुने विश्वास लिएको पनि बताउनुभयो। त्यस अवसरमा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले बजेटमा एकीकृत शहरी पूर्वाधार विकासको कल्पना समेटिनुलाई महासंघले सकारात्मक रूपमा लिएको उल्लेख गर्नुहुँदै जग्गा हदबन्दी र किताकाट सम्बन्धी समस्या समाधानका लागि समेत सरकार लचक हुनुपर्ने बताउनुभयो। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले मुलुकको समग्र अर्थतन्त्र सकारात्मक भए पनि लगानीको वातावरण नबन्दा समस्या परेको बताउनुभयो। नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले लामो समयको अन्यलपछि स्थिर सरकार बनेकोले सरकारसँग निजी क्षेत्र आशावादी रहेको बताउनुभयो। खानी तथा भूगर्भ विभागले दैलेखमा पेट्रोलियम पदार्थ उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य गरेको छ। विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्वे बीच थप सम्झौताका लागि आन्तरिक तयारी गरिरहेको पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले बताउनुभयो। पेट्रोलियम पदार्थको आन्तरिक उत्पादनका लागि चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका वडा नम्बर 1 जलजलीमा पहिलो चरणको ड्रिलिङ र अन्वेषणको काम सम्पन्न गरिसकेको छ। पेट्रोलियम पदार्थको उत्पादन सम्भाव्यता र भण्डारण परिमाणको अध्ययनका लागि गरिएको नमुना परीक्षणले समेत पेट्रोल र प्राकृतिक ग्यासको सम्भावनालाई पुष्टि गरेको विभागले जनाएको छ। यस परियोजनाको सफल कार्यान्वयन हुन सके पेट्रोल र प्राकृतिक ग्यासको आयातमा खर्च भइरहेको ठूलो रकम कटौती हुन गई मुलुकको आर्थिक विकासमा समेत सहयोग पुग्ने यस क्षेत्रका जानकारहरूको भनाइ छ। धान उत्पादनका लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती सुरु गरिएको छ। कचनकवल 4 केचनाका 39 वर्षीय कृषक चन्द्र राजवंशीले भारतको बिहारबाट प्रविधि सिकेर 20 बिघा क्षेत्रफलमा मखना खेती गर्नुभएको छ। पानीमा फल्ने कमल प्रजातिको पौष्टिक खाद्य वस्तु मखनाको नेपालमै व्यावसायिक खेती हुन थालेपछि स्थानीयको चासोको विषय बनेको छ।
0: अब खेल समाचार। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनौटको सेमी फाइनलमा पराजित भएको छ। मलेसियाको वायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग 2 विकेटले पराजित भयो। यस हारसँगै नेपालले एसियन गेम्समा छनौट हुने अवसर गुमाएको छ। अब नेपालले छनौट चरण पार गर्न तेस्रो बन्नुपर्नेछ। तेस्रो स्थानका लागि नेपालले चीनसँग खेल्नेछ। फाइनलमा पुगेको मलेसिया र थाइल्याण्ड छनौट भएको छ। काठमाडौँ महानगरपालिकाले आयोजना गरेको बुद्धिजाल प्रतियोगितामा 5 देशका 226 जना खेलाडी प्रतिस्पर्धामा रहेका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर 24 आयोजनामा नवीन्द्र राज जोशी स्मृति तेस्रो फिडे ऱ्यापिड 1900 मुनि चेस टुर्नामेन्ट सुरु गरेको खेलमा 5 देशका 226 सहभागी रहेका छन्। ओडाले विश्व बुद्धिचाल महासंघ, एसियन चेस फेडरेसन र नेपाल चेस फेडरेसनसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा नेपाल, भारत, अमेरिका, बेलायत र फ्रान्सका 1 जना गरी 226 जना खेलाडी सहभागी छन्। पोखरामा आइतबारदेखि गण्डकी प्रदेश स्तरीय पुरुष बास्केटबल प्रतियोगिता सुरु हुने भएको छ। गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा र प्रदेश खेलकुद परिषद गण्डकीको विशेष सहयोगमा सञ्चालन हुने दोस्रो संस्करणको पोखरा कप 2083 प्रतियोगिता आइतबारदेखि पोखरा रंगशालामा हुने संघ गण्डकीका अध्यक्ष धोज कुमार गुरूङले बताउनु भयो। प्रतियोगितामा कास्की पर्वत, लमजुङ, म्याग्दी, तनहुँ र स्याङ्जा गरी 6 जिल्लाका पुरुष टोलीहरूले सहभागिता जनाउने छन्। प्रतियोगिता 2 दिनसम्म सञ्चालन हुने र लिग कम नकआउटका आधारमा खेलाइने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा विजेताले 50,000 रुपियाँ नगद प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले 30,000 रुपियाँ नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन्। अब मौसम। आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा र मधेस प्रदेश सहित कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। काठमाडौँको अधिकतम 25.3 डिग्री सेल्सियस, न्यूनतम 17.2 डिग्री सेल्सियस, वर्षा 38.8 मिलिमिटर। पोखराको अधिकतम 23.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस, वर्षा फाटफुट। र दिपालको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 19.2 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आगामी आर्थिक वर्षको बजेट युवा पुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी आएको विभिन्न क्षेत्रका विज्ञहरूको भनाई। भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई वेलैया नाका हुँदै स्वदेश ल्याइयो। हिमालय क्षेत्रको संरक्षण विश्वकै साझा दायित्व भएकोमा प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवको जोड। र भियतनामले हालै सम्पन्न संसदीय निर्वाचनको अवसरमा विदेशी सहित करिब 10,000 कैदीलाई रिहा गर्ने। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
14: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
15: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
14: रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि कार्यक्रम घर देश परदेश।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब सुन्न सक्नुहुनेछ शैक्षिक कार्यक्रम।
1: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
2: आदरणीय श्रोता, आज हामी रेणुका पाण्डे भूषालद्वारा लिखित अनपेक्षित अनुभवहरू शीर्षकमा आधारित नाटक प्रस्तुत गर्दैछौँ। यस नाटकमा भाग लिने पात्रहरू विनोद गिरी, खेलानाथ धमला, अस्मिता दङ्गाल र सुशील कटवाल।

0: यो कागले पनि आज आशा नगर बाजे भनेको त होला नि। झम झम झरी पर्ने बेलामा एक बिहानै यस्तो चर्को घाम, के हुन खोजेको हो? कौली लागेको भन्थे यस्तै हुने रहेछ कि क्या?
1: ए, को बोलिरहेछ भनेको त बुवा पो हुनुहुँदो रहेछ। कोसँग बोल्नु भएको बुवा?
0: कोसँग? अब आफ्नै मनसँग। आज पनि खै पानी पर्ने छाँट छैन, हेर त आकाश।
1: ऊ त्यो लेकतिर त कालो बादल देखिन्छ नि।
0: आउँदैन आउँदैन, धारा पँधेरामा पनि पानी पलाउन सकेको छैन। उता धान रोप्न बाँकी, यता रोपेको गरा पटपटी फुटेर बिजोक छ। खेततिर जान पनि मन लाग्न छोड्यो मलाई त।
1: यस्तै हो भने अर्को साल धानको बिउ पनि पाइँदैन कि बुवा?
2: ओहो, बिहानै कस्तो चर्को घाम लागेको है हजुरबा।
0: खै त्यही त, भगवान रिसाए कि ना?
2: भगवान किन रिसाए त?
0: जल जमिन आकाश हावा मात्र नभएर सूर्यको तेज पनि दूषित बनाए। त्यही भएर अब केही वर्षदेखि समय व्यथितिको बन्दैछ नाति।
2: कसरी व्यथितिको बनेर समय? बिहान भएकै छ, साँझ परेकै छ, पूर्णिमामा पूर्ण चन्द्रमा देखिएकै छ, औँसीको रात अँध्यारै नै छ, होइन र हजुरबा?
0: दिन र रात भएर के गर्नु? अनेक विपदमा परेर अकालमै मर्नेको संख्या बढिरहेछ। हामी पनि कुन दिन फुस्स भइने हो के थाहा?
2: ल हजुरबा पनि किन अकालमा मरिने हो र हामी?
0: अब मानो लगाएर मुरी फलाउने जमिनमा खेती गर्न नपाएपछि मरिन्न त?
2: हजुरले कति घुमाएर कुरा गर्नुभएको के, मैले त बुझ्दै बुझिनँ भने।
0: कुरा बुझेर पो के गर्छस् र नाति?
2: एत्तेरी आमा, हजुरबाले के कुरा गर्नुभएको र?
1: के हुनु, खेतीपाती लगाउने बेला यस्तो खडेरी पर्यो, ब्याडमा धानको बिउ सुक्न लाग्यो, रोपेको धानले पानी पाएन। यस्तो भएपछि अब अर्को वर्ष के बिउ राख्ने, के खाने भन्नुभएको नि?
2: अघि त मरिने कुरा गर्नुभएको थियो त।

0: होइन, पहिले भन्दा विकास भएको देखिए पनि धेरै कुराको विनाश पनि बढेको छ।
1: यति धेरै त्रास देखाउने र बुवा?
0: तिमीले मलाई भन्यौ बुहारी, अब त्रासका अनगिन्ती संकेत त समयले देखाएको छ नि, होइन र?
1: त्यो त हो बुवा।
2: हजुरबा, हाम्रो सरले भन्नुभएको हरेक समस्याको समाधान हुन्छ रे, केही उपायहरू निकाल्न सकिन्छ कि?
0: उपाय सबैले खोज्नुपर्छ, अरूको उपाय यहाँ काम नलाग्ने के बेर? यस्तो कुरा तिमीहरूलाई स्कुलका सर मिसले सिकाउनु पर्यो नि, कुरा मात्र गरेर हुँदैन।
1: अब सिकाउलान् नि, अहिले यिनीहरू सानै छन् भनेर होला नि। जाउँ बुवा भित्र, अब चियासिया पनि खान पर्यो।

0: आज त केही घन्टा खाना नखाएको, कस्तो मर्ने गरी भोक लागेको भाइ। घर जाने बित्तिकै खाना पाइनँ भने त हजुरबाले भने यस्तै मरिन्छ होला कि। मर्न त कुन्नी, तर भोक खप्न चाहिँ साह्रै गाह्रो रहेछ। अब त घर आइहाल्यो, घर जाने बित्तिकै खाने हो। हजुरबा, आमा खोइ।
1: ए, नाति आइपुगेछ। किन चाहियो आमा? अब भोक लागेको त छैन नि?
0: कस्तो भोक लागेको छ।
1: आमाले केही खानेकुरा बनाएको छैन जस्तो छ बाबु।
0: त्यसो भनेर कहाँ हुन्छ, म त भोकले मर्नै लागिसकेँ। अनि बिहान आफैले भन्नुभएको होइन त?
1: भोलिको पक्का भन्नको लागि बिहान खाना नखाइ गएको, दिउँसै तारा देखेर आयो बिचरा। अब भोकाएकोलाई खाना त दिनै पर्यो।
0: हजुरबुवा के गर्दै हुनुहुन्छ?
1: मैले भ्यागुता र झ्याउकिरीको भजन सुनिरहेको छु।
0: के भन्नुहुन्छ फेरि? अब भ्यागुता र झ्याउकिरीको भजन सुन्ने होइन, मलाई हजुरले बिहानको कुरा सुनाउनुहोस् न।
1: के कुरा?
0: त्यही के, कस्तो समय आएको हो भन्ने कुराको के। पहिलेको समय कस्तो थियो, अहिले कसरी यस्तो भयो भन्ने कुरा के।
2: आज भोकै स्कुल गएको, के ज्ञान खुलेछ कुन्नी यसलाई।
1: भोगाईले धेरै कुरा सिकाउँछ नि बुहारी। खाना तयार भयो कि भएको छैन?
2: पाक्दैछ बुवा, बेसरी भोक लाग्यो कि।
1: होइन, यो नातिलाई पहिलेको कुरा सुनाउनु पर्यो रे।
2: हुन्छ बुवा, खाना पाक्न एकछिन समय लाग्छ।
0: पहिलेको समय भनेको घडीकै समय हो कि होइन हजुर बुवा?
1: पहिलेको समय भनेको घडी देखाउने 24 घन्टाको समय मात्र नभएर वर्षभरि चल्ने समय चक्र हो। त्यो समयमा मानिस र अन्य जीव जनावरले गर्ने गतिविधि पनि हो। लो, अघिसम्म पानी पर्ने सुसार थिएन, अहिले हेर त घरै बगाउने जस्तो गरी पानी आयो। बुहारी, बाहिर बाछिटोले के बिगार्ला हेर है।
0: हजुरबालाई आकाशबाट पानी नपर्दा पनि पिर, पानी पर्दा पनि पिर, के अचम्म हो।
1: पिर पर्छ त। लो लो, हेर त पानी आउन कम हुन थालिसक्यो। के नाटक गरेको होला नि यो पानीले। केही मिनट आरीले घोट्याए जस्तो गरी आयो, अहिले शान्त हुँदै गयो। बाहिर पानी रोकिए जस्तो छ, तिमी भने भिजेर आयो त बुहारी।
2: अघि धान कुटेर ल्याएको चामल बाहिर राखेको बाछिटाले भिजाइहालेछ नि, सार्न खोज्दा एकछिनमा मै भिजे, अहिले त पानी रोकिसक्यो। के हो के हो, बुझेरै नसकिने भयो वर्षाको चाला।
0: पहिले यस्तो हुँदैनथ्यो र?
2: यस्तो साना बच्चाले जस्तै छेडभरमा गर्ने व्यवहार त हामीले पनि देखेनौ है बुवा।
1: त्यही त, त्यो समयमा मजाले झरी परेर जमिनमा पानीको मूल फुट्थ्यो। धान कोदो लगाइसकिन्थ्यो। कार्तिक मङ्सिरमा खेती भित्राएपछि हिउँदे खेती लगाइन्थ्यो। हिउँदमा फेरि वर्षा हुन्थ्यो। त्यो वर्षाले हिउँदको खेती राम्रो हुन्थ्यो, किसानका भकारी अन्नले भरिन्थे। अहिले जस्तो पानीको हाहाकार हुँदैनथ्यो नि।
2: त्यो बेला किसानले खेती लाउने, विश्राम गर्ने, खेती बाहेकका अरू काम गर्ने समय निश्चित जस्तै थियो है बुवा।
1: हो नि, अहिले वर्षाको ठेगान नभए जस्तै जाडो याममा जाडो पनि हराएको छ। हिमाली जिल्लामा लामखुट्टे पुगेरे, बाह्रै मास हिउँ पर्ने हिमाली टाकुरा काला चट्टान बन्न थालेका छन्। वैशाख जेठमा फुल्ने गुराँस फागुनमै फुल्न थाले रे। प्रकृति पनि विचित्र भइरहेछ।
0: किन यस्तो भएको होला त हजुर बुवा?
1: भगवान रिसाए के नाति, नत्र किन यस्तो हुन्थ्यो।
0: रिसाएको भगवान नभएर प्रकृति

0: प्रकृति होला कि हजुरबुवा?
1: प्रकृति भगवानकै अर्को रूप पनि हो नि नाति। हामीले जल, जमिन, तेज, वायु र आकाशलाई पञ्चतत्व मानेर पूजा गरिआयौँ। यी तत्त्व बिना जीवन सहज र सम्भव छैन भनेर हामीलाई ज्ञान थियो। यो कुरा तिमीहरूले पनि थाहा पाउन जरुरी छ भन्छु है म।
2: अब खाना खाने हो कि बुवा? आठ पनि बज्न लागेछ।
0: त्यसो भए म भोलि शर्मिससँग यो कुरा गर्छु, हुन्छ हजुर बुवा?
1: हुन्छ हुन्छ, गर्नुपर्छ। ल ल जाउँ खाना खान।
0: यो खानामा पनि प्रकृति अर्थात् भगवान हुन्छ नि है हजुर बुवा?
1: ठिक कुरा गरिस् नाति, त्यही भएर हामीले खानाको पनि आदर सम्मान गर्नुपर्छ।
0: आजको भोकले मलाई यो कुरा सिकाएको छ हजुर बुवा।
1: हरेक घटना जीवनका सिकाइ बन्न सक्छन् नाति।

0: बिहान बिहान कसले फोन गरेको होला? हेलो,
1: हरि बाजे बोल्नु भएको
0: हो? हो हजुर, को अनि किन फोन गर्नुभएको होला कुन्नी?
1: नमस्कार, म हजुरको नाति तेजको विद्यालयको हेडसर बोलेको।
0: ए हजुर हजुर,
1: आज हजुर हाम्रो विद्यालयमा आएर शिक्षक र सबै विद्यार्थीलाई विगत अनुभव सुनाउने सिकाउने गरिदिनु पर्यो भनेर मैले आग्रह गरेँ। के भन्नुहुन्छ त हरिबाजे?
0: ए म के मेरो नातिले मेरो बारेमा केही कुरा गरेको थियो कि नत्र?
1: हो हो, उसले तपाईँले उसलाई भनेका सबै कुरा मसँग गरेको थियो। यो समयमा हजुरको ज्ञान अनुभव नयाँ पुस्तालाई सुनाउन सिकाउन उपयुक्त हुने लागेर हो हजुर।
0: ल, यो मेरा लागि पनि अवसर हो। म नातिसँगै आउँला नि त।
1: हुन्छ हजुर, धेरै धेरै धन्यवाद।
0: हस्, बुहारी। ए बुहारी।
2: हजुर, किन बोलाउनु भयो? सन्चो भएन कि?
0: सन्चै छ, नातिलाई उठाउ त, एउटा कुरा छ।
2: यति छिट्टै?
0: शुभ कर्म गर्ने समय आएको छ, किन ढिला गर्ने? उठाउ उठाउ।
3: विद्यार्थीहरू, हामीले केही दशकदेखि जलवायु परिवर्तनका असर अनुभव गरिरहेका छौँ। नगन्ने हरित ग्यास उत्सर्जन गर्ने नेपाली हामीले धेरै असरको सामना गर्न परिरहेको परिप्रेक्ष्यमा विगतका हाम्रा प्रकृति अनुकूलित अभ्यास र अब हामीले यस क्षेत्रमा के कस्ता जीवनशैली अवलम्बन गर्न उचित हुन्छ भन्ने बारेमा आफ्ना कुरा बताउन आज हामीले हरिबाजेलाई निम्ता गरेका छौँ। उहाँलाई तालले स्वागत गरौँ।
0: धन्यवाद हेड सर, अनि सबैलाई नमस्कार। म विद्वान व्यक्ति होइन, तर पनि अहिलेको समयले धेरै खालका खतराको सङ्केत गरिरहेको अनुभव म हामी सबैले गरेको विषय उठान गर्न चाहन्छु। विगतका अभ्यास खलबलिए, धेरै थरी समस्या देखा परि नै सके। त्योभन्दा अघि अपनाउनु पर्ने सचेतनाको कमी भयो नै। अब सबै मिलेर समाधानका उपाय र आउने परिस्थितिमा मिल्ने आनी बानी विकास गर्नुपर्छ, नत्र तपाईँहरूको पुस्ताले धेरै समस्या भोग्न पर्न सक्छ। हिमाल, नदीनाला, वनजङ्गल, पहाड, तराई, चुरे पर्वत, उपत्यका जस्ता हाम्रा प्राकृतिक सम्पत्तिहरू पहिले जस्तो हराभरा, पवित्र र पूजनीय बन्न सकेका छैनन्। अरू मुलुकमा औद्योगिक गतिविधिको असर मात्र नभएर हाम्रा कमजोरीले पनि समस्या बढाएको छ। हामीले गर्ने प्रकृति विपरीतका व्यवहारले न हामी सभ्य हुन्छौँ न हाम्रो अस्तित्व कायम रहन सक्छ। यो कुरा केही वर्षदेखि यहाँ भएको वर्षा चक्र, ताप वृद्धि, हिमाल छिटो गतिमा पग्लिने र हिमताल फुट्ने, सुक्खा पहिरो जाने, अनपेक्षित समयमा भारी वर्षा र अपेक्षित समयमा वर्षा नहुने समस्या बढेको छ। यसले तपाईँ जस्ता साना बाल बालिकाको भविष्य खतरामा परेको सङ्केत जनाएको जस्तो लाग्छ। तपाईँहरूको उज्जवल भविष्यका लागि भनेर अभिभावकबाट पैसा कमाउन प्रकृति प्रतिकूलका गलत कार्य बढिरहेको छ। जीवनशैली आधुनिक बनाउन पनि उत्तिकै गलत अभ्यास भइरहेका छन्। आफ्नोपन र मौलिकता गुमाएर कस्तो अस्तित्वमा बाँच्ने चाहना पालेका छौँ हामीले? जानी नजानी धेरै गल्ती भइसकेको छ। त्यसको परिणाम तपाईँहरू जस्ता कलिला बालबालिकाले भोग्नु पर्ने बाध्यता सिर्जना भएको छ। मेरो विचारमा यो सरासर असभ्यता हो, हामीले अनजानमा गरेको पाप कर्म हो। अब सबै सुध्रिनुपर्छ। त्यसका लागि हामी प्रत्येक व्यक्ति, घर परिवार, समाज मिलेर हाम्रा प्रकृतिको संरक्षणमा लागौँ र हाम्रा व्यवहार पनि प्रकृति अनुकूल गर्दै हाम्रा प्राचीन सभ्यता, मानवीय व्यवहार, परम्परा, रैथानिक कृषि बिउ बिजन र विविध संस्कृतिको पनि रक्षा र जगेर्ना गरौँ। यसरी नै तपाईँ हाम्रो भविष्य सुरक्षित गरौँ भन्न चाहन्छु। धन्यवाद।
3: हरिबाजेलाई र उहाँका अनुभव तथा भविष्यका मार्गदर्शनलाई धेरै धेरै धन्यवाद। हामी आभारी पनि छौँ आगामी दिनमा हाम्रो समाजमा रहेका विभिन्न क्षेत्रका अनुभवी व्यक्तिहरूलाई स्रोत व्यक्तिका रूपमा आमन्त्रण गरी थप जानकारी दिने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। धन्यवाद।
4: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
5: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
6: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
5: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनेको फोटो खिच्नु परेन।
6: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
5: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
6: यो दाइजोको कुरा चाहिँ नगरौँ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, योभन्दा ठुलो उपहार अरू के हुनसक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल लोकगीत सुनाउने क्रमको पहिलो गीत सुनायौँ ज्ञानु राणा र हेमलताको स्वरमा धर्मराज थापाको सङ्कलनमा। अब राख्दैछौँ कृष्ण विक्रम थापाको स्वरमा गायक स्वयंकै सङ्कलनमा।

0: नमस्ते डाक्टर सर।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। लोकगीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ अन्जु केसीको स्वरमा, गायक स्वयंकै संकलनमा।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
3: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 11 41 सम्पर्क गरौँ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: गोबरलाई गुइठाना बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल, समाचारपछि सुन्न सक्नुहुनेछ नेपाल एन्ड बियोन्ड कार्यक्रम। 8:25 करिब 9 बजेसम्म सुन्न सक्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रम। यति बेला भने बेलुकीको 8 बज्न लाग्यो, अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेश प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनाश काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
1: नमस्कार विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 विज्ञान तथा प्रविधि विषयको एकाइ 7 बल र चाल अन्तर्गत न्युटनको चालको तेस्रो नियम र दैनिक जीवनमा यसको उपयोग, त्यसै गरी इलास्टिसिटी र प्लास्टिसिटीका सम्बन्धमा शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुँदाहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
2: को
3: सर? म रमिला। म पनि छु सर, प्रतिभा।
4: नमस्कार सर।
2: नमस्कार। ए भित्र आऊ, आज कसरी मेरो घर आइपुग्यौ तिमीहरू?
3: बिदाको दिन भए पनि आज सरलाई दुःख दिऊ भनेर आएका।
2: मैले बुझिसकेँ, क्लासमा नबुझेको कुराहरू सोध्न आएको होला।
3: हो सर, हामीहरू पछाडिको बेन्चमा थियौँ, बास्केटबलको टुर्नामेन्ट भइरहेको थियो, त्यही साउन्डले गर्दा सरले पढाउनु भएको कुरा राम्ररी सुन्नै पाएनौ।
2: ए
5: सरलाई डिस्टर्ब हुँदैन भने यही नजिक मन्दिरमा आएको बेला सर कहाँ छिरेर सिकाउँ कि भनेर आएका नि।
2: पढाइप्रति तिमीहरूको यत्रो लगाव छ, त्यसैले मलाई डिस्टर्ब हुँदैन। हेर, मेरी श्रीमती पनि भर्खरै मन्दिरतिरै गएकी छिन्, तिमीहरूलाई चिया खुवाउनु पो नपाउने भए कि म बनाऊ?
3: होइन होइन सर, हामीहरू चिया खाएर हिँडेका हौँ, बरु हिजो पढेका कुराहरू सरबाट सरसरी फेरि बुझिहालौँ भनेर।
2: ल त यतातिर बस त।
5: हिजो सरले सुरुमा न्युटनको चालको तेस्रो नियम पढाउनु भएको थियो, त्यहीबाट सुरु गरौँ न।
2: तिमीहरूलाई न्युटनको चालको पहिलो र दोस्रो नियम चाहिँ याद छ?
3: याद छ सर।
2: ल भन त, बलको बारेमा पहिलो र दोस्रो नियमले के भन्छ?
5: न्युटनको पहिलो नियमले बललाई परिभाषित गर्दछ भने दोस्रो नियमले बलको नाप गर्ने सूत्र दिन्छ।
2: पहिलो नियमले कसरी बललाई परिभाषित गर्छ?
3: न्युटनको चालको पहिलो नियम अनुसार चलिरहेको वस्तु सरल रेखामा समान चालमा चलि नै रहन्छ भने विश्राममा रहेको वस्तु विश्रामकै यथास्थितिमा रहन्छ भन्नुको मतलब?
5: म भन्छु सर।
2: भन।
5: मतलब जबसम्म वस्तुमा बल लाग्दैन तबसम्म वस्तु यथास्थितिमा रहन्छ, जसलाई वस्तुमा हुने इनर्सिया भनिन्छ।
2: अनि खै बल बारे भनेको त?
3: म भन्छु नि सर।
2: भन त।
3: वस्तु यथास्थितिमा रहन्छ भन्नुको मतलब बल भनेको त्यो हो जसले चालमा रहेको वस्तुलाई विश्राममा र विश्राममा रहेको वस्तुलाई चालमा ल्याउँछ।
2: न्युटनको चालको दोस्रो नियमको सूत्र याद छ?
3: याद छ, एफ इक्वल्स टु एमए।
5: मलाई त एकाइ पनि याद छ, भन्नु सर।
2: भन त।
5: एफ भनेको बल, यसको एकाइ न्युटन, एम भनेको पिण्ड, यसको एकाइ किलोग्राम, र ए भनेको प्रवेग, यसको एकाइ मिटर प्रति वर्ग सेकेन्ड हुन्छ।
2: ठिक भन्यो। न्युटनको चालको तेस्रो नियम अनुसार चाहिँ प्रत्येक क्रियामा जहिले पनि बराबर तर विपरीत दिशामा प्रतिक्रिया हुन्छ।
3: सर, यहाँ क्रिया र प्रतिक्रिया भनेका के हुन्?
2: क्रिया र प्रतिक्रिया भनेका बलहरू हुन्।
5: अझ स्पष्ट भएन सर।
2: सुन है त, कुनै वस्तुमा बल लगाइन्छ भने सुरुमा लागेको त्यो बललाई क्रिया वा क्रियाबल भनिन्छ।
3: अनि प्रतिक्रिया भन्नाले?
2: यो नियम अनुसार पहिलो वस्तुले दोस्रो वस्तुमा जति बल लगाउँछ दोस्रोले पनि पहिलोलाई त्यति नै बल लगाउँछ तर विपरीत दिशामा, जसलाई प्रतिक्रिया भनिन्छ।
5: अझ स्पष्ट पारिदिनु न सर।
2: मानौ टेबलमा राखिएको एउटा किताबको तौल 1 न्युटन छ भने त्यो किताबले टेबललाई 1 न्युटन बलले तलतिर थिच्छ।
3: टेबलले पनि त्यो किताबलाई 1 न्युटन बलले माथि ढकेल्छ त?
2: हो त।
5: मलाई त कस्तो अनौठो लाग्यो।
2: यसमा अनौठो कुरा छैन, किताबले मात्र बल लगाएको भए त्यो बलले टेबल भाँचिन्थ्यो, तर टेबलले पनि त्यति नै बलले किताबलाई माथितिर धकेलेर थाम्ने भएकोले किताब अडिएको हो।
3: सर, अरू पनि उदाहरणहरू दिनु न।
2: एउटा भकुण्डोलाई भित्तामा हान्दा के हुन्छ?
5: भकुण्डो फर्किएर आफैतिर आउँछ।
2: हो, यहाँनिर भकुण्डोले भित्तामा लगाउने बल क्रियाबल हो, र न्युटनको चालको तेस्रो नियम अनुसार प्रत्येक क्रियामा बराबर तर विपरीत दिशामा प्रतिक्रिया हुने भएकोले भित्ताले पनि त्यति नै बल भकुण्डमा लगाउँछ तर विपरीत दिशामा, त्यसैले भकुण्डो हामीतिरै फर्किन्छ।
3: सर, यो थर्ड ललाई त अङ्ग्रेजीमा पनि खुब भन्छन् नि, फिल्ममा समेत कहिलेकाहीँ सुनिन्छ।
2: तिमीले भनेको मैले बुझे। टु एभ्री एक्सन देयर इज इक्वल एन्ड अपोजिट रिएक्सन।
5: यो नियमका विशेषताहरू के सम्झिनु पर्छ सर?
2: यो नियम अनुसार बल कहिले पनि एक्लै हुँदैन, यो जहिले पनि जोडामा हुन्छ।
3: यो भनाइको अर्थ के हो सर?
2: यसको मतलब जब कुनै वस्तुले अर्को वस्तुलाई बल लगाउँछ तब यो नसम्झ कि यहाँ एउटा बल लाग्यो, किनकि दोस्रोले पहिलोलाई त्यति नै बल लगाउँछ, त्यसैले बल जहिले पनि जोडामा रहन्छ।
5: जसमा पहिलोलाई क्रिया अर्थात् एक्सन र दोस्रोलाई प्रतिक्रिया अर्थात् रिएक्सन भनिन्छ।
2: हो, ठिक भन्यो।
3: सर, यसका अरू पनि विशेषताहरू छन् कि?
2: छन्,
5: त्यो पनि भनिदिनु न।
2: जोडामा रहेका यी बलहरूको मान बराबर हुन्छ तर दिशा विपरीत हुन्छ।
3: मलाई यो नियमका विशेषताहरू फेरि सम्झिन मन लाग्यो सर।
5: म भन्छु, न्युटनको चालको तेस्रो नियम अनुसार बल कहिले पनि एक्लो हुँदैन, यो जहिले पनि जोडामा हुन्छ।
2: ठिक भन्यो।
3: म थप्छु, जोडामा रहेको दुवै बलको मान बराबर हुन्छ तर विपरीत दिशामा लागेको हुन्छ।
2: अहिले तिमीहरूले भनेको कुरा नियम त होइन नि, नियमको विशेषता हो। यसले बलको बारेमा के कुरा बताए त?
5: बलको गुण हो।
2: हो, ठिक भन्यो। अब फेरि सम्झ त, न्युटनको चालका तीनवटा नियमहरूले बल बारे के कुरा बताउँदो रहेछ त?
3: पहिलो नियमले बलको परिभाषा दिन्छ, दोस्रोले बलको नाप गर्ने सूत्र दिन्छ र तेस्रोले बलको गुण जाहेर गर्दछ।
2: तेस्रोले बल जोडामा हुन्छ, दुवैको मान बराबर हुन्छ र विपरीत दिशामा लाग्छ भन्नुको मतलब लगाइएको र उत्पन्न भएको बलको गुण बताएको हो नि।
5: हो सर।
2: एउटा अर्को कुरा पनि याद गर है, दुई वस्तुहरू आपसमा सम्पर्कमा नआउन्जेल यो तेस्रो नियम लागू हुँदैन।
1: विद्यार्थी भाइ बहिनीहरू, अहिलेसम्मको छलफलबाट तपाईँहरूले प्रतिक्रियामा बराबर तर विपरीत दिशामा प्रतिक्रिया हुन्छ भन्ने न्युटनको चालको तेस्रो नियमबारे जानकारी लिइसक्नुभयो। छलफलबाट तपाईँहरूले यो नियमले बलको गुण बताउँछ भन्ने कुरा पनि बुझ्नुभयो। भाइ बहिनीहरू, छलफल पुनः अघि बढ्दैछ। न्युटनको चालको तेस्रो नियमसँग सम्बन्धित विभिन्न उदाहरणहरू र त्यसमा क्रिया र प्रतिक्रिया बलको पहिचान गर्ने तरिकाका बारेमा हामी छलफल गर्दैछौँ। यसका साथै प्लास्टिसिटी र इलास्टिसिटी भनेको के हो भन्ने बारेमा पनि हामी छलफल गर्दैछौँ। ध्यान दिएर रेडियो सुन्नुहोस् है त भाइ बहिनीहरू।
3: सरले क्लासमा धेरै उदाहरणहरू दिनुभएको थियो, हामीले पछिल्लो बेन्चबाट राम्ररी सुन्न नसकेका हौँ। ती सबै उदाहरणहरू बारे कुरा गरौँ न।
5: मैले पनि वर्ष कुनै कुरा पनि नछुटोस् भनेको।
2: ठिक छ, म एक एक गरेर भन्छु है त। रकेट उड्दा न्युटनको चालको पहिलो नियम कसरी लागू हुन्छ?
3: सर, यो नियममा त मुख्य कुरा क्रिया र प्रतिक्रिया नै पत्ता लगाउनु पर्ने होइन र?
2: हो, अनि तेस्रो नियम उल्लेख गर्दै मिलाएर भन्नुपर्छ।
5: रकेट उड्दा यसमा इन्धन बलेर निस्कने धुवा जति बलले तलतिर आउँछ त्यो बल क्रिया हो।
3: म थप्छु सर।
2: हुन्छ।
3: न्युटनको चालको तेस्रो नियम

0: पौडी खेल्न सकिन्छ।
1: बन्दुकबाट गोली हान्दा बन्दुकको पछिल्तिरको भागलाई काँधमा कसेर पक्रिनु पर्छ। किन?
0: बन्दुकबाट निस्किएको गोली जति बलले अगाडि बढ्छ त्यसलाई क्रिया भनिन्छ।
2: न्युटनको चालको पहिलो नियम अनुसार प्रत्येक क्रियामा बराबर तर विपरीत दिशामा प्रतिक्रिया उत्पन्न हुने भएकाले बन्दुक पछिल्तिर धकिलिन्छ।
0: हो, त्यसैले पछिल्लो भागलाई काँधमा कसेर पक्रिनु पर्छ, नत्र प्रतिक्रियाले गर्दा गोली हान्ने मानिस लड्छ वा घाइते हुन सक्छ।
1: सर, अरू पनि छ नि, जस्तै डुङ्गा खियाउँदा, डोरी ताना तान खेल खेल्दा, चरा उड्दा आदि।
0: त्यसो त अनेकौं कुराहरू छन् जहाँ न्युटनको चालको तेस्रो नियमले काम गरिरहेको हुन्छ।
2: सर, क्रिया र प्रतिक्रिया बल थाहा पाएमा नियमसँग जोडेर भन्न सकिने रहेछ।
1: क्रिया र प्रतिक्रिया बल मात्र छुट्याउन त
0: हुन्छ।
2: डुङ्गा खियाउने पतवारले होइन?
0: हो,
1: पतवारले पानीलाई पछिल्तिर धकेल्ने बललाई क्रिया र पानीले डुङ्गालाई अघि बढ्न पतवारमा लगाउने बललाई प्रतिक्रिया भनिन्छ होला, होइन सर?
0: ठिक भन्यो। डोरी तानातान खेलमा पहिलो टिमले दोस्रो टिमलाई तान्न लगाउने बल क्रिया हो भने दोस्रो टिमले पहिलो टिमलाई तान्न लगाउने बल प्रतिक्रिया हो।
2: यो खेल लसक्युन्जेल क्रिया र प्रतिक्रिया बराबर हुन्छ, होइन सर?
0: ठिक भन्यो।
1: सर, चरा उड्दा नि?
0: चराको पखेटाले हावालाई तलतिर धकेल्ने बल क्रिया हो।
2: हावाले चराको पखेटामा माथितिर धकेल्न लगाउने बल प्रतिक्रिया हो।
1: सर, अब त स्पष्ट भयो।
2: अब इलास्टिसिटी भनेको के हो भन्ने बुझाउन।
0: रबरलाई तन्काएर फेरि छोडिदियो भने के हुन्छ?
1: पहिले जस्तो थियो त्यस्तै हुन्छ।
0: अरू पनि वस्तुहरू छन् जसलाई बल लगाएर आकारमा परिवर्तन गरेपछि फेरि लगाएको बललाई हटाइदिँदा पुनः आफ्नै आकारमा फर्किन्छ।
2: जस्तै स्प्रिङ, पातलो फलामको पाता, गाडीका टायर र ट्युबहरू आदि।
0: तिमीले ठिक भन्यौ।
1: तर इलास्टिसिटी भनेको के हो?
0: वस्तुमा डिफर्मिङ बलले डिफर्म गरिसकेपछि त्यो बललाई हटाउँदा वस्तुको आफ्नो पुरानै आकार प्रकारमा पुनः फर्किने क्षमतालाई त्यो वस्तुको इलास्टिसिटी भनिन्छ।
2: सर, यो कुरा बुझ्न अलिक गाह्रो भयो। डिफर्मिङ बल भनेको के हो?
0: डिफर्मिङ बल भनेको त्यो बल हो जसले वस्तुको आकार प्रकारमा परिवर्तन ल्याउँछ।
1: ए, त्यसो भए रबरलाई तन्काउन लगाउने बल डिफर्मिङ बल हो?
0: हो, ठिक भन्यो।
2: यो डिफर्म हुनु भनेको पनि दुई किसिमको हुँदो रहेछ।
1: अँ, मलाई पनि त्यस्तै लाग्यो। एउटा अस्थायी रूपले डिफर्म हुने,
2: जस्तै रबरलाई केही मात्रा तन्काउँदा अस्थायी रूपले डिफर्म हुन्छ। डिफर्मिङ बल हटाउँदा आफ्नो पुरानै अवस्थामा फर्किन्छ।
1: तर त्यसैलाई धेरै बलले तानेमा चुडिन्छ, स्थायी रूपले डिफर्म हुन्छ।
0: हो, ठिक भन्यो त।
1: त्यसो भए रबर र अरू केही वस्तुमा मात्र इलास्टिसिटी हुन्छ?
0: त्यस्तो होइन, हरेक ठोस वस्तुमा इलास्टिसिटी हुन्छ, तर इलास्टिसिटीको मात्रा फरक हुन्छ। रबरमा इलास्टिसिटीको मात्रा धेरै भएकोले तिमीहरूलाई यस्तो लागेको हो।
1: फलामको छडमा पनि इलास्टिसिटी हुन्छ, त्यसैले यसलाई कन्स्ट्रक्सनमा प्रयोग गरिन्छ जस्तै लाग्यो, हो सर?
0: हो।
2: सर, प्लास्टिसिटी भनेको चाहिँ के हो?
0: बल लगाएको कारणले गर्दा वस्तुले आफ्नो आकार प्रकारमा स्थायी परिवर्तन गर्ने गुणलाई त्यो वस्तुको प्लास्टिसिटी भनिन्छ।
1: वस्तुमा हुने प्लास्टिसिटी पनि वस्तुपिच्छै फरक हुन्छ?
0: हो त, कुनै वस्तुमा इलास्टिसिटी बढी हुन्छ भने कुनैमा प्लास्टिसिटी बढी हुन्छ।
2: सर, एउटा उदाहरण।
0: मुछेको माटोमा प्लास्टिसिटी धेरै हुन्छ, त्यसैले यसलाई सजिलै जुनसुकै आकार दिन सकिन्छ।
1: सर, इलास्टिक लिमिट भनेको के हो?
0: वस्तुलाई तन्काउँदै जाँदा एक अवस्था यस्तो आउँछ कि यो डिफर्म हुन्छ। वस्तुको तन्कन सक्ने अन्तिम क्षमता नै त्यसको इलास्टिक लिमिट हो।
2: सर, हामीले हिजो पढेको कुरा यति नै होइन?
0: हो त,
1: हामीले बुझ्न खोजेको कुरा पनि सिद्धियो सर। अब अवेर पनि भयो, हामी जान्छौँ है सर।
0: हुन्छ, फेरि पनि केही सोध्नु परेमा अप्ठ्यारो नमानी सोध्नु है।
3: हुन्छ सर। नमस्कार सर।
0: नमस्कार।
4: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
5: उच्च गति,

0: बढ्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
4: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 सामाजिक अध्ययन विषयको एकाइ 3 हाम्रा सामाजिक मूल्य मान्यता अन्तर्गत पाठ 1 रहेको नेपालमा प्रचलित धर्म शिक्षकको पाठमा आधारित भएर शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुदाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
5: विवेक, ऊ त्यहाँ हेर त, को हिँडिरहेको रहेछ?
6: कहाँ, मैले त देखिन नि।
5: ऊ त्यहाँ अगाडि के त?
6: ए, उहाँ त हाम्रै सर हो नि, प्रताप सर के त?
5: ए, हो त रहेछ, मैले त पछाडिबाट ठम्म्याउनै नसकेको, हाम्रै सर पो हुनुहुँदो रहेछ। ए साँच्चै विवेक, मैले सरसँग केही सोध्नु पर्ने पनि छ, एकपटक सरलाई भेटौँ न है।
6: हुन्छ, भेटौँ न त।
5: सर, नमस्कार।
7: नमस्कार, नमस्कार। अनि भावना, विवेक, के छ तपाईँहरूको हालखबर? हतार हतार हिँड्दै हुनुहुन्छ त।
5: सबै ठिक छ सर।
6: सरलाई भेटेर केही कुरा सोधौँ भनेर छिटो छिटो आएको नि।
7: ए, मसँग? हुन्छ, सोध्नु न, के कुरा हो?
6: सर, नेपालमा प्रचलित धर्मका विषयमा केही जिज्ञासा राखौँ कि भनेर नि सर।
7: हुन्छ हुन्छ, सोध्नु न।
5: सर, नेपालमा कुन कुन धर्म मान्ने मानिसहरू बस्छन्?
7: यो प्रश्नको उत्तर त विवेकलाई पनि आउँछ होला।
6: म कोसिस गर्छु है त।
7: ल, विवेकले कोसिस गर्नु त।
6: नेपालमा हिन्दू, बौद्ध, किराँत, सिख, इसाई, इस्लाम आदि धर्म मान्ने मानिसहरू बस्छन् सर।
7: ठिक भन्नुभयो विवेक तपाईँले। यस बाहेक नेपालमा जैन, बहाई, प्राकृत र बोन धर्म मान्ने मानिसहरूको पनि बसोबास रहेको पाइन्छ।
5: हिन्दू धर्म कस्तो धर्म हो सर?
7: हिन्दू धर्म सनातनदेखि चलिआएको धर्म हो भावना।
6: अनि यस धर्मका धर्म ग्रन्थ के हुन् नि सर?
7: वेद, पुराण, महाभारत, गीता, रामायण आदि हिन्दू धर्मका धर्म ग्रन्थ हुन् विवेक।
5: हिन्दूहरू भगवानका विभिन्न रूप र अवतार हुन्छन् भन्ने कुरामा विश्वास गर्छन्, होइन त सर?
7: हो भावना, ठिक भन्नुभयो तपाईँले। हिन्दूहरू मुख्य गरी ब्रह्मा, विष्णु र महेश्वरलाई मान्दछन्। त्यस्तै राम र कृष्णलाई मान्ने सम्प्रदाय पनि छन् नेपालमा।
6: शिव मान्नेलाई शैव, विष्णु मान्नेलाई वैष्णव र कृष्ण मान्नेलाई कृष्ण प्रणामी भनिन्छ, होइन सर?
7: हो विवेक, ठिक भन्नुभयो तपाईँले। यसै गरी हिन्दूहरू पूजापाठ गर्नका लागि विभिन्न मन्दिर वा शक्तिपीठमा जान्छन्। ल भावना, तपाईँले भन्नुहोस् त, हिन्दूहरूले पवित्र तीर्थस्थलका रूपमा लिने धार्मिक स्थलहरू कुन कुन हुन्?
5: हस् सर, म कोसिस गर्छु है त। पशुपतिनाथ, मनोकामना, हलेसी, जानकी मन्दिर, स्वर्गद्वारी, चन्दननाथ, शैलेश्वरी, मुक्तिनाथ, पाथिभरा आदि हुन् सर।
7: ठिक भन्नुभयो भावना तपाईँले। ल, अब विवेकले भन्नुहोस् त, हिन्दू धर्मका मुख्य चाडपर्व कुन कुन हुन्, थाहा छ तपाईँलाई?
6: थाहा छ सर मलाई। हिन्दू धर्मका मुख्य पर्व दसैँ, तिहार, तिज, जनै पूर्णिमा, होली, छठ, गौरा आदि हुन् सर।
5: हिन्दू धर्मका उपदेशहरू के हुन् नि, बताइदिनुहुन्छ कि सर?
7: भइहाल्छ नि भावना। ल, दुवैजनाले सुन्नुहोस् है त।
5: हुन्छ सर।
7: चोरी नगर्नु, सत्यको पक्ष लिनु, असल र अनुशासित हुनु, धैर्यशील हुनु, अरूलाई दुःख नदिनु आदि हिन्दू धर्मका मुख्य उपदेश हुन्।
6: यस धर्मका सन्देशहरू के हुन् नि सर?
7: अरूलाई सहयोग गर्नु, सहिष्णु हुनु, प्रकृति र प्राणीको संरक्षण गर्नु, अतिथिको सेवा सत्कार गर्नु, साँचो बोल्नु, मानव कल्याण गर्नु, हत्या हिंसा नगर्नु, यी हिन्दू धर्मका सन्देश हुन् विवेक।
5: धन्यवाद सर, हामीलाई हिन्दू धर्मका विशेषताका बारेमा जानकारी दिनुभएकोमा।
7: विद्यार्थी भाइ बहिनीहरू, धर्मले सिकाएको सही बाटोमा हिँड्नु पर्छ अनि असल र अनुशासित भएर बाँच्नु पर्छ भन्ने हिन्दू धर्मको मुख्य सन्देश हो। बुझ्नु भयो त?
5: बुझ्यौ सर। विवेक, तिमीलाई बौद्ध धर्मका बारेमा के जानकारी छ, मलाई पनि बताइदेऊ न।
6: भइहाल्छ नि, तर मलाई यसका बारेमा थोरै मात्र जानकारी छ, बाँकी सरसँगै सोधौला नि है।
5: हुन्छ, पहिला तिमीलाई के थाहा छ भन न।
6: बौद्ध धर्म बुद्धको ज्ञान र उपदेशमा आधारित छ।
5: बुद्धको जन्म 563 ईसा पूर्वमा नेपालको लुम्बिनीमा भएको हो, है सर?
7: हो भावना, ठिक भन्नुभयो। बुद्धको जन्मस्थल भएकाले लुम्बिनीमा विश्वभरका बौद्ध मार्गीहरू आउँछन्। हाल यो ठाउँ विश्व सम्पदा सूचीमा सूचीकृत छ।
6: भावना, तिमीलाई पनि त बौद्ध धर्मको बारेमा केही त पक्कै पनि थाहा छ होला, होइन?
5: हो विवेक, मलाई पनि यसका बारेमा केही कुरा थाहा छ। जातक र त्रिपिटक बौद्ध धर्मका धर्म ग्रन्थ हुन्।
7: ल विवेक, भन्नुहोस् त, बौद्ध धर्मावलम्बीहरू प्रार्थना गर्नका लागि कहाँ जान्छन्?
6: बौद्ध धर्मावलम्बीहरू प्रार्थना गर्नका लागि गुम्बा वा बिहारमा जान्छन् सर।
5: अनि उनीहरूको मुख्य चाडपर्व वैशाख पूर्णिमा, लोसार आदि हुन् है सर?
7: हो भावना।
6: सर, बौद्ध धर्मका विशेषताका बारेमा बताइदिनुहुन्छ कि?
7: भइहाल्छ नि विवेक, आफ्ना विद्यार्थीहरूका जिज्ञासाहरू मेटाउनु हामी शिक्षकको कर्तव्य नै हो नि। ल अब दुवैजनाले सुन्नुहोस् है त। नेपालमा बुद्ध धर्मका हीनयान, महायान र वज्रयान गरी तीन सम्प्रदायका अनुयायीहरू छन्।
5: सर, यो भनेको के हो नि?
7: ए, यो भनेको नेपालमा बुद्ध धर्मका तीन सम्प्रदाय छन्, हीनयान, महायान र वज्रयान। हीनयान सम्प्रदाय बुद्धको शिक्षामा केन्द्रित छ, त्यसै गरी महायान सम्प्रदाय देवताहरूको पूजा गर्ने र ज्ञान प्राप्त गर्ने कुरामा केन्द्रित छ।
6: वज्रयान सम्प्रदाय तन्त्र विद्यासँग सम्बन्धित छ, होइन सर?
7: हो, ठिक भन्नुभयो विवेक।
6: अनि सर, बुद्ध धर्मको उपदेशका बारेमा पनि बताइदिनुहुन्छ कि?
7: हुन्छ नि, हिंसा नगर्नु, चोरी नगर्नु, खराब आचरण नगर्नु, मादक पदार्थ सेवन नगर्नु, रिस नियन्त्रण गर्नु, सन्तोष लिनु, शान्त हुनु, झुटो नबोल्नु, यी आदि बुद्धले दिएका उपदेश हुन्।
5: धन्यवाद सर, हामीलाई बुद्ध धर्म र यसका विशेषताहरूको बारेमा जानकारी गराइदिनु भएकोमा।
7: अनि विद्यार्थी भाइ बहिनीहरू, बुद्धले दिएका उपदेशको पालना गर्नुपर्छ र असल व्यक्ति बन्नुपर्छ भन्ने बुद्ध धर्मको सन्देश हो। बुझ्नु भयो त?
5: बुझ्यौ सर। सर, इस्लाम धर्मका बारेमा पनि बताइदिनुहुन्छ कि?
7: ए, इस्लाम धर्मका बारेमा? ल सुन्नुहोस् है त।
5: हुन्छ सर।
7: इस्लाम धर्मका अन्तिम सन्देश वाहक हजरत मोहम्मद हुन्। यस धर्मको धर्मग्रन्थ कुरान हो। यसै गरी मस्जिद यस धर्मको धार्मिक स्थल हो।
5: इस्लाम धर्मका मानिसहरूले कसलाई मान्छन् नि सर?
7: उनीहरू नमाज पढ्छन् र अल्लाहलाई मान्छन् भावना।
6: सर, अनि उनीहरूको धार्मिक स्थल र चाडपर्वहरू के हुन् नि?
7: मक्का, मदिना र जेरुसलम इस्लाम धर्मका प्रमुख धार्मिक स्थलहरू हुन्। यसै गरी ईद, बकरिद, रमजान आदि इस्लाम धर्मका प्रमुख चाडपर्व हुन्।
6: भावना, तिमीलाई पनि केही जानकारी छ कि यस धर्मका बारेमा?
5: यस बारेमा मलाई थोरै जानकारी छ विवेक। दान गर्नु, असल आचरण गर्नु, समान व्यवहार गर्नु आदि इस्लाम धर्मले दिएका मुख्य सन्देश हुन्।
6: अनि सर, सत्यको पक्षमा लाग्नु, दुखीको सेवा गर्नु, नम्र बोली वचन बोल्नु, परोपकारी हुनु पनि यो धर्मको मुख्य सार हो नि।
7: तपाईँहरू दुवैले भनेको ठिक हो। विद्यार्थी भाइ बहिनीहरू, दिनदुखीहरूको सेवा गरी परोपकारी बन्न इस्लाम धर्मले सबैलाई प्रेरित गर्छ। बुझ्नुभयो त?
5: बुझ्यौ सर। विवेक, किराँत धर्मका बारेमा पनि सरसँग सोधौँ न है।
6: ए, हो त, मैले त झन्डै बिर्सेको। सर, किराँत धर्मको बारेमा पनि केही बताइदिनुहोस् न है।
7: होइन, आज त तपाईँहरू निकै जिज्ञासु भएर प्रश्न सोध्दै हुनुहुन्छ त, म त अचम्मै परे।
5: सर, खासमा हाम्रो एकै परीक्षा पनि नजिकै आइसकेको छ, फेरि सरलाई भेटेपछि केही न केही सोधिहालौँ जस्तो लाग्छ, त्यसैले सोधेको नि सर।
7: ए कुरा त्यसो पो ल सुन्नुहोस्, किराँत धर्मका बारेमा पनि म बताउँछु। किराँत धर्मका धर्मगुरु फाल्गु नन्द लिङदेन हुन्। यस धर्मको धर्मग्रन्थ मुन्धुम हो। यस धर्ममा सुम्निमा र पारुहाङलाई मुख्य देवी देवताको रूपमा पूजा गरिन्छ।
6: सर, किराँत धर्ममा के कस्ता धार्मिक क्रियाकलाप गरिन्छन् नि?
7: किराँत धर्ममा प्रकृति पूजालाई विशेष महत्त्व दिइन्छ। यस धर्ममा आगो, रुख, पहाड, जङ्गल, नदी आदिको पूजा गरिन्छ।
5: सर, अनि हिन्दू धर्ममा किराँतीहरूलाई भगवान शिवको भक्तको रूपमा व्याख्या गरेको पाइन्छ नि है?
7: हो भावना, सही कुरा भन्नुभयो तपाईँले।
5: अनि यस धर्मका मुख्य चाडपर्व कुन कुन हुन् नि?
6: भावना, यो त मलाई पनि थाहा छ, म भनौ।
7: भन्नुहोस् न त विवेक, ल भन्नुहोस्।
6: उधौली उभौली किराँत धर्मका मुख्य चाडपर्व हुन्।
7: ठिक भन्नुभयो विवेकले। सत्य बोल्नु, हिंसा नगर्नु, अरूको कुभलो नचिताउनु, प्रकृतिको पूजा गर्नु, कर्ममा विश्वास गर्नु आदि यस धर्मका उपदेश हुन्।
5: अनि यस धर्मले दिन खोजेको मुख्य सन्देश के हो नि सर?
7: सबैप्रति समान व्यवहार गरौँ, प्रकृतिको संरक्षण र सम्वर्धन गरौँ भन्ने यस धर्मको सन्देश हो। बुझ्नु भयो त?
5: बुझ्यो सर।
6: भावना, तिमीलाई इसाई धर्मका बारेमा के कुरा थाहा छ भन त?
5: इसाई धर्मका बारेमा ल सुन, इसाई धर्मका संस्थापक जिजस क्राइस्ट हुन्। यस धर्मको धर्मग्रन्थ बाइबल हो। यस धर्मको प्रार्थना गर्ने ठाउँलाई चर्च भनिन्छ।
6: सर, इसाई धर्मका बारेमा थप केही जानकारी दिनुहुन्छ कि?
7: भइहाल्छ नि विवेक, ल सुन्नुहोस्। इसाई धर्ममा क्याथोलिक, अर्थोडक्स र प्रोटेस्टेन्ट गरी मुख्य तीन सम्प्रदाय छन्। इसाई धर्मका मुख्य चाडपर्व क्रिसमस, इस्टर आदि हुन्।
5: यस धर्मको मुख्य सार चाहिँ के हो नि सर?
7: यस धर्मको मुख्य सार प्रेम गर्नु, सबैको कल्याण गर्नु, असल आचरण गर्नु, लोभ नगर्नु, नम्र भई बोल्नु, दान गर्नु, क्षमा दिनु आदि हुन्।
6: अनि यस धर्मले दिन खोजेको सन्देश नि सर?
7: दुखीहरूको सेवा गरौँ, असल काम गरौँ भन्ने यस धर्मको मुख्य सन्देश हो। बुझ्नु भयो त?
5: बुझ्यो सर। सर, हाम्रो देशमा सिख धर्म मान्ने मानिसहरू पनि छन्। यस धर्मका बारेमा पनि बताइदिनुहोस् न।
7: सिख धर्मका मुख्य प्रचारक गुरु नानक हुन्। यस धर्मको धर्मग्रन्थ गुरु ग्रन्थ साहिब हो। यस धर्मको भजन र प्रार्थना गर्ने स्थानलाई गुरुद्वारा भनिन्छ।
6: सिख धर्मले दिने उपदेशहरू चाहिँ के छन् नि सर?
7: सिख धर्मका मुख्य उपदेश गुरुवाणीको पालना गर्नु, प्रेम गर्नु, सबैको कल्याण गर्नु, हिंसा नगर्नु, असल व्यवहार प्रदर्शन गर्नु, जीवनलाई पवित्र बनाउनु यी आदि यस धर्मका मुख्य उपदेश हुन्।
5: अनि यसले दिन खोजेको सन्देश नि?
7: सबैको कल्याण गरौँ, सबैसँग मिलिजुली बसौँ भन्ने यस धर्मको मुख्य सन्देश हो। बुझ्नु भयो त?
5: बुझ्यो सर। सर, अनि नेपालमा जैन, बहाई, प्राकृत, बोन धर्म मान्ने मानिसहरू पनि छन्। ती धर्मका बारेमा पनि जानकारी दिनुहोस् न।
7: जैन धर्मका प्रवर्तक महावीर जैन हुन्। यस धर्मको धार्मिक स्थल अग्नि मन्दिर हो।
6: जैन धर्मको धर्मग्रन्थ नि?
7: जैन धर्मको धर्मग्रन्थ वचनामृत हो।
5: सर, जैन धर्मले कुन कुरामा जोड दिएको हुन्छ?
7: राम्रो प्रश्न गर्नुभयो तपाईँले। जैन धर्मले पवित्रता, सच्चरित्रता र अहिंसालाई विशेष जोड दिएको पाइन्छ।
6: भावना, बोन धर्मका बारेमा पनि सरसँग सोधौ न है।
5: हुन्छ विवेक, सोधौ न।
6: सर, बोन धर्मका प्रवर्तक को हुन् नि?
7: लुडाक्पा टासी ग्याल्छेनलाई बोन धर्मका प्रवर्तक मानिन्छ। यो धर्म नेपालको डोल्पा जिल्लाबाट प्रारम्भ भएको मानिन्छ।
5: ए, अनि सर, यसका बारेमा अरू पनि बताइदिनु न।
7: यस धर्मका अनुयायीलाई बोम्पो भनिन्छ। यस धर्मको धार्मिक स्थल गुम्बा हो। बोन धर्मको धर्मग्रन्थलाई बोन काङ्गुर तेङ्गुर भनिन्छ।
6: ए, अब छर्लङ्ग भयो सर।
5: सर, अनि नेपालमा बहाई धर्म मान्ने मानिसहरू पनि बसोबास गर्छन्। यो धर्मको बारेमा पनि बताइदिनुहोस् न है।
7: बहाई धर्म इराकको बगदाद सहरमा युगावतार बहाउल्लाले स्थापना गरेका हुन्। यस धर्मका अनुयायीहरू बहाउल्लालाई बुद्ध, कृष्ण, इसामसीह, मोहम्मद आदिको अवतारको रूपमा मान्दछन्।
6: यस धर्मको मुख्य धार्मिक ग्रन्थको नाम के हो नि सर?
7: यस धर्मको मुख्य धार्मिक ग्रन्थ किताब ए एकादश हो। यस धर्मले एक ईश्वरवादमा विश्वास गर्छ।
5: अनि प्राकृत धर्म नि सर?
7: प्राकृत धर्मका अनुयायीहरूले प्रकृतिको पूजा गर्छन्।
6: उनीहरू के को पूजा गर्छन् नि सर?
7: उनीहरूले जनावर, वनस्पति, पहाड, ढुङ्गा, भूमि यी आदि वस्तुहरूको पूजा गर्छन्।
5: यी सबै धर्मका साझा सार के हुन् नि सर?
7: सबै धर्मका साझा सार भनेका समान व्यवहार, अहिंसा, सदाचार, सद्भाव, परोपकार, सत्कर्म, प्राणीको हित, झुटो नबोल्नु, अतिथि सेवा, शान्ति, असल व्यवहार, मेलमिलाप, मानव कल्याण, न्याय, चोरी नगर्नु, मानव सेवा गर्नु, यी सबै कुराहरू चाहिँ नि सबै धर्मका साझा सार हुन्। यस सम्बन्धमा पुस्तकको पेज नम्बर 38 वृक्ष चित्र पनि दिएको छ, हेर्न चाहिँ नभुल्नु होला है।
5: हाम्रा परम्परा र सामाजिक मूल्य मान्यताहरूले हामीलाई मार्ग निर्देश गरिरहेको हुन्छन्, होइन त सर?
7: हो भावना। कसैलाई अन्याय नगर्नु, लोभ नगर्नु, मेहनती र आज्ञाकारी बन्नु, अरूसँग राम्रो सम्बन्ध स्थापना गर्नु, यो नै हाम्रो असली परम्परा हो।
6: धर्म र जनजीवनको कस्तो सम्बन्ध हुन्छ नि सर?
7: धर्मले मानिसलाई सरल जीवन बिताउन र उच्च विचार राख्न प्रेरित गरेको हुन्छ। अब धर्ममा विश्वास गर्ने मानिसहरू अनुशासित र सहयोगी पनि हुन्छन्। यसले सामाजिक एकता कायम गर्न पनि मद्दत मिल्छ।
6: हस्त सर, आजको छलफलबाट हामीलाई नेपालमा प्रचलित धर्म सम्बन्धी धेरै कुराहरूको जानकारी प्राप्त भयो।
5: धन्यवाद सर। सर, अब हामी जान्छौँ ल, घर पुग्न ढिला भइसक्यो।
7: मलाई पनि आफूले जानेका कुरा विद्यार्थीलाई सिकाउन पाउँदा धेरै खुसी लाग्यो। मेरो पनि धन्यवाद। हुन्छ, जाउँ, म पनि जान्छु।
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढौँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
10: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
11: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
12: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
13: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
14: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
13: कोशी प्रदेशमा
14: भेडेटार धनकुटा,
13: आइतबारे इलाम,
14: पत्ताले डाँडा सोलुखुम्बु
13: र सिलौटी डाँडा पाँच थर,
14: मधेस प्रदेशमा
13: जितपुर बारा
14: र गौरी डाँडा महोत्तरी,
13: बागमती प्रदेशमा
14: खुमलटार ललितपुर,
13: सिमभन्ज्याङ मकवानपुर
14: र चरीकोट दोलखा,
13: गण्डकी प्रदेशमा
14: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
13: दुर्लुङकोट पर्वत,
14: पोखरा कास्की,
13: जोमसोम मुस्ताङ
14: र बन्दीपुर तनहु,
13: लुम्बिनी प्रदेशमा
14: सातदो बाटो रोल्पा,
13: बगनाश काली पाल्पा,
14: रेसुङ्गा गुल्मी
13: अनि हेमन्तपुर र चौपट्टा दाङ,
14: कर्णाली प्रदेशमा
13: सिमीकोट हुम्ला,
14: खलङ्गा जुम्ला,
13: मानमा कालीकोट,
14: मुर्माटप मुगु,
13: जुफाल डोल्पा,
14: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
13: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
14: सुदूर पश्चिम प्रदेशमा
13: बुढीतोला कैलाली,
14: खोडपे बैतडी,
13: छापरी दार्चुला,
14: हेमन्तबाडा बजाङ,
13: उडीतोला डोटी
14: र काला जाग्रा पोरखेगढी बाजुरा।
13: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
15: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल, समाचारपछि सुन्न सक्नुहुनेछ साहित्य संसार कार्यक्रम। यति बेला भनी रातिको 9 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। आगामी आर्थिक वर्षको बजेट युवा पुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी आएको विभिन्न क्षेत्रका विज्ञहरूको भनाई। भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई बेलैया नाका हुँदै स्वदेश ल्याइयो। हिमालय क्षेत्रको संरक्षण विश्वकै साझा दायित्व भएकोमा प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवको जोड। र भियतनामले हालै सम्पन्न संसदीय निर्वाचनको अवसरमा विदेशी सहित करिब 10,000 कैदीलाई रिहा गर्ने। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले शिक्षा क्षेत्रमा पूर्वाधार विकास, नीतिगत सुधार, प्रविधिको उपयोग र सुशासनका सवाललाई महत्व दिएको विज्ञ तथा सरोकारवालाको धारणा रहेको छ। शिक्षामा एआईको उपयोग र सूचना प्रविधिको अवधारणाले 21औं शताब्दीका लागि नेपाली बालबालिकालाई प्रविधि योग्य बनाउने अवसर मिल्ने विज्ञ तथा सरोकारवालाको धारणा रहेको छ। काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेशनका डिन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलले बजेटमा शिक्षामा केही पूर्वाधार र सुधारका पक्षहरू राखिनुले शिक्षकको मनोबल बढाउने र सुशासन कायम गर्न सकेमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक शिक्षाविद डाक्टर मनप्रसाद वाग्लेले नेपाली बालबालिकालाई समय सापेक्ष प्रविधि योग्य बनाउने अवसर मिल्ने तथा गणित, विज्ञान र प्रविधिमा सुधार हुने आशा व्यक्त गर्नुभयो। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षामा कुल बजेटको 20% विनियोजन हुनुपर्ने आवाज उठाउँदै आएकामा अहिले 10.27% मात्रै बजेट निर्धारण भएको बताउनुभयो। सरकारले सहज यातायात सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटमा सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राखेर थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ। मुलुकभित्र नागढुङ्गा नौबिसे सुरुङ मार्ग निर्माण सम्पन्न भई सञ्चालनका लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ भने सिद्ध बाबा सुरुङ मार्ग निर्माण सम्पन्न गरी आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी पुगेको बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना बजेटमा समावेश गरेको छ। काठमाडौँ तराई मधेस द्रुत मार्गमा पनि 6 सुरुङ निर्माणको क्रममा छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा टोखा छहरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेको छ भने कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मूलमासदेखि जुम्लाको टोप्लासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बजेटमा समावेश गरेको छ। त्यसै गरी सङ्घीय सरकारले बाँकेमा निर्माणाधीन शिक्षा सिँचाइ आयोजनाका लागि 2.5 अर्ब बढी रकम विनियोजन गरेको छ। यो रकमबाट पूर्वी र पश्चिमी नहरको काम गरेर 5,000 हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले निर्वाचनका क्रममा जनता सामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नेतर्फ सरकार दृढतापूर्वक अघि बढिरहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम पालिका अधिवेशनका अवसरमा नुवाकोटको तादी गाउँपालिका 5 आयोजित कार्यक्रममा सञ्चार मन्त्री तिमल सिन्हाले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत बजेट युवा पुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी आएको बताउनुभयो। महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले लोकतन्त्र, सामाजिक न्याय, मानवाधिकार तथा राष्ट्रिय स्वाधीनताको आन्दोलनमा नेपाली महिलाले पुर्याएको योगदान गौरवपूर्ण रहेको बताउनु भएको छ। 8 राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले नेपालको संविधानले सुनिश्चित गरेका महिला अधिकार तिनै ऐतिहासिक सङ्घर्ष, त्याग र योगदानको उपलब्धि भएको बताउनुभयो। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिला अधिकारको सम्मान र सफल कार्यान्वयन बिना मानव अधिकार सबल बन्न नसक्ने बताउनुभयो। राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले संवैधानिक तथा राजनीतिक रूपमा महिलाले प्राप्त अधिकारको कार्यान्वयनमा देखिएको समस्या अहिलेको प्रमुख चुनौती भएको बताउनुभयो। कार्यक्रममा उत्कृष्ट छनौट भएका महिला उद्यमीहरूलाई सम्मानसहित पुरस्कृत गरिएको थियो। भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई आज रूपन्देहीको बेलैया नाका हुँदै नेपाल ल्याइएको छ। उद्धार गरिएका नेपालीलाई 8 भारतीय बस मार्फत सुनौली बेलैया नाका हुँदै भैरवा ल्याएर उनीहरूको विवरण संकलन स्क्रिनिङ तथा सोधपुछको काम भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर साईले बताउनुभयो। उद्धार गरिएका मध्ये केही व्यक्ति अलपत्र परेको, केही हराएको तथा केहीलाई विभिन्न प्रलोभनमा पारेर भारत पुर्याइएको हुन सक्ने उहाँले बताउनुभयो। उहाँका अनुसार उद्धार गरिएका मध्ये आधा महिला रहेका र अनुसन्धानपछि पीडितलाई आफन्तको जिम्मा लगाएर घर पठाइने तथा घटनामा संलग्न व्यक्तिमाथि कानूनी कार्यवाही अघि बढाइनेछ। सभामुख डोलप्रसाद अर्यालले मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचार मुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा सभामुख अर्यालले सुशासन, समृद्धि र भ्रष्टाचार अन्त्य गर्ने लक्ष्य वर्तमान पुस्ताले नै पूरा गर्नुपर्ने र कानून निर्माण प्रक्रियामा रचनात्मक सुझाव दिन तथा सरकारका कमजोरीप्रति समयमै सजग गराउन आग्रह गर्नुभयो। नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई विश्वकै साझा दायित्व भएको बताउनु भएको छ। एएमएस एभरेस्ट टुरिज्म अवार्ड 2026 सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी र पारिस्थितिकीय प्रणालीमा परिरहेको असरप्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षणमा विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। प्रथम राष्ट्रपति यादवले सगरमाथालाई मानवीय साहस, दृढ संकल्प र अन्तर्राष्ट्रिय मित्रताको प्रतीक मान्दै पर्यटन क्षेत्रले विभिन्न संस्कृति र राष्ट्रहरूबीच आपसी समझदारी अभिवृद्धि गर्ने धारणा राख्नुभयो। कार्यक्रममा यस वर्षको प्रतिष्ठित लाइफ टाइम अचिभमेन्ट अवार्डबाट दिग्गज पर्वतारोही पेटेम्बा शेर्पालाई सम्मानित गरिएको छ। शेर्पाले सन् 1975 दक्षिण पश्चिम मार्गबाट सगरमाथाको शिखरमा पहिलो सफल आरोहण गर्नुभएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले नागरिक सर्वोच्चता आफू नेतृत्वको पार्टीको पहिलो प्राथमिकता भएकाले जनताका पक्षमा निरन्तर वकालत गर्ने बताउनु भएको छ। कंग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पार्टीको भातृ संस्था नेपाल थारू संघको प्रथम महाधिवेशनमा उहाँले थारू समुदायका नागरिकका लागि राज्यका निकायमा सहज पहुँच पुर्याउन आफू लागि पर्ने बताउनुभयो। पार्टीका महामन्त्री प्रदीप पौडेलले संविधानबाट प्राप्त भएको अधिकारलाई रक्षा गर्दै थारू समुदायलाई मूल धारमा स्थापित गर्न मिलेर जानुपर्ने आवश्यकता उल्याउनुभयो। नेपाल चिकित्सक संघको आयोजनामा चितवनमा अल नेपाल मेडिकल कन्फरेन्स एनएमए कन 2026 सुरु भएको छ। भोलिसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल सहित भारत र चीनका विशेषज्ञ चिकित्सकहरू, नर्स, स्वास्थ्यकर्मीको सहभागिता छ। सम्मेलनमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूको समेत सहभागिता छ। सम्मेलनमा देशभरबाट 350 सहभागी छन्। अब अन्तर्राष्ट्रिय समाचार। भियतनामले हालै भएको संसदीय निर्वाचनको अवसरमा विदेशी सहित करिब 10,000 कैदीलाई रिहा गर्ने घोषणा गरेको छ। साइगोनको पतनको 50 वर्षगाँठ र स्वतन्त्रताको घोषणाको 80 वर्ष पूरा भएको अवसरमा गत वर्ष 22,000 भन्दा बढी कैदीलाई रिहा गरिएको थियो। भियतनामका महासचिव तथा राष्ट्रपति तो लामद्वारा हस्ताक्षरित दस्तावेजमा यस वर्षको आम माफीको एक हिस्साका रूपमा जुन महिनाको सुरुमा 9,950 बन्दीलाई रिहा गरिने उल्लेख छ। अफगानिस्तानमा आज एउटा ट्रक पल्टिँदा ट्रकमा सवार 10 बालबालिका सहित 18 मृत्यु भएको छ। ट्रकमा पाकिस्तानबाट फर्केका अफगान परिवारहरू सवार थिए। पूर्वी अफगानिस्तानको जलालाबाद र राजधानी काबुल बीचको सडकमा भएको ट्रक दुर्घटनामा परि उनीहरूको मृत्यु भएको हो। अब आर्थिक समाचार केशव ढुङ्गानाबाट।
4: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत पुँजीगत खर्च बढाउन गरेको प्रयासबाट निजी क्षेत्र उत्साहित रहेको बताउनु भएको छ। नेपाल जग्गा तथा आवास विकास संघले शनिबार काठमाडौँमा गरेको 19 वार्षिक साधारण सभामा महासङ्घका अध्यक्ष श्रेष्ठले सरकारको पुँजीगत खर्च बढ्दा अर्थतन्त्र चलायमान हुने र निजी क्षेत्रले समेत त्यसको लाभ लिन सक्ने बताउनु भयो। पूर्वाधार क्षेत्रको बजेट बढ्नु, आयकर घट्नु र प्रविधिलाई जोड दिनुलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको उल्लेख गर्नुहुँदै अध्यक्ष श्रेष्ठले विदेशी नागरिकले लिजमा घर किन्न पाउने व्यवस्था गर्नुले नेपालको घर जग्गा व्यवसाय चलायमान हुने विश्वास लिएको पनि बताउनुभयो। त्यस अवसरमा नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष विष्णु प्रसाद घिमिरेले बजेटमा एकीकृत सहरी पूर्वाधार विकासको कल्पना समेटिनुलाई महासङ्घले सकारात्मक रूपमा लिएको उल्लेख गर्नुहुँदै जग्गा हदबन्दी र किताकाट सम्बन्धी समस्या समाधानका लागि समेत सरकार लचक हुनुपर्ने बताउनुभयो। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले मुलुकको समग्र अर्थतन्त्र सकारात्मक भए पनि लगानीको वातावरण नबन्दा समस्या परेको बताउनुभयो। नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले लामो समयको अन्योलपछि स्थिर सरकार बनेकोले सरकारसँग निजी क्षेत्र आशावादी रहेको बताउनुभयो। खानी तथा भूगर्भ विभागले दैलेखमा पेट्रोलियम पदार्थ उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य गरेको छ। विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्वे बीच थप सम्झौताका लागि आन्तरिक तयारी गरिरहेको पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले बताउनुभयो। पेट्रोलियम पदार्थको आन्तरिक उत्पादनका लागि चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका वडा नम्बर 1 जलजलीमा पहिलो चरणको ड्रिलिङ र अन्वेषणको काम सम्पन्न गरिसकेको छ। पेट्रोलियम पदार्थको उत्पादन सम्भाव्यता र भण्डारण परिमाणको अध्ययनका लागि गरिएको नमुना परीक्षणले समेत पेट्रोल र प्राकृतिक ग्यासको सम्भावनालाई पुष्टि गरेको विभागले जनाएको छ। यस परियोजनाको सफल कार्यान्वयन हुन सके पेट्रोल र प्राकृतिक ग्यासको आयातमा खर्च भइरहेको ठूलो रकम कटौती हुन गई मुलुकको आर्थिक विकासमा समेत सहयोग पुग्ने यस क्षेत्रका जानकारहरूको भनाइ छ। धान उत्पादनका लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकबलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती सुरु गरिएको छ। कचनकबल 4 केचनाका 39 वर्षीय कृषक चन्द्र राजवंशीले भारतको बिहारबाट प्रविधि सिकेर 20 बिघा क्षेत्रफलमा मखना खेती गर्नुभएको छ। पानीमा फल्ने कमल प्रजातिको पौष्टिक खाद्य वस्तु मखनाको नेपालमै व्यावसायिक खेती हुन थालेपछि स्थानीयको चासोको विषय बनेको छ।
0: अब खेल समाचार। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनौटको सेमी फाइनलमा पराजित भएको छ। मलेसियाको वायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग 2 विकेटले पराजित भयो। यस हारसँगै नेपालले एसियन गेम्समा छनौट हुने अवसर गुमाएको छ। अब नेपालले छनौट चरण पार गर्न तेस्रो बन्नुपर्नेछ। तेस्रो स्थानका लागि नेपालले चीनसँग खेल्नेछ। फाइनलमा पुगेको मलेसिया र थाइल्याण्ड छनौट भएको छ। काठमाडौँ महानगरपालिकाले आयोजना गरेको बुद्धिजाल प्रतियोगितामा 5 देशका 226 खेलाडी प्रतिस्पर्धामा रहेका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर 24 आयोजनामा नवीन्द्र राज जोशी स्मृति तेस्रो फिडे ऱ्यापिड 1900 मुनि चेस टुर्नामेन्ट सुरु गरेको खेलमा 5 देशका 226 सहभागी रहेका छन्। ओडाले विश्व बुद्धिचाल महासंघ, एसियन चेस फेडरेशन र नेपाल चेस फेडरेशनसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा नेपाल, भारत, अमेरिका, बेलायत र फ्रान्सका 1 गरी 226 खेलाडी सहभागी छन्। पोखरामा आइतबारदेखि गण्डकी प्रदेश स्तरीय पुरुष बास्केटबल प्रतियोगिता सुरु हुने भएको छ। गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा र प्रदेश खेलकुद परिषद गण्डकीको विशेष सहयोगमा सञ्चालन हुने दोस्रो संस्करणको पोखरा कप 2083 प्रतियोगिता आइतबारदेखि पोखरा रंगशालामा हुने संघ गण्डकीका अध्यक्ष धोज कुमार गुरूङले बताउनुभयो। प्रतियोगितामा कास्की पर्वत, लम्जुङ, म्याग्दी, तनहु र स्याङ्जा गरी 6 जिल्लाका पुरुष टोलीहरूले सहभागिता जनाउनेछन्। प्रतियोगिता 2 दिनसम्म सञ्चालन हुने र लिग कम नकआउटका आधारमा खेलाइने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा विजेताले 50,000 रुपियाँ नगद प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले 30,000 रुपियाँ नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन्। अब मौसम। आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा र तराई भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आगामी आर्थिक वर्षको बजेट युवा पुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी आएको विभिन्न क्षेत्रका विज्ञहरूको भनाई। भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई बेलैया नाका हुँदै स्वदेश ल्याइयो। हिमालय क्षेत्रको संरक्षण विश्वकै साझा दायित्व भएकोमा प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवको जोड र भियतनामले हालै सम्पन्न संसदीय निर्वाचनको अवसरमा विदेशी सहित करिब 10,000 कैदीलाई रिहा गर्ने। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98.1 र 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम psp.nepal.gov.np, radionepalonline.com, radionepal.gov.np पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार ललिता दोषी। साहित्यकार दोषीका प्रकाशित कृतिका कुरा गर्दा हालसम्म उहाँका 38 बाल साहित्यका सिर्जनाहरू प्रकाशित भइसकेका छन्। यसका साथै उहाँका अन्य साहित्यिक सिर्जनाहरू 16 प्रकाशित भइसकेका छन्। उहाँका 9 बालकथाहरू, बालगीत र बालकाव्य आदिको श्रव्य दृश्य सामग्री समेत प्रकाशित प्रसारित भइसकेका छन्। यसका साथै उहाँ लौकथा, कथा, कविता, गीत, गजल, नाटक आदि विधामा संयुक्त रूपमा पनि प्रकाशन गरिसक्नु भएको छ। विशेष गरी उहाँका साहित्यिक कृतिहरूको कुरा गर्दा उहाँका सालु र नीलकमल उपन्यास सार्वजनिक भइसकेका छन्। यसका साथै उहाँको प्रेमको परिभाषा कविता संग्रह, भत्किएका किनारा, दुखेका घाउ र निष्पाप आँखाहरू संग्रहका रूपमा प्रकाशित भइसकेका छन्। यसका साथै बाल साहित्यको कुरा गर्दा मानिस नै देवता, स्वार्थी ब्वाँसो, जाल, चिन्टु र पिन्टु, प्रिय मुसाहरू लगायतका बाल साहित्यका कृतिहरू समेत प्रकाशित भइसकेका छन्। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी बाल साहित्यले बालबालिकालाई कसरी प्रभावित बनाउन सक्छ, बाल साहित्यको महत्त्व के छ, यो सँगसँगै नेपाली साहित्यको क्षेत्रमा महिला स्रष्टाको भूमिका र महत्त्वको बारेमा पनि हामी चर्चा परिचर्चा गर्नेछौँ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौँ। सर्वप्रथम स्वागत गरौँ कवि साहित्यकार दोषीलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: म हजुरप्रति हार्दिक आभारी छु, मलाई यो सुवर्ण अवसरको लागि।
0: हजुर, अब कुराकानीको सुरुवात गरौँ। तपाईँको साहित्य लेखनतर्फको यात्रा कसरी प्रारम्भ भयो, तपाईँ लेखन यात्रामा कसरी जोडिनुभयो, विगतलाई एकपटक सम्झौँ न, विगत फर्केर हेरौँ न।
1: हजुर, हस्, विगत फर्किँदाखेरि चाहिँ मेरो घरको माहौल नै यस्तो थियो कि बाबा एकदम कथाहरू हामी आफै पनि सुत्दाखेरि कथा नसुनिकन नहुने, अनि कथा सुनेपछि मात्रै हामी सुत्थ्यौँ होइन, निदाउँथ्यौँ। त्यसैले बाबाले त्यो हामी सानैदेखि नै बुझ्ने बेला भएदेखि नै अनि कथा सुनाइदिने, बाबा मुहाले नै सुनाइदिने गर्दाखेरि त्यो प्रभाव चाहिँ त्यो परेको थियो। अनि पछि 12-13 भइसकेपछि चाहिँ हाम्रो घर नजिक देश विकास पुस्तकालय थियो होइन, अनि त्यसले गर्दाखेरि त्यहाँ हामी शुक्रबार कविता वाचन गर्थ्यौँ, गर्दाखेरि त्यसैको लागि पनि मैले लेखेँ। हजुर
0: हजुर, तपाईँले हालसम्म हेर्दै गर्दाखेरि 50 भन्दा बढी एकल पुस्तकहरू नै प्रकाशित गरिसक्नु भएको छ। यो सँगसँगै संयुक्त रूपमा पनि तपाईँका कृतिहरू प्रकाशित भइरहेका छन्। यो लामो यात्रा, लेखन यात्रातर्फ आउने सोच, त्यो विगतमा कहाँबाट पलायो? जस्तै अघि तपाईँले भन्नुभयो प्रवेशको एउटा क्षण अथवा त्यो एउटा माहौलले तपाईँलाई साहित्य लेखनतर्फ अगाडि बढाएको थियो, तर यसैमा अगाडि बढ्ने भन्ने सोच चाहिँ तपाईँमा कहिलेबाट आयो, कसरी आयो, त्यसबारे पनि केही बताइदिनुहोस् न।
1: त्यो कुरा गर्दाखेरि चाहिँ मैले पछि कलेज स्तरमा पनि होइन लेखेँ, प्रतियोगिताहरूमा भाग लिएँ, स्कुलदेखि कलेजसम्म प्रतियोगिताहरूमा भाग लिएँ अनि लेख्दै गएँ। अनि हाम्रो पालामा चाहिँ रेडियो नेपाल बाल कार्यक्रम थियो नि त, अनि त्यसमा पनि म शुक्रबार शुक्रबार कविताहरू बन्न आउँथे अनि लेख्दै गए अनि पछि विवाह भयो। विवाह भइसकेपछि चाहिँ मैले लेख्ने मैले त्यति ध्यान गएन त्यसमा, किनभने बच्चाहरू जन्मे, बच्चाहरू जन्मिसकेपछि म बच्चाहरूलाई हुर्काउन नै लागे होइन। अनि पछि परासी गइसकेपछि के भयो भनेदेखि श्रीमानज्यूको सरुवा भएर परासी गए अनि त्यहाँ पत्रिकाहरू हुन्थ्यो अनि उहाँको मान्छेहरूले चाहिँ ल मलाई कविता दिनु भनेपछि मैले कविता त्यहाँ पठाएँ पत्रिकामा। पठाइसकेपछि के भयो भने एउटा पत्रिकामा पठाइसकेपछि त अरू जनसङ्घर्ष त्यस्तै के पत्रिका थियो अनि उहाँले चाहिँ 52 सालको कुरा हो होइन। अनिखेरि ल दिनु भनेपछि मैले थोरै त्यहाँबाट लेखेँ अनि यसमा चाहिँ मेरो श्रीमानज्यूको पनि दिन छ, लेखन त भन्छु। अनि पछि म 9-10 वर्षसम्म चाहिँ बच्चा हुर्काउन नै लागे, साहित्यमा त्यति ध्यान दिएन। अनि पछि आफसे आफै होइन कसले तपाईँको सिर्जना राम्रो छ ल लेख्नु न भनेर कर गरिसकेपछि चाहिँ लेख्दै जाँदा यसरी हजुर अरूकै प्रेरणा भनौँ। हजुर
0: हजुर, तपाईँको सरस्वती कृतिहरू हेर्दै गर्दाखेरि पनि बाल साहित्यसँग बढी तपाईँका प्रकाशित कृतिहरू हामी देख्न सक्छौँ।
1: हजुर,
0: यो बाल मनोविज्ञानमा खेल्न अथवा त्यो बाल मनोविज्ञान बुझेर सिर्जना गर्न एक हिसाबले भन्ने हो भने चुनौतीपूर्ण छ।
1: हजुर,
0: जुन जोखिम तपाईँले मोलिराख्नु भएको हामी देख्न सक्छौँ। यो बालबालिकालाई केन्द्रित गरेर बाल मनोविज्ञानका सामग्रीहरू तयार गर्दै गर्दाखेरि त्यो बाल मनोविज्ञान र संवेदना बुझ्नलाई कति कठिन हुँदो रहेछ? एकजना सर्जकको हिसाबले भन्नु पर्दाखेरि तपाईँका कृतिमा समावेश भएका विषयवस्तुहरूलाई सम्झँदै गर्दाखेरि कस्तो हुँदो रहेछ त्यो एकचोटि बताइदिनुहोस् न, कस्तो अनुभव गर्नुभएको छ?
1: यो बाल बच्चाहरूको गर्नको लागि चाहिँ मैले टिचिङ पनि गरेँ होइन। टिचिङ गर्दाखेरि पनि अब बच्चुहरूसँग त्यो घुलमिल भयो अनि फेरि अर्को मेरो 2 छोराहरू आकाश र छितेजु होइन, उनीहरू पनि यति ज्ञानी कि के यस्तो ज्ञानी यति संवेदनशील सानैदेखि के उनीहरूमा अब त्यो क्षुद्र व्यवहारहरू भने मैले कहिले पनि पाएन। म बेला बेलामा इन्टरभ्यूमा भनी पनि रहन्छु मेरो बच्चुहरू त्यो साथीहरू ल्याउने होइन, साथीहरू ल्याइसकेपछि उनीहरूलाई बराबरी खाजा दिनुपर्ने के, उनीहरू घरमा खाएर आउँछन् तर उनीहरूलाई त्यो मतलब छैन ल मम्मी यो दिनु मैले आधी अन्डा दिएँ भने मम्मी त कस्तो लोभी होइसिन्छ, मम्मी त आधी अन्डा दिइसिन्छ साथीहरूलाई, हामीलाई चाहिँ एउटा दिइसिन्छ भन्ने मेरो ठुलो छोरा होइन। अनि कान्छु छोरा कस्तो भने पानीपुरी एकचोटि ठ्याक्क हाम्रो घर नजिकै म पसलमा जाँदै थिएँ त्यो पानीपुरी खाँदै रहेछन् उनी अनि यसरी मुखमा ल्याएको थिएँ के उनले, उनको साथी ठ्याक्क त्यहाँबाट गए उनले मुखमा हालेको त्यो पानीपुरी त्यो साथीलाई त्यो मुखमा हालेको झिकेर बा साथीलाई दे, त्यति बेला मेरो मुटु कस्तो भयो है, यस्तो म यति भावुक भएँ। अनि त्यसपछि त्यो बच्चाको त कुरै भयो, हामी बच्चा हुँदाखेरि पनि म एकदम आदर्श परिवारमा जन्मेँ के, आमा यति आदर्श बाबा यति आदर्श कि, अनि त्यो मैले देख्दै भोग्दै आएको हो। अनि बच्चाहरू पनि त्यस्तै भए, स्कुलमा पनि भए, राम्रा नराम्रा सबै पछि हुन्छ नि बच्चाहरूको, अनि त्यो देखिसकेपछि मलाई सिर्जना गर्न चाहिँ त्यति धेरै गाह्रो पऱ्यो के, समाजमा घटेका घटनाहरू नै लेख्ने हो, हामीले देखे भोगेका घटनाहरू नै लेख्ने हो, त्यस्तो गर्दाखेरि बाल मनोविज्ञान चाहिँ बुझेर नै लेखिन्छ होइन, त्यसले गर्दाखेरि मलाई त्यति गाह्रो भएन।
0: जस्तै तपाईँका बाल साहित्यकै कुरा गर्दाखेरि विशेष गरी मानिस नै देवता भनेर जुन शीर्षकमा तपाईँले सिर्जना गर्नुभएको छ, अब त्यो सँगसँगै चिन्टु र पिन्टु एक हिसाबले त्यो शब्दले नै बाल बालिकालाई पनि आकर्षित गर्न सक्ने खालको देख्न सक्छौ, प्रिय मुसाहरू भनेर फेरि त्यो प्राणीहरूलाई पनि तपाईँले एकदमै आत्मीयताका साथ तपाईँले त्यसरी नामकरण गर्नुभएको र त्यसरी नै प्रस्तुत गर्नुभएको हामी देख्छौँ। यसरी हेर्दै गर्दाखेरि एउटा बाल मनोविज्ञान बुझेर उसलाई अनुशासित बनाउनलाई यो बाल साहित्यले कतिको भूमिका खेल्छ जस्तो लाग्छ? तपाईँ सर्जकको हिसाबले पनि सँगसँगै तपाईँले अघि पनि प्रसङ्गमा निकाल्नु भयो तपाईँ अध्यापन गरिरहँदाखेरिको त्यो परिवेश होस् या यो लेखन यात्रा गरिराख्दाखेरिको अवस्थाले त्यो बालबालिकालाई कसरी प्रभावित बनाउँदो रहेछ र अनुशासित ढङ्गले अगाडि बढाउन उसको जीवन चाहिँ ऊर्जाशील बनाउनको लागि कसरी मद्दत गर्दो रहेछ त?
1: अति नै यो हजुरले राम्रो प्रश्न गरेछ होइन, यो चाहिँ एकदम बालबालिकाको त्यो मनोविज्ञान चाहिँ यति बुझ्नुपर्छ, अनि मैले लेखेको साहित्यहरू पनि बच्चोहरूले चाहिँ एकदम नै मन पराइदिनु भयो के। अनि मन पराइसकेपछि मलाई के सहज भयो भने लेख्नको लागि जे होस् मैले राम्रै लेखेको छु भनेर मलाई त्यो आफ्नो भित्रदेखि नै एउटा आत्मविश्वास भयो नि होइन। अनि अब कति कार्यक्रममा जान्छु, यो हजुरले लेखेको हो, नीलकमल हजुरको हो, अनि भनेपछि बच्चोहरू पछि पछि लाग्ने, अनि कथा पढेको यस्तो अनुशासित बच्चाहरू मेरो पाठ्यक्रममा पनि धेरै छ, ऊहरू रचनाहरू होइन। अनि त्यसपछि प्राय विद्यालयहरूमा त बच्चाहरूसँग भेट भइहाल्छ, अनि भेट भइसकेपछि उनीहरूलाई यति राम्रो प्रभाव पर्याएछ भने कहिले काहीँ चाहिँ म आफै स्तब्ध हुन्छु कि जे होस् भगवान्ले चाहिँ मैले यति गरेछु भन्ने लाग्छ। जब जस्तो हाम्रो जरा नै बलियो भएन भनेदेखि त रुखको केही काम छैन होइन। त्यसैले बच्चाहरूलाई जरा बलियो बनाउनको चाहिँ सुन्दर सिर्जना गर्नुपर्छ हामीले, अनि बच्चाहरूको मनोविज्ञान बुझेर पनि गर्नुपर्छ होइन। अनि बुझिन्छ बच्चुहरूले गरिसकेपछि उनीहरूलाई के मन पर्छ के मन पर्दैन, अनि कति चाहिँ हामीले बच्चाहरूलाई सुनाएर पनि हामीले सिर्जना गर्छौँ, हामीले यहाँ के गर्नुपर्छ के भने उनीहरूको सल्लाह अनुसार पनि गरिन्छ। त्यसैले बच्चाहरूको सिर्जना चाहिँ सुन्दरै हुनुपर्छ सबैको भन्ने लाग्छ।
0: हजुर, यही सन्दर्भमा एउटा बालबालिकासँगै केन्द्रित रहेको कुनै रचना सुनौँ, त्यसपछि फेरि हामी संवादमा फर्किनेछौँ र अन्य प्रसङ्गमा हामी कुराकानी गर्ने नै छौँ। अहिलेको लागि तपाईँसँग बालबालिकासँग सम्बन्धित कुन रचना छ त्यतातर्फ लागौँ।
1: हजुर, यो चाहिँ उबाट रुम टु रिडबाट निस्केको चित्र कविता हो यो होइन, भुरा भन्ने। बच्चाहरूलाई अब हामीले भुरा ए भुरा भुरा भन्छौँ अरे होइन, उनीहरूलाई कस्तो लाग्छ म हजुरलाई सुनाउँछु है। कलमले लेख्छु म त राम्रा राम्रा कुरा, नभन्नुहोस् नामा मलाई अब चाहिँ भुरा। आफै लाउँछु लुगा म त आफै खोल्छु जुत्ता, नभन्नुहोस् न बाबा मलाई अब चाहिँ फुच्चा। कुर्न सक्छु कलमले राम्रा राम्रा चित्र, बच्चा होइन काका मलाई अब भन्नुस् मित्र। छोडिसके पिजडामा थुनेको त्यो चरी, नभन्नुहोस् न दाई मलाई पापी सधैँभरि। जसले जे जे भने पनि कुरा गर्छु जाति, नभन्नुहोस् न हजुरआमा मलाई फुच्चे नाति। हामी हाम्रो पनि मुटु हुन्छ दुख्छ मन हाम्रो, हामीलाई सम्मान गरे सबैलाई राम्रो, हामीलाई सम्मान गरे सबैलाई राम्रो। हजुर
0: हजुर, विशेष गरी बाल मनोविज्ञानमा केन्द्रित भएर बाल बालिकाले कस्तो सोच राख्छन् र उनीहरूलाई प्रयोग गरिने शब्दले कस्तो उनीहरूको मनोविज्ञानमा असर गरिरहेको हुन्छ भन्ने संकेत गर्दै कविता वाचन गर्नुभयो। अब फेरि पनि हामी संवादमै फर्किन्छौ, अब केही कुरा गरौँ तपाईँको उपन्यास लेखनको सन्दर्भमा। विशेष गरी तपाईँका प्रकाशित उपन्यासहरूको कुरा गर्दाखेरि सालु र नीलकमल उपन्यास प्रकाशित भइसकेका छन्, हामी दुइटैको चर्चा त गर्छौँ तर सर्वप्रथम सालु उपन्यास तर्फै अगाडि बढौँ न। यो सालु उपन्यास मार्फत तपाईँले कस्तो पात्रलाई प्रयोग गरेर कस्ता सामाजिक विषयवस्तुलाई उठान गर्न कोसिस गर्नुभएको छ, यसबारेमा थोरै प्रकाश पारिदिनुहोस् न सर्जकको हिसाबले।
1: हजुर हस, यो सालो उपन्यास चाहिँ भन्नुपर्दा यो उन्माद उपन्यास थियो, यसको पुनर्लेखन हो होइन। त्यसपछि यसो यो चाहिँ किशोर उपन्यास हो, किशोरको माध्यमबाट यो प्रौढले पनि शिक्षा लिन्छन्। सालु भन्ने मेन पात्र चाहिँ होइन, सालुले समाजमा भएका विसङ्गति विकृतिलाई चिड्दै होइन, अहिले किशोरहरू कस्तो हुनुपर्छ के गर्दाखेरि राम्रो हुनुपर्छ भनेर आफै हुने एकदम आदर्श पात्र बनेर अनि समाजलाई पनि आदर्शतातिर मोडेकी छिन्। यसमा अब कान्छी छ, यसमा कान्छी पात्र हुनुहुन्छ होइन, सालु भो आकाश मेन पात्रहरू त्यस्तो हुनुहुन्छ, रोहिणी भयो अनि मौसमी भयो। मौसमी भनेको एकदम अहिले हामीले देखिन्छौँ नि समाजमा कति विकृतिहरू छ होइन, प्रेमलाई अब एकदम सस्तो ठान्ने यताउता गर्दाखेरि मौसमीको जीवन नै तहस नहस भएछ। त्यसमा सालुले धेरै सम्झाएकी छिन् कि हामीले यस्तो गर्नु हुँदैन, हामी समाजमा अगाडि बढ्नको लागि एकदम राम्रो बन्नुपर्छ, चरित्र राम्रो हुनुपर्छ भन्दा भन्दै पनि उनले सालुको विरुद्ध एकदम लाग्छिन्, सालुलाई नै खाल्डो खन्न थाल्छिन्। पछि लास्टमा आएर उनी चाहिँ बम्बईमा बेचिन्छन् होइन, बेचिसकेपछि उनलाई सालुको प्रत्येक कुराहरू याद आउँछ के, सालुले सम्झाएका कुरा कुराहरू, जीवन भनेको के हो भन्ने कुराहरू सबै याद आउँछ। अनि यसमा चाहिँ विविध पात्रहरू छन्, विविध पात्रहरूले पनि होइन, अनि पछि चाहिँ सबैले सालुको कुराको नै समर्थन गरेका हुन्छन्।
0: विशेष गरी यो चाहिँ युवा केन्द्रित उपन्यास भनेर पनि बुझ्न सक्छ।
1: हजुर हजुर।
0: अब यो सँगसँगै तपाईँको अर्को उपन्यास जुन नीलकमल छ,
1: हजुर,
0: यसमा कस्तो विषयवस्तु या परिवेशलाई तपाईँले प्रतिबिम्बित गर्न खोज्नु भएको छ, त्यसबारे पनि थोरै प्रकाश पार्नुहोस्।
1: नीलकमल चाहिँ यो बाल उपन्यास हो होइन, यो चाहिँ विभिन्न 4-5 स्कुलमा नै यसको सहायक पाठ्य पुस्तकको रूपमा रहेको छ। अनि यो सालु पनि 2 स्कुलमा सहायक पाठ्य पुस्तकको रूपमा रहेको छ। यो नीलकमल चाहिँ कस्तो भने, यो पनि समाजको विकृति नै हो। बाबु आमाले छोराछोरीलाई ध्यान नदिँदाखेरि छोराछोरीको अवस्था के हुन्छ भन्ने कुरा होइन नीलकमल मार्फत मैले देखाएको छु। त्यसमा पनि समाजका विविध पात्रहरू छन्, अनि त्यसमा चाहिँ बाबु आमाले चाहिँ छोराछोरीलाई कसरी ध्यान दिनुपर्छ भन्ने कुरा यो नीलकमलमा देखाएको छ। हजुर, यो चाहिँ अहिले 6 संस्करण पनि भइसकेको छ। हजुर।
0: अब यो सँगसँगै हामी कथा संग्रहको पनि थोरै चर्चा गर्छौँ यही सन्दर्भमा। विशेष गरी तपाईँका कथा संग्रहहरू हेर्दै गर्दाखेरि प्रेमको परिभाषा, भत्किएका किनारा, दुखेका घाउ र निष्पाप आँखाहरू जस्ता शीर्षक राखेर तपाईँले कथा संग्रहहरू प्रकाशित गर्नुभएको छ। यो जुन शीर्षकहरू हेर्दै गर्दाखेरि अलिकति त्यो बिछोड या पीडासँग सम्बन्धित हो कि जस्तो देखिन्छ, यसभित्र समावेश भएका समग्रमा भनौँ अथवा तपाईँको छुट्टै पहिचान बोकेका, त्यसमा चाहिँ अलिकति फरकपन भएका कथाहरू समावेश भएका कथा संग्रह छन् भने त्यसको पनि चर्चा गर्न सकियो, तर यी समग्र कथा संग्रहले समेटेका परिवेश या कथाहरूको समग्रता
1: सबैले मेरो कथालाई चाहिँ आदर्श मुख्य यथार्थवाद भनेर भन्नुहुन्छ होइन। समीक्षा गर्दाखेरि म त्यही हो, मेरो छ प्रेम, बिछोड, मिलन, अब सबै सबै विषयवस्तुहरूलाई चाहिँ समाजमा घटेका घटनाहरूलाई चाहिँ मैले समग्र रूपमा टिप्ने हो होइन। त्यसमा कति पात्रहरूमा आफै हुन्छ, म आफै पात्र भए पनि मैले अरू पात्रको माध्यमबाट त्यो आफ्नो भावनाहरू व्यक्त पनि गरेको हुन्छ होइन। राई एउटा साहित्यकारको चाहिँ के हुन्छ भनेदेखि आफ्नो कथाहरू पनि हुन्छ, कति आफ्नो कथाहरू आफैले भन्न नमिल्ने हुन्छ होइन, अनि अरू पात्रको माध्यमबाट पनि गरिन्छ। अनि यही समाजमा घटेका घटनाहरू नै हो हामीले टिप्ने त होइन, पृथक भनेको त खासै त्यति हुँदैन, अब देखे भोगेका कुराहरू नै हामीले टिप्ने हो। हजुर,
0: यसलाई भन्दै गर्दाखेरि एकजना कवि वा कथाकारले कवि र कथाकार कारकै रूपमा कुनै पनि विषयवस्तुलाई शब्द मार्फत वर्णन गर्ने क्रममा, विशेष गरी त्यो शब्दभन्दा बढी मौनताले प्रभाव पार्छ या मानिसको या त्यो सर्जककै अनुभूतिले बढी

0: नेपाली साहित्यमा महिला स्रष्टाहरूको पछिल्लो समय हेर्दै गयौँ भने उपस्थितिको हिसाबले हेर्दाखेरि त्यो उपस्थिति चाहिँ बढ्दै गएको हामी देख्न सक्छौँ। अब त्यो हुँदाहुँदै पनि फेरि महिला सर्जक या स्रष्टाहरूलाई नेपाली साहित्यमा टिक्नको लागि चुनौतीहरू सामना गर्नु परिरहेको पनि हामी यदा कदा सुनिरहेका छौँ। कतिको सहज छ नेपाली साहित्यमा महिला सर्जकहरूलाई अगाडि बढ्नको लागि? यो समग्रतामा मैले प्रश्न राखेँ। विशेष त एउटा घर गृहस्थ जीवन चलाएर साहित्यमा आउनु एक हिसाबले त्यसै पनि चुनौतीपूर्ण छ, त्यो सँगसँगै फेरि त्यो साहित्यिक समाजमै घुलमिल भएर अगाडि बढ्न कतिको सहज छ?
1: हजुरले भनेको एकदम नै मनमा छोयो होइन, महिला साहित्यकारहरूलाई चुनौती छ, एकदम ठुलो चुनौती छ। कति महिला साहित्यकारहरू त अब हामी सँगसँगै लागेका साहित्यकारहरू चाहिँ के गर्छ भने पलायन भइसके उहाँहरू, अनि त्यसमा चाहिँ घरको पारिवारिक वातावरण पनि मिल्नुपर्छ होइन, अनि घरमा बुझ नि मान्छेहरू पनि हुनुपर्छ। तर म चाहिँ त्यो एउटा सौभाग्यशाली नारी परे कि मेरो श्रीमानदेखि लिएर बच्चादेखि लिएर समग्र परिवार नै एकदम राम्रो भयो होइन। त्यही पनि मलाई पनि चुनौती छ, मेरो साँचो हेसिन्छ, म लेख्दैछु आज दिनुपर्ने आज हुन्छ होइन, अनि म लेख्दैछु घरमा मान्छेहरू आइसा हुन्छ, अब त्यसपछि मैले त ध्यान त मेरो लेखनमा मात्रै दिन भयो दिएर त भएन नि त, परिवारमा पनि दिनु पर्यो। म रातभरि नसुतेको धेरै हरू छ होइन, धेरै धेरै रातहरू मैले लेखेर पनि बिताएको छु, किनभने आज यो बुझाउनु पर्छ भने हुन्छ, अब कम्पिटिसनहरूमा त त्यो जुन दिन भन्यो त्यही दिन बुझाउनु पर्छ, घरमा मान्छेहरू आउँछ अनि मैले त्यो गर्नुपर्छ, त्यही भएर मैले रात माया मारेको पनि छु होइन। त्यसैले गर्दाखेरि चुनौती छ, एकदम चुनौती छ, अनि घरमा अलिकति बुझकी पनि मान्छे भयो भने अलिकति सहज हुन्छ, नत्र त धेरै चुनौती छ महिलाहरूलाई।
0: यो सँगसँगै तपाईँको कुनै पनि कृतिहरू लेखन गर्दै गर्दाखेरि विशेष त आफूले लेख्दै जाँदाखेरि काहीँ भावुक भएर या त्यो एक हिसाबले भन्दाखेरि सर्जकलाई त्यो लेखनमा अवरोध सिर्जना भएर, यो अवरोध मैले भन्न खोजेको चाहिँ विशेष त भौतिक अवरोध भन्दा पनि लेखन यात्राकै क्रममा कहिलेकाहीँ हुन सक्छ घटना या परिवेशले भावुक भएर या अन्य कुनै परिवेशले बिचैमा रोकिएर त्यो आधामै छोड्नु परेको या सिर्जनाहरू चाहिँ अलपत्र पर्ने अवस्था पनि आउँछ एकजना
1: त्यो त एकदम न एकदम। मैले एउटा उपन्यास लेख्दै थिएँ होइन, अनि त्यसपछि त्यो भूकम्प अगाडिकै कुरा हो, अनि त्यसपछि लेख्दै थिएँ म अलिकति विक्षिप्त भएँ अनि त्यो आधा आधीमै छोड्दै क्या त्यो उपन्यासहरू। त्यस्तो आउँछ, धेरै आउँछ, कविता पनि लेख्दै लेख्दै गरे हुन्छ अनि कहिले टुङ्गिन पाउँदैन, अब कविता लेख्दा लेख्दा कोही आइरहेको हुन्छ अनि त्यो अब भाव फुरिरहेको हुन्छ नि होइन, फुरिरहेको हुन्छ, छोडिसकेपछि त त्यो भाव कहाँ गयो अब त मगजमा त रहिरहँदैन नि, अनि कति कुरा त त्यस्तो पनि हुन्छ। अनि पहिला त अझ म किचनमा त्यो कपी नै राखेको हुन्थे कि, यसो फुर्यो भने सर लेख्ने, न त भाव कहाँ जान्छ नि। त्यस्तो हुन्छ समग्र साहित्यकारलाई, त्यो हुन्छ, त्यसले भोगेकै हुन्छ।
0: हामी फेरि पनि संवादलाई जारी राख्ने नै छौँ, अहिलेको लागि एउटा अर्को रचना सुन्नतर्फ लागौँ, त्यसपछि हामी फेरि संवादमा फर्किने नै छौँ। अहिले तपाईँसँग अर्को कुन रचना छ त्यतातर्फ लागौँ।
1: मेरो कविताको शीर्षक छ निरीह छैन म, सपनाहरू यथावत यथावत छन्, कुनै परिवर्तन छैन सानानी छैन, जीवनको कुनै सापेक्षिक दर्शन छैन, आँगनको डिलमा उभिएर हेरेकै हुँ सूर्योदयको रातो घाम, उदाउने कुनै छनक छैन।

त्यो शीत सुक्न त घाम लाग्नु पर्छ बाबु। हो सान नानी, यतिखेर म पोल्टा भरि घाम बटुल्दैछु। म निरीह छैन सान नानी, देश दुख्दा मैन झाइ पग्लने तिमी छेउ ऊ छ अर्को ऊ छ। सुन्दर विचारका धनी, सुन्दर व्यवहारका धनी इन्द्रिणी सपना कुद्नेहरू, पर्ख अब केवल शीत साम्राज्य अन्त्य हुनेछ। पुनश घाम र जुनको लुकामारी हुनेछ। भोको ज्वाला मेट्न कान्छा पलायन हुने छैन। कान्छीले अस्मिता च्याखे राख्ने छैन, किनकि देश दुख्दा मैन झाइ पग्लने तिमी छेउ ऊ छ अर्को ऊ छ। म निरीह छैन सान नानी।

0: म निरीह छैन।
1: हजुर, भर्खरै कविता वाचन गर्नुभयो निरीह छैन म शीर्षकमा। अब फेरि हामी संवादमै फर्किन्छौँ। अब फेरि अघि हामीले जसरी यो बसाइका क्रममा उठान गरेको थियौँ बाल साहित्यको कुरा, अब त्यसैमा केन्द्रित हुन चाहन्छु र हामी समयको पाबन्दीले गर्दाखेरि अब यो बसाइलाई धेरै लम्ब्याउन त सक्दैनौँ, तर पनि केही प्रश्नहरू अझै बाँकी छन्। विशेष गरी बाल साहित्यले बाल मनोविज्ञानमा कसरी प्रभाव पार्न सक्छ भन्ने विषयमा त अघि पनि हामीले चर्चा गर्यौँ। अब यो बाल साहित्यको महत्त्वको बारेमा पनि थोरै प्रकाश पारिदिनुहोस् न। यसले अघि पनि केही मात्रामा त चर्चा गरेकै छौँ, तर पनि विशेष गरी एउटा बाल बालिकालाई ऊ हुर्केदेखि वयस्क बनिन्जेलसम्म उसलाई अगाडि बढ्दै जानको लागि यो बाल साहित्यले कस्तो महत्त्व खेल्छ या कस्तो हुन्छ बाल साहित्यको भूमिका, त्यसबारे थोरै बताइदिनुहोस् न।
0: हस्, धन्यवाद। यो बाल साहित्यको महत्त्व चाहिँ एकदम धेरै नै छ। बाल साहित्यको महत्त्व जस्तो अब हामी हाम्रै कुरा गर्दाखेरि, हामी बच्चा हुँदाखेरि हामी रेडियो नेपालमा आउँथ्यौँ होइन, कविता पाठ गर्थ्यौँ, अनि हामीले त्यो बेला कथाहरू पढ्थ्यौँ नि, त्यसको छाप अहिलेसम्म हामीलाई नै छ। एउटा बच्चाले राम्रो बाल साहित्य पढ्यो भनेदेखि उसले कहिले पनि बाटो बिराउँदैन होइन। अनि मैले यो नीलकमलबाट म अहिले शान्ति रिसालज्यूलाई सम्झिन्छु, उहाँले भनेकै कुरा मैले हजुरलाई भने यहाँ, उहाँले भन्नुभएको थियो तपाईँले यस्तो राम्रो नीलकमल दिएर हाम्रो स्कुलमा मलाई अभिभावक ज्यूहरूले पनि एकदम नै मेरो पनि होइन मलाई पनि कस्तो राम्रो बुक राख्नुभयो भनेर प्रशंसा गर्नुहुन्छ, बच्चाहरू यस्तो राम्रो बने यहाँबाट भन्ने कुरा उहाँले गर्नुभएको थियो क्या। अनि एउटा राम्रो पुस्तक पढिसकेपछि मैले बाटो बिराउनु हुन्न भन्ने त्यो बच्चाहरूलाई प्रभाव पर्छ। त्यसैले पनि बच्चाहरूमा चाहिँ एकदम बच्चाहरूलाई सही ट्र्याकमा ल्याउने साहित्यहरू बच्चाहरूलाई सानैदेखि दियो भनेदेखि उनीहरूले कहिले बाटो बिराउँदैनन्। जब मेरै कुरा गर्दाखेरि हामी सानो हुँदाखेरि बाबाले हामीलाई कथाको माध्यमबाट रामायण महाभारतदेखि लिएर सुनकेसराको कथा सबै भन्दाखेरि हामीलाई के हुन्थ्यो, ओहो हामीले त बाटो बिरायो भनेदेखि त होइन, रावण जस्तो बन्यो भने त रावणको जस्तो मृत्यु हुन्छ, राम जस्तो बन्यो भने त राम जस्तो हुनुपर्छ, राम्रो चरित्र राम्रो भयो भने त हाम्रो चरित्र राम्रो हुनुपर्छ भन्ने अब हाम्रो मनमा त्यो गढ्यो नि। त्यो गढेपछि हामीले के गरेनौँ, बाटो बिराएन। त्यस्तै गरेर बच्चाहरूले पनि राम्रो साहित्य पढिसकेपछि बाटो बिराउलान् भन्ने मलाई लाग्दैन र उनीहरूलाई दिनुपर्छ, त्यो एकदम धेरै नै आवश्यक छ।
1: समग्रमा बाल साहित्यले एउटा बाल बालिकालाई अनुशासित भए उसको जीवन अगाडि बढाउनको लागि महत्त्वपूर्ण भूमिका खेल्छ भनेर बुझ्न सक्छौँ। हजुर, यो बसाइका क्रममा मैले सोध्न छुटाएको कुनै विषय, किनभने हामी समयको पाबन्दीले गर्दा धेरै कुरा चाहेर पनि हामी यो छोटो बसाइमा समेट्न सक्दैनौँ, तर मैले सोध्न छुटाएको कुनै विषय जुन आजको सन्दर्भमा भन्नै पर्ने त्यस्तो कुनै विषय छ भने तपाईँको लागि समय
0: छैन। मलाई त्यस्तो हजुरले यसरी मलाई यो मौका दिनुभयो त्यसको लागि म हार्दिक आभारी छु। छैन, कुनै बसाइमा फेरि बसेर पनि कुरा गरौँला होइन। अहिले चाहिँ म हजुरहरूप्रति, यो साहित्य संसारप्रति, अनि त्यसपछि हजुरप्रति सुलोचना बज्राचार्यज्यूप्रति म हार्दिक आभार प्रकट गर्छु। हस्, धन्यवाद।
1: हजुर, महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: म पनि धेरै धेरै हार्दिक आभारी छु। हस्, थ्याङ्क यू।
1: हवस्, अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार ललिता दोषी। हवस् त, आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो, तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।
2: झण्डु आयुर्वेद।
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।
5: विभिन्न व्यावसायिक विज्ञापनसँगै अहिले तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ। प्रविधि संयोजनका साथी धर्मपाल प्रसाद शाह र बलराम कोइराला तपाईँलाई सुमधुर सदाभार गीत सुनाउन उपस्थित भएका छौँ। पहिलो गीत तारादेवीको स्वरमा, शिवशङ्करको सङ्गीत, भावुकको रचना।

अहिले सुन्नुभयो बच्चु कैलाशको स्वर सङ्गीतमा सदाभार गीत रचना लक्ष्मण लोहनीको थियो। अब हामी यहाँलाई रुबी जोशीको स्वर सुनाउँदैछौँ किरण खरेलको गीत रचना पुष्प नेपालीको सङ्गीतमा।

यो रात्रि समयमा तपाईँलाई सुमधुर गीत सङ्गीतबाट हामी मनोरञ्जन गराइरहेका छौँ। यो क्रमको अन्त्यमा नातिकाजीको स्वर सुनाउँछौँ, निर्विक्रम प्यासीको गीत रचना, नातिकाजीको आफ्नै सङ्गीतमा।

0: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढाउँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
1: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
2: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
3: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपालमा धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धुम्रपान तथा सुर्तिजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धुम्रपान तथा सुर्तिजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकु काठमाडौँ।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 10:10 पछिको प्रस्तुतिमा घर देश परदेश कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि पनि सुमधुर आधुनिक सङ्गीतका साथमा हामी आउनेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला। यसबेला रातिको 10 बज्न लागेको छ। अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब बाँकी समाचार। नेपाल चिकित्सक संघ के आयोजन में चितवन में ऑल नेपाल मेडिकल कॉन्फ्रेंस NMA 2026 शुरू हुआ है। ये सम्मेलन कल तक चलेगा। इसमें नेपाल के साथ साथ भारत और चीन के विशेषज्ञ चिकित्सक, नर्स और स्वास्थ्य कर्मी भाग ले रहे हैं। इसके अलावा विश्व स्वास्थ्य संगठन WHO के प्रतिनिधि भी इसमें शामिल हुए हैं। सम्मेलन में देश भर से 350 प्रतिभागी उपस्थित है। काठमांडू महानगरपालिका के भीतर संचालित 1186 सहकारी संस्थाएं संपर्क विहीन पाई गई हैं। महानगर सहकारी विभाग के अनुसार पंजीकृत सहकारी संस्थाओं में से केवल 726 संस्थाएं ही नियमित रूप से संपर्क में रहकर वार्षिक प्रतिवेदन प्रस्तुत कर रही हैं। विभाग प्रमुख ध्रुव कुमार काफले ने बताया कि संपर्क में न रहने वाली सहकारी संस्थाओं के खिलाफ कानून के अनुसार कार्रवाई की प्रक्रिया आगे बढ़ाई जा रही है। उन्होंने कहा कि नियमन के लिए विभाग ने वार्ड महिला नेटवर्क को जिम्मेदारी सौंपी है। अब अंतर्राष्ट्रीय समाचार। वियतनाम में हाल ही में हुए संसदीय चुनाव के अवसर पर विदेशियों सहित लगभग 10,000 कैदियों को रिहा करने की आज घोषणा की गई। वियतनाम आमतौर पर विशेष कार्यक्रमों या उत्सवों से पहले सामूहिक माफी की घोषणा करता है। साइगोन के पतन की 50वीं वर्षगांठ और स्वतंत्रता की घोषणा के 80 वर्ष पूरे होने के अवसर पर पिछले वर्ष 22,000 से अधिक कैदियों को रिहा किया गया था। अब मौसम। अगले 24 घंटों में काठमांडू घाटी का अधिकतम तापमान 27 से 29 डिग्री सेल्सियस और न्यूनतम तापमान 14 से 16 डिग्री सेल्सियस के बीच में रहने की संभावना है। पिछले 24 घंटों में काठमांडू घाटी का अधिकतम तापमान 25.3 डिग्री सेल्सियस और न्यूनतम तापमान 16.8 डिग्री सेल्सियस रहा। अंत में इस बुलेटिन के मुख्य समाचार एक बार फिर। अगले आर्थिक वर्ष का बजट युवाओं की सुशासन, समृद्धि और परिवर्तन की आकांक्षाओं को पूरा करेगा। विभिन्न विशेषज्ञों का कथन। भारत उत्तर प्रदेश के कुशीनगर से बचाए गए 453 नेपाली नागरिक बेलहिया सीमा मार्ग से पहुंचे नेपाल। हिमालयी संरक्षण पूरी दुनिया की साझा जिम्मेदारी है, पूर्व राष्ट्रपति डॉ राम बरन यादव का कथन। और वियतनाम के संसदीय चुनाव के अवसर पर विदेशियों सहित लगभग 10,000 कैदियों को किया गया रिहा। रेडियो नेपाल से प्रसारित रात 10 बजे के हिंदी समाचार समाप्त हुए। रात 11 बजे आप सुनेंगे नेपाली में समाचार। नमस्कार, शुभ रात्रि।
2: फोर्जी LTE मोबाइल सेट संबंधी नेपाल टेलिकम को सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
4: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश। कार्यक्रम घर देश परदेशमा स्वागत छ। म प्रस्तुता हेमन्त उप्रेती। विश्वव्यापीकरणसँगै यातायात र सूचना प्रविधिको विकासले अझ साँगुरो हुँदै गरेको आजको संसारमा रोजगार, स्वरोजगार, वृत्ति विकास, शैक्षिक प्राज्ञिक उन्नयन, तिनको प्रयोग उपयोग र सुविधामय जीवनको आकांक्षामा मानिस संसारभर फैलिँदो छ। नेपालीहरू मात्र यसमा अपवाद छैनन्। कर्मक्षेत्रमा जहाँ जहाँ रहे पनि स्वदेश र जन्मभूमिप्रति सदा कृतज्ञ रहने नेपाली मनहरूका स्वदेश विदेशका जीवन अनुभवहरू खोतल्ने एउटा प्रयास हो कार्यक्रम घर देश परदेश। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि यो कार्यक्रम प्रसारित हुन्छ। साथै रेडियो नेपाल .com र रेडियो नेपाल मोबाइल एपमा पनि यो कार्यक्रम संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हुनुहुन्छ बेलायतमा रहनुहुने कुल आचार्य। पर्वत धाइरिङमा जन्मी हुर्की झन्डै 27 वर्ष अघिदेखि बेलायतमा कर्मशील भई उहाँले समाजसेवा र व्यावसायिकतामा ख्याति आर्जन गर्नुभएको छ। गैर आवासीय नेपाली संघमा सन् 2003 सक्रिय समाजसेवी आचार्यले सन् 2006 लन्डनमा होलिकाउ ग्रुपको स्थापना गरी रेस्टुरेन्ट व्यवसायमा ख्याति आर्जन गर्नुभएको छ। सुशिक्षित समाजसेवी बुबाको पारिवारिक प्रेरणाले किशोर भएदेखि नै नेतृत्वदायी र समाजसेवी भूमिकामा रहन मन पराउनुहुने आचार्यको व्यवसायले बेलायतमा प्रतिष्ठित पुरस्कारहरू पनि प्राप्त गरेको छ भने नेपालमा बैंकिङ, जलविद्युत, पूर्वाधार, पर्यटन जस्ता क्षेत्रमा उहाँको संलग्नता र स्वास्थ्य शिक्षा लगायतका सेवामूलक संस्थाहरूमा उहाँले योगदान गर्दै आउनुभएको छ। 8-10 लाख विदेशमा कमाएर फर्की फेरि जिल्लातिरै केही व्यवसाय गर्ने सोचमा सुरुमा जर्मनी पुगेर चेरी टिप्ने काम पाउनुभएका आचार्यले बेलायत पुगेपछि रेस्टुरेन्टतिर लाग्नुभयो र पाककलामा अब्बल र कुशल सेफ बन्नुभयो। काम गर्नभन्दा सिप सिक्ने कुरालाई महत्व दिनुभएका आचार्यले रेस्टुरेन्ट व्यवसायबाट ख्याति आर्जन गर्नुभयो। नेपाल र नेपालीको समृद्धि र उन्नतिका लागि सदा सुभावना राख्नुहुने आचार्य सुप्रबल जनसेवा श्री पदकबाट सम्मानित हुनुहुन्छ। मातृभूमिप्रति कृतज्ञ आचार्यसँगको अन्तरङ्ग कुराकानीका थुप्रै प्रसङ्गहरू गत हप्ताको कार्यक्रममा राखेका थियौं। कुराकानीका अरू धेरै प्रसङ्ग बाँकी नै थिए। ती बाँकी प्रसङ्गहरू आजको कार्यक्रममा राख्दैछौ। त आदरणीय श्रोता सुनौ एनआरएनएका पूर्व अध्यक्ष समाजसेवी व्यक्तित्व कुल आचार्यसँगको अन्तरङ्ग कुराकानीका बाँकी प्रसङ्ग। स्वदेश आउनुभएका बेला उहाँसँग यो कुराकानी गरिएको हो।
5: यो कोभिडका बेलाको एउटा स्मरणीय कुरा रहेछ। अब कोभिडका बेला अरू बन्दाबन्दी भए बेला पनि यहाँहरूको होलिकाउले चाहिँ उत्तरोत्तर प्रगति गरेको भन्ने पनि पाइन्छ। त्यो सन्दर्भ थोरै
6: कसरी पत्ता लगाउनु भयो यस्तो कुरा तपाईँले धेरै रिसर्च गर्नुभएछ हो। अवश्य पनि हामी डेलिभरीमा थियौँ। हाम्रो रेस्टुरेन्टहरू अहिले पनि डेलिभरी हो। रेस्टुरेन्टहरूमा मान्छे आएर खाने अवस्था रहेन कोभिडको बेलामा। त्यसले हामीले घरमा डेलिभरी गर्ने बेलामा अत्यन्त धेरै राम्रो डिमान्ड पनि थियो। होल कोभिडमा मैले एक हप्ता मात्रै बन्द गरेँ हाम्रो कम्पनी, नत्र हामी सुचारू रूपमा चलाएका थियौँ। र हामीलाई चाहिँ धम्मे धम्मे के पर्यो भने त्यो अर्डर पुर्याउनै धम्मे धम्मे भयो। र मलाई लाग्छ त्यो कोभिडको बेलामा हामीले 30% बिजनेस अफ गरेका थियौँ। तर लक्कीली हाम्रो नेपाली खाना, इन्डियन खाना, मेरो त्यस्तो स्टाफहरूलाई कसैलाई केही त्यस्तो ऊ पनि समस्या पनि धेरै भएन र कोभिड पनि भएन र चलाउन सकियो पनि। तर एकदम पिक टाइममा हामीले एक हप्ता बन्द गऱ्यौँ र फुल फ्लेज रूपमा सबै स्टाफलाई रेस्ट गर, घरमा आनन्द गर र पेमेन्ट पनि लियो भनेर हामीले फुल पेमेन्ट सहित गऱ्यौँ। र एक हप्ता उ गरिसकेपछि फेरि स्टाफहरू चाहिँ अब स्ट्रङ भएर फर्किनुभयो र हामीले त्यति बेला चाहिँ कति बेला त त्यो सोसियल डिस्टेन्स गर्नुपर्ने अवस्था हुन्थ्यो। त्यो सोसियल डिस्टेन्स पनि एकदम अर्डर धेरै आएपछि ड्राइभर आउने, ड्राइभरहरूको बाहिर भित्र छिर्न लडाइँ पर्ने, एकदम 40-50 अर्डर एकैचोटि आयो, त्यहाँ 40-50 ड्राइभर आएछ त त्यहाँ त लाइन हुने भयो, क्यु हुने भयो होइन। अनि त्यसपछि आएर त्यो भिडियो माथिबाट खिचेर होलिकाउले सोसियल डिस्टेन्स गरेन भनेर पनि काउन्सिलमा पठायो, कोही गोराहरूले पठाउनु भयो भनौँ न। अनि काउन्सिलले मलाई बोलाएर ठक्क त्यो भिडियो देखाएर कुल यु हेभ मेन्टेन योर सोसियल डिस्टेन्स भनेर मलाई भन्यो। हेर म त सोसियल वर्क गरिरहेको छु, कति हस्पिटलमा मैले फ्रीमा खाना पठाएँ त्यति बेला, हाम्रो कम्पनीले पठायो भनौँ, मान्छेलाई खानु त पऱ्यो नि, त खाना खुवाउने भनेको त एउटा सोसियल वर्क नै हो नि। त्यसले गर्दाखेरि मैले सोसियल वर्क नै गरिरहेको छु, मलाई यत्रो हार्ड वर्क गरेर चलाउनु छैन थिएन। तर अब सोसियल डिस्टेन्स मेन्टेन गर्न अब ड्राइभरहरू बाहिरबाट आउनेहरूले जबरजस्ती गरिदियो, तिमीले जुन भिडियो देखाइरहेछौ त्यो भिडियो भनेको त मैले गराएर त होइन नि त। बाहिर ड्राइभर आउँदाखेरि त्यस्तो हतार हतार गरेर उनीहरूलाई छिटो डेलिभरी गर्नु पऱ्यो, छिटो पैसा कमाउनु पऱ्यो, त्यसरी गरेँ। त्यसले गर्दा मैले के गर्न सक्छु भनेपछि काउन्सिलसँग सहमति के भयो भने एउटा सेक्युरिटी गार्ड राखिदिने बाहिर, त्यो डेलिभरी लिन आउने ड्राइभरहरूलाई सोसियल डिस्टेन्स मेन्टेन गर्ने भन्ने सहमति भएर त्यहाँ काउन्सिलले नै यसरी मेन्टेन गर है, हेर्नुहोस् त आइडिया दिएको। त्यसैले बिजनेसलाई जहिले पनि सपोर्ट गर्नुपर्छ गभर्मेन्टले। त्यो कम्पनी नआयो तेरो तैँले बन्द गर, अनि तेरो यस्तो नराम्रो भयो भनेर के हुन्थ्यो होला होइन। तर उसले त के भने वाट इज द नेक्स्ट आइडिया कुल भन्यो, अनि त्यसपछि उही कम द सोल्युसन क्या, ल एकजना सेक्युरिटी गार्ड राखिदिन्छु, दुईजना राखिदिन्छु, उनीहरूले सोसियल डिस्टेन्स मेन्टेन गरेर तिमीहरू 2 मिटरभन्दा नजिक नआऊ, तिम्रो पालो आउँछ, तिम्रो अर्डर आएपछि लान्छ भनेर भन्न पाइयो नि त।
5: त्यो बेलाका शर्तहरू मापदण्डहरू किचनमा पनि थियो होला नि।
6: थियो किचनमा थियो, 2 मिटरको थियो, अब त्यो अरू सेनिटाइजरहरूदेखि लिएर हर कुराहरू त्यो सबै हामीले त्यो त फुलफिल गरेकै थियौँ। त्यसमा पनि अब हामीलाई गाह्रो के भयो भने त्यो डेलिभरीको खाना लिन आउने ड्राइभरहरू बाहिरबाट आउँदाखेरि त बाहिरको मान्छेले हामीले मेन्टेन गर्न त सकेन नि, भित्रको त सबै मेन्टेन गरेकै थियौँ, तर बाहिरको कुरा बाहिरका ती हतार हतार गरेर आउने ड्राइभरहरूको भिडियो खिचेर पठाइदिनु भयो, त्यसले गर्दा त्यसलाई पनि काउन्सिलले कम्प्रोमाइज गर्यो अनि त्यसपछि हामीले राम्रै चलायौँ। त्यति बेला चाहिँ मैले भनिहालेँ हामी 30% बिजनेस अप गरेर राम्रै गरेको थियो हाम्रो होलिकाउ कम्पनी।
5: अब खास गरी होलिकाउका विशेषता चाहिँ के थियो होला त्यो बेला जसका कारण चाहिँ यसले बेलायतमा सफलता प्राप्त गर्यो?
6: पहिलो कुरो त म आफै सेफ हुने एम सेफ भएँ र खानाको मेन क्वालिटी, हाम्रो आमाले जस्तो खाना पकाउनुहुन्छ त्यस्तै खाना कस्टमर कहाँ पुर्याउनुपर्छ भन्ने एउटा मोटो राखेँ मैले। तपाईँको मेरो कुनै पनि रेस्टुरेन्टमा पिसेको मसला बाहिर आएको युज गर्दैनौँ, हामी त्यहीँ बनाउँछौँ। जस्तै यो कबाबहरू बनाउने किमाहरू त्यहीँ बनाउँछौँ, जस्तै कुनै पनि ग्राइन्ड गर्ने चिजहरू त्यहीँ बनाउँछौँ र सकभर हामी 2 बजेदेखि हामी गएर प्रिपेयर गर्छौँ, 5 बजेसम्म प्रिपेयर गर्छौँ र 5 बजेबाट हामी डेलिभरी गर्न सुरु गर्छौँ। त्यसले गर्दाखेरि चाहिँ खाना भनेको त सबभन्दा मिठो फ्रेस खाना नै त्यसको चाहिँ मेन की र कडी हो भन्ने मलाई लाग्छ। र अर्को कुरा, त्यत्रो ठुलो अलि 8-10 ठाउँ भएपछि त एक ठाउँमा सेन्टर किचन गरे हुन्छ, सेन्टर किचन गरेर पकाएर पठाए हुन्छ भन्ने चलन पनि छ, धेरैले भन्नु पनि हुन्छ यत्रो पोटेन्सियल छ वाइ यु डन्ट डु इट भनेर भन्छन्। तर म के भने हामी के गरिरहेछौँ भने होइन, जस्तै 1 किलो मासु राम्रोसँग पकाउनु र 10 किलो मासु चाहिँ एकै ठाउँमा पकाउनुमा त टेस्ट फरक भइहाल्छ नि,
5: हजुर,
6: अनि त्यो 1 किलोको जस्तो भए टेस्ट राम्रो हुन्छ नि। त्यसले गर्दा त्यो फिलोसफीलाई हामीले लिएर अहिलेसम्म पनि त्यसरी नै गरिरहेछौँ। त्यही कारणले 20 वर्षसम्म होलिकाउ चलेको छ र सम्भवतः बेलायतका सबै मिडियाहरू, चाहे इभिनिङ स्ट्यान्डर्ड भन्नुहोस्, चाहे त्यो ओलिभ म्यागजिन भन्नुहोस्, चाहे त्यो बिबिसी भन्नुहोस्, चाहे त्यो हाउस अफ कमनको पनि अवार्ड पाइसकेका छौँ हामीले, अनि त्यसपछि अहिले त इङ्ल्यान्ड बिजनेस अवार्ड पनि प्राप्त गरेका छौँ। त्यसले गर्दाखेरि चाहिँ सबै अवार्डहरू पनि प्राप्त गर्ने सौभाग्य पायौँ र अब त्यो एउटा मेहनत, त्यो एउटा पोजिटिभ रूपको हार्डवर्किङ पनि होला भन्ने लाग्छ मलाई।
5: हजुर, फ्रेस खानाको कुरो गर्नुभयो नि, अब यहाँ बाल्यकालमा पनि घरमै गएर मात्रै खाने गर्नुहुन्थ्यो अरे, बाहिर त्यति खाने गर्नुहुन्न थियो अरे, त्यो एउटा पकाउने खाने कुरा यहाँको बाल्यकालदेखि नै थियो कि?
6: होइन, एकदमै होइन, म त 7 वर्ष उमेर खाना पकाएको नै अलिअलि आइडिया छ, थाहा छ मलाई। हाम्रो त गाउँमा बाहिर गएर खाने त कहाँ के हुन्थ्यो र उही छिमेकी कहाँ गएर काका काकी कहाँ गएर खाए खाने हो, त्यति बेला रेस्टुरेन्ट भन्ने हामीले कहिले देखिएन हाम्रो बाल्यकालमा, होइन, रेस्टुरेन्ट गएर खाने भन्ने कुरा हुन्थेन, उही छर छिमेकी अथवा कतै गएर खाने कुरा हो। म अलिकति इन्ट्रेस्टेड नै थिएँ पकाउनको लागि, त्यही भएर नि मैले मेरो एम चाहिँ होइन म सेफ बन्छु भन्ने एम चाहिँ राखेको, र अहिले पनि फुर्सद पायो भने खाना चाहिँ मैले मिठै पकाउँछु।
5: अब विभिन्न प्रतिष्ठित अवार्डहरू पनि यहाँको व्यवसायले प्राप्त गरेको पाइन्छ, यसरी सफल हुनुमा के कुराले महत्त्वपूर्ण भूमिका खेल्छ होला भन्ने लाग्छ? दृढ इच्छा शक्ति, मेहनत, अवसर, संयोग वा कोही त भाग्य पनि भन्छन्, होइन, यहाँलाई के लाग्छ?
6: एउटा कुरा त वास्तवमा अवसर पनि हो, किनभने हाम्रो देशमा पनि त्यस्तो अवसर दिनुपर्छ भन्छु। म जस्तो गाउँमा बल्ल बल्ल एसएलसी पास गरेर त्यसपछि चाहिँ गएको, मलाई त्यो बेलायत जस्तो ठाउँमा कम्पिटिसन गर्नु त गाह्रै थियो नि त, त्यो एउटा अवसर पनि हो। अर्को कुरा के हो भने मैले भने नि मेहनत, अब कहिलेकाहीँ बिहान 4 बजे उठेदेखि भोलिपल्ट बिहान 4 बजेसम्म पनि काम गरे कति कति दिन रात छन् होइन, त्यसले गर्दाखेरि त्यो पनि एउटा हार्डवर्क पनि हो। र अर्को कुरा के हो भने यो बिजनेसमा वास्तव भन्ने भने अलिअलि थोरै भाग्यको पनि खेल हुन्छ जस्तो मलाई लाग्छ, किनभने त्यो भाग्य नभएसम्म मेहनतले मात्रै नै काम गर्दैन, मेहनत नभएसम्म भाग्यले मात्रै नै हुँदैन भन्ने लाग्छ मलाई। त्यसले गर्दा सबै कुरा अलिअलि मिल्या होला र अब खानीबाट भएको छ, यसलाई फेरि मैले ठुलो उद्यमीको रूपमा लिएको छैन कहिले नै, हामी खानीबाट गरेका छौँ भनेर भन्छु।
5: हजुर सर, अब एनआरएनएको प्रसङ्गमा आउन, यहाँको 2003 नै एनआरएनएको अभियानमा आबद्ध देखिनुहुन्छ यहाँ, अब अन्तर्राष्ट्रिय समन्वय परिषदको नेतृत्व पनि सम्हाल्नुभयो, एनआरएनए प्रति यहाँको लगाव कसरी भयो सुरुमा, नेपालीहरूको हितमा काम गर्न आफ्नो यहाँको भावना?
6: मेरो धेरै हार्डवर्क एनआरएनमा भएको छ, मैले जति समय मेरो 91 वर्ष आमालाई समय दिन सकेको छैन, मेरो श्रीमतीलाई, मेरो परिवारलाई अथवा मेरो व्यवसायलाई, त्योभन्दा बढी समय दिएको संस्था गइरहेको छ नेपाली सङ्घ। यसको उद्देश्य के थियो भने म अरू धेरै जिल्लाका संस्था, अरू कुनै राजनीतिक संस्थामा धेरै काम गरिनँ, र यो संस्था जब सुरुवात भयो मलाई के लाग्यो भने यो त नेपालीको हितमा र नेपालको समृद्धिको लागि काम गर्ने संस्था हो भनेर म यो संस्थामा पहिला 2003 तपाईँले भने जस्तो सदस्य भएँ, त्यसपछि 5 सदस्य भएँ, 7 त म कमिटीमै रहेर काम गरेँ, 7 लगातार रूपमा 2023 कतै न कतै भूमिकामै रहेर काम गरेँ, यहाँनिर युकेको सदस्य, उपाध्यक्ष, अध्यक्ष, आइसिसी मेम्बर, त्यसपछि फेरि म यो युरोपको संयोजक, त्यसपछि उपाध्यक्ष, त्यसपछि सहमतिमा 3-3 भयो भने अध्यक्ष भएर अलि लामो समय काम गर्ने। यसको मूल उद्देश्य के भने हामी बाहिर बसेका नेपालीहरूलाई एकत्रित गर्ने र बाहिर बस्ने नेपालीहरूको समस्याको समाधान गर्ने र उनीहरूले सिकेको ज्ञान सिप पुँजीलाई नेपालमा सही तरिकाले सदुपयोग गर्ने र नेपालको समृद्धिमा हामी सच्चा साझेदारी बढ्ने र हामी जस्तो फेरि युवाहरू पलायन हुन नपरोस्, नेपालमा नै अवसर प्राप्त होस्, जसले गर्दा यो नेपालले धेरै युवाहरूलाई पलायन गराउने अवस्थाबाट हामीले केही गर्न सक्नुपर्छ भन्ने उद्देश्यका साथ सुरुवात गरियो, केही काम पनि गरियो, केही लगानीका कुराहरू पनि गरियो।
5: हजुर,
6: तर अहिले भने जस्तो अझ भएको छैन।
5: हजुर, यहाँ नेतृत्वमा हुँदा चाहिँ भएका सन्तोषजनक कामहरू केही सम्झना हुन्छ? माइक्रो फाइनेन्सको पहल इत्यादि कुराहरू
6: होइन पढ्न महत्त्वपूर्ण त डेफिनेटली गएर अब से नेपालीसँग मैले नेतृत्व लिँदाखेरि माइक्रो फाइनेन्स त म युरोप समय जोगाउँदा डेनमार्कको सम्मेलनबाट चाहिँ सुरुवात भएको एउटा माइक्रो फाइनेन्स अहिले पनि चलिरहेको छ। म युके अध्यक्ष हुँदाखेरि सुरु गरेको एनआरएन इन्भेस्टमेन्ट कम्पनी भनेर हामीले सुरु गरेका थियौँ, अहिले एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी भन्ने छ, त्यो मैले अध्यक्षता गर्ने मौका पाएको थिएँ 2012 जनवरी 28 तारिक त्यो चाहिँ प्रोग्राम युकेमा आयोजना गरेर तत्कालीन अध्यक्ष जीवा लामी छाने उपेन्द्र महतोलदेखि लिएर राम प्रताप थापाहरू सबै आउनुभयो। पहिलो कार्यक्रमबाट पनि धेरै रकमहरू जम्मा भयो, 1000 त्यो कम्पनी इन्भेस्ट गर्नुभयो, जुन कम्पनीको लास्ट इयरसम्म म आफै बोर्डमा पनि थिएँ र अहिले राम्रो डिभिडेन्ड डिक्लेयर गरेछ। त्यतातिर ती कामहरू पनि भए, अब त्यसको अलावा हजुरको चाहिँ विभिन्न हाइड्रो सेक्टरहरू, ब्याङ्किङ सेक्टरहरू, हस्पिटालिटी सेक्टरहरूमा अलिअलि नेपालसँग जोडिने अवसर पनि पाइयो र त्यो अझ महत्त्वपूर्ण त म जब 6 महिनाको लागि कार्यकारिणी अध्यक्ष 1.5 वर्ष हाम्रो अध्यक्ष कार्यकाल थियो, त्यसमा महत्त्वपूर्ण काम के भने संसारभरि रहेका नेपालीहरूको माग जुन दोहोरो नागरिकताको थियो, नागरिकता निरन्तरताको हुँदै गैरावश्यक नेपालीहरूलाई संविधान त प्रदत्त गरेको जुन गैरावश्यक नेपाली नागरिकता छ त्यो पहिलो नागरिकता 2023 अक्टोबर 15 पर्वतबाट बनेको नागरिकता सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट 17 अक्टोबरमा मैले पहिलो नागरिकता प्राप्त गरेँ, त्यो एउटा स्मरणीय काम, त्यसको लबिङ कति गर्नु पऱ्यो होला, त्यसको पछाडि कति लाग्नु पऱ्यो होला, त्यो कुरा त छँदैछन्, त्यो एउटा सुखद कुरा हो। अब त्यसले अहिले भलै अहिले काम गर्न पाएको छ,
5: अब त्यो केही व्यावहारिक पक्ष बाँकी छ पनि भनिन्छ होइन, यसप्रति गैर आवासीय नेपालीहरूको अबको भनाइ के छ?
6: होइन, यसको त व्यावहारिक पक्ष धेरै बाँकी छ, कानुनै बनाएको छ, होइन यो सङ्घीय कानुन बनाउने भनेर बनाएको छ, गृहले कानुन मन्त्रालयमा पठाउँछ, कानुनले परराष्ट्रमा पठाउँछ, वास्तवमा भन्ने हो भने नागरिकता वितरण गरेर अहिलेसम्म अधिकार नदिने, त्यो अहिले पनि मैले जग्गा किन्न पाउँदिनँ, 2.5 वर्ष भयो, अहिले पनि मैले उद्योग धन्दामा काम गर्न पाउँदिनँ, अहिले पनि मैले त्यसबाट चाहिँ केही कामहरू गर्न नपाउने अवस्था भए हुनाले अब छिटोभन्दा छिटो सरकारले गैरावश्यक नेपालीहरूका मुद्दामा पनि केही काम गर्ला र अब त्यो अधिकार प्रदत्त गर्ला, कानुन बनाउला भन्ने आशा गरेका छौँ।
5: अब अलिकति प्रसङ्ग बदलौँ, अब नेपालीहरू संसारका वैभवशाली मुलुकमा पुगेर जुन व्यावसायिक र प्राज्ञिक क्षेत्रमा ख्याति आर्जन गरिरहनु भएको छ, उहाँहरूबाट नेपाल र नेपालीको समृद्धि उन्नतिमा चाहिँ कसरी योगदान भइरहेको पाउनुहुन्छ? विज्ञता लगानीदेखि लिएर धेरै क्षेत्र छन् नि, हुन त अहिले साँगुरो संसार छ, स्वदेश विदेश जहाँ बसेर पनि मातृभूमिप्रति आफ्नो योगदान गर्न सकिन्छ भनिन्छ होइन, यस सन्दर्भमा
6: होइन, वास्तवमा सरस्वती हेर्नुभयो भने हाम्रै छिमेकी देश हेर्दा पनि हुन्छ, दुईवटा ठुला देश भारत र चिन, अथवा कोरिया हेर्नुहोस् अथवा जापान हेर्नुहोस्, आफ्नो डायस्पोराका जनतालाई फर्काएर देशको विकास गरेको छ। अवश्य पनि अहिले नेपालमा हेर्नुभयो भने अलि ठुलो हस्पिटल गैरावश्यक नेपालीको लगाइन्छ, होटलमा गैरावश्यक नेपालीको लगाइन्छ, हाइड्रो सेक्टरमा धेरै गैरावश्यक नेपालीहरूको लगानी भइसकेका छ, ब्याङ्किङ सेक्टरमादेखि लिएर अरू धेरै सेक्टरहरूमा लगानी गरिसकेका छन् र त्यहाँ सिकेको ज्ञान सिप पुँजी जसरी जापानका प्रधानमन्त्रीले आफ्नो देशका विज्ञलाई आफूभन्दा बढी तलब दिएर फिर्ता गरेर देश बनाउने काम गर्नुभयो, आज दुबई जस्ता अथवा मरुभूमि जस्ता देशहरूमा सबै बाहिरको एक्सपर्टिज ल्याएर आज संसारको हब बनाउन सफल भयो भने ती बाहिर ज्ञान सिप र पुँजी सिकेका नेपालीहरूलाई नेपालसँग जोड्नुपर्नेछ, नेपाल सरकारले वेलकम गर्नुपर्नेछ र उनीहरूलाई जोड्नको लागि वातावरण बनाउनु पर्ने अवस्था भएको छ, त्यो वातावरण बनेको छैन, त्यो अत्यन्त पोटेन्सियल छ र यो देशको समृद्धि बल्ल सम्भव छ कि जबसम्म बाहिर बस्ने नेपालीहरू, सक्षम नेपालीहरू र अहिले यो 30-40 वर्षमा राम्रो गरेका नेपालीहरू धेरै नेपालसँग जोडिन चाहन्छन्, केही गर्न चाहन्छन्, ती नेपालीलाई जोड्ने वातावरण अझसम्म बनेको छैन, विभिन्न कारणले, यही नागरिकताका कारणले बनाएको छैन, लगानी गर्ने खुला वातावरण बनाएको छैन, विदेशीको लगानीले पनि भन्छ आफ्नै गएर आवश्यक नेपालीहरूको लगानी सुनिश्चित छैन, विभिन्न हडल्सहरू बनिरहेका छन् कि त्यो भयो भने अब देश, यो सानो देशलाई सबै कुराले बाहिर बस्ने नेपालीहरूले त्यो चाहे ज्ञानको रूपमा होस्, चाहे त्यो पुँजीको रूपमा होस्, चाहे त्यो अरू सांस्कृतिक आर्थिक जुनसुकै रूपमा पनि मान्नुहोस्, अब गएर आवश्यक नेपालीहरूलाई नेपालसँग राम्रोसँग जोड्यो भने यो देशको समृद्धिको सच्चा साझेदारी तिनै गएर आवश्यक नेपालीहरू हुन्छन्।
3: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
4: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
3: रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचार पछि कार्यक्रम घर देश परदेश।
4: आजको कार्यक्रममा सुन्दै हुनुहुन्छ पर्वत जिल्लामा जन्मी हुर्की बेलायतमा उद्यमीका रूपमा ख्याति आर्जन गर्नुहुने समाजसेवी एनआरएनएका पूर्व अध्यक्ष कुल आचार्यसँगको कुराकानी। स्वदेश आउनुभएका बेला उहाँसँग यो कुराकानी गरिएको हो। जीवनको सफलता र सन्तुष्टि, जन्मभूमिप्रतिको भावना, जीवनमा गर्न नपाएका वा छुटेका कुरा र खुसी, बेलायतमा नेपालीहरूको उपस्थिति र अवस्था, बेलायतीहरूको नेपालीप्रतिको भावना, विदेशमा हुँदा पाएका र गुमाएका कुरा लगायतका प्रसङ्ग अबको क्रममा रहेका छन्।
5: जीवनमा यहाँलाई अरूले एउटा सफल व्यक्तित्व भन्छन्, त्यो भनाइ यहाँलाई चाहिँ आफैलाई कस्तो लाग्छ? वास्तवमा जीवनको सफलता चाहिँ के होला?
6: मलाई कस्तो लाग्छ भने म अहिले पनि एउटा कुरा तपाईँलाई भन्न चाहन्छु, मलाई म सफल भनेर ओहो मेरो बिजनेस कार्ड भनेर मैले सकभर कहिले पनि एक दुईवटा कहिले काहीँ बनाएँ होला बाँड्दै हिँडिनँ। मलाई त्यो धाइरिङकै कुलाचारे हो, म जुन दुःखले आएको छु त्यही हो भन्ने फिल गर्छु।
5: हजुर,
6: म मेरो रेस्टुरेन्टमा जान्छु, यहाँ कोही साउ छैन, कोही भाडा मान्ने छैन, म खाएको प्लेट आफै धुन्छु। र आज त्यो सबैको एउटै सम्मान के छ भने होइन, हाम्रो त एउटा डिफ्रेन्ट रेस्पेक्टका साथ अगाडि बढेको कम्पनी हो भन्ने फिल भएको छ र सबैको अपनत्व भएको छ। त्यसले गर्दाखेरि चाहिँ मलाई के लाग्छ भने ओहो मैले केही गरेँ, म यस्तो हो भन्नुभन्दा नि म जुन ठाउँबाट आएको थिएँ जे थिएँ र अहिले पनि त्यही छु र त्यसैमा म रमाउँछु। आज मात्रै अब एउटा प्रसङ्ग जोडिहालौँ, मेरो 33 एनिभर्सरी पनि हो।
5: हजुर, आज बिहान व्यक्त गर्दछु,
6: थ्याङ्क यू रिमा फाउन्डेसन भनौँ, यो सेवा समाजमा गएर उहाँ बुढाबुढीहरूसँग खाना खाने एकदम दुःखको साथ बस्नुभएको, केही सहयोग पनि गरेँ। त्यहाँ खाना खाने बेलामा मैले आमालाई के भन्यो भने आमा म यहाँ खान्न, त्यहाँ बुढाबुढीले दुःख पाइरहेछन्, त्यहाँ गएर ती बुढाबुढीलाई खाना खुवाउने हो र तिनै बुढाबुढीसँग खाना खाने हो भनेर म त्यहीँ गएँ। अनि अप्ठ्यारो होला सफाई गर्छु, होइन होइन होइन बहिनी, मैले त्यहाँ काम गर्नु भने जे छ त्यसैको फिल गरिदिनुहोस् मलाई, त्यो नै मेरो लागि सबभन्दा ठुलो हुन्छ भनेर त्यहाँ खाना खाएर आएको छु। त्यसले गर्दाखेरि मलाई त्यस्तो भयङ्करै चेन्जेस केही जस्तो मलाई लाग्दैन। म धाइरिङमा जन्मेको, त्यो गाउँमा जन्मेको, परालमा सुतेको त्यही कुलाचारे हो र त्यसैमा रमाउँछु र सकेसम्म जन्मभूमिमा नेपालमा आउँदाखेरि पर्वत पनि टेकेकै हुन्छु म।
5: हजुर, अब जन्मभूमिकै कुरा गर्दाखेरि अब 26-27 वर्षदेखिको बेलायतको जीवनयापन, वृत्ति विकास, कुनै बेला धेरै लामो समयपछि पनि जन्मभूमि पुग्नुभयो होला, त्यो बेला चाहिँ कस्तो महसुस हुँदो रहेछ?
6: त्यो त ठुलो पीडा। म अलि लामो समय मेरो कागजको कारणले म नेपाल आउन पाएको थिएन।
5: हजुर,
6: अवश्य पनि त्यो पीडा त कति ठुलो पीडा हुन्छ त्यसलाई अहिले मैले मेकअप गरिरहेको छु। 2024 म 19 आएको छु नेपालमा, नेपाल मात्रै, अरू ट्राभलको त कुरै छोड्नुहोस्। त्यसले गर्दाखेरि मैले त्यति बेला दुःख गरेको थिएँ, म समयमा आउनु पाएको थिइनँ, केही वर्ष आउनु पाएको थिइनँ। त्यही कारणले नि मलाई भगवान्ले अहिले त पटक पटक चाहे तेरो जन्मभूमि हो, तैँले त्यहाँ गएर नि कर्म गर है भनेर भन्नुभएको छ। मैले भनिहालेँ म अहिले पनि 1 महिनाभन्दा बढी भयो, यही वर्ष यो दोस्रो हो, झन्डै 2 महिना त म नेपालमै छु।
5: हजुर,
6: भनेपछि अहिले चाहिँ त्यो पहिला जुन पीडा भएको थिएँ, जुन मेरो मनैदेखि भित्रदेखि ओहो मेरो देश टेक्न पाएन भन्ने पीडा थियो, त्यो अहिले मलाई भगवान्ले दिएर म चाहिँ अलि धेरै नेपाल आउनु पाएको छु, नेपाल बस्न पाएको छु, आमासँग बस्न पाएको छु, मातृभूमिसँग जोडिनु पाएको छु।
5: हजुर, जीवनमा चाहँदा चाहँदै छुटेका वा गर्न नपाएका केही कुरा छन् कि सम्झनुहुन्छ?
6: काम गर्दै जाँदा, बिजनेस गर्दै जाँदाखेरि अझ धेरै गर्न सक्ने धेरै कुराहरू देखेको हुन्छु म, ओहो यो पनि गर्न सक्थेँ, त्यो पनि गर्न सक्थेँ भन्ने मलाई लाग्छ। धेरै धनाढ्यहरूसँगको सङ्गत पनि भएको छ, ओहो त्यहाँ मैले 1-2 करोड सेयर हालिदिनु पाए भए त अहिले कति करोड हुन्थ्यो।
5: हजुर,
6: जस्तै 2009 रामदेव बाबालाई लगेर मैले बेलायतमा नेपाली डायस्पोरा बिच योगा गराएको थिएँ। 2 वर्ष अगाडि बालकृष्णजी गएर घरै बस्नुभयो, बालकृष्ण आचार्य श्रीजी, भनेपछि कतिपय कुराहरू त्यस्तो मिस गरेका त हुन्छन्,
5: हजुर,
6: तर जिन्दगीमा हेर्नु सन्तोषम परमम सुखम, कुनै कुराको रिग्रेट छैन। जे भगवान्ले दिनुभयो, जे बाबामाको आशीर्वाद लिएर सबै संसारका नेपालीको आशीर्वादले पाएको छु, त्यसमा म धेरै खुसी छु।
5: अब बेलायतमा नेपालीहरूको अवस्था स्थिति चाहिँ कस्तो देखिन्छ यहाँको देखाइबाट? नेपालीहरू कुन कुन क्षेत्रमा छन् र उनीहरू कतिको सन्तुष्ट होलान् भन्ने लाग्छ यहाँलाई?
6: दुईवटा पक्ष छ। एउटा गोर्खा दाजुभाइहरू हुनुहुन्छ, वृद्ध भइसकेपछि नि पेन्सन प्राप्त गरिसकेपछि पनि बेलायत गएर बस्नु भएको छ। उहाँहरू बेलायतमा बस्दै गर्दाखेरि चाहिँ जति यहाँको हाम्रो कल्चरल्ली सुख सबैले सहयोग गर्ने थियो त्यो हुँदैन, अलिकति गाह्रो छ। एउटा पाटो त्यो छ भने सिभिलियनहरू छ, विद्यार्थीहरू छ, अब त्यो अहिले पछिल्लो चरणमा ओरपरिमाण गएका नेपालीहरू पनि हुनुहुन्छ, हाइली स्किल प्रोफेसनलहरू पनि हुनुहुन्छ, होइन। एउटा घटना सत्य बोलौँ है त, म आउने बेलामा एकजना साथीकोमा पुगेको थिएँ, म नाम नोट गरौँ, मलाई भित्र पसेको देख्दा बित्तिकै उहाँ बर्र आँसु खसाल्नु भयो, उहाँको दुईवटा छोरा एउटा छोरी। उहाँले के भन्नुभयो भने, कुलजी ठुलो गल्ती गरिएछ भन्नुभयो। के भयो तपाईँलाई भनेपछि, छोराछोरी त बेच्न लिएर आइएछ भन्नुभयो उहाँले। एउटा छोरा एकातिर छ, बुहारीसँग छ, बच्चा नाति नाति नानी भइसक्यो, अर्को छोरा अर्कोतिर छ, नाति नातिसँग छ, छोरी त्यहाँबाट जर्मन बसेको छ भनौँ एउटा कुराले। अनि उसलाई के लाग्यो भने, बुढाबुढी टक्रक्क छ, आखिर नेपाल भए त सम्भवतः सँगै बसिन्थ्यो होला, छोराले पानी खानिदिन्थ्यो होला, बुहारीले दिन्थ्यो होला, अलिक कल्चरल्ली त हामी रिच धनी छौँ नि त,
5: हजुर,
6: त्यो कुरा त घुमायो नि। त्यो साथीको आँसु त्यसै बगेको छैन, र त्यो आँसु पनि कहाँनिर बगाउनु भन्दा यो कुलाचारलाई भन्न ठिक हो भन्ने फिल गरेर, अथवा उसले मर्म बुझ्छ भनेर भन्नुभयो होला नि। त्यो एउटा पीडा छ क्या, हेर्नुहोस्, त्यो पीडा के हो भने, अब त्यहाँको सिस्टम अनुसार कल्चर अनुसार बालबच्चाहरू त एडप्ट हुन्छन्,
5: हाम्रो त संयुक्त परिवार हो,
6: संयुक्त परिवार हो। अब बाबुआमा वृद्ध भएपछि नर्सिङ होममा गएर बस्नुपर्छ, बिरामी हुँदाखेरि नि एउटा फुल ल्याएर आएर गेट वेल सुन ड्याड, गेट वेल सुन मम भन्ने कल्चर हो नि त,
5: हजुर।
6: त्यसले गर्दाखेरि यो पारिवारिक कल्चर त हाम्रै ठिक हो कि भन्ने महसुस चाहिँ गरिरहेको छु,
5: हजुर। बेलायत र नेपालको अत्यन्त पुरानो सम्बन्ध, पहिलेदेखि आवत जावत भएको देश पनि, नेपाली मूलका नागरिक पनि धेरै छन् अब, होइन, बेलायतीहरूले नेपाली प्रति चाहिँ कस्तो दृष्टिकोण राख्छन्, नेपालीहरूलाई कसरी चिन्छन् बेलायतीहरू?
6: होइन, पहिलो कुरो त गोर्खाहरूलाई,
5: हजुर,
6: नेपाली अनेस हुन्छन्, वीर हुन्छन् भनेर नै ब्रिटिस सेनामा लिएको हो, अत्यन्त राम्रो प्रभाव त त्यहाँनिर छँदैछ,
5: हजुर।
6: त्यसका बावजुद पनि अरू विभिन्न सेक्टरमा, बेलायतमा मात्रै होइन, संसारभरि नेपालीहरू, बरु नेपालमा हामी हुँदाखेरि अलिक ठग्छौँ, काम गर्दैनौँ,
5: हजुर,
6: संसारभरि नै इमान्दारी, हार्डवर्किङ र अनेस्ट नेपाली हो भनेर नेपाली चिनिएको हामीले पाउँछौँ। म त संसार घुमेको छु, गइरहेको छ नेपालीहरूको मुद्दा लिएर, गइरहेको छ नेपालीहरूका कार्यक्रमहरूले गर्दा, त्यसले गर्दाखेरि चाहिँ उन्नति र प्रगति पनि राम्रो छ धेरै। हामी पहिला पहिला यसो कतै जाँदाखेरि नेपाली रेस्टुरेन्टहरू पाउँथेनौँ, अहिले संसारभरि जहाँ गए नेपाली खाना खान पाउनुहुन्छ, धेरै देशहरूमा नेपालीहरू सक्षम भइसक्यो, बिजनेसमा लगाइसक्नु भएको छ। त्यसले गर्दाखेरि चाहिँ त्यो सबै व्यापार व्यवसायमा लाग्नु भनेको एउटा हार्डवर्किङ हो नि त, त्यसले गर्दाखेरि चाहिँ हामी के पाउँछौँ भने, बेलायतका नेपालीहरूको क्याटेगोरी त आफ्नो ठाउँमा अलिकति फरकै छ गोर्खा सैनिकको हिसाब किताबले, तर अहिले जहाँ संसारभरि नेपालीहरू फैलिनु भएको छ, प्रगति र उन्नतिको बाटोमा हुनुहुन्छ।
5: बेलायतमा चाहिँ कति जति नेपाली होला
6: अब?

0: राम्रो घाम लाग्छन्, यो वेदरले हामीलाई एकदमै मिस गरेको फिल हुन्छ भने फेरि कहिलेकाहीँ सिस्टम र कहिलेकाहीँ दुःख देख्दाखेरि अचम्मै लाग्छ। अस्ति जेन्जे आन्दोलनमा 76 जनाले ज्यान गुमाउनु भयो। मैले 76 जनाको मृत्यु भयो भनेर 26 वर्ष बेलायतमा बस्दाखेरि कुनै पनि इन्सिडेन्टमा 76 जना मृत्यु भयो भनेर देख्न परेको छैन। अब हामीले सोच्ने कि नसोच्ने, आज मैले अर्को कुनै कार्यक्रममा पनि बोलेको थिएँ, हडताल बन्द यो आन्दोलन यस्ता कुराहरू अब सोध्नुपर्छ, सरकारले नि सोध्नुपर्छ, जनताले नि सोध्नुपर्छ यस्ता कुराहरू। हेर्नुहोस् त संसारमै अहिले कत्रो ग्लोबलाइजेसनको जमाना भयो, कत्रो विकसित देशहरूमा कहीँ झै झगडा गरेर आन्दोलन गरेर मान्छे मारेको छ, अथवा हाम्रा छिमेकी देशहरू कतै त्यस्तो छ, हेर्नुहोस् त केही देशहरूमा छ, तर पनि त्यो गरिबीको कारणले यस्तो भएको छ। यसलाई यस्तो परिस्थिति नहोस्, यो परिस्थिति नहोस् भनेर आह्वान र अपिल पनि गर्न चाहन्छु।
1: अब कार्यक्रमको अन्तमा यो कार्यक्रमलाई केही साङ्गीतिक बनाउने प्रयास पनि छ, कुनै एउटा गीत स्मरण गरिदिनुहोस् न, अनि त्यो गीतसँगै हामी बिदा हुन्छौँ। पहिलेदेखि नै यहाँलाई मनपर्ने गीत होइन, धेरै सुनेको गीत अथवा आफैले पनि कुनै बेला गुनगुनाउनु भएको वा त्यस्तो कुनै प्रेरणास्पद गीत।
0: प्रेम राजा महतलाई सम्झन चाहन्छु, पानको पात।
1: ए पानको पात, हजुर।
0: म 10 कक्षा पढ्दाखेरि मेरो साथी चन्द्र प्रकाश, मान्छे पनि एकदम राम्रो, चन्द्र प्रकाश बराल भनेर उहाँले नाम लेख्नुहुन्छ, मेरो एकदम मिल्ने साथी पनि हो, उहाँले एकदम मिठोसँग गाउनु भयो, त्यो मेरो मानस पटलमा अहिले पनि गाएको छैन, त्यो चाहिँ 2045 सालकै कुरा हो भनौँ न होइन। पानको पात, कहिले काहीँ यसो हाम्रो सभा सम्मेलन हुँदाखेरि बेलुकातिर बस्यो भने ल कुलजी ल पानको पात गाउँ भनेर चाहिँ, अथवा परिवारले यसो कुरा गर्यो भने, मेरो सानो छोरी 6-7 वर्ष हुँदा नि त्यो गाडीमा सँगै हिँड्दै गर्दाखेरि त्यो छोरी म पानको पातमा दोहोरी गाउँदै हिँड्थ्यौँ, मेरो चाहिँ त्यो नै अलिकति अलिअलि यसो मलाई अलिअलि कहिलेकाहीँ गुनगुनाउन आउने पनि पानको पात नै हो, त्यसैमा म कहिलेकाहीँ रमाउँछु।
1: हस् त, कार्यक्रमलाई समय दिनुभयो, आफ्ना स्वदेश विदेशका स्मरण अन्तरङ्ग कुराकानी मार्फत राखिदिनु भयो, रेडियो नेपालका तर्फबाट आभार व्यक्त गर्दछु।
0: यो अवसर दिनुभएकोमा रेडियो नेपाललाई र तपाईँलाई, यो इन्टायर टिमलाई म धन्यवाद दिन चाहन्छु। मेरा पारिवारिक, केही व्यावसायिक र केही गैर आवश्यक नेपालीहरूका कुराहरू राख्ने अवसर दिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद। र फेरि पनि मैले एउटा अपिल गर्ने गरेको छु, संसारभरिका नेपालीहरूलाई लिड गर्दै गर्दा, संसारभरिका नेपालीहरूले म प्रति आशा गर्दै गर्दा, नागरिकता बनाउनु पऱ्यो कुलजी, यो गैर आवश्यक नेपाली कार्डमा अप्ठ्यारो भयो, यता के अरे केवाइसी गर्दा एनआइडी कम्पलसरी भयो, यो गैर आवश्यक नेपाली परिचय पत्र लिँदा ढिला भयो, हामीले एकाउन्ट खोल्न पाउनुपर्छ, विभिन्न कुराहरूमा म सधैँ लडिरहेको छु, लागिरहेको छु। र जब पहिलो गैर आवश्यक नेपाली नागरिकता प्राप्त गरेँ, त्यो नागरिकता प्राप्त गरिसकेपछि होइन कुलजी यो त नागरिकता दिएर धनसम्पत्ति बेचिएर बाहिर जान्छ अरे भनेर भन्नुभएको छ, र त्यसपछि मैले अपिल गर्ने गरेको छु, दुई हात जोडेर दशौँलाई जोडेर संसारभरि रहेका गैर आवश्यक नेपालीहरूलाई मातृभूमिको माटो, आफू जन्मेको माटो बेचेर विदेशी भूमिमा नमिसाइदिनुहोस्। मातृभूमिको माटो बेच्नु, आमा बेच्नु एउटै हो, त्यो माटो लगेर विदेशी भूमिमा नबेच्दिनुहोस्, नेपालको श्री सम्पत्ति यहाँ सुरक्षित हुन्छ, तपाईँले तपाईँका बालबच्चालाई यहाँ जोड्नुपर्छ भन्ने अपिल गरिरहेको छ संसारभरिका नेपालीहरूलाई। फेरि पनि अपिल र अनुरोध गर्दै रेडियो नेपाललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, र तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु, धन्यवाद।

त आदरणीय श्रोता, आजको कार्यक्रममा हामीले पर्वत धाइरिङमा जन्मी हुर्की करिब 27 वर्ष अघिदेखि बेलायतमा कर्मशील रहँदै आउनुभएका एनआरएनएका पूर्व अध्यक्ष समाजसेवी कुल आचार्यसँगको गत हप्ताको कुराकानीका बाँकी प्रसङ्गहरू प्रस्तुत गर्यौं। कार्यक्रम कस्तो रह्यो? प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हो रेडियो नेपाल प्रोग्राम

@gmail.com हस् त आजलाई घरदेश परदेश कार्यक्रमबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट सहित विशेष सहयोगका लागि सहकर्मी भुवन आचार्य प्रति धन्यवाद व्यक्त गर्दै प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

अहिले सुन्नुभयो शिवशङ्करको स्वर सङ्गीतमा पुरानो आधुनिक गीत सङ्गीत उत्तम लाल श्रेष्ठको रचना थियो। अर्को गीत यहाँहरूलाई सुनाउँछौँ बिजु रिमालको स्वरमा, युधिर थापाको गीत रचना कल्याण रिमालको सङ्गीतमा।

सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट यहाँहरू सुन्दै हुनुहुन्छ विभिन्न पुराना आधुनिक सङ्गीत। अबको क्रममा द्वारिकालाल जोशीको स्वर, किरण खरेलको गीत रचना, सिकेर शैलीको सङ्गीत।

0: विभिन्न आधुनिक गीत सङ्गीत श्रवण क्रमको अन्त्यमा नुपुर भट्टाचार्यको स्वर सुन्नुभयो। गीत रचना विश्ववल्लभको थियो, नातिकाजीको सङ्गीतमा।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
0: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला रातिको 11 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले शिक्षा क्षेत्रमा पूर्वाधार विकास, नीतिगत सुधार, प्रविधिको उपयोग र सुशासनका सवाललाई महत्व दिएको विज्ञ तथा सरोकारवालाको धारणा रहेको छ। शिक्षामा एआईको उपयोग र सूचना प्रविधिको अवधारणाले 21 शताब्दीका लागि नेपाली बालबालिकालाई प्रविधि योग्य बनाउने अवसर मिल्ने विज्ञ तथा सरोकारवालाहरूको धारणा पनि रहेको छ। काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलले बजेटमा शिक्षामा केही पूर्वाधार र सुधारका पक्षहरू राखिनुले शिक्षकको मनोबल बढाउने र सुशासन कायम गर्न सकेमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो। त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक शिक्षाविद डाक्टर मनप्रसाद वाग्लेले नेपाली बालबालिकालाई समय सापेक्ष प्रविधि योग्य बनाउने अवसर मिल्ने तथा गणित, विज्ञान र प्रविधिमा सुधार हुने आशा व्यक्त गर्नुभयो। नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षामा कुल बजेटको 20% विनियोजन हुनुपर्ने आवाज उठ्दै आएकामा अहिले 10.27% मात्रै बजेट निर्धारण भएको बताउनुभयो। सरकारले सहज यातायात सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटमा सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राखेर थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ। मुलुकभित्र नागढुङ्गा नौ विशेष सुरुङ मार्ग निर्माण सम्पन्न भई सञ्चालनका लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ भने सिद्धबाबा सुरुङ मार्ग निर्माण सम्पन्न गरी आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी पुगेको बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना बजेटमा समावेश छ। काठमाडौँ तराई मध्ये द्रुत मार्ग पनि 6 सुरुङ निर्माणको क्रममा छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा टोखा छहरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेको छ भने कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मूलमासदेखि जुम्लाको टोपालासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बजेटमा समावेश गरिएको छ। त्यसै गरी सङ्घीय सरकारले बाँकेमा निर्माणाधीन सिक्टा सिंचाइ आयोजनाका लागि 2.5 अर्ब बढी रकम विनियोजन गरेको छ। यो रकमबाट पूर्वी र पश्चिमी नहरको काम गरेर 5,000 हेक्टरमा सिंचाइ सुविधा पुर्याउने लक्ष्य रहेको छ। आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर मनोज कुमार शाहका अनुसार गत आर्थिक वर्षको बजेटमा यस वर्ष करिब 1 अर्ब बढाएर बजेट विनियोजन भएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले निर्वाचनका क्रममा जनता सामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नेतर्फ सरकार दृढतापूर्वक अघि बढिरहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम पालिका अधिवेशनका अवसरमा नुवाकोटको ताँदी गाउँपालिका 5 आयोजित कार्यक्रममा सञ्चार मन्त्री तिमल सिन्हाले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत बजेट युवा पुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी आएको बताउनुभयो। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले लोकतन्त्र, सामाजिक न्याय, मानवाधिकार तथा राष्ट्रिय स्वाधीनताको आन्दोलनमा नेपाली महिलाले पुर्याएको योगदान गौरवपूर्ण रहेको बताउनु भएको छ। 8 राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले नेपालको संविधानले सुनिश्चित गरेका महिला अधिकार, तिनै ऐतिहासिक सङ्घर्ष, त्याग र योगदानको उपलब्धि भएका बताउनुभयो। र भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई आज रूपन्देहीको बेलहिया नाका हुँदै नेपाल ल्याइएको छ। उद्धार गरिएका नेपालीलाई 8 भारतीय बस मार्फत सुनौली बेलहिया नाका हुँदै भैरहवा ल्याएर उनीहरूको विवरण संकलन, स्क्रिनिङ तथा सोधपुछको काम भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीले बताउनुभयो। उद्धार गरिएका मध्ये केही व्यक्ति अलपत्र परेको, केही हराएको तथा केहीलाई विभिन्न प्रलोभनमा पारेर भारत पुर्याइएको हुन सक्ने उहाँले बताउनुभयो। उहाँका अनुसार उद्धार गरिएका मध्ये आधा महिला रहेको र अनुसन्धानपछि पीडितलाई आफन्तको जिम्मा लगाएर घर पठाइने तथा घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारवाही अघि बढाइनेछ। यसका साथै राति 11 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: अहिले प्रसारित राति 11 बजेको यो समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू यहीँ सम्पन्न हुनेछन्। अब यसपछि रेडियो नेपालको रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत सुनेर तपाईँले मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यो प्रस्तुतिबाट प्रविधि संयोजनका साथी धर्मपाल प्रसाद शाह, सहयोगी साथी राजु श्रेष्ठ अनि म उद्घोषक बलराम कोइराला बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।
4: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

करूं, चाहे ब्लॉक के साइड खेलूं, चाहे कली से प्यार

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

हजारों बिजलियां चमके कभी

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्र को संचार।

0: हामी यताबाट गइहाल्छ, हामी जानेबाट आएको ल, फेरि फेरि भेटौँला है।
1: ल ल, राम्रोसँग जाऊ तिमीहरू पनि।
0: ल ल,
2: तिम्रो घर कता नि? रातो चाहिँ बाँकी छ, एक किसिम बसिकन के कुरा

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल जेठ महिनाको 17 गते आइतबार, ज्येष्ठ शुक्ल पक्ष पूर्णिमा तिथि, तदनुसार मे 31 तारिक सन् 2026, नेपाल सम्बद 1146, अनलाथ पुनि। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, सहकर्मी द्वय राजन छेत्री, प्रेमिला गजुरेल अनि म नरहरि नेउपाने। सदाझैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुनायौ आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब हामी प्रस्तुत गर्दैछौ अहिले बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसार हुने कार्यक्रमहरूबारे जानकारी।

0: केही बेरमा हामी प्रस्तुत गर्नेछौँ कार्यक्रम जीवन विज्ञान, यसपछिको प्रस्तुतिमा राख्नेछौँ अध्यात्म सन्देश। 5:50 संस्कृतमा समाचार सुन्नुहुनेछ भने 6 नेपालीमा समाचार, नेपाली समाचारपछि विभिन्न पत्र पत्रिकाहरूको सङ्गालो कार्यक्रम अखबार सुनाउनेछौँ करिब 36:00। 6:30 समय रहनेछ अन्तर सम्वादको। 7 समाचार, 7:25 बिमा सचेतना कार्यक्रम प्रस्तुत गरिसकेपछि विश्व स्मृतिजन्य पदार्थ र दिवस विशेष कार्यक्रम हामी 7:40 प्रस्तुत गर्नेछौँ। 8 अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजी समाचारपछि शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 1 र 2 हामी राख्नेछौँ करिब 8:40 र यसपछिको समयमा केही स्वदेश गानहरू सुनाउँछौँ 9 र 9 समाचार। 9 समाचारपछि नेपाल भाषामा समाचार सुनिसकेपछि ज्येष्ठ नागरिक कार्यक्रम 9:20 यहाँले सुन्न सक्नुहुन्छ। यसपछि फेरि केही नेपाली चलचित्रका गीतहरूबाट यहाँलाई मनोरञ्जन गराउनेछौँ करिब 10:00। 10 समाचार, 10 समाचारपछि नेपाल भाषाको कार्यक्रम हामी राख्नेछौँ करिब 11:00 र 11:00 समाचार। 11:00 समाचार सँगसँगै हाम्रो कार्यक्रमहरू यहाँले निरन्तर सुन्न सक्नुहुनेछ। यो थियो अहिले बिहान 11:00 रेडियो नेपालबाट प्रसार हुने कार्यक्रमहरूबारे जानकारी। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ कार्यक्रम जीवन विज्ञान, र यसपछिको प्रस्तुतिमा राख्नेछौँ अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौँ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्माज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवद् गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 11 विश्वरूप दर्शन योग श्लोक 14 भगवान श्री कृष्ण भन्नुहुन्छ, ततः स विस्मयाविष्टो हृष्टरोमा धनञ्जय प्रणम्य शिरसादेव कृताञ्जलि र भाषत। भगवान कृष्ण नभएर सञ्जय भन्दै हुनुहुन्छ, त्यसपछि हर्षले विभोर शरीर भएका, आश्चर्य विमुक्त भएका अर्जुनले दुवै हात जोडेर भगवान कृष्ण समक्ष केही निवेदन गर्न थाले। सञ्जयले अर्जुन र भगवान कृष्णको बिचमा जे संवाद भइरहेको छ, युद्ध मैदानमा जे भइरहेको छ, त्यसलाई देखेर धृतराष्ट्रलाई जस्ताको तस्तै बताउँदैछ। त्यो बताउँदाखेरि पनि त्यो व्यक्त गर्दा जुन आनन्द, हर्ष विभोर, जुन हर्षको वर्षा, हर्षाश्रु सञ्जयले अनुभव गरे, त्यही भाषामा यो कुरा भनिँदैछ। अर्जुनले के देखे त्यो दोस्रो कुरा हो, तर सञ्जयले जुन अनुभव गरे, अर्जुन र भगवान कृष्णको बिचमा संवाद हुँदा अर्जुनले विश्वरूप देख्दाखेरि अर्कोतिर सञ्जय कस्तो हर्षले उन्मत्त भइसके, कहाँ पुग्यो उनको चेतना। जब ईश्वरको दर्शन कहीँ हुन्छ, त्यो गरिमावानको, त्यो महिमावानको, त्यो विश्वात्माको दर्शन कहीँ पनि हुन्छ, जीवनका सबै तन्तुहरू टुट्छन्। पुरानो मन, पुरानो बुद्धि, पुरानो जीवन सबै सखाप हुन्छ, केही पनि बाँकी रहँदैन, पुरै सिद्धिन्छ। जब जीवनमा महाभाग्यको उदय हुन्छ, त्यतिखेर आजसम्मका दुःख र सुखका सारा हिसाब किताब बन्द हुन्छन्, पुरै हिसाब किताब बन्द हुन्छ, त्यसपछि कामै लाग्दैन। अध्यात्म भन्छ, सनातन वाङ्मय भन्छ कि जो व्यक्तिले ईश्वरको दर्शन गर्यो, उसको चिना तिमीले जलाइदिनु वा च्यातेर फालिदिनु, उसलाई कुनै ग्रह ताराले छुँदैन, अब सकियो, उसको जीवन प्रकृतिबाट बाहिर गयो, परा रहेन, अपरा भयो त्यो व्यक्ति अब, किनभने जसमा साक्षात सच्चिदानन्दको कृपा हुन्छ, त्यहाँ अब ग्रह नक्षत्रको केही बस चल्दैन। यो भइ त रहेको थियो अर्जुनको जीवनमा, तर त्यो देख्दाखेरि दूरदृष्टिबाट, त्यति पर देख्दाखेरि सञ्जय पनि यही आनन्दबाट सिञ्चित भइरहेका थिए। किन यस्तो हुन्छ? यो कहिल्यै नसिद्धिने यो ज्ञानको अनन्त श्रृङ्खला हो। त्यही भएर हामी यसलाई सनातन ज्ञान भन्छौँ। जसले जहाँ अनुभव गर्यो भने पनि त्यो कुरा भन्दा पनि जुन हर्ष आउँछ, त्यो कुरा बोल्दा हर्ष आउँछ, यस्तो आनन्द आउँछ। सञ्जयले कति आनन्दको अनुभूति गरे होला, मलाई जे भएको छैन त्यो अरूमा म कहिले पनि देख्दिनँ। यदि सञ्जयलाई हर्षको अनुभूति भएको थिएन भने अर्जुनलाई हर्षको अनुभूति भयो भने देख्दै देख्दैनथे। मलाई जे भएको छैन म अरूमा त्यो कहिले पनि देख्दिनँ, म अरूलाई त्यही देख्छु जे म छु। त्यसकारणले जो भित्रबाट चोर छ ऊ अरूप्रति सशङ्कित भइरहन्छ। उसले जम्मै व्यक्तिहरू चोरी गर्छन्, घुसखोरी गर्छन्, चापलुसी गर्छन्, बदमासन भन्ने कुरा गरिरहन्छ, किनभने ऊभित्र एउटा महाचोर लुकेको छ र आफ्नो चोर्ने मनलाई लुकाउनको लागि उसले हजारौँ कुरा भन्न थाल्छ। कसैले पनि अरूको नराम्रो बोल्यो भने तत्काल थाहा पाए हुन्छ कि यो भित्रको चोर नै आवाज उठाएर बोलिरहेको छ, अन्यथा कुनै उपाय नै छैन। म भित्र त्यो नकारात्मक देख्ने वृत्ति पनि नकारात्मकै हुनुपर्छ, अन्यथा म देख्नै सक्दिनँ। त्यो सञ्जय पनि हर्ष विभोर भए। ठिक हो, भगवद् गीताको अन्तमा सञ्जय महर्षि व्यासलाई धन्यवाद दिन्छन् र हेर्नुहोस् त गीता र महाभारत जसले लेख्यो महर्षि व्यास अन्तमा के भन्छन् भने सञ्जय पनि कृष्ण भए भन्छन्। यहाँले सुन्नुभयो होला, तिनजना व्यक्ति भगवान कृष्णको दाँजोमा गए, भगवान कृष्ण जस्तै भए भनिन्छ महाभारत भन्दछ। त्यो को? महर्षि व्यास आफै, अर्को सञ्जय, अर्को अर्जुन, तिनवटैको चेतना भगवान कृष्णको चेतना जस्तै भयो। यो त यस्तो तत्त्व हो कि तत्त्व अलिकति पनि ममा आयो भने मेरो पुरै जीवन त्यसले बदलिदिन्छ। सञ्जयले देखे कि अर्जुन हर्षले विभोर भएका छन्, उनको शरीरका रौँ ठाडा ठाडा भएका छन्। हृष्ट रोमा धनञ्जय, पुरै शरीरको रौँ ठाडा भयो। शरीरको रौँ कतिखेर ठाडा हुन्छ? जतिखेर व्यक्तिले आजसम्म केही पनि अनुभव नगरेको, कुनै चेतनाको अन्तर कुन्तरलाई पनि थाहा नभएको कुरा अनुभव गर्छ। मनमा आजसम्म जे पनि खबर छैन, जुन कुराको बाहिरी मनलाई अनुभूति नै छैन, त्यो अनुभूति भए पनि शरीरको रौँ ठाडो हुन्छ, हामीलाई पनि थाहा छ, हामीलाई पनि अनुभव छ। र त्यो मात्रै होइन, सञ्जय भन्दछन् कि आश्चर्यचकित भएर, विस्मय आविष्ट भनेको विस्मय बोधले आविष्ट भए। यो आश्चर्यभन्दा माथि हो, विस्मय, विस्मय बोध आश्चर्यभन्दा धेरै माथि हो। विस्मय कतिखेर हुन्छ त्यसलाई अलिकति बुझौँ। हाम्रो मन जुन छ, हाम्रो बुद्धि जुन छ, यो बुद्धि चम्चा जस्तै हो। यसले हामी यो ब्रह्माण्ड रूपी सागरलाई नाप्न हिँड्छौँ। यो चम्चाले चम्चाले नाप्न हिँडेको छ, त्यो सागर कहिले पनि सकिँदैन। त्यसकारणले सारा तार्किकहरू, दार्शनिकहरू, बुद्धिजीवीहरूको जीवनमा कहिले पनि सुखको उदय हुँदैन, किनभने चम्चा छ जम्मा, भएको बुद्धि चम्चा हो। त्यो चम्चाले लिटर दुई लिटर पानी त नाप्ला, दुई चार किलो केही कुरा त नाप्ला, तर महासागरलाई कसरी नाप्ने, कहिले सिद्ध्याउने? फेरि चम्चाले निकालेर पानी जहाँ फाल्छ महासागरमा, त्यहाँ पनि महासागरै छ। फेरि यो महासागरको कुनै अन्त्य छैन, ईश्वर नाम गरेको महासागरको अन्त्य नै छैन। त्यो एउटा चम्चाबाट निकालेर मैले कहाँ फालौँ, अर्को ठाउँमा कसरी गरौँ मैले? त्यसकारणले बुद्धिको अन्तिम प्रयोजन हो कि यो हरेस खाओस्। यदि जीवनमा बुद्धिले हरेस खाएको छैन भने तपाईँको जीवनमा कुनै अनुभूति नै भएको छैन। अहिलेसम्म केही सार गर्वित गर्नुभएकै छैन, केही भएकै छैन बुद्धिलाई। बुद्धि दुई प्रकारले विस्मय बोधले भरिन सक्छ। एउटा त पुरै हरेस खाओस्, म सक्दिनँ अब भनेर हारोस्, अर्को बुद्धि आफै टुटेर सबै कुराहरू, बुद्धिको बाहिर भएका कुरा पनि बुद्धिको आभामण्डलमा छिर्न थालुन्। दुई प्रकारले मात्रै बुद्धि थाक्न सक्छ। र हामी अलिअलि बुद्धि त चलाउँछौँ, हामीलाई लाग्छ कि मेरो बुद्धि पनि भयानक छ। बुद्धिको कुनै पनि परिचय होइन यो। मेरो पुरानो बुद्धि पुरै जलेर खरानी भन्नुपर्छ। पुरानो बुद्धि जलेन भने मैले त्यो महा आनन्दलाई कसरी अनुभूति गर्ने? अब हाम्रो बुद्धिले हामी गीता पढ्छौँ, शास्त्र पढ्छौँ, बुद्धिले नै पूजा गर्न जान्छौँ, बुद्धिले हामी कर्मकाण्ड गर्छौँ, अनि बुद्धिले नै तीर्थ व्रत गर्छौँ। बिचरा यो बुद्धि के गरोस्, हत्या गर्नुपर्ने त्यो बुद्धिको, यही बुद्धि बढाउँदै बढाउँदै लैजान्छ। त्यसकारणले बुद्धिको बाटोमा हिँडिने व्यक्ति कहिले पनि पुग्दैन। त्यो व्यक्ति पुग्छ जसले बुद्धिको हरेक दिन उचाइ छुन थाल्यो। अब आफ्नो बुद्धिलाई मरिरहेको हेर्न थाल्यो। ऊ ज्ञानबाट पटक्कै तृप्त हुन छोड्यो। जीवनमा जे आएको छ त्यसप्रति कुनै पनि तृप्ति छैन। बुद्धिले कुनै पनि तृप्ति अनुभव गर्न छोड्यो भने बल्ल त्यो बुद्धि खुला हुन थाल्छ र त्यहाँ नयाँ प्रकारका ज्ञानहरू छिर्न थाल्छन्। हामी त अलिकति लियौँ त्यसैलाई समातेर बसेका छौँ। त्यो मात्रै होइन, कुनै पनि शास्त्र पढ्यो भने के लाग्छ भने ओहो यति त मलाई पनि थाहा छ नि, भगवान् कृष्णले के पो छुट्टै भन्नु होला र, गुरुको छुट्टै के पो होला र, भगवान् शिवको छुट्टै के होला, त मलाई पनि थाहा छ, मैले पनि कण्ठ बनाएँ गीता, मैले कण्ठ बनाएँ मलाई थाहा छ भन्ने व्यक्तिलाई केही पनि थाहा छैन भन्ने बुझिन्छ। अध्यात्म यस्तो विषय हो जहाँ ज्ञान नै अज्ञान भन्छ। त्यसकारणले परम अज्ञानी हुनु बाहेक यहाँ त कुनै पनि विकल्पै छैन। ईशावास्य उपनिषद् भन्छ कि ज्ञानीहरूको त कुनै हिसाबै नगर, अज्ञानी भड्किन्छन्, ज्ञानीहरू त सदाको लागि भड्किन्छन्। यो यस्तो विषय हो। आफ्नो बुद्धिको अन्त्य नपाइकन विस्मयाविष्ट हुँदै हुँदैन। त्यसकारणले बुद्धि प्रयोग गरौँ, यति धेरै बुद्धि प्रयोग गरौँ, यति धेरै बुद्धि प्रयोग गरौँ कि बुद्धि प्रयोग गर्न केही बाँकी नै नरहोस्, अनि बल्ल मैले बुद्धिको सिमाना तोड्न सक्छु। या त म बुद्धिबाट आफूलाई अलग गरिदिउँ जसरी ज्ञानीहरूले गरे, ध्यानीहरूले गरे। ध्यानीहरू बुद्धिलाई अलग देख्छन्, आफू अलग निवास गर्छ। त्यतिखेर पनि बुद्धिसँग मेरो सम्पर्क टुट्यो। पुरानो बुद्धिसँग सम्पर्क टुट्ने बित्तिकै भित्रबाट ईश्वरीय बुद्धि जन्मिन्छ, नयाँ बुद्धि जन्मिन्छ। ईश्वरीय बुद्धिलाई प्रज्ञा वा विवेक भनिन्छ। तर त्यो प्रज्ञा या विवेक जन्मिनको लागि पुरानो बुद्धिसँग मेरो पुरै सम्पर्क टुट्नुपर्छ। पुरानो बुद्धिसँग सम्पर्क टुट्ने प्रक्रियालाई वैराग्य भनिन्छ। वैराग्य त्यो प्रक्रिया हो जहाँ मेरो पुरानो बुद्धि केही काम लागेन भन्ने म बुद्ध छ। घर परिवार यो जम्मै मैले के सोचिरह होला, कहाँ म कस्तो अन्धकारमा म बसिया रहेछु होला भन्ने टक्रक्क थाहा भयो। कहीँ पढेर होइन, भित्रबाट त्यसको बोध आयो भने त्यसलाई वैराग्य भनिन्छ। वैराग्य त महाघटना हो जीवनको। तर हामी जुनलाई साधारणतया जोगी वैरागी भन्छौँ त्यो कुनै महाघटना होइन। बाहिरबाट लुगा लगाइदिएछ, बाहिरबाट टिका लगाइदिएछ, त्यो त साधारण कुरो हो, त्यसको गहिरो अर्थै छैन। एउटा मनोवैज्ञानिक मात्रै नभएर आत्मिक रूपान्तरणको सूत्र हो वैराग्य। यहाँ लेख्या त छैनन् महर्षि व्यासले कि अर्जुनको जीवनमा वैराग्य जन्मियो, तर म तपाईँलाई भन्दैछु कि अर्जुनको जीवनमा वैराग्य नजन्मिकन आश्चर्य विमुक्त हुँदै भएनन्। पुरानो बुद्धि कुनै पनि तरिकाले काम लाग्दो रहेछ, यत्रो विराट रहेछ यो ईश्वर, यो अनन्तको सानो एउटा अंश म रहेछु भन्ने बुझ्नको लागि त मेरो पुरानो बुद्धि जल्नुपर्छ, मर्नुपर्छ, हरेक प्रकारले सिद्धिनुपर्छ। ठिक त्यही भयो। हामी पनि हेरौँ कि कहिले कहिले म आश्चर्य विमुग्ध भएँ। अन्तिम दिनमा आजसम्म म जहाँ जहाँ आश्चर्य विमुग्ध भएँ ती ती घटना मात्रै मलाई काम लाग्ने हुन्, अरू त जम्मै यी बेकारका समय खेर फालेका घटनाहरू। जीवनका अरू अनुभवहरूको कुनै अर्थै छैन। जहाँ म आश्चर्य विमुग्ध भएँ, मेरो पुरानो मन जहाँ टुट्यो, म हराएँ, म स्तब्ध भएँ, अवाक भएँ जहाँ, र घन्टौँ मबाट बोली निस्किएन जहाँ, जे भयो त्यो भन्नै नसक्ने अवस्थामा परेँ। सन्तहरू भन्छन् नि गुगे केरी सर्करा, जो बोल्न सक्दैनथ्यो, जसको वाणी फुट्दैन थियो, उसले सक्खर खायो भने कसरी बोलोस्। सक्खर खाएको कुरा त उसले बोल्न नसके पनि अनुहारले देखाउन सक्छ, आँखाले देखाउन सक्छ, हातको सङ्केतले देखाउन सक्छ, तर ईश्वर नाम गरेको सक्खर खाएको दिन त कसरी पनि देखाउन सक्दैन। केही उपाय छैन। त्यस कारणले चाहे गीता हुन्, चाहे बाइबल हो, चाहे अरू कुनै पनि शास्त्र, यिनीहरू साङ्केतिक भाषा हुन्। मलाई थाहा छ कि जतिसुकै भन्न खोजे पनि सञ्जयले सकेनन्, जतिसुकै भन्न खोजे पनि महर्षि व्यासले सकेनन्। त्यस कारणले लगभग लगभग कुरा मात्रै हुन्छ धर्मशास्त्रमा। लगभग लगभग हो धर्मशास्त्र भनेको। आफ्नो अनुभवलाई त्यहाँ हालेर अनि बल्ल बुझ्नुपर्छ, अनि बल्ल केही महत्त्वपूर्ण कुरा बुझिन्छ। यो श्लोकको अरू केही भागहरू पनि छन्। एक एक कुरा यो श्लोकमा आत्यन्तिक अनुभूतिलाई बुझाउने प्रयास गरिएको छ। जब सञ्जय भन्दछन् कि हृष्ट रोमा, र शब्दपछि गर्छन् प्रयोग गर्छन् धनञ्जय, हृष्ट रोमा शरीरको रौँ ठाडा भएका, शरीर हर्षले विभोर भएका,
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरियो।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

रामन सकही नाम गुनगाई, नाम लेत भव सिंधु सुखाही, करहु विचार सुजन मन माही। गोस्वामी तुलसीदास जी भन्नुहुन्छ, राम नामको प्रताप स्वयं भगवान राम पनि बताउन सक्दैनन्। नाम महिमा अपरम्पार छ, नामकै प्रतापले कोटि कोटि पापात्मा इतिहासमा महात्मा बने। त्यसैले बुद्धजनले समयमै नामको शरण ग्रहण गरिहाल्नुपर्छ। पतित पावन श्री सीतारामका युगलपाद पद्मको सभक्ति वन्दना गर्दै कार्यक्रम अध्यात्म सन्देशको प्रतीक्षामा रहनुहुने सम्पूर्ण श्रोताहरूमा हार्दिक स्वागत एवं राधे राधे।

0: जसरी पित्तरोगीलाई मिठो वस्तु पनि तितो लाग्छ, त्यसै गरी मलिन अन्तःकरण भएका जीवात्माहरूलाई मधुर आदि मधुर भगवान नाम एवं सन्तवाणीमा पनि रस प्राप्त हुन सक्दैन। तर जसरी वैद्यको औषधिले बिस्तारै बिस्तारै रोगलाई निर्मूल पार्छ, त्यसै गरी निरन्तर बेमनीले भए पनि सत्सङ गरिरहे अन्तःकरण शनै शनै शुद्ध भई तिनमा फेरि रसको अनुभव हुन थाल्छ। आउनुहोस् अब श्रवण गरौँ स्वामी श्री हरिदासजीबाट समन्वयात्मक दार्शनिक प्रवचन।
1: जुन अनादि कालदेखि जीवात्माले हरेक जीवनमा जति कार्य गर्दै आयो, राम्रो कार्य पनि नराम्रो कार्य पनि, त्यसको जति पनि कर्म छन् त्यसलाई संचित कर्म भन्दछन्, त्यसैलाई संस्कार पनि भन्दछन्। जुन हृदय गन्थ्रीमा रहिरहन्छ स्टोर भएर कम्प्युटरको चिप समान, कस्तो संस्कार लिएर आएछ यसले त भन्छ नि भन्दैनन्। कस्तो घरमा थियो अहिले हेर कहाँ पुग्यो, कस्तो घरको खानदानी थियो हेर अहिले फुटपाथमा पुग्यो भन्छ नि भन्दैनन्। हो यो के कारण भयो, त्यही संचित कर्मको कारण कृत। त त्यही जुन संचित कर्म जुन छ, हिजो मैले बताते एक एक्सटर्नल बडी, एक एस्ट्रल बडी, एक कज बडी अर्थात सूक्ष्म शरीर, स्थूल शरीर, कारण शरीर। त सूक्ष्म शरीरमा त्यो रहन्छ र जब जब व्यक्ति मर्दछ, यो स्थूल शरीर त्याग गर्छ, त आत्मा सूक्ष्म शरीरमा प्रवेश गरेर फेरि अर्को शरीरमा प्रवेश गर्छ। त त्यो व्यक्तिको संस्कार जुन छ त्यो सूक्ष्म शरीर मार्फत फेरि अर्को शरीरमा प्रवेश गर्छ। त्यसैबाट पुनर्जन्म निश्चित हुन्छ। यो कहाँ जन्मिन्छ, कसको कोखमा जन्मिन्छ, करोडपतिको घरमा जन्मिन्छ कि फुटपाथमा जन्मिन्छ, सब त्यसैले निश्चित गर्छ। त्यही संस्कारले, त्यसैले त हेर्नुहोस् हिरण्यकश्यपको कुलमा प्रह्लाद जन्मे, के कारणले राक्षसको कुलमा पनि यत्रो परम भक्त जन्मे, त्यही संस्कारको कारणले। उग्रसेन राजा समान धर्मात्माका कंस जन्म्यो, के कारण, त्यही कारण। त्यो जुन बीज छ त्यही कारण। त ध्यान दिनुस्, यहाँ अब यो जीवले आफ्नो पूर्व संस्कार अनुसार जे कार्य गर्न खोज्दछ, प्रयत्न गर्दछ, त्यसको निमित्त अपेक्षित शक्ति जुन छ त्यो भगवानले दिन्छन्। यदि भगवानले शक्ति नदिने हो भने हाम्रो यो शरीर के हो, मुर्दा, लाश, यसले केही गर्न सक्दैन। हेर्नुहोस् हाम्रो प्राणले जब छोडिदिन्छ शरीरले केही गर्दैन, प्राण जबसम्म रहन्छ तबसम्म सबले काम गर्छन्। त्यो प्राणलाई पनि शक्ति दिने अर्को प्राण छ, या उप्राणस्य प्राणः वेद भन्छ। हाम्रो प्राणलाई पनि एनर्जी शक्ति दिने जुन छ त्यो भगवान छ, र त्यो प्राणले शक्ति त्यहाँबाट प्राप्त गर्छ र हाम्रो शरीरलाई चलाउँछ। यदि उसले माइनस गरिदियो शक्ति त खतम। त शक्ति भगवानले दिन्छन् तब कार्य हुन्छ, त्यसैले भगवान कर्ता यो पनि ठिक हो। तर शक्ति भगवानले दिएर हाम्रो जुन हात गोडा चल्या छ, अब यो हात गोडा इत्यादिले चाहे हामी भगवानको सेवा गरौँ, चाहे माता पिताको सेवा गरौँ, दुवै चिज गर्न सक्छौँ। भगवानले त्यहाँ आएर यो भन्दैन ए सेवा गर, यो पनि भन्दैन झापड लगा, यो पनि भन्दैन। तपाईँ स्वतन्त्र हुनुहुन्छ, त्यसैले तपाईँ पनि कर्ता हो, दुवै कर्ता हो। अझ सजिलो गरी बुझ्नुहोस्, यो बुझ्न जरुरी छ। हेर्नुहोस् एक वर्षा हुन्छ, मेघले वर्षा दिन्छ, त त्यो वर्षाबाट उत्पन्न बीज जब अङ्कुरित हुन्छ, वृक्ष बन्छ, त त्यो वृक्षहरूले अनेक प्रकारको फल दिन्छन्। कुनैले स्याउ, कुनैले सुन्तला, कुनैले हलुवावेद, तमाम। तर कतिपय यस्ता वनस्पति पनि छन् जसलाई छोयो कि पोल्छ सिस्नो, विषादिक पनि छन्। ध्यान दिनुहोस्, यो सब अङ्कुरित हुनमा वर्षाको कृपा छ, उसले जल दिन्छ, त्यसैबाट अङ्कुरित भएर वृक्ष बन्छन्, त्यसैले फल दिन्छन्। त अब के त्यो स्याउको फल प्राप्त यति रसिलो मिठो छ, त्यसको लागि मेघले अलग प्रकारको जल, सुन्तलाको लागि अलग प्रकारको जल, सिस्नो घारीको लागि अलग प्रकारको जल, बिखको लागि अलग प्रकारको जल दिन्छ? दिँदैन, एकै प्रकारको जल दिन्छ। तर त्यो बीजमा जस्तो संस्कार छ, जस्तो वृक्षबाट पूर्वमा त्यो वृक्षलाई सञ्चित गरिएको हो, त्यसमा जे गुण छ त्यही फल दिन्छ। हामी धतुरो रोपेर सुन्तलाको आशा गर्न सक्दैनौँ। त यहाँ त्यो जुन जल मेघले दियो, यो कृपा, यो शक्ति भगवानको, भगवानकर्ता भए मेघले जल दिए समान, र त्यो बीज समान जीवात्मा जुन कर्म गर्छ फल निकाल्छ त्यो जीव, त्यसैले यो पनि कर्ता हो, त्यो पनि कर्ता हो। यो बिजुली छ नि, बिजुली जुन बलिरहेछ, यो कहाँबाट आछ? विद्युत प्राधिकरणबाट, पावर हाउसबाट आछ यो बत्ती, तब यहाँ बलिया छ। यदि पावर हाउसले स्विच अफ गरिदियोस् त हामीले यहाँ 1,00,000 वाटको बल्ब लगाइरहँ, बल्दैन, बल्छ। त यो बत्तीको कारक तत्त्व कर्ता को हो? पावर हाउस। यो सत्य हो। अब यो प्राधिकरणबाट लिएको बत्तीलाई लिएर अब हामी चाहे जे गरौँ, चाहे भगवानको निमित्त बत्ती बालौँ, चाहे टोयलेट गर्नको निमित्त बत्ती बालौँ, चाहे हिटर बालौँ, चाहे आइरन बालौँ, हाम्रो खुसी, हामी स्वतन्त्र छौँ। विद्युत प्राधिकरणले हामीलाई टेलिफोन गरेर ए यो त भगवानकोमा बाल्न दिएको टोयलेट किन बालिस भन्छ? भन्दैन। यहाँसम्म कि हामी जहाँ चाहे त्यहाँ प्रयोग गर्न सक्छौ, चाहे त्यो करेन्ट लगाएर कसैलाई मार्न पनि सक्छौ, हाम्रो हातमा छ त्यो। यानि कि हामी कार्य गर्न स्वतन्त्र छौँ। कोही खप्ती व्यक्ति करेन्ट समातेर मरोस्, आत्महत्या गरोस्, अब त्यो मर्नेको आफन्तले यो विद्युत प्राधिकरणले बिजुली उत्पादन गरेको कारण मेरो परिवार मर्यो, क्षतिपूर्ति दिनुपर्छ, मुद्दा हाल्यो अदालतमा, कर्ता पावर हाउसलाई मानेर। त पावर हाउसले के भनेर प्रतिवादी लाउँछ, यो उत्तर दिन्छ, अरे मैले त तिमीलाई शक्ति दिए, अब तिमी जस्तो मन लाग्छ प्रयोग गर, यसमा मेरो कुनै दोष छैन। अरे त्यही बिजुलीबाट तिमीले फ्याक्ट्री लगायो, करोडौँ कमायो, त्यति बेला त गुनासो गरेन, मुद्दा हालेन। तमाम उज्यालो पनि, अनेक प्रकारको फ्रिज एसी तमाम चलाउँछौ, यसबाट लाभ लियो। त्यसैले शक्ति हामीले दिएको हो, हामी कर्ता हौ, तर कार्य गर्न तिमी स्वतन्त्र छौ। हेर्नुहोस्, नदीको पानी हामी कति चिजमा प्रयोग गर्छौँ, पिउनमा प्रयोग गर्छौँ, खेतबारीमा लगाउन प्रयोग गर्छौँ, नुहाउन प्रयोग गर्छौँ, कसैले त्यसमा मान्छे डुबाएर मार्छ पनि, या हम्फालेर मर्छ पनि, यसमा नदीको के दोष होइन? त त्यसैले यही प्रकार भगवान पनि कर्ता हो, यो पनि सत्य हो, जीवा

0: खेतीपाती नगरोस्, खेत जोत्ने ओर्ने काम त जति वर्षा भए पनि बाली आउँछ,
1: आउँदैन।
0: अब उसले लाख जोति जोतोस्, अनेक बिउ बिजनको प्रबन्ध गरोस्, तर मेघले वर्षा गर्दैन भने काम बन्छ,
2: बन्दैन। यसको मतलब भगवानको कृपा पनि चाहियो, हाम्रो प्रयत्न पनि चाहियो, तब काम बन्छ, परिणाम निस्किन्छ, यो निष्कर्ष। अत दुवै कर्ता हुन्, त्यसैले हामीलाई केवल भगवानको इच्छा कुरेर बस्नु छैन, स्वयं पनि प्रयत्न गर्नु छ, तब काम बन्छ, यो निष्कर्ष। त प्रयत्न के गर्नु छ त्यो त म बताउँछु नै तपाईँहरूलाई, तर यसमा एक अर्को समस्या छ। यो भगवानको इच्छाबाट जुन व्यक्तिहरू सोच्छन् कि भगवानको इच्छा बिना केही हुँदैन, त त्यसको खण्डन मैले हिजो बाइबलबाट हिजो बताइसके, वाट्स ओभर अ मन म्यान स द्याट साल बी अल्सो रिप, अर्थात् जसले जस्तो बिउ रोप्छ त्यस्तै काट्नुपर्छ, अर्थात् जस्तो कर्म गर्छ त्यस्तै फल भोग्नुपर्छ। त हामीलाई केवल भगवानको इच्छाको चर्चा गरेर अकर्मण्य बन्नु छैन, हामीलाई कार्य गर्नु छ, प्रयत्न गर्नु छ, यो निष्कर्ष। तर केही ठुलै तबका हाम्रो समाजमा अर्को छ, जसले यसलाई दोष दिन्छ, कसलाई दोष दिन्छ, भाग्यलाई। अरे मेरो त भाग्यमै छैन, भाग्यमा भइदियो भने त भइहाल्थ्यो। अर्को एक भ्रम छ, ए पनि थोरै टच गर्दै अगाडि बढ। भाग्य, तपाईँ प्रवचनमा जानु भएन, यत्रो सत्सङ्ग भइरहेछ, अरे मेरो त भाग्यमै छैन। भाग्यमा किन भएन? पसल कुर्न परेको कारण। अरे पसलको सटर तान तालचा लगाऊ जाऊ, भाग्य अहिले बदलिन्छ। भाग्यलाई दोष दिन्छन् व्यक्तिहरू, यतिसम्म बताउँछन्। ललाट लिखी ताम्रेखा परिमाष्टुम न सक्यते। अरे निधारमा जे लेखाएको छ त्यही हुन्छ, त्यो त कसैले काट्न सक्दैन। जुन बेला भगवान्ले त्यस्तो खालको भाग्य बनाइदिलान्, फेरि हामी भगवान्लाई पुकारौँला, यो सब कुरा गर्छ भाग्यमा। त यो भाग्य के चिज हो, यसमा विचार गरौँ। पूर्व जन्म कृतम कर्म तद्दैव मिति कथ्यते हितपदेश, अर्थात पूर्व जन्ममा हामीले जस्तो कार्य गर्यौँ, राम्रो नराम्रो कार्य, त्यसैको अंश स्वरूप अहिले जे भोग्दैछौँ त्यसैलाई भाग्य भन्दछन्, प्रारब्ध भन्दछन्, मुकद्दर भन्दछन्, तकदीर भन्दछन्, लक भन्दछन्, त्यही एउटै चिज हो भाग्य। यानि कि भाग्य र पुरुषार्थ एउटै चराको दुई नाम हो, यो बुझ्नुहोस्। भाग्य हेर्नुहोस्, जसरी एक महिला को परिवर्तन हुन्छ, तपाईँहरूको एक सखी छ रमिला बस्नेत, तर छुट्टियो वर्षौँ भयो, एक दिन एक चिट्ठी आयो, चिट्ठीमा लेखेको त्यो रमिला बुढा थोकी। अब तपाईँ सोच्न थाल्नुभयो, यो बुढा थोकी त मेरो कोही छैन साथी, रमिला बस्नेत थी धेरै वर्ष अगाडि कलेज पढ्दा, यो कहाँबाट आयो? अब तपाईँहरूले पत्ता लगाउनु भयो, टेलिफोन नम्बर फोन गर्नुभयो, अरे रमिला त, अरे त त बस्ने थिस, कसरी भइस बुढा थोकी, अरे मेरो विवाह भयो नि त्यस कारण। यानि कि त्यही रमिला नै बस्ने नै रमिला बुढा थोकी हो, एउटैको दुईटा नाम हो, थर हो, अर्को वस्तु होइन। त्यस्तै यो भाग्य जुन छ, हामीले गरेको पुरुषार्थ जे छ त्यो नै भाग्य हो, र यो भाग्यको विधाता जुन छ, भाग्य निर्माणकर्ता अरू कोही होइन, हामी स्वयं हौ, स्वयं। यो भन्छन् कि विधाताले के लेख्दैछ भाग्य इत्यादिमा, अरे विधाता विधाता के लेख्दैन। तपाईँहरू यो भन्नुहोस् कि 1,00,000 रुपियाँ ब्याङ्कमा राखेको थिएँ मैले, ब्याङ्कवालाले खाइदिएछ, अरे

0: तपाईँ चेकबाट निकाल्नुहुन्छ बिच बिचमा पैसा सब, अनि ब्याङ्कवालालाई दोष दिनुहुन्छ। अरे तपाईँले जस्तो राख्नु भएको छ उसले त्यस्तै फर्काउँछ, सिद्धेपछि सिद्धियो भन्छ। कारक तपाईँ नै हो, त यो हो भाग्य पूर्व जन्मकृत कर्म, त्यसैलाई भाग्य प्रारब्ध इत्यादि भन्दछन्।
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन। यस प्रवचनको बाँकी भाग भोलिको कार्यक्रममा प्रसारण

यसका साथै आजको कार्यक्रम यही नै समाप्त हुन्छ। भोलि बिहान 5:25 बजे सत्सङ्गसहित यहाँहरू समक्ष उपस्थित हुने नै छौँ। जय श्री राधे।